0: हुनेछन्। यस्तै असोजे एक्काइस र बाह्र 22 गते निर्वाचन कार्यक्रम सञ्चालन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले लेबर पार्टीको सम्मेलनमा दिएको मन्तव्यमा पेन्सन सम्बन्धी ट्रिपल लक अर्थात पेन्सन वृद्धिको सुनिश्चितता गर्ने प्रणालीमा व्यापक परिवर्तन गर्ने घोषणा गर्नुभएको छ। लिभरपुलबाट क्याम्प हलको यो रिपोर्ट।
1: Andy Burnham.
2: All together now, setting the tone as the Prime Minister announced the state pension would rise by either earnings or 2.5% from 2030. That would pay for
3: a high-quality national care service to give peace of mind in later life.
2: Lee's Labour members would be hit.
4: I'm perfectly happy with that.
5: I have faith in it, yeah.
2: Public ownership of water firms also featured, along with a promise to honour his late father.
3: The United Kingdom my dad represented is the one I believe in.
2: The Conservatives claim tax rises are inevitable.
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि क्षेत्रका प्रमुख कार्यकारी अधिकारीहरूले आर्टिफिसियल इन्टेलिजेन्सको सन्दर्भमा नैतिक रूपमा बाध्यकारी दस्तावेजमा हस्ताक्षर गरेको दावी गर्नुभएको छ। व्हाइट हाउसमा टेक कम्पनीका प्रमुखहरूसँगको भेटवार्तापछि मीडियासँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यो दस्तावेजलाई एक प्रकारको सुरक्षा कवचको रूपमा व्याख्या गर्नुभएको छ। एआई नियन्त्रणका लागि सरकारद्वारा कुनै कानूनी वा औपचारिक सीमा तोक्न किन आवश्यक परेन भनेर प्रश्न सोधिएको थियो।
6: One of them. We had a great, really a great, great meeting. It was something very, very special. They love our country and they love the world, and they came together and they did something that few people really, it's almost like a constitution in a way.
0: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टममा सूचीकृत 275 म्यानपावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ।
7: विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यानपावर कम्पनीलाई सचेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यानपावर व्यवसायीले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसियासँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो, तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
0: सरकारले पूर्व प्रधान न्यायाधीश चौधेन्द्र शमशेर जबरालाई पक्रेको नभई सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल
8: स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो, त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट होइन जुनजीले भन्ने होइन, त्यो होइन काहीँबाट पनि सरकारबाट प्रहरीबाट काहीँबाट पनि जेन्जीबाट आएको भन्ने कुरा भएको छैन, त्यो मिडियामा आएको।
0: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
9: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 8:10 गएको छ। भर्खरै सुन्नुभएको गीत नवीन के भट्टराईको अल टाइम फेभरेट्स मध्येको एक हो, आँखामा तिमीलाई। हजुर, यो गीतबाट कार्यक्रमको दोस्रो घन्टा पनि अगाडि बढ्यो र कार्यक्रममा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घन्टामा आजको डेली सप्लिमेन्ट हुनेछ। बुधबार परेकाले युके विशेष बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल सुरु गरौँ मेष राशिबाट। पारिवारिक जमघट हुनेछ आज। आकर्षक उपहारले उत्साह जगाउनेछ। ज्ञान, कला र व्यक्तित्वमा निखार आउने समय छ। वृष राशि, खर्चिलो काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनु पर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ अनि काममा सकारात्मक सङ्केत प्राप्त हुनेछ। मिथुन राशि, मेहनत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् अनि आम्दानी बढ्नाले उत्साह जाग्नेछ। कर्कट राशि, पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मेहनतले लक्ष्यमा पुग्न सकिएला। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ कर्कट राशि हुनेहरूको। सिंह राशि, समय केही सङ्घर्षमय रहने देखिन्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ अनि आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफ योग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ सिंह राशि हुनेहरूको। कन्या राशि, अरूका लागि समय खर्चनु पर्ला। परिस्थिति केही बिग्रन सक्छ अनि सानोतिनो समस्याले अल्झाइरहनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहने समय छ। तुला राशि, प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार प्राप्त होला अनि प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। वृश्चिक राशि, प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नाले दिगो काम बन्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् अनि बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिएला। धनु राशि, कामको मेसो नमिल्दा केही अलमल हुनेछ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ अनि गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। मकर राशि, समयमा निर्णय नलिने बानीले पछि समस्या पर्न सक्छ, सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ अनि टाढिएका आफन्त नजिकिनेछन्। कुम्भ राशि, विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ अनि अवसरले उत्साह जगाउने देखिन्छ। मीन राशि, बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। चिताएका काम सजिलै सम्पादन हुनेछन् अनि आय स्रोत पनि बढ्दै जानेछ मीन राशि हुनेहरूको। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनाऊ स्वप्निल शर्माको भूल।

0: रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर।

Mi sa gyd sy'n dweud yn tyw, sy'n ni da tegimra samir synghag gwsor ma. Dim rei britali. A ba, brafad gael i nawas gael i grym ma. UK bishes. A ba, UK ti'r a cie gosto hwnnw dweud sa. Tys bishes ma hami kura khani garau ra aile ekdamai jaldo baldo bishay hizo matre prime minister le uthaunu bhayeko kura le aile bishesh gari state pension grahan gari raheka harulai alikati jhakjhakayeko cha ra tarangit tulyaeko cha hami aajako bishay vastu ko uthan gardai chhau triple lock system State Pension Triple Lock. UK ma State Pension Triple Lock System san 2011 saal dekhi jari gariyeko ho ra tes antargat yo government ko policy le state pension ko value lai kasari protect garne bhanera tyo avadharana lyaiyeko rahecha san 2011 saal ma हरेक वर्ष बेसिक स्टेट पेन्सन र नयाँ स्टेट पेन्सन बढ्दै जान्छ तर बढ्नको लागि केही फ्याक्टरहरू छन् एभरेज अर्निङ्स ग्रोथ कन्ज्युमर प्राइस इन्डेक्स सिपिआई इन्फ्लेसन हो खासमा त्यो अनि 2.5% मिनिमम ग्रोथ यी तिन कुराहरूलाई मध्यनजर गरेर बेसिक माफ गर्नुहोला स्टेट पेन्सनको यो ट्रिपल लक यसरी लगाइएको रहेछ जसले गर्दा पेन्सनरहरू कहिले पनि घाटामा नजाओस् भन्ने हिसाबले उनीहरूको राम्रै भलाइको लागि नै यो कार्यक्रम ल्याइएको रहेछ सन् 2011 सालमा र त्यसबाट अहिलेसम्म स्टेट पेन्सन ग्रहण गर्दै आएका जो जति छन् युकेमा उनीहरूले फाइदा उठाउँदै आएका रहेछन् उदाहरणको लागि एभरेज अर्निङ्स ग्रोथ 4% भयो र इन्फ्लेसन 3% छ र मिनिमम ग्रोथ 2.5% भनेपछि स्टेट पेन्सन जुन चाहिँ माथिल्लो तहमा छ 4% त्यही नै बढेर जान्छ भनेर भनिएको छ द स्टेट पेन्सन राइजेस बाई 4% किनभने यी तिनवटा फ्याक्टरहरूलाई मध्यनजर गरियो र ती फ्याक्टरहरू एभरेज अर्निङ्स ग्रोथ कन्ज्युमर प्राइसेस इन्डेक्स कन्ज्युमर प्राइस इन्डेक्स इन्फ्लेसन सिपिआई अनि 2.5% ग्रोथ यति तिनवटालाई ट्रिपल लक सिस्टम भनेर भनिन्छ यी तिन कुराहरूमा सबैभन्दा हायर रेट जुन हुन्छ स्टेट पेन्सन हाई जुन रेट छ त्यही नै प्रदान गरिन्छ त्यस हिसाबले पनि स्टेट पेन्सन थाप्दै आएकाहरूले फाइदा उठाउँदै आइरहेका थिए अहिलेसम्म हुन त अहिलेसम्म नै त्यो नियम लागू छ तर हिजो मात्रै हिजो मङ्गलबारको दिन प्राइम मिनिस्टरले घोषणा गर्नुभएको छ सन् 2030 सालदेखि यो ट्रिपल लक सिस्टमलाई बिदा गरिँदैछ अब यो ट्रिपल लक सिस्टम 2030 सालदेखि हुँदैन अनि बरु सोसल केयर रिफर्म गर्नका लागि त्यसबाट सङ्कलित रकम अरूतिर च्यानल गर्ने भनेर सरकारको योजना सुनाइएको छ र यसले के गर्छ त स्टेट पेन्सनलाई स्टेट पेन्सन अब पहिला जुन गतिमा बढ्दै गइरहेको थियो त्यो हुँदैन अब बिस्तारै मात्रै बढ्छ बढ्न त त्यसै पनि बढ्ने भयो तर अहिलेको जस्तो रफ्तारले बढ्दैन र त्यसो हुँदा ट्याक्स पेयरको झन्डै 15 बिलियन पाउन्ड्स 2040 सरकारले सेभ गर्छ अरे 2030 अब भनौँ न 10 वर्षको पिरियडमा 15 बिलियन सेभ गर्ने उद्देश्य राखेको छ सरकारले

हजुर, ट्रिपल लक किन भनियो भन्दाखेरि यो वेजेस इन्फ्लेसन र मिनिमम 2.5% आधारित थियो। अब इन्फ्लेसन रेट माथि नबढेको अवस्थामा अथवा वेजेस पनि नबढेको अवस्थामा कम्तीमा पनि 2.5% हरेक वर्ष बढ्ने गर्दथ्यो स्टेट पेन्सन। अब भने त्यो अवस्था नरहने भयो सन् 2030 सालदेखि। यसबाट स्टेट पेन्सन होल्डर्स अलिकति दुखित भएका छन् र अब जो 2030 सालदेखि स्टेट पेन्सन थाप्नेवालाहरू थिए उनीहरूलाई पनि यो एउटा झट्का लागेको छ। अब यसबाट म लगायत केही मानिसहरू पनि पर्दछन् प्रभावित। सन् 2011 सालमा सरकारले स्टेट पेन्सन प्राप्त गर्नेहरूको लागि उनीहरूको कल्याणका लागि यो व्यवस्था अगाडि ल्याएको हो र त्यसबाट अहिले लाभान्वित पनि भइरहेका छन्। तर 2030 सालदेखि यो नहुने भयो स्टेट पेन्सनरको लागि केही दुःखको कुरा हो, तर सर्वसाधारण ट्याक्स पेयरका लागि भने अलिकति राहत भनेर भनेको छ सरकारले। र पेन्सनरलाई जुन दिनुपर्ने स्टेट पेन्सन थाप्दै आएकाहरूको अब पहिलेको जस्तो राइज नहुने भयो र त्यसबाट जुन रकम बचत हुन्छ त्यो रकम नेसनल केयर सर्भिसमा लगाइने भन्ने बुझिएको छ। अब अहिले जुन नेसनल हेल्थ सर्भिस छ त्यस्तै स्टाइलको नेसनल केयर सर्भिस सोसल केयरका निमित्त ल्याइने योजना छ र त्यो योजनालाई बढावा दिनको लागि अथवा त्यसलाई सपोर्ट गर्नको लागि सरकारले यो कदम चालेको हो भनेर अर्थ्याइएको छ। हुन त अब नयाँ अब गभर्मेन्ट फर्म भएको छ एन्डी बर्नमको सुपरभिजनमा अथवा उनको नेतृत्वमा र उनले जुन यो कदम चालिरहेका छन् त्यसले भविष्यमा ट्याक्स पेयरहरूलाई अलिकति राहत दिन्छ अनि नेसनल केयर सर्भिसलाई बढावा दिन्छ र त्यस हिसाबले पनि यो फाइदाजनक छ भनेर केही जानकारहरूले भनिरहेका छन्। र यो ट्रिपल लक सिस्टम हटाउने जुन डिसिजन गर्यो सरकारले त्यो न्यू सेटलमेन्टको एउटा पाटो हो भनेर भनिएको छ। र अघि पनि मैले खुलाएको थिएँ एनएसएस स्टाइलको जुन सर्भिस अब सरकारले दिने भन्दैछ नेसनल केयर सर्भिस अन्तर्गतको सोसल केयर त्यसका लागि यस्ता रकमको खाँचो पक्कै पनि पर्छ र उनले त्यो जोहो गरेका हुन् अथवा सरकारले त्यो जोहो गर्न आँटेको हो भनेर भनिएको छ। तर यसको इमिडिएट ब्याकल्यासहरू आइरहेका छन्। प्रतिपक्षी दल र अन्य जानकारहरूले यो सफल हुन सक्दैन, यो एकदमै गल्ती हो, यो पोलिटिकल डिजास्टर हो भन्ने आदि कुराहरू गरिरहेका छन्। अनि अब यसैले गर्दा अब राजनीतिक हार बिहोर्नुपर्ने अवस्था आउन सक्छ भनेर कतिले औँल्याइरहेका छन्। इलेक्टोरल सुसाइड पनि भनिरहेका छन् कतिले। हजुर, ट्रिपल लक सिस्टम स्टेट युकेको स्टेट पेन्सनको ट्रिपल लक सिस्टम सन् 2030 सालदेखि रद्द हुने भनियो र त्यसबाट अहिलेसम्म जो जति स्टेट पेन्सनरहरू छन् र 2030 उता जो थपिँदैछन् उनीहरूलाई केही असर परेको बुझियो।
तर यदि सरकारले भने जस्तो नेसनल केयर सर्भिस यदि यसैको कारणले गर्दाखेरि ट्रिपल लक सिस्टम रोकेर त्यसबाट सङ्कलित रकम अर्कोतिर च्यानल गर्दाखेरि बहुसङ्ख्यकले नागरिकले फाइदा उठाउँछन् भने त्यो नराम्रो मान्न सकिँदैन तर हेर्दै जाउँ कस्तो हुने हो आजको लागि युके विशेष यति नै अब गीत सुनाऊ केहर सिंह लिम्बूको तिमी बिना

0: CFVS गोरखा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौं त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk। Radio.

सौजनको न्यानोघाम बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। बिएफएस बिग सल्युट सुन्दै आउनु भएको छ। हामी हरेक वर्ष मिलिट्री च्यारिटिजका लागि अर्थ सङ्कलन गर्ने गर्दछौँ बिग सल्युटको ब्यानर मार्फत, बिएफएस बिग सल्युट। त्यसै अन्तर्गत त्यसको सिलसिला जारी छ। अहिले थुप्रै कार्यक्रमहरू भइराखेका छन्, केही भइसके, केही हुँदैछन्, जसमध्येको एक आउँदो शुक्रबार पर्सि 2 अक्टोबरका दिन हुनेछ बिएफपिएस बिग सल्युट क्विज। नाफीको चौतारीमा बेलुकी 7 बजे सुरु हुन्छ र हामी मिलिट्री च्यारिटिजका लागि केही अर्थ सङ्कलन गर्दैछौँ र यसमा तपाईँ पक्कै पनि हातेमालो गर्नुहुनेछ। हुन त यो बिग सल्युटको क्विजमा भाग लिनको लागि प्रति व्यक्ति जम्मा $5 मात्रै हो र 6 जनाको टिम बनाउन सकिन्छ र हरेक टिमको बिचमा यो क्विज कम्पिटिसन हुनेछ। आकर्षक पुरस्कारहरू पनि राखिएका छन्। पुरस्कार मात्रै नभएर यसो सोसलाइज गर्ने, साथीभाइ भेट्ने, रमाइलो गर्ने कार्यक्रम पनि हो यो। शुक्रबारको दिन नाफीको चौतारीमा बेलुकी 7 बजे सुरु हुन्छ। ब्रिटिस फोर्सेस बनाईवासीका लागि यो कार्यक्रम राखिएको हो। तपाईँहरू आउनुहुनेछ अनि यो पुरित कार्यमा हातेमालो गर्नुहुनेछ। सिजे गुरुङको गीत सुन्छौँ अब हामी, तिमी आऊ।

뜨미아우 시세 그런 곡이 쓴데였는데요. British forces Brunei Basigalagi, Yo Sarokarko Bisei Hunasaksa, Mid Autumn Festival Hundaisa Panaga Club Ko. The Mid Autumn Festival Celebration, Sanibar 3 October Gadin, Bihana Egarbaj Dehidin Ko Duibasam Hunesa, Panaga Club Ko Main Hallma, Ra Yesma, Tapai Sapariwar Palnavai, Manoranjan Lina Sakna Hunesa. Panaga Club Ko Mid Autumn Festival, Sanibar 3 Tarik, Bihana Egarbaj. हामी प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टाको बसाइमा छौँ र हामी कार्यक्रमको दोस्रो घण्टाको उत्तरार्धतिर पनि आइपुगेका छौँ र अब सन्जु मोक्तानले गाउनुभएको गीत म टक्र्याउँछु लै लै लै

आशुतोष केसीको कान्छी सुन्दै हुनुहुन्थ्यो मिठो गीत र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घन्टाको पनि अन्त्यतिर आइपुग्यौँ र ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि ठिक 4 मिनट बाँकी रहेको छ। अब दोस्रो घन्टालाई बिट मार्ने तर्खरमा छु आर्यन मगर एन्ड द क्लस्टर्सको एउटा गीतबाट, मनलाई पुग्ने माया भन्ने गीत छ। यो गीत अब यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमको दोस्रो घन्टालाई पनि बिदा दिन्छु। यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ, समाचारपछि हामी कार्यक्रमको तेस्रो घन्टामा भेट्नेछौँ। स्वीकार्नुहोस् आर्यन मगर एन्ड द क्लस्टर्सलाई।

0: आज प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रीले छुट्टा छुट्टै प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। आज 4 वटा संसदीय समितिको बैठक पनि बस्नेछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, कानून, न्याय तथा मानवाधिकार समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र विधान व्यवस्थापन समितिको बैठक बस्नेछ। म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विपद सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पुननिर्माण र पुनस्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गरिएको सिडिओ गणेश गैरीले जानकारी दिनुभएको छ। म्याग्दीमा 7 जनाको ज्यान गएको, 2 जना बेपत्ता भएको, सडक, विद्युत, सिंचाई, खानेपानी, भवन लगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सहायक सिडिओ कुलप्रसाद आचार्यले उद्धार र राहतसँगै 6 वटै पालिकामा क्षति विवरण सङ्कलन सुरु भएको जानकारी दिनुभएको छ। विपदपछि म्याग्दीमा उद्धारमा 70 जना सैनिक, 251 जना प्रहरी र 60 जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन पाएका छन्। बाढी र पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनीदेखि अन्य जिल्ला र ग्रामीण क्षेत्र जोड्ने सबै सडक अवरुद्ध छन्। बेनी बाहेकका क्षेत्रमा विद्युत र सञ्चार सेवा पनि अवरुद्ध भएको छ। खानेपानीको पनि समस्या भएको छ। काङ्ग्रेसको 15 महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएको छ। भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली यही असोज 15 गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने बताउनु भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन असोज 16 र 17 गते गरिनेछ। महाधिवेशनको उद्घाटन समारोह यही असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा हुने समितिले जनाएको छ। महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज 19 र 20 गते सञ्चालन हुनेछन्। 21 र 22 गते निर्वाचन कार्यक्रम सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ। भोटेकोसी बाढीमा परेका मध्ये 1454 शव फेला परेको छ।
1: भोटेकोसी बाढीमा विपत्ता मध्ये हिजोसम्म 1454 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रसुवामा 236, नुवाकोटमा 24, धादिङमा 72, चितवनमा 369, गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासीमा 222 जनाको शव फेला परेको हो। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफलेका अनुसार फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरेर हालसम्म 1334 जनाको शव व्यवस्थापन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत वितरण, शव व्यवस्थापन लगायतका कामका लागि हालसम्म 7975 प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4718 जनाको खोजी जारी छ।
0: ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्र जात्राको लिङ्गो टालिएको छ। इन्द्र ध्वजापतन गरेसँगै 8 दिन लामो जात्रा सकिएको गुठी संस्थानले जनाएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल हनुमान ढोका दरबार क्षेत्रमा श्री गणेश, भैरव र कुमारीबाट टिका एवं प्रसाद ग्रहण गर्नुभएको थियो। टिका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ। हिजो दिउँसो महिलाले रथ तानी नानिसा यात्रा गरिएको थियो। बेलाहियाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्यामा सुधार देखिएको छ।
1: अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् 2025 यो नाका हुँदै तेस्रो मुलुकका 1,03,955 पर्यटक नेपाल प्रवेश गरेका थिए। सन् 2026 सेप्टेम्बर 26 सम्ममा 75,906 पर्यटक यो नाका भएर नेपाल भित्रिएका छन्। पर्यटकीय याम शुरू हुनै लागेकाले यस वर्ष पर्यटक आवागमन गत वर्षकै हाराहारीमा पुग्ने अपेक्षा गरिएको अध्यागमन कार्यालयले जनाएको छ।
0: फेसबुक मालिक मार्क जुकरबर्गले कृत्रिम बुद्धिमत्ता एआई नियन्त्रणका लागि प्रविधि कम्पनीहरू सहमत भएका बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहमति गरिएको जुकरबर्गले बताउनु भएको छ। ट्रम्पका अनुसार कम्पनीहरू नैतिकतामा बाँधिनेछन्।
2: Well, I think I'm seeing tremendous self-policing, and they understand that they have to self-police. And it's very hard for somebody to come out and say, get into these models are very complex. And again, I believe they're going to be used for the good, and when they're not, we're going to be able to nab them. But there's going to be a tremendous self-policing aspect. It's also, maybe, they say, bigger than the Industrial Revolution. We're leading by a lot, and we're going to keep it that way.
0: Khabar, itti nahi. Namaskar.

0: is Gorkha Radio. Gorkha Radio.
1: नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ अस्मिता अधिकारीले गाउनुभएको गीत पहिलो हाँसो पहिलो बोलीबाट। कार्यक्रमको यो तेस्रो घण्टामा यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक सधैँ छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्। जब तपाईँले ती प्रश्नहरूको जवाफ दिनुहुन्छ, तपाईँको नाम अटोमेटिकली 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि दर्ता भइहाल्छ। त्यसर्थ नछुटाउनुहोला बिएफएस रेडियोको यो अनलाइन सर्भे। सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

Sådan der, nu til RK Square Band kunne give The Mosum. British Forces बनाए में आज Army Welfare Service को Community Support Team बाटा आयोजन करिए को Parents and Toddlers Session नहुने भागो सा रद्द भागो सा इसको मूल कारण Army Welfare Service Community Support Staff ले briefing attend करने पर ने भाई काले यो कार्यक्रम संचालन करना नसक्ने भएको भन्ने बुझियो त्यसर्थ प्यारेन्ट्स एन्ड टडलर्स सेसन आजका लागि रद्द गरिएको छ त्यसै गरी ब्रिटिस फोर्सेस बर्नाई चिल्ड्रन्स लाइब्रेरी आज 1:30 बजे मात्रै खुल्ने भएको छ किनभने अहिले बिहानको समयमा ब्रिफिङमा सहभागी हुनुपर्ने भएकाले लाइब्रेरी स्टाफ बिएफपी चिल्ड्रन्स लाइब्रेरी दिनको 1:30 बजेपछि मात्रै खुल्नेछ आज हामीलाई यतिखेर साउदी अरेबियाबाट परदेशी घिमिरे माइलोजीले सम्पर्क गर्नुभएको छ बिहान जगिङ गर्दैछु र एउटा गीत सुन्ने इच्छा जाहेर गर्नुभएको छ जगिङ गर्दा गर्दै उहाँले साउदी अरेबियाबाट र उहाँको रोजाइमा परेको गीत छ विवेक श्रेष्ठले गाउनु भएको यो गीत तगारोमा रुमाल राखी अब परदेशी घिमिरे माइलोजीको अनुरोधको गीत म सुनाइहाल्छु

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारा।

सुन्दै हुनुहुन्थ्यो छेवाङ लामालाई गल्ती। आज इन्टरनेसनल ट्रान्सलेसन डे परेको रहेछ। हजुर, ट्रान्सलेसन, ट्रान्सलेसनको कुरा गर्नुपर्दाखेरि पहिले कुनै अफिसतिर जाँदा के गर्दा आफ्नो डकुमेन्ट ट्रान्सलेट गर्नु पऱ्यो भने ट्रान्सलेसन सर्भिसको प्रयोग गर्नुपर्ने थियो। निकै महँगो पनि हुने गर्दथ्यो नेपालको किताबखानामा, मलाई जहाँसम्म लाग्छ कतिलाई याद पनि छ होला, बबर महलमा रहेको किताबखानामा ट्रान्सलेसन सर्भिसको सेवा प्राप्त हुन्थ्यो, तर त्यसको लागि पैसा तिर्नु पर्थ्यो। तर अहिले एकदमै सजिलो भएको छ, तपाईँले तपाईँको स्मार्टफोनमा सबै कुरो प्राप्त गर्नुहुन्छ। गुगल ट्रान्सलेसन होस् अथवा तपाईँले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर तुरुन्तै जुन भाषाको पनि प्राप्त गर्नुहुन्छ ट्रान्सलेटेड भर्जन। तर पहिले त्यस्तो थिएन, र ट्रान्सलेसन सर्भिस जुन सेटअप गर्नमा पहिलेका महिला पुरुष जो एकदमै हार्डवर्किङ थिए उनीहरूले धेरै योगदान दिएका छन् अहिलेको अवस्थामा यो हामीले प्राप्त गर्नुमा। र आज इन्टरनेसनल ट्रान्सलेसन डे हो र तपाईँ अवेरनेस ल्याउन सक्नुहुन्छ यस विषयमा। बिएफपिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने आउँदै गर्नुहोला। हामी केही क्षणपछि एल निनो सम्बन्धी चर्चा गर्नेछौँ। के हो एल निनो भनेर भन्नुहुन्छ होला, यो एउटा नेचुरल क्लाइमेट प्याटर्न हो, विशेष गरी ट्रपिकल पेसिफिक ओसनमा हुने गर्दछ, तर यसले विश्वभरि नै असर पार्दछ। र एल निनोको असर विशेष गरी यो वर्ष धेरै देखिएको छ र त्यस सम्बन्धी हामी छोटो चर्चा गर्नेछौँ एकैछिनपछि। अहिलेको लागि स्वीकार्नुहोस् जेआर नेपालको यो गीत तिम्रो माया बिना।

तिम्रोमा आए बिना जेआर नेपाललाई सुन्दै हुनुहुन्थ्यो. प्रसङ्ग एल निनो. एल निनो भन्ने बित्तिकै नेचुरल क्लाइमेट प्याटर्न हो यो, विशेष गरी पेसिफिक ओसनको इलाकामा हुने गर्दछ, तर यसको असर भने विश्वभरि नै परिरहेको छ र पर्दैछ पनि. के हुन्छ त एल निनो आयो भने? हुन त एल निनो भन्ने बित्तिकै यो क्लाइमेट प्याटर्न हामीले विश्वभरि नै अहिले एकदमै परिवर्तित यो प्याटर्न पाउने गर्दछौँ. पहिले यति साह्रो पृथ्वीको तापक्रम बढिरहेको त्यति महसुस हुन्थेन, अहिले भने त्यस्तै भएको छ. किनभने एक त प्रदूषण, अर्को नेचुरल डिजास्टरहरू एकपछि अर्को भइराखेका छन्, र हरित ग्यास उत्सर्जन बढी भएर हिमतालहरू पग्रिरहेका छन्, र त्यसको प्रत्यक्ष उदाहरण हामीले नेपालमा देख्यौँ, भोटे कोसीको बाढी. यी सबै एल निनोसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका कुराहरू हुन्. र एल निनोले एकदमै अनयुजुअली हट वेदर भित्राइरहेको छ, र भनिन्छ यसको असरबाट अबको केही महिनाभित्र फेब्रुअरी 2027 सालसम्ममा, अहिलेदेखि फेब्रुअरीसम्ममा करिब 450,000 मानिसको मृत्यु हुन्छ विश्वभरि नै. हुन त कति त अब यो तथ्याङ्कमा कति पसिसकेका छन्, नेपालकै उदाहरण लिउँ, नेपालमा कतिले मृत्युवरण गरे त्यो जगजाहेर नै छ. अनुसन्धानकर्ताहरूले विशेष गरी नर्दर्न हेमिस्फेयरमा यो एल निनोको असर बारेमा सबैलाई एकदमै जागरूक बनाइरहेका छन्. अब यसरी तापक्रम बढ्दै गयो, प्रदूषण बढ्दै गयो भने झन्डै पृथ्वीको कुरा गर्ने हो भने एभरेजमा 1.2 डिग्रिज सेल्सियस ल्यान्ड टेम्परेचर, ग्लोबल ल्यान्ड टेम्परेचर बढ्नेछ भनेर भनिएको छ अब कमिङ मन्थ्समा. भनेपछि फेब्रुअरी 2027 भित्रमा यी कुराहरू हुनेछन्, र यसमा अब विशेष गरी साउथ इस्ट एसिया, इन्डोनेसिया, मलेसिया अनि सुडान, इन्डिया, ब्राजिल आदि देशहरूमा धेरैभन्दा धेरै अहिले आगलागीका घटनाहरू भइरहेका छन्, डढेलो लागेका घटनाहरू भइराखेका छन्. त्यस हिसाबले पनि त्यो इलाकामा तापमान बढ्दैछ, अनि त्यसका अलावा त्यसबाट मृत्युवरण गर्ने मानिसहरूको सङ्ख्या पनि बढिरहेको छ. केले गर्छ त एल निनोको यस्तो असर भन्ने तपाईँलाई जिज्ञासा हुनसक्छ, र एल निनोले एकदमै ड्राई र हटर कन्डिसनहरू ल्याउने गर्दछ भनिएको छ, विशेष गरी साउथ इस्ट एसिया, ब्रुनाई, मलेसिया, इन्डोनेसिया, हामीले भर्खरै उदाहरणहरू देखेकै हौँ. र इन्क्रिस्ड रेनफल विशेष गरी साउथ अमेरिकातिर, अनि ग्रेटर रिस्क अफ ड्राउट एन्ड वाइल्ड फायर्स जताततै, अब यहीँ कालिमान्तान बोर्नियो आइल्यान्डमा हामीले देखेकै हौँ, र अहिलेसम्म त्यति मौसममा सुधार आएको छैन. हुन त क्रमिक रूपमा सुधार त भइरहेको छ, तर पनि अझै हेज कम्प्लिटली गइसकेको छैन ब्रुनाईमा पनि. र यी सबै कारणहरूले गर्दाखेरि हायर ग्लोबल एभरेज टेम्परेचर हुने गर्दछ, र यो एल निनोको प्रत्यक्ष असर हो. अनि यसबाट पर्न सक्ने असरहरू प्रत्यक्ष अप्रत्यक्ष थुप्रै छन् इको सिस्टममा, विशेष गरी मरिन इको सिस्टम, फिस पपुलेसन, अनि वार्मर पेसिफिक वाटर आदि इत्यादि थुप्रै छन्, र यसबाट दूरगामी असरहरूको पनि हामी सहजै अन्दाज गर्न सक्दछौँ. त्यसैले अब एल निनोको असर बारे हामी अनभिज्ञ रहनु भएन,
यसबाट हुन सक्ने जोखिमहरू के छन् र ती जोखिमहरूलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान जान अत्यन्तै जरुरी छ। तर अब समग्रमा यो अब वर्ल्ड वाइड फेनोमेनन हो, तपाईँले एकले गरेर के हुन्छ र भन्ने तपाईँलाई लाग्न सक्छ, तर सबै तह तब्काबाट आफ्नो आफ्नो योगदान पुर्याउँदै गयो भने एल निनोको असर केही न्यूनीकरण हुनसक्छ, त्यसमा कुनै शङ्का छैन। अब गीत सङ्गीततर्फ लागौँ। निपन लामा र अस्मि खवासको यो गीत स्वीकार्नुहोस्, आँखाले।

0: एक्सप्रेस गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

Majon featuring Hemantarana, Kehikura. British forces Brunei ma quarterly spouses coffee morning. Aujo budhabar 7 October ma hune bhayeko cha thik aaja ko sata. Hajur. 7 October budhabar ka din coffee morning hudai cha British forces Brunei ma bihana 9:30 dekhi 12 baje samma chit chat community center ma hune yo karyakram ma tapaile sahabhagita janauda आफ्नो नाम रेजिस्टर गरेको हुनुपर्छ क्यूआर कोड स्क्यान गरेर आफ्नो नाम रेजिस्टर गरिहाल्नु होला अटेन्डेन्स रेजिस्ट्रेसन 5 अक्टोबर भित्र गरिसक्नुपर्ने हुन्छ र यो कफी मर्निङको समयमा भिआइपी भिजिटर पनि हुनेछन् ब्रिगेडियर जोडी डेभिस साहेबको उपस्थिति रहनेछ र तपाईँहरू यो कफी मर्निङ यो क्वार्टरली कफी मर्निङ पनि हो र दिदीबहिनीहरू सबै भेला भएर रमाइलो गर्न सक्नुहुनेछ नछुटाउनुहोला बुधबार 7 अक्टोबरमा बिहान 9:30 बजे सुरु हुन्छ स्पाउसेस कफी मर्निङ ब्रिटिस फोर्सेस ब्रुनाईमा यो क्वार्टरली कफी मर्निङ पनि हो

दुई दिने पाहुना सुन्दै हुनुहुन्थ्यो नितेशजङ्ग कुँवरलाई र यो गीतको साथसाथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ र मैले अब यहाँहरूसँग विदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै यो गीत सज्जा चौलागाईको स्वरमा रहेको गीत म यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट विदा पनि हुन्छु। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ, ब्रुनाईको समय 10 बजे। त्यसपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई। म पनि बिदा हुन्छु, भोलि बिहान ठिक 7 बजे भेटौँला ब्रुनाईको समयमा प्रभातकालीन आवाज कार्यक्रममा। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई।

0: Milan buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: अन्नपूर्ण चक्रीय मार्गमा पुगेका पर्यटक सडक बगेपछि मनाङमा अलपत्र परेका पाइएको छ। मर्साङदी नदी थुनिएपछि माथिल्लो मनाङ र तल्लो मनाङमा रहेका पर्यटक रोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र एकाएक मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभएको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङलाई पास गर्ने पर्यटक पनि मनाङ नै फर्किएका छन्। माथिल्लो मनाङ पुगेका 226 विदेशी पर्यटकको दर्ता भएको छ भने 44 फर्किएका छन्। 150 बढी पर्यटक थोराङलाई पास गर्ने पर्यटक हिउँ बाक्लो भएर फर्के भएपछि मनाङ आएका छन्। बिरामी र प्रवेश आज्ञा सकिएका पर्यटक भने हेलिकप्टर मार्फत फर्किएका छन्। एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङले भने धारापानी चेकपोस्टमा सेप्टेम्बर 22 28 तारिकसम्म 590 विदेशी पर्यटक दर्ता भएको जानकारी दिनुभएको छ। तीमध्ये 146 पर्यटक फर्किएका छन्। मर्साङदी नदीमा आएको बाढीको कटानले अधिकांश स्थानमा सडकको ट्र्याक बगाएको छ। नदी कटानले सडक पासिन उपकरण पुर्याउन सकिएको छैन। भोटेकोसी उद्धारका बेला हेलिकप्टर उडानमा इतिहासमा पहिलोपटक विशेष खालको अपरेसन चलाइएको नेपाली सेनाले जनाएको छ। 35 किलोमिटर दूरीमा 18 हेलिकप्टर एकैपटक उडाएको असम्भव मानिने काम गरिएको सेनाका सहायक रथी सुभाष सङ थापाले जानकारी दिनुभएको छ। त्रिशुलीमा विपद उद्धारपछिको पछिल्लो जानकारी दिने क्रममा सहायक रथी थापा
4: एयरलिफ्टको काम दिँदाखेरि यो नेपालकै हिस्ट्रीमा पहिलोपटक 22 हेलिकप्टर 35 नटिकल माइल एरियामा डिप्लोय भएको थियो र एकपटकमा 18 हेलिकप्टर समेत उडेको थियो। यो एभिएसन एक्सपर्टहरूले विभिन्न टिकट टिप्पणी गरेका हजुरहरूले मिडियाको माध्यमबाट देखि नै सक्नुभयो। यो पोसिबलै छैन भन्ने पनि कतिले निष्कर्ष निकाल्नु भएको थियो, तर यो सर्च एन्ड रेस्क्यु अपरेसनमा यो पोसिबल भयो र गऱ्यो।
3: किसान सूचीकरणमा 3,00,000 किसान थपिएका छन्।
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएपछि करिब 3,00,000 किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन्। हालसम्म देशभर जम्मा 26,79,000 किसान सूचीकरण प्रणालीमा सूचीकृत भएको बताइएको छ। मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय निकाय तथा आयोजनालाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न र गराउन निर्देशन दिएको छ। किसान सूचीकरण मार्फत वास्तविक किसानको पहिचान तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवा सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ। सरकारी कृषि कार्यक्रम अन्तर्गत प्रदान गरिने अनुदान, मल वितरण सेवा तथा अन्य कृषि सुविधामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न किसान सूचीकरण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले किसान सूचीकरणलाई कृषि सेवा तथा सुविधासँग जोड्दै आगामी दिनमा प्रणालीलाई थप प्रभावकारी बनाउने बताएको छ।
3: बेलायतको आरएएफ वर्डिङटनमा मुलुकभित्र हुने सबैभन्दा ठूलो सैनिक अभ्यास सञ्चालन गरिएको छ। इटाली र जर्मनीका सैनिकसँग मिलेर गरिएको यो अभ्यास बेलायतभित्र गरिने सबभन्दा ठूलो अभ्यास हो। अभ्यासमा 200 जर्मन, 100 इटालियली र 17 युरो फाइटरका सदस्य सहभागी छन्। अभ्यासका निर्देशक रोबर्टसनका अनुसार यो अभ्यासमा ड्रोन युद्ध पनि सामेल भएको छ।
6: What's different this year? The first is the largest suite of land capabilities that we've brought in, so we've been able to increase the complexity in air-land integration. And then the second thing, we're on the foothills of safely introducing one-way effectors and autonomous collaborative platforms, drones, if you will, into the exercise. So it's not lost on anyone that these are a prevalent part of modern warfare. So clearly it's important for us to learn both how to use them and how to protect ourselves from them. And that's what we're on the journey on in this exercise.
3: जर्मन डिट्याचमेन्ट कमान्डर माइक सेल आफ्नो मुलुकभन्दा फरक वातावरण पाएकोमा खुसी हुनुहुन्छ।
7: The airspace is awesome. We can train things we normally can't do. We can fly supersonic in the area and we can go low level within the area and that's not possible in Germany.
3: विश्व एसियाली खेलकुद अन्तर्गत गोल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ। गोल्फको पुरुषतर्फ सुभाष तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै महिला व्यक्तिगत स्ट्रोकतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। गोल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापा मगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ। यस्तै जुडोमा निशा श्रेष्ठ, देवकी माया श्रेष्ठ, विशेष विकर र विकास विकले विभिन्न तोल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ। कनोइङ स्लालमको पुरुष कायक एकलमा विजय माझी र आशिष राणा मगर सेमिफाइनलमा पुग्नु भएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: Plus. Corcar Radio. Corcar Radio.
1: Roots of Chronics and Mac लेगाउनु भएको यो मिठो गीतसँगै कार्यक्रम मझेरी सुरु भयो. श्रोता ब्रुनाईको स्टुडियोबाट प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ. म धनराज राई छु. बिएबिएस गोर्खा रेडियोको ब्रुनाईको प्रस्तुति हो श्रोता मझेरी कार्यक्रम. र सोमबारदेखि शुक्रबारसम्म बिहानको ठिक 10 बजेदेखि मध्याहको 1 बजेसम्म यो कार्यक्रम सञ्चालन हुन्छ ब्रुनाईको स्थानीय समयअनुसार. तपाईँहरूले आफ्नो आफ्नो समयमा आफ्नो आफ्नो स्थानमा आफ्नो आफ्नो परिकारले प्रकारले माध्यमले सुन्ने गर्नुहुन्छ यो कार्यक्रममा. र तपाईँहरू को साथ बिना त यो कार्यक्रम चलाउनुको मजा नै आउँदैन. आउनुहोस् तपाईँहरू पनि आजको बजाइमा पनि सदा जस्तै हातमा हात साथमा साथ दिनुहोस्. कतिले सुनेर साथ दिने गर्नुहुन्छ, कतिले प्रत्यक्ष प्रतिक्रिया जनाएर साथ दिने गर्नुहुन्छ, हामी आभारी छौँ सदा जस्तै. आजको कार्यक्रम हो श्रोता बुधबारको 30 सेप्टेम्बर 2026 सालको कार्यक्रम हो. तदनुसार असार होइन श्रोता, असोजको 14 गते विक्रम सम्वत 2083 सालको. र आज पनि हामी यी 3 घन्टामा बसी बिहालो गर्ने क्रममा सदा जस्तै विभिन्न जानकारी खै खबरहरू अनि केही नयाँ नौलो जानकारीहरू अनि मिठा मिठा गीत सङ्गीतहरू किसिम किसिमका गीत सङ्गीतहरू सुन्ने सुनाउने गर्दै र तपाईँहरूको अनुरोध गीतहरू सन्देशहरू प्राप्त भएको खण्डमा ती पनि सुन्दै सुनाउँदै कार्यक्रमलाई अन्त गर्ने योजनासहित उपस्थित भइसकेको छु. हजुर, आज अन्तर्राष्ट्रिय पडकास्ट दिवस रहेछ श्रोता, इन्टरनेसनल पडकास्ट डे. अब रेडियो सुन्ने तरिका बदलिँदै गएको छ त्यो तपाईँले महसुस गर्नुभएको छ, हामीले महसुस गरेका कुरा हो. त्यसो हुँदै गर्दाखेरि पडकास्टले चाहिँ आवाज विचार र कथालाई आफ्नो श्रोता जहाँ छन् त्यहीँ पुर्याइरहेको चाहिँ छ अहिले. शिक्षा, समाचार, मनोरञ्जन र स्वास्थ्यदेखि व्यक्तिगत अनुभवसम्म आज पोडकास्टमा सुन्न नपाइने विषय सायदै होला भन्न चाहे श्रोता. यसको सुरुवात भने ठुलो संस्थाबाट भएको होइन रहेछ. सन् 2013 सालमा पडकास्टर, त्यति बेला त पडकास्टर भन्न पनि के हो यो नयाँ विषय भन्ने जस्तो लाग्थ्यो. पडकास्ट आएको छ भन्दाखेरि के हो यो पडकास्ट भन्ने लाग्थ्यो मलाई चाहिँ. तपाईँलाई कस्तो लाग्थ्यो? पडकास्टर स्टिभ लीको एउटा विचारबाट जन्म भएको रहेछ. सन् 2014 सालमा चाहिँ अमेरिकामा पहिलो पटक नेसनल पडकास्ट डे मनाइएको रहेछ. र त्यसको अर्को वर्षदेखि चाहिँ अन्तर्राष्ट्रिय रूपमा नै यो दिवस मनाउन थालिएको रहेछ. यो दिवस पडकास्ट बनाउने र सुन्ने दुवैलाई जोड्ने अवसरका रूपमा लिइँदो रहेछ श्रोता. त्यसैले आज आफूले कहिले नसुनेको एउटा नयाँ पडकास्ट खोज्नुहोस्, मन परेको कार्यक्रम सुन्नुहोस्, साथीलाई पनि रेकमेन्ड गर्नुहोस्, वा तपाईँ आफैले किन एउटा पडकास्ट सुरु नगर्ने? किनकि कहिलेकाहीँ त एउटा आवाजले संसारभरका मानिससँग, मानिसलाई अथवा अन्य अपरिचित व्यक्तिसँग पनि जोड्न सक्छ र एउटा नयाँ पाइलाको सुरुवात हुनसक्छ. शुभकामना छ यदि त्यसो गर्ने सोचमा हुनुहुन्छ भने आजदेखि सुरु गरिहाल्नुहोस्. रुट्स अफ क्रोनिक्स र म्याकले गाएको गीतबाट हामीले कार्यक्रमको सुरुवात गरेका थियौँ श्रोता. अब फेरि विपुल छेत्रीलाई सुन्न जाउँ भावनामा.

हृदयमा अहिले बिहानको 10:16:16 गएको छ। श्रोता 24 डिग्री सेल्सियस तापक्रम रहेको छ। सेरियामा अहिले 30 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम अनुमान गरिएको छ आज दिनभरिका लागि। भने आज दिनभरिमा ब्रुनाईको सेरियामा मेघगर्जन सहित वर्षा हुने अनि मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। अहिलेको हालतमा हावा पनि नचलेको हो कि भन्ने अनुमान गरिरहेको छु। मैले केही समय अगाडिसम्म म बाहिरै थिएँ, आज अलि हप्प हप्प परेको छ। दिन त खुला नै छ तर हावा चलेको महसुस गरेको छुइनँ मैले। नेपालमा बिहानको 8:02 गयो श्रोता। काठमाडौँमा 18 डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको छ भने 28 डिग्री सेल्सियस अधिकतम तापक्रम रहने अनुमान गरिएको छ। घमाइला अन्तरालका साथमा मन्द गति हावा चलिरहनेछ आज दिनभरि नै र बदली भई छिनछिनमा पातलो वर्षा हल्का वर्षा हुने अनुमान पनि गरिएको छ आज दिनभरि जसो नै। र भोलि बिहानसम्म नै पानी पर्ने सङ्केतहरू प्रबल रहेको छ काठमाडौँमा। बेलायतमा बिहानको 3:17 गयो। 21 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ। अहिले लन्डनमा छिटपुट वर्षा भइरहेको छ र मन्द गतिमा हावा चलिरहेको छ अहिले। भने आज दिनभरिमा लन्डनमा 13 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 23 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने अनुमान गरिएको छ। मध्याह्नसम्ममा मेघगर्जनसहित वर्षा हुने अनि मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ भने मध्याह्न पछाडि भने बदली भई सुक्खा घमाइलो हुने सङ्केतहरू देखाइएको छ आजको मौसमी पूर्वानुमानमा। र लन्डनका श्रोता तपाईँहरू अब कति त सुतिराख्नु भएको छ, कति ड्युटी गरेर लेट नाइट सिफ्टमा हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भने के कसो छ यसो ताजा मौसमी विवरण र अन्य केही जानकारीहरू भए पठाउँदै गर्नुहोस्। पठाउने ठेगाना तपाईँलाई थाहा छँदैछ, स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, लाइनहरू खुला भएका छन्। हाम्रो टेलिफोनको वाट्सएप मार्फत पनि गर्न सक्नुहुन्छ, टेक्स्ट मेसेज अथवा भोइस मेसेज इमेल गरेर पनि पठाउन सक्नुहुन्छ, होइन भने फेसबुक मेसेन्जर मार्फत पनि छँदैछ। अब हामी उदय राज पौडेलले गाउनु भएको काठमाडौँ बजार सुन्न जाउँ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

कोइलीको भाकै मिठो नवीन गुरुङले गाउनुभएको यो गीत सुन्यो श्रोता। हामीले मझेरी कार्यक्रममा हुनुहुन्छ, म धनराज राईको साथमा ब्रुनाईमा बिहानको 10:28 गएको छ श्रोता। प्रश्न मेरो उत्तर तपाईँको, यो कार्यक्रम हामीले सञ्चालन गरिरहेका छौँ यो हप्ता पनि, र यो साप्ताहिक प्रश्न उत्तर कार्यक्रममा यो हप्ता पनि एउटा छोटो सजिलो प्रश्न राखेको छु र उत्तर पठाउने क्रम जारी नै छ, पठाउँदै गर्नुहोला। शुक्रबारको तेस्रो घन्टाको बसाएको अन्तिम अन्तिम क्षणतिर हामी छिनोफानो गर्नेछौँ, उत्तर मिलेकाहरूबाट चाहिँ लक्की ड्रमा हालेर एउटा नाम हामी तान्ने छौँ, र तपाईँले शुक्रबारको अन्त्यसम्म पठाउनु भएको छ भने तपाईँको नाम पनि अवश्य नै उक्त लकी ड्रमा पस्नेछ। अब सुनौ यो हप्ताका लागि राखिएको प्रश्न, सजिलो छ, मैले अघि नै भनिहालेँ। सौर्यमण्डलमा भएका 9 ग्रहबाट यम ग्रहलाई हटाएर 8 मात्रै ग्रह हुने निर्णय कसले अनि कहिले गरेको हो? हजुर, कसले अनि कहिले गरेको हो मिति यसो लेखेर पठाउनुहोस्। मिल्यो भने लकी ड्रमा गइहाल्छ, मिलेन भने हामी तपाईँलाई यसो मिलेनै फेरि कोसिस गर्नुहोस् भन्छौँ। तपाईँले जतिपल्ट भए पनि कोसिस गर्न सक्नुहुन्छ उत्तर नमिलेसम्म, र के थाहा धेरैपल्ट कोसिस गरेर अन्तिममा मिल्यो भने अनि तपाईँकै नाम पनि आउन सक्छ लकी ड्रमा। तपाईँहरू सम्पूर्णलाई गुड लक। पठाउने माध्यमहरू छँदैछन् विभिन्न किसिमका, तपाईँले फोन गरेर पनि हामीलाई भन्न सक्नुहुन्छ, वाट्सएपमा पनि पठाउने गर्नुहुन्छ, कतिले इमेलमा लेखेर पनि पठाउन सक्नुहुन्छ, अथवा फेसबुक मेसेन्जर मार्फत पनि पठाउन सक्नुहुनेछ, र ब्रुनाई बाहिरका श्रोताले पनि यसमा सहभागिता अवश्य जनाउन सक्नुहुन्छ। तर पुरस्कारको प्रकृतिले गर्दाखेरि हामीले तपाईँहरूलाई लकी ड्रमा चाहिँ सामेल गराउन असमर्थ हुनेछौँ। अब भाउचरहरू प्राप्त भएका हुन्छन् ब्रुनाईको लोकल बजार, लोकल ट्रेडर्सहरूबाट, अनि त्यो तपाईँले जित्नुभयो भने फेरि त्यो तपाईँलाई काम लाग्दैन, त्यसले गर्दाखेरि ब्रुनाईका श्रोतालाई मात्रै विशेष गरेर लकी ड्रको कुरामा चाहिँ सामेल गराउने गर्दछौँ। सबैतिर सबैलाई हुने सामान जिन्सिसहरू पाइयो भने हामी तपाईँलाई पनि अवश्य नै सामेल गराउनेछौँ ब्रुनाई बाहिरका श्रोताको हकमा। हजुर, अब एउटा गीत सुन्नतर्फ लागौँ। रविन बर्तौलाले गाउनुभएको गीतको पालो परेको छ, एक मानेको दही भन्ने।

हजुर, एकमा निको दही रबिन बर्तोला अनि साथीहरूले गाउनुभयो यो गीतलाई। बेलायतमा श्रोता, विशेष गरी यो वेल्समा गाडी चालकका लागि नयाँ नियम लागू भएको रहेछ श्रोता। यो आजदेखि भन्ने कुरा सुनिएको छ, तपाईँहरू वेल्सतिर सुनिराख्नु भएको छ भने हो कि होइन, हुन त अब अहिले बिहानको 4:00 छ, आज मध्यरातदेखि सुरु भएको नियम होला। चाहिँ आजदेखि चाहिँ वेल्समा सार्वजनिक सडकमा तपाईँले गाडी रोकेर अनावश्यक रूपमा इन्जिन अन गरिराख्नु भएको छ भने तपाईँलाई 75 अधिकतम 150 पाउन्डसम्म जरिवाना लाग्न सक्ने भएको रहेछ श्रोता। यो नियमको बारेमा तपाईँ कति जानकार हुनुहुन्थ्यो? यसअघि यस्तो जरिवाना थिएछ, 20 पाउन्ड म्याक्सिमम थियो योभन्दा अगाडि, र नियमअनुसार ट्राफिकका कारणले रोकिएको अवस्था, जस्तै ट्राफिक लाइटमा पर्नुभएको छ, लामो जाममा पर्नुभएको छ, वा यो ट्रेनहरू क्रस गर्ने लेभल क्रसिङ जेब्रा क्रसिङतिर पर्नुभएको छ भने यो जरिवाना लाग्दैन। तर चालकले जानी जानी सडकको किनारमा पार्क गरेर अथवा कसैले तपाईँलाई चाहिँ इन्जिन बन्द गर्न भनिसकेपछि नि नमानेको खण्डमा चाहिँ यो कारवाही तपाईँलाई हुन सक्ने रहेछ। यसो गर्नका मुख्य इरादा भनेको अनावश्यक रूपमा इन्जिन चलाउँदा वायु प्रदूषण र हानिकारक उत्सर्जन बढ्ने भनेर भनिएको रहेछ। विशेष गरी विद्यालय, अस्पताल र अन्य संवेदनशील स्थान वरपर यस्तो प्रदूषण घटाउनु नियमको मुख्य उद्देश्य रहेछ। अब हुन पनि अब स्कुलको छेउमा होइन, विद्यालय अस्पतालको छेउमा उसै त बिरामीहरू हुन्छन्, साना साना केटाकेटीहरू हुन्छन्, त्यस्तो ठाउँमा अब तपाईँको एकजनाको मात्रै भए त तै विषय हुन्थ्यो होला। थुप्रैले त्यसरी नै अन गरिराख्यो, इन्जिन रनिङ गरिराख्यो भने त्यसले कार्बन उत्सर्जन कति गर्छ भन्ने कुरा चाहिँ धेरै मात्रामा होला, ले गर्दा यो ल्याउनुको एउटा मुख्य उद्देश्य त्यो पनि रहेछ। अब वेल्स को क्षेत्रमा हुनुहुने श्रोता, गाडी रोकेर बस्नुभएको छ र लामो समयसम्म मुभ हुने सम्भावना छैन भने इन्जिन चाहिँ अफ गर्नुहोला, होइन भने फेरि पर्नुहोला 150 पाउन्डसम्मको जरिवानाको फन्दामा। हजुर, अब एउटा गीत सुनौ। दीपक लिम्बू अनि साथीहरूले गाउनुभएको गीत परेको छ अङ्गालो भरी।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेसायरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

प्रवीण बज्राचार्यले गाउनुभएको गीत बिन्ती मेरो सुन्ने श्रोता ब्रुनाईमा अहिले बिहानको 11 बज्नका लागि 13 मिनट बाँकी रहेको छ र यदि हामीसँग अझै पनि समय छ पहिलो घन्टाका लागि अलिकति समय उब्रेको छ यदि सम्पर्कमा आउन चाहनुहुन्छ भने गीत सङ्गीत सुन्न चाहनुहुन्छ भने अथवा

हिपी कम्युनिटी थिम अन्तर्गत रहेर केही आफ्नो कला प्रदर्शन गर्नुपर्नेछ, आर्ट वर्कहरू गर्नुपर्नेछ, ड्रइङ गर्नुपर्नेछ र ती ड्रइङहरू मध्येबाट एउटा उत्कृष्ट आर्ट क्राफ्ट ड्रइङ चाहिँ यो 2027 सालको बिएबी क्यालेन्डरमा मुख पृष्ठमा चाहिँ प्रिन्ट हुनेछ र यो चाहिँ एउटा बिएफबी कम्युनिटीको स्पेसल क्यालेन्डर हो श्रोता, र यो गर्नुको मुख्य उद्देश्य भनेको साफा च्यारिटीलाई केही रकम उठाउन पनि सकिन्छ कि भन्ने हेतुले हो। र कम्पिटिसन चाहिँ बिएफबी ब्रिटिस फोर्सेस ब्रुनेका सम्पूर्ण नानी केटाकेटीहरू जो जो इच्छुक हुनुहुन्छ हुन्छन् उनीहरूलाई खुला गरिएको छ। ए फोर ल्यान्डस्केप पेपरमा चाहिँ तपाईँहरूले गराउनु होला आर्टवर्कहरू र आजभित्रमा बुझाइसक्नुपर्नेछ। आज भित्रमा भनेपछि अफिस आवरभित्रमा बुझाउनु पर्यो तपाईँहरूले। हाइभको दुईवटा अफिस रहेका छन्, ती दुईवटा मध्येमा मुमोङ अथवा चिटच्याट कम्युनिटी सेन्टरको हाइभ अफिसमा बुझाउनु भए पनि हुन्छ। सम्पूर्ण नानीहरूले गरेको परिश्रमलाई हामी चाहिँ वेलडन भन्दै गुड लक पनि भन्न चाहन्छौँ र उत्कृष्ट को हुन्छ अब हामी हेर्दै जाउँला र पछि क्यालेन्डरमा चाहिँ प्राउडली प्रिन्ट भएको हेरेर तपाईँहरू पनि मक्ख पर्ने दिन नजिक आउँदैछ। हजुर, अब एउटा गीत सुनौ। प्रवीण र ऱ्याप स्टेडीको आवाजमा छ हाँसेर बोलिदेऊ न।

हजुर, हाँसेर बोलिदेऊ न प्रवीण अनि ऱ्याप स्टेडीले गाउनुभयो यो गीतलाई। भारतको महाराष्ट्र स्थित कलाम्बेश्वर गाउँमा एउटा गजबको घटना भएको रहेछ। तपाईँले हुन त कति पढ्नु भइसक्यो होला, थाहा पाइसक्नु भयो होला। एउटा गाउँमा, त्यो गाउँमा कलाम्बेश्वर गाउँमा बापुराव ताजनेकी श्रीमती पानी लिन जाँदा गाउँलेहरूले अपमानित गरेर खाली हात फर्काएछन्, पानी लिन पाएनछन्। गरिब भएकै कारणले पानी समेत रोकी लिन समेत रोकिएको त्यो घटनाले उनको यो मनमा चाहिँ गहिरो चोट पुर्याएको रहेछ। उनी कसैसँग झगडा भने गरेनन्, बरु एउटा आइडिया लगाएछन्, कुवा खन्ने। र कुवा खन्ने अनुभव त थिएन उनीसँग, कुनै मेसिन थिएन र पानी भेटिन्छ नै भन्ने कुनै निश्चितता समेत थिएन। वरपरका केही कुवा र यो बोरवेल समेत सुकिरहेको अवस्था थियो। त्यसैले गाउँलेहरूले उनलाई पागल जस्तै भनेर मजाक उडाइरहेका रहेछन्। तर उनी त्यतिमै रोकिएनन्। बिहान काममा जानु अघि 4 घन्टा अनि कामबाट आएपछि अरू 2 घन्टा खनेछन्। दिनदिनै 40 दिन खनेछन् र यसरी खनेपछि अन्तत जमिन मुनिबाट पानी निस्कियो। उनले चाहिँ यो गरेर श्रीमतीलाई मात्र होइन, अन्तत पुरै गाउँलेलाई नै यहाँबाट चाहिँ कति लाभ भयो भन्ने कुरा हामीले बुझ्न सक्छौँ। यसरी एउटा सानो अपमानले गुणले अवगुणलाई, वैगुणलाई मारिदिए भन्ने एउटा दृष्टान्त यहाँ प्रस्तुत गर्न खोजिएको हो श्रोता। अब हामी रविन शर्मा र तारा थापाले गाउनुभएको फुल झरे पनि काँडा झर्दैन भन्ने गीत सुन्छौँ। यो पुरानो गीत सुन्दै सुन्दै हामी कार्यक्रमको पहिलो घन्टाको बसाइबाट बिदा लिन्छौँ श्रोता। यो पछाडि हामी नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नेछौँ अनि हामी दोस्रो घन्टामा फेरि भेट्नेछौँ। बिएबिएस गोर्खा रेडियो सुनेर रमाइलो गर्दै गर्नुहोला।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पृथ्वी राजमार्गको धादिङ खण्डमा आज दिउँसोदेखि सबै गाडी कुड्न मिल्ने भएको छ। धादिङ जिल्ला प्रशासनले हाल एकतर्फी सञ्चालनमा ल्याएको यातायात सेवा दिउँसोदेखि दुईतर्फी खुल्न सक्ने जनाएको छ। सिरियो लक्ष्मी पाण्डेले गौतमले राजमार्ग सामान्य बन्न थालेकाले नियमअनुसार गाडी चलाएमा समस्या नहुने बताउनु भएको छ। असोज 7 11 गतेसम्म परेको वर्षाका कारण दर्जनौ ठाउँमा बाटो अवरुद्ध भएको थियो। सरकारले बिमा दावीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम विकास गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले हाल सबै सर्भेयरको तथ्याङ्क प्रणालीमा प्रविष्ट भइसकेको भन्दै प्रणालीले सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियो लगायतका आधारमा सर्भेयर छनौटलाई पारदर्शी बनाउने दावी गरेको छ। सर्भेयरले कति काम पाएको, कुन काम सम्पन्न गरेको र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने विवरण पनि प्रणालीबाट ट्र्याक गर्न सकिने प्रेस नोटमा उल्लेख छ। बागलुङका निसीखोला र तमान खोलामा पछिल्लो वर्षापछिको विपदमा 61 घरको ओट पकाउँदा 51 घरमा आंशिक क्षति भएको देखिएको छ। पहिरोले बागलुङका 51 घर र 10 कोट बाढीले बगाएको सिरियो कार्यालयले जनाएको छ। पहिरोका कारण 12 मृत्यु भएको छ भने 1 अझै बेपत्ता छन्। बाढीले 3 झोलुङ्गे पुल बगाएको र 2 प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ। सिडिओ कृष्णप्रसाद आचार्यका अनुसार बाढी पहिरोबाट 2 जलविद्युतमा आंशिक क्षति, 1 विद्यालय, 1 रिसोर्ट र 1 कृषि फार्ममा क्षति पुगेको छ। 256 पशु चौपाया र कुखुरा फार्ममा क्षति भएको छ। बेलहियाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्यामा सुधार देखिएको छ।
4: अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् 2025 यो नाका हुँदै तेस्रो मुलुकका 1,03,955 पर्यटक नेपाल प्रवेश गरेका थिए। सन् 2026 सेप्टेम्बर 26 75,906 पर्यटक यो नाका भएर नेपाल भित्रेका छन्। पर्यटकीय याम शुरू हुनै लागेकाले यस वर्ष पर्यटक आवागमन गत वर्षकै हाराहारीमा पुग्ने अपेक्षा गरिएको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकृत पोकार श्रेष्ठले हालसम्मको औसत दैनिक आगमनको गति कायम रहेमा वर्षको अन्त्यसम्ममा सन् 2025 हाराहारीमा पुग्न सक्ने बताउनु भएको छ। बेलहिया नाका हुँदै श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया लगायतका मुलुकबाट पर्यटक आउने गरेका छन्। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटकको प्रमुख गन्तव्य लुम्बिनी हुने गरेको छ। लुम्बिनी पछि पोखरा, चितवन, मुस्ताङ र काठमाडौँ लगायतका पर्यटकीय गन्तव्यमा पुग्ने गरेका छन्।
3: 2 पहिलो पटक अमेरिकी फौजले आजबाट इराक छाड्ने भएको छ। पूर्व राष्ट्रपति जो बाइडेनका पालामा भएको सहमति अनुसार अमेरिकी सेनाले इराक छाड्न लागेको हो। अमेरिकी सेनाले इराक छाड्दा इरान समर्थित लडाकु समूह र आइएसले दबाव बढाउने चिन्ता व्यक्त गरिएको छ। साउदी अरबको अल अरेबिया टिभीका पत्रकार सदान हमाम।
5: So what we're going to see first and foremost is the Iran-backed militias are expected to halt all attacks for 90 days. So there is quite some time between now and the June deadline to see how this whole process is going to unfold.
3: 23 वर्ष अघि सद्दाम हुसेनको सत्तालाई हटाउँदै सुरु गरिएको सैनिक अभियानमा 4,500 अमेरिकी सैनिकले ज्यान गुमाएका छन्। फेसबुक मालिक मार्क जुकरबर्गले कृत्रिम बुद्धिमत्ता एआई नियन्त्रणका लागि प्रविधि कम्पनीहरू सहमत पाएका बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहमति गरिएको जुकरबर्गले बताउनु भएको छ। ट्रम्पका अनुसार कम्पनीहरू नैतिकतामा बाँधिनेछन्।
6: Well, I think I'm seeing tremendous self-policing, and they understand that they have to self-police. And it's very hard for somebody to come out and say, get into these models are very complex. And again, I believe they're going to be used for the good, and when they're not, we're going to be able to nab them. But there's going to be a tremendous self-policing aspect. It's also, maybe, they say bigger than the Industrial Revolution. We're leading by a lot, and we're going to keep it that way.
3: बीसौँ एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ। गल्फको पुरुषतर्फ सुभाष तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापा मगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ। यस्तै जुडोमा निशा श्रेष्ठ, देवकी माया श्रेष्ठ, विशेष पिका र विकास पिकाले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ। कनोइङ स्लालमको पुरुष कायक एकलमा विजय माझी र आशिष राणा मगर सेमिफाइनलमा पुग्नु भएको छ। संस्करणको खेलकुदमा जारी संस्करणमा नेपालबाट विभिन्न विधामा 135 जना खेलाडी सहभागी भएका छन्। खबर यति नै, नमस्कार, म महेन्द्र।

नमस्ते, बीएबीएस गोर्खा रेडियो ब्रुनाईबाट म धनराज राईले मझेरी कार्यक्रमलाई दोस्रो घण्टामा सञ्चालन गर्दैछु। श्रोता, एक नजर तिम्रो एक नजर मेरो शीतल पुनले गाउनुभएको मिठो गीतबाट कार्यक्रमको दोस्रो घण्टा सुरुवात भयो। यो गीतभन्दा अगाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुभयो, विभिन्न खालका समाचारहरू सुन्नुभयो, बाढीको कहरको बारेमा सुन्यो र यस्तै छ मौसम र प्रकृतिको बारेमा हामीले के नै भन्न सक्छौँ र त्यसलाई रोक्ने छेक्ने ताकत मानव जातिसँग छ जस्तो मलाई चाहिँ लागेन। तर अलिकति के अरे विवेक प्रयोग गरेर सुरक्षित रहन चाहिँ हामीले सकिन्छ जस्तो चाहिँ मलाई लाग्छ। तर कतिखेर कहाँनिर के हुन्छ भन्ने कुरा थाहा हुँदैन। सुरक्षित रहन पनि निकै हम्मे हम्मे नै परिरहेको अवस्था छ, खास गरेर अहिलेको नेपालको सन्दर्भमा बाढी कहरको कुरा गर्दाखेरि। ब्रुनाईमा बिहानको 11:11 गएको छ श्रोता। मौसममा खासै बदलाव आएको छैन, अलिकति घाम चर्को होला कि भन्ने आश गरेको थिएँ, घाम चर्किएको छैन। यो घाम बादल लागिरहेको छ अहिले, अलिकति घाम चाहिँ हराइरहेको हो कि भन्ने भान भइरहेको छ। होइन भने ठिकै छ, शीतल नै छ, यतिको हावा अलिअलि अलिअलि चलिरहेको छ मन्द गतिमा। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता अनि ब्रुनाईका श्रोता ओभरअलै, अब तपाईँहरू कतिको कुद्न यो रहर गर्ने मान्छे हुनुहुन्छ, हाम्रो अन्य धेरै श्रोता कुद्ने रहर गर्ने मान्छेहरू हुनुहुन्छ, बिहान उहाँहरूको दैनिकी नै कुदेर आएर फ्रेस भएर सुरुवात गर्ने बानी बसिसकेका श्रोता पनि हुनुहुन्छ। अब ब्रुनाईमा चाहिँ ब्रुनाई कफी कन्भेन्सन भन्ने एउटा रमाइलो कार्यक्रम हुँदै रहेछ। यो सोसियल रन हो, कफी कन आउटबाउन्ड सोसियल रन भन्ने। यो चाहिँ यो 2 अक्टोबर र 4 अक्टोबरका दिन हुने रहेछ। स्पोर्ट्स हब स्टेडियम बो हसनल बोल्किया भन्ने ठाउँमा तपाईँले 3 किलोमिटर अथवा 5 किलोमिटरको मध्येमा एउटा छानेर सहभागिता जनाउन सक्नुहुनेछ। यो फन रन हो श्रोता, यो कुनै कम्पिटिसन केही पनि होइन। यो चाहिँ ब्रुनाईको कफी बिन्सले आयोजना गरेको कार्यक्रम हो र 5 बजेदेखि कार्यक्रम सुरु हुन्छ। साँझको 5 बजेदेखि यो चाहिँ आफ्टरनुन फन रनको रूपमा राखिएको रहेछ। 3 किलोमिटरको चाहिँ स्ट्रोल हल्का कुद्ने होइन, अनि 5 किलोमिटर चाहिँ अलिक गतिमा नै कुद्न सकिने खालको, तर नथिङ सिरियस, जस्ट के भन्छ फन मोमेन्टको लागि, अनि साथीभाइहरूसँग रमाइलो गर्दै र कुदिसकेपछि कफी बिन्सको कफी पिउँदै रमाइला कुराकानी गर्ने, यस्तो रमाइलो भयो यो कुदाइमा भन्ने कुराहरू गर्ने। र बोनस चाहिँ के रहेछ भने श्रोता, तपाईँले कुदिसकेपछि $5 कफी बिन एन्ड टी लिफको भाउचर चाहिँ पाउनुहुने रहेछ कफी बिन ब्रुनाईको सौजन्यमा। हजुर, यस्तै रमाइला रमाइला कार्यक्रमहरूमा तपाईँहरूको सहभागिता हामीले देखिरहेका हुन्छौँ। अब तपाईँहरूले फोटाहरू पठाउनु भयो अथवा केही जानकारी पठाउनु भयो भने हामी अवश्य नै तपाईँको उक्त कार्यक्रममा सहभागिताको बारेमा हाम्रो फेसबुक पोस्ट गरिदिनेछौँ, बिएबिएस गोर्खा रेडियोको फेसबुक पोस्टमा। र तपाईँहरूको अन्य श्रोताले पनि थाहा पाउनुहुनेछ, ओहो यस्तो पो भएछ ब्रुनाईमा, यो मान्छे त चिनेको मान्छेले भाग लिएछ, खुसी लाग्यो भन्ने तपाईँलाई पक्कै पनि हुन्छ।

वाङमेन शेर्पाले गाउनु भएको तिम्रो मनमा भन्ने गीत सुन्यो श्रोता र तपाईँ हुनुहुन्छ कार्यक्रम मझेरीमा। दोस्रो घण्टामा हामी कार्यक्रम सञ्चालन गरिरहेका छौँ। ब्रेस फोर्सेस ब्रुनाईमा इन्ट्रोडक्सन टु अर्ली हेल्प अवेरनेस ट्रेनिङ सेसन सञ्चालन भइरहेको छ अहिले। आज बिहानको 8 बजेदेखि अहिले मध्याहको 12 बजेसम्म हुनेछ यो कार्यक्रम। दिनभरि भन्दा नि आधी दिनसम्म हुँदैछ। तपाईँ छुट्नु भएको छ भने अझै पनि 1 घन्टा जति बाँकी समय रहेको छ। चिटच्याट कम्युनिटी सेन्टरतिर तुरुन्तै प्रस्थान गर्नुहोला। यहाँ चाहिँ अब कन्फिडेन्सियल सपोर्टहरू प्राप्त हुनेछ। यो विशेष गरी सैनिक परिवेशमा के कति कुराहरू चाहिँ अब सबैतिर भन्दै हिँड्न नहुने अन्त कन्फिडेन्सियल कुराहरू गर्नुपर्ने हुन्छ। पारिवारिक सरसल्लाह सुझावहरू चाहिँ सुरक्षित कन्फिडेन्सियल ठाउँहरूमा तपाईँले भन्नुपर्ने हुन्छ र त्यो आयोजना गरेको छ त्यो भन्ने ठाउँ। आज प्रोफेसनल एडभाइसहरू पाउनुहुनेछ तपाईँहरूले। यसमा बुकिङ गर्नु पर्दैन, अपोइन्टमेन्ट जरुरी छैन। वक इन चाहिँ लाई स्वागत गरेको छ। तपाईँले त्यो स्लट बुक गरिराख्नु परेन। तपाईँ आफ्नो समयमा जानुहोस्। 12 बजीसम्म तय गरिएको छ। 12 बजी पुग्नुभयो भने पनि तपाईँलाई ढिलो भयो फर्किनु त पक्कै भन्नुहुन्न उहाँहरूले। तारा प्रकाश लिम्बू र दिपा लामालाई सुनौ अब सुस्त यो मन भन्ने गीतमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो

हजुर, इरोज लामा र प्रश्न साक्यले गाउनु भएको गीत सुन्यो, डुब्न लाग्यो घाम, केही गर्नुपर्छ देशमै भन्ने, होइन म बाहिर गएर केही कमाइ ल्याउँछु भन्ने खालको भाव सुन्यो हामीले श्रोता। कफी कतिको पिउने गर्नुहुन्छ श्रोता? एक कप कफी अनेक संस्कृति, यो विषयमा अबको बसाइमा केही क्षण हामी चर्चा गर्नेछौँ। बिहान उठ्ने बित्तिकै एक कप कफी, यो धेरैका लागि दिन सुरु गर्ने सामान्य बानी हो। कतिले कफी पिउनुहुन्छ, कतिले चिया, तर आज हामी कफीको चर्चा गरौँ है त। तर तपाईँले कहिले सोच्नुभएको छ त्यो एक सिरिप स्वरूप कफीको चुस्कीसँगै हामीले हातमा समातेको त्यो एक कप कफीको यात्रा कहाँबाट सुरु भयो? कफीको कथा अफ्रिकाको इथियोपियाबाट सुरु भएको मानिन्छ श्रोता। प्रचलित किंवदन्तीमा कालदी नामका गोठालाले आफ्नो बाख्राहरू कफीको रातो दाना खाएपछि असामान्य रूपमा सक्रिय भएको देखे। यो कथा प्रमाणित नभए पनि कफीको उत्पत्तिसँग इथियोपियाको गहिरो सम्बन्ध जोडिएको छ। त्यहाँबाट कफी यमन र अरब संसारमा पुग्यो। 15 शताब्दीतिर यमनमा कफीको खेती र प्रयोग व्यवस्थित हुँदै गयो। विशेष गरी सुफी समुदायले रातको प्रार्थनाका बेला जागा रहन कफीको प्रयोग गर्थे। पछि कफी व्यापार मार्फत ओटोमन एम्पायर हुँदै युरोप छिरेको मानिन्छ। युरोप पुगेपछि कफीले केवल पेयको रूप लिएन, कफी हाउस संस्कृति जन्मियो। लन्डन, पेरिस, भियानाका कफी हाउसहरू मानिस भेट्ने, व्यापार गर्ने, समाचार सुन्ने र विचार आदान प्रदान गर्ने ठाउँ बने। अर्थात् कफीको कपले मानिसलाई कुराकानीको टेबलमा ल्याउन थाल्यो। तर संसारका विभिन्न ठाउँमा कफीको स्वाद र शैली भने फरक हुँदै हुँदै गयो। इटलीमा एस्प्रेसो संस्कृतिको केन्द्रमा छ, सानो कप, गाढा स्वाद र छिटो पिउने शैली। टर्कीमा मसिनो पिसिएको कफी पकाएर पिउने परम्परा आज पनि सांस्कृतिक पहिचानको हिस्सा रहेको पाइन्छ। पाहुनालाई कफी खुवाउनु आतिथ्यको सङ्केत मानिन्छ भने भियतनाममा गाढा कफीमा कन्डेन्स्ड मिल्क मिसाएर बनाइने चिसो कफी लोकप्रिय छ। उता जापानमा कफी तयार गर्ने प्रक्रियामै शान्ति र सफाई अनि सन्तुलनलाई महत्त्व दिने आधुनिक स्पेसियालिटी कफी कल्चर विकसित भएको हामीले पाउँछौँ। आज ब्राजिल, भियतनाम, कोलम्बिया र इन्डोनेसिया जस्ता देश विश्वका प्रमुख कफी उत्पादकका रूपमा अगाडि छन्। तर कफी उत्पादनको विश्वव्यापी यात्रा जति ठुलो छ, यसको सांस्कृतिक भूमिका पनि त्यतिकै रोचक रहेको पाउँछौँ। इथियोपियाको कफी समारोह होस्, टर्कीको आतिथ्य, इटलीको एस्प्रेसो बार वा आधुनिक सहरको कफी सप, कफीले एउटा साझा काम गरिरहेको छ। जहाँ भए पनि मानिसलाई केही समयका लागि एउटै ठाउँमा बस्न, कुरा गर्न र सम्बन्ध जोड्न अवसर दिइरहेको छ। त्यसैले कफी केवल एउटा पेय पदार्थ होइन, यसको हरेक कपमा इतिहास, व्यापार, परम्परा र संस्कृतिको स्वाद मिसिएको हामीले पाउँछौँ। अब कफीको कुरा गर्दाखेरि हामी पनि यहाँ कफी अफिसमा पिउने गर्छौँ, तपाईँले पनि आफ्नो काममा कफी पिउने गर्नुहुन्छ, कतिले अघि भनिहालेँ मैले चिया पिउने गर्नुहुन्छ। यो कामबाट एकछिन आफ्नो तनाव मुक्त गर्नको लागि मात्र होइन, यो तपाईँको अफिसका कोलिगहरू, साथीहरू होइन, अनि साथीभाइहरू, अन्य साथीभाइहरू, परिवारमा बसेर यसो यो अहिलेको स्मार्ट फोनको जमानामा स्मार्टफोनलाई यसो साइड लगाएर फेस टु फेस चाहिँ बसेर दुःख सुखको कुराकानी, रमाइलो कुराकानी बाँडफाँड गर्ने, सेयर गर्ने मौका चाहिँ यसले दिन्छ। लामो होस्, छोटो होस्, जतिसुकै समय भए पनि दुई फरक व्यक्तिबीच यसले एक किसिमको पुलको काम गरेको छ, संवादको। हजुर, आजको लागि कफी कल्चर, फुड एन्ड कल्चर अन्तर्गतको हाम्रो सेगमेन्टको कुरा यति नै अन्त गरौँ। अब एउटा गीत सुन्न जाउँ, रोहित जोन छेत्रीको पालो परेको छ, तिम्रो दुई आँखामा।

हजुर, तिम्रा दुई आँखामा रहित जन छेत्रीको आवाजमा यो गीत सुन्यो। हामीलाई परदेशी घिमिरे माइलोजीले केही समय अगाडि सन्देश पठाउनु भएको छ, एकैछिनमा उहाँको अनुरोध गीत सुन्नेछौँ। त्यस्तै एनपी परदेशी घिमिरेजीले पनि नर्थ क्यारोलाइनाबाट सन्देश पठाउनु भए जस्तो देखिरहेको छु। तपाईँहरूको सन्देशहरू अनुरोधहरू छन् भने एकैछिनमा बजाउँछु। सुन्दै गर्नुहोला बिएपिएस गोर्खा रेडियो। अब भूपु पाण्डे फिचरिङ मेलिना मैनाली, छोटो छ जिन्दगी सुनिहालौ, त्यस पछाडि कार्यक्रममा अगाडि बढ्नेछौँ श्रोता।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
0: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

हजुर, स्यालको पुच्छर समाउन जाँदा त कानला मुनि झरी गइयो भन्ने गीत सुन्यो एका बिहानै भन्ने सोनम गुरुङको आवाजमा रमाइलो गीत थियो श्रोता। अहिले त स्याल लखेट्न जानु नै पर्दैन, बाँदर लखेट्ने मान्छे पनि छैन, स्यालको त कुरा परै जाओस्। र यस्तै छ समस्या नेपालको, अब गाउँघरमा कोही पनि अब हुनुहुन्न, छैनौँ हामी, तपाईँ हुनुहुन्न, म हुनुहुन्न, छैन। र अब हाम्रा घरमा बुढाबुढी बाबाआमाहरू अनि साना साना नानीहरू पनि अब कति त अब अलि पाएक पर्ने ठाउँतिर बोर्डिङ स्कुलतिर हुन्छन्, अब यसो छुट्टीको बेलामा गाउँघर जाने हो, त्यस्तो परिस्थिति आइसकेको छ। तर हामीले गीत भने मिठो सुन्यो सनम गुरुङको आवाजमा। प्रश्न मेरो उत्तर तपाईँको यो साप्ताहिक क्विज हो श्रोता, प्रश्नोत्तर। तपाईँहरूले उत्तरहरू पठाइराख्नु भएको छ, पठाउँदै गर्नुहोस्। अझै पनि पठाउने श्रोताहरूको उत्तर मोटामोटी सबैको नै मिलिरहेको छ, किनभने प्रश्न पनि सजिलै छ। यो हप्ताका लागि मैले एउटा प्रश्न राखेको छु, सौर्यमण्डलमा भएका 9 ग्रहबाट यम ग्रहलाई हटाएर 8 मात्रै ग्रह हुने निर्णय कसले अनि कहिले गरेको हो? यति सजिलो छ प्रश्न, मिति पठाउ पठाउनुहोस् कसले गरेको हो। यो कोही व्यक्ति हुनुपर्छ, संस्था हुनुपर्छ, र मिति अब तपाईँहरूलाई मोटामोटी थाहा पाइसक्नु भएको छ पठाउने श्रोताहरूले। नपठाउने श्रोताहरूले खोजदलास गर्नुहोस् है, र तपाईँहरूले फोन गरेर भन्न सक्नुहुन्छ, उत्तर टिपाउन सक्नुहुन्छ वाट्सएप मार्फत, इमेलले गरेर पनि हामीलाई भन्न सक्नुहुन्छ, अनि वाट्सएप त छँदैछ, अनि फेसबुक मेसेन्जर मार्फत पनि पठाउन सक्नुहुन्छ। 30 ब्रुनाई डलरको सेउ को भाउचर रहेको छ, यो सेरिया प्लाजाको 2 तलामा रहेको हाम्रो

के यो माया हो, अर्जुन कटवालले गाउनुभयो श्रोता यो गीतलाई। हजुर, बिएफबिएस बिग सल्युट क्विज पनि हुँदैछ श्रोता। शुक्रबार हो, 2 अक्टोबरका दिन बेलुकी 7 बजीबाट नाफीको चौतारीमा सुरु हुन्छ। र यो क्विज कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको बिएफबिएस द बिग सल्युटको लागि केही रकम उठाउन सकिन्छ कि यो च्यारिटीको लागि भन्ने हेतुले हो। तपाईँहरू आउनुहोस् परिवारसहित, होइन, साथीभाइहरू लिएर आउनुहोस्, गफा गर्नुहोस्, खान्ते पिन्ते गर्दै करिब करिब हामी यो कहुडमा के अरे गेम खेल्ने हो क्विज। तपाईँले मोबाइलबाट नै खेल्न सक्नुहुनेछ। कति सजिला सजिला प्रश्न छन्, कति चाहिँ अलिकति दिमाग दुखाउने, टाउको घुमाउने प्रश्नहरू पनि हामीले राखेका छौँ। आउनुहोस् र रमाइलो गरौँ तपाईँ हामी मिलेर। र 3 उपहारहरू, राम्रा राम्रा उपहारहरू हामीले कलेक्सन गरिसकेका छौँ। पहिलो, द्वितीय र तृतीय हुने सो कम्पिटिटरलाई तपाईँ एकजना मात्रै पनि खेल्न सक्नुहुन्छ, $5 हो इन्ट्री फी। 6 टिम बनाएर पनि आउन सक्नुहुनेछ। तपाईँहरू सम्पूर्णलाई गुड लक। अब एउटा गीत सुनौ श्रोता, अनुरोध गीत सुन्ने पालो आएको छ। परदेशी घिमिरे माइलोज्यूले पठाउनु भएको छ यो अनुरोध। र उहाँ भन्नुहुन्छ, हेलो नमस्ते राय सर भन्नुभएको छ। घिमिरेजीलाई पनि नमस्ते अनि स्वागत छ। सदा जस्तै आज पनि हजुरको लभली प्रोग्राम सुन्दै 1.16 आज त थोरै कुद्नु भएछ घिमिरेजी, के भयो कि 11 लेख्नु भएको हो? 11 जस्तो लाग्यो, 1.16 त तपाईँ कुद्नुहुन्न होला, तर जे भयो नि कुदेर पुरा गरी अब उही ड्युटीको तयारीमा छु है हजुर। समय मिलेमा एउटा गीत भनेर गीत पठाउनु भएको थियो। गीत चाहिँ अलिकति झिसमिसेछ अँधेरी भनेर मैले खोजेँ, तर गीतको बोल अर्कै रहेछ। घर कता हो बहिनीको भन्ने गीत, प्रकाश दूतराज अनि शान्ति श्री परियारले गाउनुभएको गीतलाई अनुरोध गर्नुभएको रहेछ। त्यो गीत सुरुमा चाहिँ उहाँले दिनुभएको लिरिक्सबाट खोजेँ, नभेटेर फेरि होइन हौ गीत त बोल त मिलेन भनेको उहाँले करेक्सन गरेर पठाउनु भएको थियो। र त्यो गीत अब सुन्दै सुन्दै हामी दोस्रो घन्टाको बसाइलाई पनि पूर्ण विराम दिन्छौँ श्रोता। र उहाँले चाहिँ यो गीत मार्फत हामी सबैलाई सम्झिनु भएको छ, उहाँ आफै पनि सुन्ने इच्छा गर्नुभएको छ भनेर बिदा हुनुभएको छ। सबैको जय होस् पनि भन्नुभएको छ। र उहाँको मित ज्यू एमपी परदेशी लाई पनि यो गीत मार्फत सम्झना पुर्याउन चाहनुभएको छ। उहाँहरू मिज्यू मिज्यू भनेर बोलचाल गर्नुहुँदो रहेछ, सायद मिज्यूहरू नै हुनुहुन्छ होला। कति पवित्र के भन्छ सम्बन्ध मित भन्ने, मेरो चाहिँ मित छैन। उहाँले करेक्सन पनि गरेर पठाइसक्नुहुन्छ, 7.16 रहेछ।

मैले अघि उहाँले लेख्नुभएको 1.16 1.16 लेख्नुभएको थियो, अहिले चाहिँ 7.16 निकै कुद्नुभएछ आज पनि। हजुर, अब हामी गीत सुन्नतर्फ लागौँ। गीत ब्याकग्राउन्डमा बज्न पनि थालिसकेको छ। हामी अब यस पछाडि तेस्रो घन्टामा भेट्नेछौँ।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने महाकाली झोलुङ्गे पुल बाढीले बगाएपछि अबतचबत बन्द भएको छ। महाकाली नदीमा आज आएको बाढीले पुलको मध्यभागमा रहेको खम्बा टलाएपछि पुल पनि बगेको सुदूरपश्चिम प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगत प्रसाद जोशीले बताउनु भएको छ। स्थानीय खड्गबहादुर रावलले पुल बगेपछिको अवस्था देख्नु भएको छ।
4: दोधरा चाँदनी र भीमदत्तलाई जोड्ने एसियाकै लामो दोस्रो झोलुङ्गे पुलको एउटा पिल्लर गइसकेको छ पानीमा। अब यहाँ आवत जावत गर्ने कुनै माध्यम रहेन। आज बिहानै पहिले लगभग 8 बजेतिर चाहिँ पूर्ण तल खसिसकेको छ। यहाँ पानीमै चाहिँ एउटा पिल्लर थियो, तर त्यो पिल्लर चाहिँ पानीले चाहिँ पुरै सगा पारिसकेको छ, तल बगाइसकेको छ।
3: दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने सो पुल 2061 सालमा निर्माण भएको थियो। भोटेकैसी उद्धारका बेला हेलिकप्टर उडानमा इतिहासमै पहिलोपटक विशेष खालको अपरेसन चलाइएको नेपाली सेनाले जनाएको छ। 35 किलोमिटर दूरीमा 18 वटासम्म हेलिकप्टर एकैपटक उडाएको असम्भव मानिने काम गरिएको सेनाका सहायक राति सुभाषचङ थापाले जानकारी दिनुभएको छ। त्रिशुलीमा विपद उद्धारपछिको पछिल्लो जानकारी दिने क्रममा सहायक राति थापा
5: एयरलिफ्टको काम दिँदाखेरि यो नेपालकै हिस्ट्रीमा पहिलोपटक 22 वटा हेलिकप्टर 35 नटिकल माइल एरियामा डिप्लोय भएको थियो र एक पटकमा 18 हेलिकप्टर समेत उडेको थियो। यो एभिएसन एक्सपर्टहरूले विभिन्न टिकट टिप्पणी गरे, हजुरहरूले मिडियाको माध्यमबाट देखि नै सक्नुभयो, यो पोसिबलै छैन भन्ने पनि कतिले निष्कर्ष निकाल्नु भएको थियो। तर यो सर्च एन्ड रेस्क्यु अपरेसनमा यो पोसिबल भयो र गर्यो।
3: म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विपद सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पुननिर्माण र पुनर्स्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरीले जानकारी दिनुभएको छ। म्याग्दीमा 7 जनाको ज्यान गएको, 2 जना बेपत्ता भएको, सडक, विद्युत, सिंचाई, खानेपानी, भवन लगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले उद्धार र राहतसँगै 6 वटै पालिकामा क्षति विवरण सङ्कलन सुरु भएको जानकारी दिनुभएको छ। विपदपछि म्याग्दीमा उद्धारमा 70 जना सैनिक, 251 जना प्रहरी र 60 जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएका छन्। बाढी र पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनीदेखि अन्य जिल्ला र ग्रामीण जड्ने सबै सडक अवरुद्ध छन्। किसान सूचीकरणमा 3 लाख किसान थपिएका छन्।
6: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएपछि करिब 3 लाख किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन्। हालसम्म देशभर जम्मा 26,79,000 किसान सूचीकरण प्रणालीमा सूचीकृत भएको बताइएको छ। मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय निकाय तथा आयोजनालाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न र गराउन निर्देशन दिएको छ। किसान सूचीकरण मार्फत वास्तविक किसानको पहिचान तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवा सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ। सरकारी कृषि कार्यक्रम अन्तर्गत प्रदान गरिने अनुदान, मल वितरण सेवा तथा अन्य कृषि सुविधामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न किसान सूचीकरण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले किसान सूचीकरणलाई कृषि सेवा तथा सुविधासँग जोड्दै आगामी दिनमा प्रणालीलाई थप प्रभावकारी बनाउने बताएको छ।
3: बेलायतको आरएएफ वाडिङटनमा मुलुकभित्रै हुने सबभन्दा ठूलो सैनिक अभ्यास सञ्चालन गरिएको छ। जर्मनी र इटालीका सैनिकसँग मिलेर गरिएको यो बेलायतभित्र गरिने सबभन्दा ठूलो अभ्यास हो। अभ्यासमा 200 जर्मन, 100 इटालियली र 17 जना युरोफाइटरका सदस्य सहभागी छन्। अभ्यासका निर्देशक क्याप्टन रोबर्टसनका अनुसार यो अभ्यासमा ड्रोन युद्ध पनि सामेल भएको छ।
7: What's different this year? The first is the largest suite of land capabilities that we've brought in, so we've been able to increase the complexity in air-land integration. And then the second thing, we're on the foothills of safely introducing one-way effectors and autonomous collaborative platforms, drones, if you will, into the exercise. So it's not lost on anyone that these are a prevalent part of modern warfare. So clearly it's important for us to learn both how to use them and how to protect ourselves from them. And that's what we're on the journey on in this exercise.
3: जर्मन डिटाचमेन्ट कमान्डर माइकल सेलले आफ्नो मुलुकभन्दा फरक वातावरण पाएकोमा खुसी व्यक्त गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: is Gorkha Radio. Gorkha Radio.
1: समीक्षा अधिकारी अनि एसडी योगीका आवाजमा रहेको यो गीत सँगसँगै हामी कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गरिसक्यौँ। श्रोता, तपाईँले सङ्केत पाइसक्नुभयो, हामी कार्यक्रमको अन्तिम घण्टामा प्रवेश गरिसकेका छौँ। कार्यक्रम मझेरीको कार्यक्रमलाई म धनराज राईले सञ्चालन गरिरहेको छु। मध्याह्नको 12:10 गयो श्रोता ब्रुनाईमा, तपाईँहरूकोतिर के कति भयो? बेलायतमा बिहानको 5:10 गयो, नेपालमा 10:00 लागि 5 बाँकी रहेको छ, र अन्य स्थानमा के कति भयो? अब अमेरिकातिर यसो हेऱ्यो भने कतै मध्यरातको 12:10 गएको अवस्थामा हुनुहुन्छ, कतै रातको 10:10 गएको अवस्थामा पनि हुनुहुन्छ, मध्यपूर्वतिर कतै 7:10 गएको छ, कतै 8:10, र यता अस्ट्रेलियातिर हेऱ्यो भने मध्याह्नको 2:10 गएको अवस्था छ। श्रोता, तपाईँहरू यसरी विभिन्न समयमा विभिन्न स्थानबाट हामीलाई सुनेर साथ दिने गर्नुहुन्छ, प्रतिक्रिया जनाउने गर्नुहुन्छ, सुझाव दिनुहुन्छ, र अनुरोध पनि गर्नुहुन्छ, गीत सङ्गीतहरू समर्पण अनि अनुरोध गर्नुहुन्छ, हामी आभारी छौँ। ब्रुनाईमा सेरियामा विशेष गरी अहिले अलिकति दिन खुलेको छ, फेरि दोस्रो घन्टामा अलिकति अँध्यारो अँध्यारो हुन खोज्दै थियो श्रोता, अहिले फेरि घाम लागेको छ, चटक्क परेर तिखर घाम भनिन्छ नि, तिखर घाम लागिरहेको छ र मन्द गतिमा हावा चलेको छ। कतै कतै सेरियामा त पानी परेको छैन, अन्य स्थानमा पानी पर्दैछ कि सुन्दै हुनुहुन्छ भने यहाँ त मुसलधारे पानी पर्दैछ भनेर यसो खै खबर गरिदिनुहोस्। खै खबर गर्ने माध्यम तपाईँलाई पक्कै पनि थाहा छ, फोन गरेर भन्न सक्नुहुन्छ, लाइन खुलै छ, वाट्सएप पनि चलाउन सक्नुहुन्छ, इमेल गरेर पनि भन्न सक्नुहुन्छ, अनि फेसबुक मेसेन्जर मार्फत पनि खबर पठाउन सक्नुहुन्छ। हजुर, अब शाश्वत खड्का र ओसिन खड्कालाई ओसिन कार्की ओसिन खड्का होइन, उहाँहरूले गाउनुभएको गीत सुनौ अनिश्चित।

माया गर्ने रहर छैन अहिले भन्ने गीत सुन्यो शाश्वत खड्का अनि ओसिन कार्कीको आवाजमा। हजुर, कैलाश अनिता लिम्बू भाइले पनि हामीलाई सम्पर्क गर्नुभएको छ, भर्खरै के लेख्नु भएको छ हामी एकैछिनमा हेर्नेछौँ। अहिले भने एनपी परदेशीजीले अघि केही समय अगाडि दोस्रो घन्टाको अन्त्यतिर सम्पर्क गर्नुभएको थियो र उहाँले नमस्कार गरे है मझेरीका प्रिय प्रस्तुता धनराज सरलाई भन्नुभएको छ। नमस्ते अनि तपाईँलाई पनि स्वागत छ, तेस्रो घन्टामा स्वागत गर्न पुगे तपाईँलाई, माफ गर्नुहोला अलि ढिलो भयो। हरेक दिन नियमित नै सुनिरहेको हुन्छु तर लेख्न चाहिँ अलि पाएर पो फसाद पर्छ भन्नुभएको छ। ठिकै छ त, यसो परदे के अरे फेरि परदेशी भन्ने बित्तिकै उहाँको मित पनि हुनुहुन्छ परदेशी घिमिरे माइलोज्यू, परदेशीजी भन्न आएछ पाखरिनजी, यसो मिल्दाखेरि लेख्नुहोस्, तपाईँहरूले सुनिराखेर हामीलाई साथ दिनुहुन्छ त्यही नै ठुलो कुरो हो। यसो मौका मिलेको बेलामा लेख्नु हुँदाखेरि झन् खुसी लाग्छ, अवश्य नै तपाईँको अनुरोधलाई हामी पुरा गरिदिने कोसिस चाहिँ गरिरहन्छौँ। यसो मिल्दा त यसरी सुन्दैछु है भनेर जानकारी दिन मन लाग्छ र दिइ पनि हाल्छु अनि गीतको अनुरोध पनि यही मौकामा गरिहाल्छु। हजुर, मौका पाउने बित्तिकै गरिहाल्नुपर्छ पाखरिनजी, र आज पनि एउटा गीतको अनुरोध गर्नुभएको छ, उहाँ आफैले लेख्नुभएको गीत रहेछ, मेरो माया जिग्मे छोकी घिसिङ तामाङले गाउनुभएको छ यो गीतलाई, र यो गीत उहाँले सुन्न अनि सुनाउन अनुरोध गर्नुभएको छ। हामी ढिला नगरी मेरो माया सुन्न जाउँ। एनपी परदेशीको के अरे लेखनमा जिग्मे छोकी घिसिङ तामाङको आवाजमा रहेको छ यो गीत।

0: BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
0: यो BFBS गोर्खा रेडियो हो।

कान्छी सुन्यो श्रोता नोरेन श्रेष्ठ अनि महेश साक्यको आवाजमा मिठो गीत रहेछ। मेरो पनि पहिलोपल्ट यो गीत सुनेको र पहिलो अनुभव मिठो रह्यो यो गीतसँग। मझेरी कार्यक्रमको लागि यो हप्ताका लागि मैले एउटा सजिलो प्रश्न राखेको थिएँ, तपाईँहरूले उत्तर पठाउँदै हुनुहुन्छ, पठाउँदै गर्नुहोस् है। प्रश्न मेरो, उत्तर तपाईँको हो। तपाईँको उत्तर मिल्यो भने लक्की ड्रमा तपाईँको नाम पस्नेछ र शुक्रबारको बसाइको अन्तिम घन्टाको अन्तिम क्षणमा छिनोफानो गर्ने चाहिँ गर्न थालेका छौँ। यो दोस्रो हप्ता हो हाम्रो श्रोता। यो हप्ताका लागि एउटा सजिलो प्रश्न मैले सोधेको छु। सौर्यमण्डलमा भएका 9 ग्रहबाट यम ग्रहलाई हटाएर 8 मात्रै ग्रह हुने निर्णय कसले अनि कहिले गरेको हो? सजिलो छ प्रश्न, तपाईँहरूले पठाउँदै हुनुहुन्छ। अहिले एस कुलुङ जीले पनि भान्जा भनौँ, मामा भन्नुभएको छ मलाई। ओके, धन्यवाद। एस कुलुङ भान्जाले पनि योर्क काउन्टी सेन्ट्रल पेन्सिल्भेनिया युएसएबाट उत्तर पठाउनु भएको छ। अप्रतियोगिताको रूपमा, अप्रतियोगिता नन कम्पिटेन्टको रूपमा चाहिँ उहाँले उत्तर पठाउनु भएको छ र उहाँले पठाउनु भएको उत्तर पनि मिलेको छ, करेक्ट आन्सर प्राप्त भएको छ। एस कुलुङ भान्जा धन्यवाद, तपाईँले सहभागिता जनाउनु भयो र अन्य श्रोताले पनि पठाउँदै गर्नुहोस्। अब ब्रुनाईको लागि मात्रै उपयोगी हुने प्राइजहरू प्राप्त भएकाले हामीले यसपल्ट पनि, यो हप्ता पनि ब्रुनाई बाहिरका श्रोतालाई लकी ड्रमा सामेल गर्न सकेनौँ, त्यसका लागि क्षमा चाहन्छौँ हामी, म चाहन्छु। के गर्ने, पुरस्कारको प्रकृति नै त्यस्तो प्राप्त हुन्छ। त्यस्तो सबैलाई उपयोगी हुने सामानहरू नगद भाउचर भन्दा पनि जिन्सीहरू प्राप्त भएको खण्डमा हामी तपाईँलाई पनि अवश्य सामेल गराउनेछौँ। रेडियो सुनेर प्रतियोगितामा भाग लिँदै गर्नुहोला, कसो एक दिन न एक दिन तपाईँहरूले पनि नजित्नुहोला भन्ने प्रश्न नै छैन। गुड लक छ सबैलाई। हजुर, अब एउटा गीत सुनौँ, पहाडी चेलो, महेश पन्त अनि रेखा जोशीको आवाजमा छ यो गीत।

हजुर, मुकेश पन्त अनि रेखा जोशीले गाउनुभयो यो गीतलाई। श्रोता, तपाईँले घरमा अथवा अफिसमा बिजुलीको बिल घटाउने कस्तो कस्तो उपाय अपनाउनुहुन्छ हौ? यहाँ मैले केही उपायहरू पत्ता लगाएको छु, भेटेको छु भनौँ, पत्ता लगाएको छु भन्दा पनि धेरै ठुलो लगानी गर्नुपर्छ भन्ने छैन रहेछ श्रोता। घरमा प्रयोग हुने उपकरणहरूको बानी परिवर्तन गरेर अलिकति खर्च कम गर्न सकिन्छ, विशेष गरी बिजुलीको बिल घटाउनेमा। चार्जर, मोबाइलको चार्जर, ल्यापटपको चार्जरको कुरा गरौँ। मोबाइल वा ल्यापटप चार्ज भइसकेपछि पनि चार्जर प्लगमै छ भने त्यसले केही ऊर्जा खपत गर्न सक्छ। प्रयोग नभएको बेला प्लगबाट निकाल्नु राम्रो मानिन्छ। त्यहाँ चाहिँ सानो मिली वाट चाहिँ त्यो कनेक्सन भएपछि अन नै छोडिराख्दाखेरि पनि त्यो हुन त मोबाइल अथवा कुनै उमा डिभाइसमा प्लग भएको छैन भने पनि त्यसले पनि अलिकति के अरे बिजुलीको त्यो मिटर चाहिँ बढाउँदो रहेछ श्रोता। टिभी, अब टिभी हेरिन्छ, रिमोटले अफ गरेर हिँडिन्छ, सुत्न गइन्छ, काममा गइन्छ, भरे गएर फेरि रिमोटले नै अन गर्यो, हेऱ्यो। त्यो रिमोटबाट मात्र बन्द गरेर स्ट्यान्ड बाईमा राख्नुको सट्टा लामो समयसम्म प्रयोग नहुने बेला, लामो समय भनेको एक घन्टा दुई घन्टा पछाडि चाहिँ हेर्ने हो भने स्विच अफ प्लग निकालेर स्विच अफ प्लगमै स्विच अफ गर्यो भने राम्रो हुन्छ। त्यहाँ पनि फेरि मिली वाट को कुरा आउँछ, मिली वाट हुँदै किलो वाट, किलो वाट किलो वाट हुँदै मेगा वाटमा परिवर्तन हुन्छ। त्यसैले गर्दाखेरि त्यो पनि अफ गर्यो भने राम्रो हुने रहेछ। त्यस्तै गेमिङ कन्सोल, अब अहिलेको पुस्ता विशेष गरी जेन जीदेखि अहिलेका गेम स्टेसनहरू, गेमिङ कन्सोलहरू थुप्रो हुन्छ, प्ले स्टेसन, एक्सबक्स भनौँ, अथवा आइप्याडकै पनि चार्ज एन्ड प्ले भन्ने हुन्छ, अहिले त ब्याट्री सकिहाल्छ, ले गर्दा यस्तो उपकरण पनि तपाईँहरूले चलाइसक्नु भएपछि, खेलिसक्नु भएपछि स्ट्यान्ड बाई मात्रै नगरेर प्लग अफ गरेर निकाल्नु भयो भने त्यसले पनि केही वाट बिजुली भने बचत गर्ने रहेछ। अब लुगा धुँदाखेरि मेसिन चलाइन्छ, वासिङ मसिन, र प्रायले वार्म वाटर अथवा तातो पानीमा सेट गरेर धुने चलन छ। अब त्यसो नभएर चिसो पानीमा धुने गर्यो भने धेरै त्यहाँ पनि बिजुली जोगिँदो रहेछ, बिजुलीको बचत हुँदो रहेछ। अनि अर्को कुरा चाहिँ मसिनमा आधी अथवा थोरै मात्रै लत्ता कपडा हालेर धुनको सट्टा पुरा भरिएर फुल क्यापेसिटी कति छ त्यति जति भरेर चलाउँदाखेरि त्यहाँ पनि धेरै चाहिँ बिजुलीको बचत हुने हुँदो रहेछ। अब वासिङ मसिनमा लुगा त धोइयो, अब सुकाउनु पर्यो। सुकाउनका लागि अब ड्रायरको प्रयोग धेरै हुन्छ। अब बेलायत जस्तो अथवा फिनल्यान्ड जस्तो ठाउँमा ड्रायर नचलाए त हुँदै हुँदैन। ड्रायर चलाएन भने चिसो कपडै लाएर हिँड्नुपर्ने हुन्छ। तर मौसम र ठाउँले साथ दियो भने तपाईँले चाहिँ कपडा चाहिँ अब नेचुरल प्रोसेसमा नै सुक्न दियो भने त्यसले पनि तपाईँको बिजुली बचत गर्यो, ड्रायर चलाउनै परेन, होइन? अब अघि भनिहालेँ, बेलायतमा चिसो मौसममा बाहिर सुकायो भने त्यो तिन दिनमा नै सुक्दैन, बरु चिसोको चिसै मक्किन थाल्छ, त्यो गुम्सेर गनाउन थाल्ने पनि हुन्छ। ड्राइङ मसिन चलाउन, ड्रायर चलाउनु कर लाग्छ नै। फिनल्यान्ड त झन् कस्तो होला, अब त्यहाँ बस्नुहुने श्रोताहरूले त्यो भोगिसक्नु भएको छ, त्यहाँ चाहिँ सम्भव नहोला। तर पनि समर सिजन आउँदाखेरि त अलिअलि सुक्छ, त्यसो गर्दाखेरि त्यताबाट पनि तपाईँको बिजुलीको बिल अलिकति घट्ने सम्भावना हुँदो रहेछ। हजुर, यस्तै साना साना बानी बेहोरालाई चाहिँ, व्यवहारलाई चाहिँ नियमित बनाउँदाखेरि तपाईँ हाम्रो घरको ऊर्जा खपत र बिल दुवैमा केही फरक परेको देख्न सक्नुहुन्छ। अब मैले त्यसो गर्नुहोस् है भन्न त सक्दिनँ, आफ्नो आफ्नो बाध्यता हुन्छ। सकेसम्म यस्तो गर्यो भने चाहिँ यस्तो हुँदो रहेछ भन्ने चाहिँ मेरो यो चर्चाको मुख्य उद्देश्य रहेको छ।
हजुर, अब एउटा गीत सुनौ। रामकृष्ण ढकाल र मेलिना राईले गाउनु भएको गीत छ माया जदौ, र यो गीत चाहिँ मैले कैलाश लिम्बू भाइको लागि बजाइदिँदैछु। नन इटन बेलायतबाट उहाँले अनुरोध गर्नुभएको छ एउटा गीत। नमस्ते धनराज दाई, वेन्सडेको कार्यक्रम मजेरी सुनेर इन्जोय लिँदैछु भन्नुभएको छ। नमस्ते अनि स्वागत छ कैलाश भाइ नन इटन बेलायतबाट। धनराज दाई, हजुरकै रोजाइमा कुनै एउटा नेपाली सङ्ग राखिदिनु पर्यो आफ्नै अभिरुचिमा, मेरो रिलेटिभ्समा, फेसबुक साथीहरूमा, मजेरी कार्यक्रम सुनेर बस्नुहुने श्रोतालाई सुनाउन चाहन्छु भन्नुभएको छ। अब मेरै रोजाइको भन्नुभयो, ठिक्क लाइनअपमा पनि माया जदौ नै परेको छ रामकृष्ण ढकाल र मेलिना राईको आवाजमा। यही गीत म तपाईँलाई सुनाउँछु र अन्य श्रोताले पनि सुनेर रमाइलो गर्नुहोला।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

नक्कली हो, यो चाहिँ एआई जेनेरेटेड हो भनेर. अहिले बेलायतमा त्यस्तै स्थितिको सृजना भएको रहेछ श्रोता. बेलायतका आधीभन्दा बढी 50% मोर देन हाफले चाहिँ यो रियल हो कि फेक हो भनेर छुट्याउनै नसक्ने अवस्थामा पुगिसकेको रहेछ श्रोता, यो सोसियल मिडियामा आएका कन्टेन्टहरू. अब यसो हेर्दा पनि पक्कै हो जस्तो देखिन्छ. तपाईँ हामी नै यसो हेर्दै गयौँ, अब यो पक्कै बिल्कुल दुःख गरेर मान्छेले बनाएको जस्तो क्लिपहरू नै हेर्छौँ हामी, होइन? र त्यस्तै स्थिति रहेको रहेछ अहिले. एउटा भर्खर स्टडी भएको रहेछ बेलायतमा, त्यहाँ चाहिँ मोर देन 50%, अब कतिजना गरियो एभरेजमा निकाल्दाखेरि एज अ होल कन्ट्रीकै निस्किहाल्यो, ले गर्दाखेरि मोर देन 50%ले चाहिँ डिस्टिङ्विस गर्न नसक्दो रहेछन् क्या श्रोता, यो चाहिँ पक्का रियल हो यो चाहिँ फेक हो भनेर. हजुर, यो अहिलेको समयको कुरा हो श्रोता. हामी सबै झुक्किन्छौँ र अब निकै मुस्किल पर्छ छुट्याउन, तर सकेसम्म ओरिजिनल कन्टेन्ट हेर्न सक्यो भने राम्रो हुन्छ.

यसरी बसेर हुँदैन, लगन कस्नुपर्छ भनेर जोडतोडका साथ गाउने कलाकार हुनुहुन्थ्यो खेम थापा अनि मिलन नेवार। कार्यक्रम मझेरीको अन्तिम घण्टाको पनि अन्तिम क्षणमा आइपुगिसकेका छौँ श्रोता। अब म बिदा हुने तर्खर गर्दैछु। बिदा हुँदै गर्दाखेरि पानी कलल मेचु धिमाल अनि विकास लिम्बुले गाउनुभएको गीत छोड्दै बिदा हुने तर्खरमा छु। यो हप्ताको प्रश्नको उत्तरहरू पठाउँदै गर्नुहोस् तपाईँहरूले, र बाँकी समय तपाईँहरूको सुखद रहोस् भन्दै म बिदा हुन्छु। हामी भोलि फेरि भेट्नेछौँ। नमस्ते, बाई बाई।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पोटेकासी हिमबाडी प्रभावितलाई आगामी जाडोको लागि पूर्व तयारीमा ढिलाइ भइरहेको चेतावनी दिनुभएको छ। वक्तव्य निकाल्दै घिसिङले विस्थापित नागरिकलाई जाडोको कटाङ्ग्रिदो मौसममा असुरक्षित र कष्टपूर्ण अवस्थामा राखेर राज्य आफ्नो दायित्वबाट बन्सिन नमिल्ने बताउनु भएको छ। विस्थापित नागरिकलाई सुरक्षित आवास, राहत र पुनर्स्थापनाको ठोस व्यवस्था गर्न किन ढिलाइ गरिँदैछ भन्दै उहाँले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण मात्र पर्याप्त नभएको बताउनु भएको छ। जलविद्युत लगानीकर्ताको विश्वास कायम राख्ने, क्षतिग्रस्त आयोजना पुनः सञ्चालनमा ल्याउने र भविष्यमा यस्ता विपदबाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति तत्काल आवश्यक रहेको उहाँको भनाइ छ। आगामी हिउँदमा विद्युतको माग व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने अवस्थामा तत्काल पुनर्स्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान र निर्माणलाई उच्च प्राथमिकता दिन उहाँले सुझाव दिनुभएको छ। लोड सेडिङ हुँदैन भनेर घोषणा मात्र पर्याप्त नहुने भन्दै उहाँले त्रिशुली र कालीगण्डकी करिडोरको विद्युत प्रसारणलाई प्राथमिकताका साथ पुनर्निर्माण गर्न भन्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल स्वदेश फर्कनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी भएर खनाल आज बिहान स्वदेश फर्कनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह भने असोज 10 गते स्वदेश आउनु भएको थियो। मन्त्री खनाल महासभा र सो अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन यही असोज 4 गते न्युयोर्क जानुभएको थियो। पृथ्वी राजमार्गको धादिङ खण्डमा आज दिउँसोदेखि सबै गाडी कुट्न मिल्ने भएको छ। धादिङ जिल्ला प्रशासनले हाल एकतर्फी सञ्चालनमा ल्याइएको यातायात सेवा दिउँसोदेखि दुईतर्फी खुल्न सक्ने जनाएको छ। सिडिओ लक्ष्मी पाण्डे गौतमले राजमार्ग सामान्य बन्न थालेकाले नियमअनुसार गाडी चलाएमा समस्या नहुने बताउनु भएको छ। असोज 7 11 गतेसम्म परेको वर्षाका कारण दर्जन ठाउँमा बाटो अवरोध भएको थियो। काठमाडौँलाई देशका अन्य भागमा जोड्न प्रयोग गरिने मुख्य मार्ग पृथ्वी राजमार्गको कृष्णभीरमा पनि आवागमन नियमित छ। स्थानीय विष्णुहरि सिलवाल।
4: कृष्णभीर चाहिँ एकदम क्लियर छ र अन्त पनि आज दिएको प्रशासनको जानकारी अनुसार चाहिँ थप कुरा नभए भने चाहिँ आज खुल्ने कुरा छ है। आज सहजताले दोहोरो नै खुल्ने कुरा आइरहेछ।
3: अन्नपूर्ण चक्रिय मार्गमा पुगेका पर्यटक सडक बगेपछि मनाङमा अलपत्र परेका छन्। वर्षाङ्गी नदी थुनिएपछि माथिल्लो मनाङ र तल्लो मनाङमा रहेका पर्यटक रोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभएको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङला पास गर्ने पर्यटक पनि मनाङ नै फर्किएका छन्। माथिल्लो मनाङ पुगेका 226 विदेशी पर्यटक दर्ता भएका छन् भने 44 फर्किएका छन्। 150 बढी पर्यटक थोराङला पास गर्ने क्रममा हिउँ बाक्लो भएपछि फर्किएर मनाङ आएका छन्। बिरामी र प्रवेशाज्ञा सकिएका पर्यटक पनि हेलिकप्टर मार्फत फर्किएका छन्। एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङले भने धारापानी चेकपोस्टमा सेप्टेम्बर 22 28 तारिकसम्म 590 विदेशी पर्यटकको दर्ता भएको जानकारी दिनुभएको छ। तीमध्ये 146 पर्यटक फर्किएका छन्। मर्सङ्गदी नदीमा आएको बाढीको कटानले अधिकांश स्थानमा सडकको ट्र्याक बगाएको छ। नदी कटानले सडक भाँसिँदा उपकरण पुर्याउन सकिएको छैन। बेलहैयाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्यामा सुधार देखिएको छ।
5: अध्यागमन कार्यालय बेलहैयाका अनुसार सन् 2025 यो नाका हुँदै तेस्रो मुलुकका 1,03,955 पर्यटक नेपाल प्रवेश गरेका थिए। सन् 2026 सेप्टेम्बर 26 75,906 पर्यटक यो नाका भएर नेपाल भित्रेका छन्। पर्यटकीय याम शुरू हुनै लागेकाले यस वर्ष पर्यटक आवागमन गत वर्षकै हाराहारीमा पुग्ने अपेक्षा गरिएको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन कार्यालय बेलहैयाका सूचना अधिकृत पोकार श्रेष्ठले हालसम्मको औसत दैनिक आगमनको गति कायम रहेमा वर्षको अन्त्यसम्ममा सन् 2025 हाराहारीमा पुग्न सक्ने बताउनु भएको छ। बेलहैया नाका हुँदै श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया लगायतका मुलुकबाट पर्यटक आउने गरेका छन्। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटकको प्रमुख गन्तव्य लुम्बिनी हुने गरेको छ।
3: फेसबुक मालिक मार्क जुकरबर्गले कृत्रिम बुद्धिमत्ता एआई नियन्त्रणका लागि प्रविधि कम्पनीहरू सहमत भएका बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहमति गरिएको जुकरबर्गले बताउनु भएको छ। ट्रम्पका अनुसार कम्पनीहरू नैतिकतामा बाँधिनेछन्।
6: Well, I think I'm seeing tremendous self-policing, and they understand that they have to self-police. And it's very hard for somebody to come out and say, get into these models are very complex. And again, I believe they're going to be used for the good, and when they're not, we're going to be able to nab them. But there's going to be a tremendous self-policing aspect. It's also maybe, they say, bigger than the Industrial Revolution. We're leading by a lot, and we're going to keep it that way.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

बिहा बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिहा बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहा बिहास गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता, बुधबार हामी लक्ष्मीपति भगवान विष्णुको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। पालनकर्ता देवताको रूपमा उपासित भगवान विष्णु मुक्तिदाता देवता पनि हुनुहुन्छ। भगवानको रूपमा पूजित हुनुहुने भगवान विष्णु मनुष्यका सूर्य हुनुहुन्छ, आफन्त हुनुहुन्छ र अति निकट हुनुहुन्छ। त्यसैले उहाँबाट नै हाम्रो जीवन पालित हुन्छ र अन्तिममा यदि सदैव रहने आनन्दको इच्छा छ, सुखको इच्छा छ भने त्यो मोक्ष स्वरूप अर्थात् आफ्नै स्वरूप प्रदान गरेर पनि प्रदान गर्नुहुने त्यस्ता भगवानको बुधबारका दिन हामीले उपासना गर्ने गर्दछौँ। भक्तहरूले दैनिक रूपमा क्षण क्षणमा सास सासमा भगवान विष्णुको उपासना गर्ने गर्दछन्। तर सामान्य जो धार्मिक व्यवस्थालाई मात्रै स्वीकार गर्छन्, मोक्षका इच्छा राख्दैनन्, त्यस्ताले भगवान विष्णुलाई पनि एउटा देवताको रूपमा बुधबारका दिन सीमित गरेर मान्ने गर्दछन्। बिहिबार पनि मान्ने गर्दछन्, आइतबार पनि मान्ने गर्दछन्। समग्रमा भगवानकै स्वरूप भए पनि यो दैनिकीको जो व्यवस्था छ त्यसमा बुधबारलाई विशेष रूपमा भगवानको बारको रूपमा लिने गरिन्छ। त्यस्ता भगवानबाट हामीद्वारा उपासित जो उपासना छ, तुच्छ उपासना छ, त्यसैबाट प्रसन्न भएर हामीलाई सही मार्गमा कर्तव्य पथमा अग्रसर हुने र भगवानको चरणको प्रेम प्राप्तिको मोक्ष प्राप्तिको इच्छा हुने चित्तवृत्ति प्राप्त होस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। आदरणीय श्रोता, हामीले वेद भनेर सुनेका छौँ र वेदले नै वास्तवमा सम्पूर्ण चराचर जगतलाई हामी समक्ष ल्याइदिएको छ। विभिन्न रूपमा, विभिन्न सन्दर्भमा वेदकै गाथा गाउने गरिन्छ र वेद भनेको के हो भनेर सामान्य जिज्ञासा गर्दा वेद ज्ञानम भनेर, वेद नै ज्ञान हो भनेर उल्लेख गरिएको छ। अर्थात् ज्ञान नै वेद हो। त्यसैले यो ज्ञान रूपी वेदलाई हामी एउटा पुस्तकको रूपमा बुझ्ने गर्दछौँ। वास्तवमा त्यो पुस्तक वेद होइन, वेदमा भएका एउटा ज्ञानका सामान्य छिटाहरू पुस्तकको रूपमा आकारित भएका हुन्। त्यो संसारभरि नै रहेका पुस्तकहरूमा जुन ज्ञानहरू छन् ती सबै नै वेद भनेर मानिन्छन्। सनातन परम्पराले यही मान्छ। आफ्नो परम्परा, आफ्नो मूल्य मान्यताका आधारमा मानिने जो ज्ञानका नामहरू छन्, ज्ञानका विभिन्न अवस्थाहरू छन्, त्यो वास्तवमा सांसारिक हो। तर ज्ञान त एउटै छ र त्यो जहाँ रहे पनि त्यो ज्ञानकै रूपमा रहने गर्दछ। त्यसैले यो वेद भनेकै ज्ञान हो भनेर उल्लेख गरिएको छ र कतै कतै भगवान्को श्वास हो भनेर पनि वेदलाई उल्लेख गरिएको पाइन्छ भक्ति सिद्धान्तका ग्रन्थहरूमा। त्यसैले यो वेद के हो भनेर हामी निर्केवलमा पुग्नुभन्दा पनि वेदले भगवान्लाई कसरी चिनाएको छ, वेदले भगवान्को स्तुति गरेको छ, वेदले भगवान्लाई आफ्नो आराध्य देवको रूपमा उल्लेख गर्दै स्तुति गरेको छ र त्यही वेद स्तुति जो श्रीमद् भागवतमा उल्लेख गरिएको छ, दशम स्कन्धको 87 अध्यायमा वेदले भगवान्को स्तुति गरेको छ र भगवान्लाई वेदले कसरी जानेछ, कस्तो देखेछ, भगवान् कस्तो हुनुहुँदो रहेछ र वेदले के भनेर भगवान्को स्तुति गरेको रहेछ, त्यो वास्तवमा संक्षिप्तमा छोटो हामी आजको यस कार्यक्रममा चर्चा गरौँ। किनभने वेद के हो भन्ने जिज्ञासा हुँदाहुँदै वेदले भगवान्लाई कसरी बुझेको रहेछ, भगवान् र वेदको सम्बन्ध पनि यसबाट हामीले स्पष्ट रूपमा बुझ्न सक्छौँ। वेद भन्छ अर्थात् श्रुता यौचुः, जय जय जय जामजित दोष गृभीत गुणाम तोमसी यदात्मना समबरुद्ध समस्त भगः अग जगत दोक सामखिल सक्त बबोध कते क्वचिद जयात्मना चरतोर चरे निगम। अर्थात् वेद भन्छ, हे अजित, तपाईँ सर्वश्रेष्ठ हुनुहुन्छ। वेदले भगवान्लाई भनेको हो, यो भगवान् श्रीकृष्णको स्तुति गर्दै वेदले भन्छ, तपाईँमाथि कसैले विजय पाउन सक्दैन, तपाईँको जय होस्, जय होस्। हे प्रभु, तपाईँ स्वभावद्वारा नै समस्त ऐश्वर्यले पूर्ण हुनुहुन्छ, त्यसैले चराचर प्राणीहरूलाई फसाउने मायाको नाश गरिदिनुहोस्। प्रभु, यस गुणमय मायाले दोषको लागि अर्थात् जीवहरूलाई आनन्दादिमय सहज स्वरूपको आच्छादन गरेर उनीहरूलाई बन्धनमा पार्नका लागि नै सत्वादि गुणहरूलाई ग्रहण गरेको हो। जगतमा जति पनि साधना, ज्ञान, क्रिया आदि शक्तिहरू छन् ती सबलाई जगाउने तपाईँ नै हो, त्यसैले तपाईँको कृपा बिना यो माया मेटिन सक्दैन। त्यस विषयमा यदि प्रमाण चाहिन्छ भने तपाईँको श्वास भूता श्रुति अर्थात् हामी नै प्रमाण छौँ। यद्यपि हामी तपाईँको स्वरूपतः वर्णन गर्न असमर्थ छौँ, परन्तु जब तपाईँ मायाद्वारा जगतको सृष्टि गरेर सगुण हुनुहुन्छ या त्यसलाई निषेध गरेर स्वरूपा स्थितिको लीला गर्नुहुन्छ अथवा आफ्नो सजिदानन्द स्वरूप श्री विग्रह प्रकट गरेर क्रीडा गर्नुहुन्छ, तब मात्रै हामी यत्किञ्चित तपाईँको वर्णन गर्न समर्थ हुन्छौँ भनेर वेदले आफ्नो असमर्थता र समर्थता दुवैलाई भगवान्का सामुन्ने उल्लेख गरेको छ। किनभने भगवान्का अगाडि झुटो चल्दैन, चलाखी चल्दैन, सम्पूर्ण अन्तर्यामी रूपमा रहनुहुने भगवान्ले सबै कुरा थाहा पाइरहनु भएको हुन्छ। त्यसैले मनुष्य जन्ममा हामीले गरेका जति पनि यी क्रियाकलापहरू छन्, हामीले सोचेका जति पनि सोचहरू छन्, त्यो सबै भगवान्का सामान्य छन्, भगवान्बाट केही लुकेको छैन भनेर उल्लेख गरिएको छ। यसरी भगवान्लाई वेदले स्तुति गर्दै भनेको छ,
आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा वेद स्तुतिको विषयमा चर्चा गरिरहेका छौँ। प्रलयको अन्त्यमा भगवान्लाई जगाउने उद्देश्यले वेदले भगवान्को स्तुति अगाडि यसरी गर्छ। इति तब सूरयस्त्रधिपते खिल लोकमल क्षपण कथामृताब्धि मव गाह्य तपांसि जहुः किमुत पुनः सोधाम विदुता सय काल गुणाः परम भजन्ति पदमजस्र सुखानुभवम भनेर उल्लेख गरेको छ। हे भगवान्, मानिसहरू सत्त्व रज र तम यी तीन गुणहरूको मायाद्वारा बनेका राम्रा नराम्रा भाव या राम्रा नराम्रा क्रियाहरूमा उल्झिने गर्दछन्, यसैमा अल्झिने गर्दछन्। तर तपाईँ त त्यस माया नटीको स्वामी हो, अर्थात् मायालाई नचाउने मायाको मालिक हो। त्यसैले विचारशील मानिस तपाईँको लीला कथाको अमृत सागरमा गोता लगाइरहन्छन्, अर्थात् पौडिरहन्छन् र आफ्ना सारा पाप तापलाई धोएर बगाउने गर्दछन्। हुन पनि किन नहोस्, तपाईँको लीला कथा सबै जीवहरूको माया मललाई नष्ट गर्ने अमोघ अस्त्र हो। हे पुरुषोत्तम, जुन महापुरुषहरूले आत्मज्ञानद्वारा अन्तःकरणका रागद्वेष आदि र शरीरका कालकृत जरा मरण आदि दोष मेटाएका छन् र निरन्तर तपाईँको दोष स्वरूपको अनुभूतिमा मग्न रहन्छन्, जुन अखण्ड आनन्द स्वरूप छ, तिनीहरूले आफ्ना पापतापलाई सदाका लागि शान्तया भस्म गरेका छन्। यस विषयमा त हामी भन्न नै के सक्छौँ र भनेर भगवान्को कृपाको जो एउटा परम अवस्था छ त्यसलाई बताएर बताइँदैन, भक्तको भगवान्प्रतिको भावलाई बताएर बताइँदैन र भगवान्ले भक्तमाथि गरेको कृपालाई यस्तो उस्तो भनेर बताउन सकिँदैन। किनभने भगवान्का कथा श्रवणबाट, नामको स्मरणबाट, भगवान्को लीलाको कथाको श्रवणबाट र भगवान्का चर्चाहरू जो भगवान्लाई प्रसन्न गराउने छन् तिनीहरूको चर्चाबाट माया रूपी जो एउटा भ्रम छ त्यो पर्दा हट्नेछ। त्यसको पर्दा हटेपछि हाम्रो हृदयमा भगवान्को एउटा विशिष्ट अवस्थाको प्रकटीकरण हुनेछ, जसलाई ज्ञान, यथार्थ ज्ञान, परमात्मा बोध अथवा विभिन्न नामले उल्लेख गर्न सकिन्छ, शास्त्रहरूले गरेका छन्। त्यसैले सबैभन्दा पहिले भगवान्को सम्पूर्ण रूपमा हुनलाई भगवान्का लीला कथाहरू उल्झिनु पर्यो, अरू संसारका राम्रा नराम्रा मायाका गुण अथवा दोषमा रमेर त्यसैमा आफूलाई बर्बाद पार्ने कार्यबाट विरत भएर भगवान्को लीला कथामा आफूलाई जोड्न सकियो भने त्यसबाट मनुष्यको ठुलो कल्याण हुन्छ भनेर यही वेदको स्तुतिले वेदले भगवान् समक्ष आफ्नो स्तुतिलाई राखेको छ र वेद त्यही हो जसले भगवान्को स्तुति गर्छ र हामी पनि त्यही हो जसले भगवान्को प्रार्थना स्तुति गर्न सक्छौँ। र वेद र हामीमा धेरै अन्तर किन छैन भने हामीभित्र रहेको भगवान्को हाम्रो दृष्टिमा ल्याउने, भगवान् प्राप्ति गराउने वेद नै हो, अर्थात् ज्ञान नै हो। ज्ञान भगवान्को आज्ञामा चल्छ, भगवान्को श्वास रूप वेद नै वास्तवमा सम्पूर्ण ज्ञानको एउटै स्रोत हो र त्यही स्रोतले वेदले नै भगवान्सम्म पुर्याउने भएको हुनाले वेदमा रहेका अर्थात् सृष्टिमा रहेका जो सत् विषयहरू छन्, भगवत विषयहरू छन्, तिनीहरू नै वेद हुन् र तिनीहरूबाट नै हाम्रो कल्याण हुन्छ भन्ने यो वेदले आफ्नो भगवान्को स्तुतिमा उल्लेख गरेको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, यो बीएफपीएस गोर्खा रेडियो हो र हामी यसमा शुभ जागरण कार्यक्रम अन्तर्गत वेद स्तुतिको चर्चा गर्दैछौँ। वेदले अलिक लामै स्तुति गरेको छ, तर हाम्रो समयको एउटा पाबन्दी भएको हुनाले अब वेदको स्तुतिको एउटा पद्यको चर्चा गरौँ। धृतय इव स्वसन्त्य सुभृतो यदि ते नो विधा महदह मादयो न मश्रीचन यदनु ग्रहतः पुरुषविधो नोयोत्र चरमोन्न मया दिशु यः सदसतः परं त्वमथ यदेशो वशे समृतम्। अर्थात् भगवान्, प्राणधारीहरूको जीवनको सफलता तपाईँको भजन सेवन आज्ञा पालनमा छ, यदि त्यसो नगर्ने हो भने जीवन व्यर्थ छ। त्यस्ता मानिसको शरीरमा श्वास चल्नु लोहारको धौकनीमा हावा आउनु जस्तै हो। लोहारको धौकनी भनेको जसले फलामको काम गर्छ त्यसमा एउटा आगोलाई फुक्ने एउटा माथि हातले यसरी डोरी तानो भने वहाँ पर फुवा गरेर एउटा हावाको बेग जान्छ र त्यसले आगोलाई तीव्र पार्छ र फलाम त्यसमा तात्ने गर्दछ। त्यस्तै हो, किनभने त्यो व्यर्थ छ, फलाम ततायो फेरि फलाम सेलाउँछ, त्यसको के अर्थ छ? महत्त्व अहङ्कार आदिले तपाईँको अनुग्रहद्वारा तपाईँ उनीहरूमा प्रवेश नै गरेर यस ब्रह्माण्डको सृष्टि भएको हो। अन्नमय प्राणमय मनोमय विज्ञानमय र आनन्दमय यी पाँच कोषहरूमा पुरुष रूपले रहने त्यसमा मको स्फूर्ति गर्ने पनि तपाईँ नै हो। तपाईँकै अस्तित्वले ती कोषको अस्तित्वको अनुभव हुने गर्छ र तिनीहरू नरहँदा पनि अन्तिम अवधि रूप तपाईँ विराजमान रहनुहुन्छ। यसरी सबैमा अन्वित र सबैको अवधि भएर पनि तपाईँ असङ्ग नै रहनुहुन्छ, किनभने वास्तवमा जे जति वृत्तिहरूद्वारा अस्थि या नास्तिकको रूपमा अनुभव हुन्छ ती समस्त कार्यकारणभन्दा तपाईँ पर हुनुहुन्छ। नेतिद्वारा यी सबैको निषेध भएपछि पनि तपाईँ नै शेष रहनुहुन्छ, किनभने तपाईँ त्यस निषेधको पनि साक्षी हो र वास्तवमा तपाईँ नै एकमात्र सत्य हो। त्यसैले तपाईँको भजन बिना जीवका जीवन व्यर्थ छ, किनभने त्यो यस महान सत्यसँग वञ्चित छ भनेर वेदले भगवानको स्तुति गरेको छ। भगवानको स्तुति वास्तवमा वेदले गरेको छ, तर वेद भनेको ज्ञान हो, त्यो हाम्रो हृदयमा प्रकट हुने गर्छ र भगवानको कृपाले वेद प्रकट हुन्छ र वेदको कृपाले भगवानको साक्षात्कार हुने कुरालाई उल्लेख गरिएको छ। त्यसैले यो वेद स्तुतिले हामी सबैको हृदयमा कृपा प्राप्त गर्ने इच्छा छ, त्यसको वृद्धि होस्, त्यसको प्रकटीकरण होस्, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव। नमस्कार।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् टेकभेट्स.com।

BFA's app download र विभिन्न स्टेशनहरूमध्ये BFA's गोर्खा सेलेक्टरले सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले BFA's गोर्खा भनेर सुन्न सक्नुहुनेछ र कार्यक्रममा अहिलेको यस समयमा हामी अगाडि बढ्ने नै छौँ. यो समय मिठो गीत रहेको छ मेरी मुना मिलिना राई र विजय अधिकारीको आवाजमा.

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: परराष्ट्र मन्त्री शिशिर खनालले नेपालका प्रधानमन्त्रीले राष्ट्रसङ्घमा गरेको भाषण निकै चर्चित बनेको भन्दै उपलब्धि मिलेको बताउनु भएको छ. न्युयोर्कबाट फर्किएपछि सञ्चारकर्मीसँग मन्त्री खनालले प्रधानमन्त्रीले भनेकै विषयमा मित्र राष्ट्रका प्रतिनिधिले सहानुभूति देखाएको उल्लेख गर्नुभएको छ.
4: समाचारका हेडलाइन उहाँको सम्बोधन बनेका छन्, त्यो अर्थमा पनि हामी देख्न सक्छौँ. आज युएनको यो वर्षको सबभन्दा बढी हेरिएको स्पिचको भिडियोमा पनि सामान्य प्रधानमन्त्रीजीकै स्पिच परेको छ. त्यो अर्थमा पनि संसारभरि एकदमै धेरै चासो रहेको हामी बुझ्न सक्छौँ. र सामान्य प्रधानमन्त्रीज्यूको ले सम्बोधन गरेपछि मसँग भएका विभिन्न खाले भेटवार्तामा पनि धेरै व्यक्तित्वहरूले उहाँको सम्बोधनको प्रशंसा गर्नुभएको र उहाँले उठाउनु सामान्यज्यूले उठाउनु भएको विषयप्रति हाम्रो अत्यन्त एकबद्धता छ भन्ने कुराहरू राख्नुभएको थियो.
3: असोज 4 गते न्युयोर्क गएका मन्त्री खनाल आज बिहान फर्किनु भएको हो. सरकारले बिमा दावीको सेती मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम विकास गरेको जनाएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले हाल सबै सर्भेयरको तथ्याङ्क प्रणालीमा प्रविष्ट भइसकेको भन्दै प्रणालीले सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियो लगायतका आधारमा सर्भेयर छनौटलाई पारदर्शी बनाउने दावी गरेको छ. सर्भेयरले कति काम पाएको छ, कुन काम सम्पन्न गरेको छ र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने विवरण पनि प्रणालीबाट ट्र्याक गर्न सकिने प्रेस नोटमा उल्लेख छ. बेलायती सेनाका ब्रिगेडियर एन्ड्रयू ग्रिफिथ्स ओभियूले आज भिजन भ्रमण गर्नुभएको छ. कमान्डर आर्म्ड फोर्सेस रिक्रुटिङ तथा जिएसपिएसका कर्नल ग्रिफिथ्सका साथै आर्म्ड फोर्सेस रिक्रुटिङका सार्जेन्ट मेजर W1 रिचर्ड काटम्यानलाई भिजनमा स्वागत गरिएको हो. उहाँहरूलाई लेफ्टिनेन्ट कर्नल रब ब्राउनले ग्यारिजनका गतिविधिबारे जानकारी गराउनु भएको बिजिएनले जनाएको छ. बागलुङका निसीखोला र तमानखोलामा पछिल्लो वर्षपछिको विपदमा 61 घर गोठ बगाउँदा 51 घरमा आंशिक क्षति भएको देखिएको छ. पहिरोले बागलुङका 51 घर र 10 गोठ बालीले बगाएको सिडिओ कार्यालयले जनाएको छ. बाढी पहिरोका कारण 12 जनाको मृत्यु भएको छ भने 1 जना अझै बेपत्ता छन्। बाढीले 3 वटा झोलुङ्गे पुल बगाएको र 2 वटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ. सिडिओ कृष्णप्रसाद आचार्यका अनुसार बाढी पहिरोबाट 2 वटा जलविद्युतमा आंशिक क्षति, 1 विद्यालय, 1 रिसोर्ट र 1 कृषि फार्ममा क्षति पुगेको छ. 256 वटा पशु चौपाया र कुखुरा फार्ममा क्षति भएको छ. किसान सूचीकरणमा 3 लाख किसान थपिएको देखिएको छ.
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएपछि करिब 3 लाख किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन्। हालसम्म देशभर जम्मा 26,79,000 किसान सूचीकरण प्रणालीमा सूचीकृत भएको बताइएको छ. मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय, निकाय तथा आयोजनालाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न र गराउन निर्देशन दिएको छ. किसान सूचीकरण मार्फत वास्तविक किसानको पहिचान तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवा सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ. सरकारी कृषि कार्यक्रम अन्तर्गत प्रदान गरिने अनुदान, मल वितरण सेवा तथा अन्य कृषि सुविधामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न किसान सूचीकरण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई मन्त्रालयले आग्रह गरेको छ.
3: 2 दशकमा पहिलो पटक अमेरिकी फौजले आजबाट इराक छाड्ने भएको छ. पूर्व राष्ट्रपति जो बाइडेनका पालामा भएको सहमति अनुसार अमेरिकी सेनाले इराक छाड्न लागेको हो. अमेरिकी सेनाले इराक छाड्दा इरान समर्थित लडाकु समूह र आइएसले दबाव बढाउने चिन्ता व्यक्त गरिएको छ. साउदी अरबको अल अरेबिया टिभीका पत्रकार सदान हमाम.
6: So what we're going to see first and foremost is the Iran-backed militias are expected to halt all attacks for 90 days. So there is quite some time between now and the June deadline to see how this whole process is going to unfold.
3: 23 वर्ष अघि सद्दाम हुसेनको सत्तालाई हटाउँदै सुरु गरिएको सैनिक अभियानमा 4,500 अमेरिकी सैनिकले ज्यान गुमाएका छन्। विश्व एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ. गल्फको पुरुषतर्फ सुभाष तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्नुहुनेछ. यस्तै महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापा मगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ। यस्तै जुडोमा निशा श्रेष्ठ, देवकी माया श्रेष्ठ, विशेष विका र विकास विकाले विभिन्न दल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: PFB's Gorkha Radio, Rakari Kram Namasi Yuki Kohami, Dosragantama Sons Rita, Rob Shibani Mito Gate, Promot Korilko Awas Matthew, Same South Bazera, Paraminate Koykosa. Rakari Kramku Dosragantama Banima as a Kuprasa Rakni Su, a Bishop in Tapali, Tapago answers or Patera Nobai Kusa, guest Kornahola, you Awasi Kosko.
1: It means that is okay. Only poroko sachai dekhinda pani sachai chani ho. Mal chani yo tinta profession manda chautho profession mero uncha maner mali socha pani thina balikalma. Mala lagcha kala prati mero jhuka pahile dekhin ketakeri dekhine thiyo. Ani 3 barsha kai umer ma chai ni ma professional classical dancing sikheko ra perform gareko hunthe. मेरो आमा कथक डांसिंग करनु हुन्थ्यो सो आई फील बाय एन्ड लार्ज कलातिर चाहिँ नि मेरो झुकाव पहिले देखि नै थियो जस्तो लाग्छ हो त्यो मेरो कस्तो सिचुएसन थियो भने मेरो र क्यामेराको रिलेसन मलाई मन पर्यो अब यसलाई उहाँले मलाई सम्झाउनु भयो एकदम राम्रो उदाहरण दिनुभयो जुन कि म हमेसा रिपिट गरिरह हुन्छु उहाँले के भन्नुभएको थियो भने छोरी तलाई भोलि गार्डनर माली पनि बन्नु छ भने दुनियाँको नम्बर वान बनेर देखाउनु कुनै पनि प्रोफेसन ठुलो सानो खराब नरखराब केही हुँदैन इट्स अप टु यु भनेर उहाँले मलाई भन्नुभएको थियो अनि म उहाँले यस भन्ने बित्तिकै ग्रिन सिग्नल दिने बित्तिकै देयर इज नो चान्स मेरो बुवा आमाले रोक्नु सक्ने अनि त्यसपछि मैले आमालाई चाहिँ नि बर्थडे आइरहेको थियो तँलाई के गिफ्ट चाहिन्छ भन्दाखेरि मलाई गिफ्ट
0: र अवश्य पनि भोइस क्लिप कसको हो तपाईँले गेस गरेर हामीलाई आन्सर पठाउन सक्नुहुनेछ श्रोता यसै गरी हामीलाई यो ठाउँमा अहिले विभिन्न ठाउँहरूबाट सुनिरहनु भएको छ ताराप्रसाद चिमजुङ दाजुले पनि सेवा र शुभ बिहानी बहिनी फ्रम ननिटन भनेर भन्नुभएको छ र यसै गरी अहिलेको यस समयमा झुम बहादुर गुरुङ मामाले पनि गुड मर्निङ भनेर पठाउनु भएको छ शोभा गुरुङ दिदीले पनि गुड मर्निङ सोनिया बहिनी अनि ह्याप्पी त सबैलाई ह्याप्पी वेन्सडे भन्नुभएको छ र यसै गरी अहिलेको यस समयमा यो अवस्थामा चाहिँ हामीलाई लिसनर्सहरूको आन्सर्सहरू पनि नै रहेको छ र कार्यक्रममा अहिलेको लागि आउनुहोस् हामी यो गीततर्फ लागौँ दुरी मजबुरी रहेको छ प्रविशा अधिकारी

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
1: त्यसलाई सहेर नपसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो पी एफ

FB Scorecard Video Karikramele Ami Chonshota Yo Same Jusari Namaste Yuki Ko Second Hour Re Same Matabi Ko Samaksha Mo Weather Report Ko Bare Ma Pani Kehi Jankari Rakhne Nai Chu Aile Ko Yes Same Pani Temperature Raheko Cha Folkestone Ma 21 Degrees Celsius Cloudy Weather Ra Yesai Gari Wind 27 Kilometer Per Hour Bani Humidity 87% Raheko Cha Ra Aaja Ko Din Ma Chai Bhare Ali Pani Parne Haru Dekhaeko Cha Tara Hijo Chai Quite Rainy Nai Hune Din Dekhaeko Thiyo Tara Aaja Ali More Cloudy Day Chai Raheko Cha भोलिको दिनमा चाहिँ नाइस एन्ड सनी एकदमै राम्रो छ दिन यस अनुसार अवश्य पनि जानकारी लिइरहनु होला भन्न चाहन्छु र लन्डनमा भने अहिले टेम्परेचर 21 डिग्री सेल्सियस क्लाउडी वेदर विन्ड 18 किलोमिटर पर आवर ह्युमिडिटी 83% रहेको छ र आज लन्डनमा पनि पानी पर्ने सङ्केत छ र भोलिको दिनमा एकदमै लभली सनी डे रहेको छ कार्यक्रममा रद्द गर्नुहोस् अब भने फेरि पनि पालाएको छ अर्को एउटा मिठो गीत खुसमा नेपाली चलचित्रबाट खुसीका फुल बटुलेर

BFB is Gorka BD Sunday Nunsa Rogari Krom Nomasi Kima Honunsa, second hour, Ray Sami Masi, Mo Eutaya Obishabini, Jankarakna Chansu, Narendra Gurung, Wada Zalisi Namaskar, Baini Manubasa Namaskar, Ra Azawako Piano Chora, Nelson Gurunguti, Suba Jarmadin Parikosa, Mane Banubaikosa, Jarmadin Kutiri Diri Suba Kamana Sati Tirkayu, Suswasta, Ujal Babisha, and Uttar Uttar Progatiko Kamana. प्यारो छोरालाई उहाँहरू बाबा र आमाको तर्फबाट धेरै आशीर्वाद भन्नुभएको छ र भन्दै चाहिँ जन्मदिनको अवसरमा चाहिँ उहाँले निमा रूपमा लेखाउनु भएको ह्याप्पी बर्थडे टु यु यो गीत चाहिँ जन्मदिनको सुनाउन विनम्र अनुरोध गर्नुभएको छ उहाँहरूले नरेन्द्र अनि सुबादेवी गुरुङ एसफर्ड केनबाट भन्नुभएको छ र अवश्य पनि उहाँहरूको रिक्वेस्टमा चाहिँ यो निमा रूपमाको गीत म राख्ने नै छु बर्थडे सङ उहाँले इन्जोय गर्न सक्नुहुन्छ र साथै उहाँ को छोरालाई पनि भाइलाई पनि अ भेरी ह्याप्पी बर्थडे भन्दै यो गीत उहाँको लागि

0: गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ? के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोज

BFB's Gurkha Radio कार्यक्रम नमस्ते की कोई दूसरे घंटा में हुनुहुन्छ यसै क्रममा तपाईँको समक्षमा केही सूचना राख्नेछु. टेटवर्ड नेपालीज कम्युनिटी इभेन्ट दसैँ पार्टी बारिरहेको छ, सिभिक सेन्टरमा हुन गइरहेको छ र यो चाहिँ 3 बजेदेखि 11:30 बजेसम्म रहेको छ र तपाईँले पनि जान सक्नुहुन्छ. यस सम्बन्धी चाहिँ तपाईँले विस्तृत रूपमा कुनै क्वेरी छन् भने कल गर्नुहोला त्यो बहादुर गुरुङ, जसरी उहाँ चाहिँ एडभाइजर अनि पिएम मेम्बर हुनुहुन्छ. र कार्यक्रममा अहिलेको लागि आउनुहोस्, हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. तपाईँको माझमा अर्को एउटा मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउने नै छु र अहिलेको लागि भने रहेको छ यो मिठो गीत सुन्न सक्नुहुनेछ. सारङ्गी रहेको छ सुशान्त केसीको आवाजमा.

0: यो मिठो गीत सुनिसक्नु भएको छ सुशान्त केसीको आवाजमा सारङ्गे र कार्यक्रम अहिले हामी छौँ नमस्ते युकेमा. यो हप्ताको प्रश्न मैले तपाईँको समक्ष राखि नै रहेको छु र यो भोइस क्लिप यो हप्ताको प्रश्न रहेको छ. तपाईँले गेस गर्नुहोला यो आवाज चाहिँ कसको हो.
1: हजुर, इट मिन जतिसुकै अलिक परको सोचाइ देखिँदा पनि सच्चाइ चाहिँ नि हो. मैले चाहिँ यो तिनवटा प्रोफेसन भन्दा चौथो प्रोफेसन मेरो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ बाल्यकालमा. मलाई लाग्छ कलाप्रति मेरो झुका पहिलेदेखि केटाकेटीदेखि नै थियो. अनि 3 वर्षकै उमेरमा चाहिँ नि म प्रोफेसनल क्लासिकल डान्सिङ सिकेको र पर्फर्म गरेको हुन्थेँ. मेरो आमा कथक डान्सिङ गर्नुहुन्थ्यो. सो आई फिल बाई एन्ड लार्ज कलातिर चाहिँ नि मेरो झुकाव पहिलेदेखि नै थियो जस्तो लाग्छ. हो, त्यो मेरो कस्तो सिचुएसन थियो भने मेरो र क्यामराको रिलेसन मलाई मन पर्यो. अब यसलाई उहाँले मलाई सम्झाउनु भयो, एकदम राम्रो उदाहरण दिनुभयो जुन कि म हमेसा रिपिट गरिरहन्छु. उहाँले के भन्नुभएको थियो भने, छोरी तँलाई भोलि गार्डनर माली पनि बन्नु छ भने दुनियाँको नम्बर 1 बनेर देखाउनु. कुनै पनि प्रोफेसन ठुलो सानो खराब नरखराब केही हुँदैन, इट्स अप टु यु भनेर उहाँले मलाई भन्नुभएको थियो. अनि म उहाँले यस भन्ने बित्तिकै ग्रिन सिग्नल दिने बित्तिकै देयर इज नो चान्स मेरो बुवा आमाले रोक्नु सक्ने. अनि त्यसपछि मैले आमालाई चाहिँ नि बर्थडे आइरहेको थियो, तँलाई के गिफ्ट चाहिन्छ भन्दाखेरि मलाई गिफ्ट.
0: र अवश्य पनि यसैको साथमा श्रोता कार्यक्रम हामी नमस्ते युकीको यो सेकेन्ड आवरबाट बिदा लिने समय आएको छ. कार्यक्रमको हामी थर्ड आवरमा भेट्ने नै छौँ केही क्षणमा र अहिलेलाई विद्या तिवारीको आवाजमा र साझै सुजन चापागाई बाफ यो मिठो गीत एन्जोय गर्नुहोस् र कार्यक्रमको हामी थर्ड आवरमा समाचार पश्चात भेट्नेछौँ.

0: ग्लोबल साउथ अन्तर्गत पर्ने मुलुकहरूमा आगामी केही महिना खाद्यान्नका लागि कठिन हुन सक्ने चेतावनी भारतीय विदेश मन्त्रीले दिएका छन्। एसिया सोसाइटीको कार्यक्रममा विदेश मन्त्री डाक्टर एस जयशंकरले युक्रेन र इरान गल्फ क्षेत्रको युद्धको असरले खाद्यान्न अभाव हुन सक्ने बताउनु भएको हो। युद्धका कारण इन्धन रासायनिक मल नहुँदा उत्पादन घट्ने र यसको असर उपभोक्तासम्म पर्ने उहाँको प्रक्षेपण छ।
1: Some of the major grain exporters will not be able to send out their shipments, particularly out of the Black Sea. We are already looking at major, at significant fertilizer shortages, both because the key producers have been in the Middle East and Russia. And their fertilizer production has been impacted. On top of it, we are looking at a super El Nino. So there is going to be a major food crisis probably, in the coming months.
0: ग्लोबल साथमा पर्ने नेपाल पनि खाद्यान्न आयातका लागि भारतमा भर पर्ने गरेको छ। चीनसँगका सबै नाका बन्द भएका कारण स्थल मार्गका रूपमा नेपालको भारतमा निर्भरता झनै बढेका बेला जयशंकरको चेतावनी आएको छ। पुँजी बजार विकासका लागि क्रियाशील डिजिटल संरचनाको नियमन नै चुनौती बनिरहेको चेतावनी विज्ञले दिएका छन्। संसदको अर्थ समिति बैठकमा शेयर विज्ञ अजय कुमार श्रेष्ठले शेयर कारोबार गर्ने अनलाइन प्रणालीमा पारदर्शिता नभएको टिप्पणी गर्नुभएको छ।
2: एउटा सानो कुरा टिएमएस सर्भिलेन्स सिस्टम छैन, जस्तै एउटा ब्याङ्कमा डिपोजिट गर्दाखेरि चाहिँ बढी डिपोजिट भयो भने स्ट्यान्ड चार्टरबाट फोन आउँछ, तपाईँको पैसा यो कहाँबाट आएको हो, के गरे हो, यो अनयुजुअल ट्रेड देखेँ मैले भनेर ब्याङ्कको एएमएल सिस्टमले ट्रिगर गर्छ। टिएमएसमा त्यस्तो केही सिस्टम छ जसले ट्रिगर गर्छ अनयुजुअल ट्रेड्सहरू, पम्पिङ डम्पिङहरू, सर्कुलर ट्रेड्सहरू, प्राइस म्यानिपुलेसन्सहरू, लास्ट मिनट म्यानिपुलेसनको लागि एउटा सानो पोलिसी त आयो तर त्यसले मलाई अड्रेस गर्छ जस्तो मलाई लाग्दैन। त्यही भएर टिएमएस कसको हातमा छ र कसरी त्यसलाई चाहिँ गर्नु, किनभने टेक्नोलोजी नै मलाई लाग्छ ब्याकबोन जस्तो लाग्छ क्यापिटल मार्केटको फ्युचरको लागि। त्यो चाहिँ सेवनले एकदमै क्लोजली र पोलिसी लेभलमा अलिक डिपर पेनिट्रेसन गर्नुपर्छ जस्तो लाग्छ।
0: श्रेष्ठका अनुसार सेयर खेलाडीहरूले प्रमोटर सेयर पनि बेच्न पाइरहेका छैनन्,
2: संविधानको राइट्स नै प्र्याक्टिस गर्न पाइरहेको छैन। र 1 करोडमा किनेको जग्गा 90 लाखमा बेच्न पाइँदैन, सेयर चाहिँ 500 किनेको सेयर 400 बेच्न पाइन्छ। मालबोधमा गयो भने 1 करोडमा पास गर्नुभयो, 90 लाखमा तपाईँ बेच्न पाउँदैन, 1 करोडमा माथि नै हुनुपर्छ भन्छ संविधानले। त एउटा प्रपर्टी किनेर बेच्ने राइट्स दिएको हुन्छ नि त। यस्तो सानो फन्डामेन्टल कुरा चाहिँ मालबोधबाट अड्रेस भएको छैन भन्दाखेरि रिच त भेरी इन्ट्रेस्टिङ तर इट्स अ पार्ट अफ ड्रिम जस्तो लाग्छ मलाई चाहिँ त्यो साइडबाट हेर्दाखेरि। अर्को प्रमोटर सेयर्सको कारोबार हुँदै हुँदैन, 5 वर्ष भयो मैले प्रमोटर सेयर बेच्न सकेको छैन, त्यो गुनासो सुनाउन आएको त होइन। प्रमोटर सेयर पनि लास्ट ट्रेडिङ प्राइसभन्दा मुनि बेच्न पाउँदैन भन्नु चाहिँ खरबौँको प्रमोटर सेयर्स लक भएर बसिरहेको छ। एप्लिकेसन दिँदाखेरि जहाँ जहाँ डिमान्ड र सप्लाई मिट हुन्छ प्राइस नै डिटर्मिन हुन्छ भन्ने त हुनु एउटा जेनरल एउटा थियो, त्यो पनि हुन पाएको छ।
0: भटेकोसी बाढीपछि पुँजी बजार सूचक ओह्रालो लागेका बेला समितिमा छलफल गरिएको हो। पृथ्वी राजमार्गको धादिङ खण्डमा आज दिउँसोदेखि सबै गाडी कुड्न मिल्ने भएको छ। धादिङ जिल्ला प्रशासनले हाल एकतर्फी सञ्चालनमा ल्याइएको यातायात सेवा दिउँसोदेखि दुईतर्फी खुल्न सक्ने जनाएको छ। सिडिओ लक्ष्मी पाण्डे गौतमले राजमार्ग सामान्य बढ्न थालेकाले नियमअनुसार गाडी चलाएमा समस्या नहुने बताउनु भएको छ। असोज 7 देखि 11 गतेसम्म परेको वर्षाका कारण दर्जनौ ठाउँमा बाटो अवरोध भएको थियो। पृथ्वी राजमार्गको कृष्णफिरमा भने आवागमन नियमित छ। स्थानीय विष्णुहरि सिलवाल:
3: कृष्णफिर चाहिँ एकदम क्लियर छ र अन्त पनि आज दिएको प्रशासनको जानकारी अनुसार चाहिँ सब कुरा नभए भने चाहिँ आज खुल्ने कुरा छ है, आज सहजताले दोहोरो नै खुल्ने कुरा आइरहेछ।
0: भटेकोसी उद्धारका बेला हेलिकप्टर उडानमा इतिहासकै पहिलोपटक विशेष खालको अपरेसन चलाइएको नेपाली सेनाले जनाएको छ। 35 किलोमिटर दूरीमा 18 वटासम्म हेलिकप्टर एकैपटक उडाएको असम्भव मानिने काम गरिएको सेनाका सहायक रति सुभाष जङ थापाले जानकारी दिनुभएको छ। त्रिशुलीमा विपद उद्धारपछिको पछिल्लो जानकारी दिने क्रममा सहायक रति थापा:
4: एयरलिफ्टको काम दिँदाखेरि यो नेपालकै हिस्ट्रीमा पहिलोपटक 22 वटा हेलिकप्टर 35 नटिकल माइल एरियामा डिप्लोय भएको थियो र एकपटकमा 18 हेलिकप्टर समेत उडेको थियो। अब यो एभिएसन एक्सपर्टहरूले विभिन्न टिक्का टिप्पणी गरे, हजुरहरूले मिडियाको माध्यमबाट देखि नै सक्नुभयो, यो पोसिबलै छैन भन्ने पनि कतिले निष्कर्ष निकाल्नु भएको थियो। तर यो सर्च एन्ड रेस्क्यु अपरेसनमा यो पोसिबल भयो र गऱ्यो।
0: 35 माइल दूरीमा 18 वटासम्म हेलिकप्टर उडाएको उहाँको भनाइ छ र म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। खबर यति नै, नमस्कार।
5: रेडियो, BFBS, कुलकर्म रेडियो।

0: FBI scorecard video sunni anon sa rakari krama le ami chans rata yo sami namaste ki ko third yen ki final hour ma ra tapai sampurna lai phiri pani swagat garna chahanchu ma chane ko tarfa bata rakari krama abashya pani tapai sunna saknu huncha harik sombar dekhi shukrabar samma UK time rheko cha yo pani 6:30 baje dekhi 9 baje samma ra aaja ko din ma rahna saknu hunecha bira bira ki sangeet bibhinna jankari ko sath yo hour ma pani ra kehi din ma mo yo hapta ko prashna pani rakhne nichu tapai hamna answers haru pathai rahnu bhayeko cha yo prashna rheko cha tapai le sahi jawab pathaunu hola yo voice kasko ho
1: इट मिन्स जतिसुकै अलि परको सोचाइ देखिँदा पनि सच्चाइ चाहिँ नि हो. मैले चाहिँ यो तिनवटा प्रोफेसन भन्दा चौथो प्रोफेसन मेरो हुन्छ भनेर मैले सोचे पनि थिइनँ बाल्यकालमा. मलाई लाग्छ कलाप्रति मेरो झुकाव पहिलेदेखि केटाकेटीदेखि नै थियो. अनि 3 वर्षकै उमेरमा चाहिँ नि म प्रोफेसनल क्लासिकल डान्सिङ सिकेको र पर्फर्म गरेको हुन्थेँ. मेरो आमा कथक डान्सिङ गर्नुहुन्थ्यो. सो आई फिल बाई एन्ड लार्ज कलातिर चाहिँ नि मेरो झुकाव पहिलेदेखि नै थियो जस्तो लाग्छ. हो त्यो त्यो मेरो कस्तो सिचुएसन थियो भने मेरो मेरो र क्यामराको रिलेसन मलाई मन पर्यो. अब यसलाई उहाँले मलाई सम्झाउनु भयो, एकदम राम्रो उदाहरण दिनुभयो जुन कि म हमेसा रिपिट गरिरहन्छु. उहाँले के भन्नुभएको थियो भने, छोरी तँलाई भोलि गार्डनर माली पनि बन्नु छ भने दुनियाँको नम्बर 1 बनेर देखाउनु. कुनै पनि प्रोफेसन, ठुलो सानो, खराब नरखराब केही हुँदैन, इट्स अप टु यु भनेर उहाँले मलाई भन्नुभएको थियो. अनि म उहाँले यस भन्ने बित्तिकै, ग्रिन सिग्नल दिने बित्तिकै देयर इज नो चान्स मेरो बुवा आमाले रोक्न सक्ने. अनि त्यसपछि मैले आमालाई चाहिँ नि, बर्थडे आइरहेको थियो, तँलाई के गिफ्ट चाहिन्छ भन्दाखेरि मलाई गिफ्ट.
0: र अवश्य पनि कार्यक्रमको यो हामी आखिरी घण्टामा छौँ श्रोता. गीत सङ्गीतहरूकै क्रम फेरि पनि आइसकेको छ र तपाईँको माझमा यो अर्को मिठो गीत म राख्ने नै छु रहेको छ. अहिलेलाई भने छेवाङ लामाको आवाजमा रहेको छ सर र काठमाडौँ सहर.

FB Scorecard Video कार्यक्रम मैले हामी छौँ श्रोता यो समय जसरी नमस्ते युकेमा र अब पनि यसै गरी अपकमिङ इभेन्ट्सको बारेमा पनि जानकारी राख्ने नै छु. हुन गएको छ सम्पूर्ण बेजिङ स्ट्रोकवासीको लागि चाहिँ निमन्त्रणा छ यो 10th of October हुन गइरहेको लाइभ इन युके र नेपालबाट कलाकारहरू आउँदै हुनुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ. भेनिसी पब्लिक फिल्म सेन्टरमा हुन गइरहेको छ र यसैमा टिकट प्राइस £20 छ. लिमिटेड सिट्स बुक गर्नुहोला अलि र कुनै क्वेरी छन् भने कल गर्न सक्नुहुन्छ 07469786934 मा चाहिँ कल गरेर क्वेरीजहरू पक्कै पनि बुझ्न सक्नुहुनेछ.

0: रेडियो।
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
0: यो BFPS पुरखा रेडियो हो।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: BFBS Gorkha Radio. Suneyun Sarakari Kramele Ami Chonsrata Yusame Namaste UK Ko Third Hour Mara Sameli. 9:29 मिनेट गइसकेको छ। त्यसै गरी अपकमिङ इभेन्ट्सको बारेमा पनि जानकारी, विशेष गरी कवि लभर्सहरूको लागि रहेको छ। कवि प्रेमीहरूलाई यो निमन्त्रणा, एकल कविता वाचन कवि नरेश काङमाङ राईको साथमा हुनेछ। 22 नोभेम्बर 2026 स्थान चाहिँ रहेको छ कोरिङटन भिलेज हलमा, समय दिउँसोको 1 बजेदेखि रहेको छ। र आई चक्सिरहेको छ इकोज अफ पर्वत। कुनै क्वेरी छन् भने चाहिँ तपाईँले अवश्य पनि उहाँहरूलाई सम्पर्क गरेर क्वेरिजहरू लिन सक्नुहुन्छ।

के तपाईँलाई प्रोसेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: SBS गोर्खा रेडियो कार्यक्रम नमस्ते युकेमा हुनुहुन्छ। हामी यो आखिरी घण्टा यानि कि तेस्रो घण्टामा छौँ श्रोता मर्निङ ब्रेकफास्ट सोको र समय मेरोसँग अब भने 9 बजेको लागि 11 मिनट बाँकी रहेको छ। यो हप्ताको प्रश्न पनि तपाईँको समीक्षामा राखि नै रहेको छु र अब भने यो भोइस क्लिप हुनेछ, तपाईँले गेस गर्नुपर्नेछ यो कसको भोइस हो यो हप्ताको प्रश्न।
1: हजुर, इट मिन जतिसुकै अलिक परको सोचाइ देखिँदा पनि सच्चाइ चाहिँ नि हो। मैले चाहिँ यो तिनवटा प्रोफेसन भन्दा चौथो प्रोफेसन मेरो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ बाल्यकालमा।

0: मलाई सम्झाउनु भयो, एकदम राम्रो उदाहरण दिनुभयो जुन कि म हमेसा रिपिट गरिरहन्छु। उहाँले के भन्नुभएको थियो भने, छोरी तँलाई भोलि गार्डनर माली पनि बन्नु छ भने दुनियाँको नम्बर वान बनेर देखाउनु। कुनै पनि प्रोफेसन, ठुलो सानो, खराब नरखराब केही हुँदैन, इट्स अप टु यु भनेर उहाँले मलाई भन्नुभएको थियो। अनि म उहाँले यस भन्ने बित्तिकै, ग्रिन सिग्नल दिने बित्तिकै, देयर इज नो चान्स मेरो बुवा आमाले रोक्नु सक्ने। अनि त्यसपछि मैले आमालाई चाहिँ नि, बर्थडे आइरहेको थियो, तँलाई के गिफ्ट चाहिन्छ भन्दाखेरि मलाई गिफ्ट,
1: र अवश्य पनि यो क्लिप सुनिसक्नु भएको छ, सही आन्सर तपाईँले पठाउँदै गर्नुहोला। र अहिलेलाई पनि जे अथर एकदेव लिम्बु फनफनी।
2: छिटो आऊ है, सबैजना कुरा छ यार तिमीहरूलाई।

सङ्गे 9 बजेको लागि 4 मिनट बाँकी रहेको छ र अब पनि कार्यक्रम बाटन बिदा लिने समय नै सकेको छ। जाँदा जाँदै एउटा मिठो गीत पनि तपाईँको समक्षमा राख्ने नै छु र अब भने तपाईँले 9 बजे समाचार पश्चात काठमाडौँको सौगात पाउनुहुनेछ रूपादितको साथमा, पक्कै पनि सुन्नुहोला। र म सुनिया पनि तपाईँको समक्षमा फेरि पनि पर्सिको दिन नमस्ते के म उपस्थित हुनेछु। गयो त गयो, सुशान्त किसीको आवाजमा इन्जोय गर्नुहोस्। हेभ अ वन्डरफुल रेस्ट अफ द डे भन्दै म सुनिया अल बी साइनिंग अप फर नाउ। नमस्ते, बाई बाई।

0: कङ्ग्रेसको शेरबहादुर देउबा पक्षका नेता डाक्टर प्रकाश चरण महतले धर्म संस्कृतिको मुद्दामा अडिग रहेको स्पष्ट पार्नुभएको छ। पोखराको पत्रकार सम्मेलनमा नेता महतले संस्थापन पक्षसँग सहमति गर्न अझै समय रहेको भन्दै आफूहरूको एजेन्डा स्पष्ट छ भन्नुभएको छ।
1: त्यस्तै गरेर हाम्रो चाहिँ मौलिक पहिचान धर्म संस्कृतिलाई पनि बाह्य उसबाट त्यसमाथि पनि आक्रमण भइरहेको छ। त्यस कारण मलाई लाग्छ हाम्रो पहिचान जब समाप्त हुन्छ देश देश रहँदैन। त्यस हुनाले यो कुरालाई पनि हामी गम्भीरताका साथ लिएका छौँ।
0: यसअघि कङ्ग्रेसले पार्टीको 15 महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली भोलिसम्म केन्द्रमा पठाइसक्नुपर्नेछ। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन पर्सि र निपर्सि गरिनेछ। महाधिवेशनको उद्घाटन समारोह यही असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा हुने समितिले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालका प्रधानमन्त्रीले राष्ट्रसम्म गरेको भाषण निकै चर्चित बनेको भन्दै उपलब्धि मिलेको बताउनु भएको छ। न्युयोर्कबाट फर्किएपछि संसारकर्मीसँग मन्त्री खनालले प्रधानमन्त्रीले भनेकै विषयमा मित्र राष्ट्रका प्रतिनिधिले सहानुभूति देखाएको उल्लेख गर्नुभएको छ।
2: समाचारका हेडलाइन उहाँको सम्बोधन बनेका छन्, त्यो अर्थमा पनि हामी देख्न सक्छौँ। आज युएनको यो वर्षको सबभन्दा बढी हेरिएको स्पिचको भिडियोमा पनि सामान्य प्रधानमन्त्रीजीकै स्पिच परेको छ। त्यो अर्थमा पनि संसारभरि एकदमै धेरै चासो रहेको हामी बुझ्न सक्छौँ। र सामान्य प्रधानमन्त्रीज्यूको ले सम्बोधन गरेपछि मसँग भएका विभिन्न खाले भेटवार्तामा पनि धेरै व्यक्तित्वहरूले उहाँको सम्बोधनको प्रशंसा गर्नुभएको र उहाँले उठाउनु सामान्यज्यूले उठाउनु भएको विषयप्रति हाम्रो अत्यन्त एकबद्धता छ भन्ने कुरा राख्नुभएको थियो।
0: असोज 4 गते न्युयोर्क गएका मन्त्री खनाल आज बिहान फर्किनु भएको हो। बेलायती सेनाका ब्रिगेडियर एन्ड्रु ग्रिफिथ्स ओभीले आज बिजिएन भ्रमण गर्नुभएको छ। कमान्डर आर्म फोर्सेस रिक्रुटिङ तथा जिएसपिएसका कर्नल ग्रिफिथ्सका साथै आर्म फोर्सेस रिक्रुटिङका सर्जेन्ट मेजर W1 रिचर्ड कार्टम्यानलाई बिजिएनमा स्वागत गरिएको हो। उहाँहरूलाई लेफ्टिनेन्ट कर्नल र ब्राउनले मेरिजनका ग्यारिजनका गतिविधिबारे जानकारी गराउनु भएको बिजिएनले जनाएको छ। ब्रिटिस आर्मी ड्रोन वार प्रतियोगितामा 1 RGR 2 सैनिकले 3-स्टार कोइन पाएका छन्। कलर सर्जन सन्देश शेरचन्दले कम्पनी सर्जन्ट मेजरका रूपमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कार पाउनु भएको हो। मिलिटरी इन्टरनेसनल ड्रोन रेसिङ टुर्नामेन्टमा सर्जन्ट विजय राईले एक्सर्साइज कन्डक्टिङ अफिसरको भूमिकाका लागि पुरस्कार पाउनु भएको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। पुरस्कृत सैनिकले योजना संयोजन र सञ्चालनमा भूमिका निर्वाह गरेका थिए। कञ्चनपुरको तुधारा जाँदाने र भीमदत्त नगरलाई जोड्ने महाकाली चलुङ्गी पुल बाढीले बगाएपछि आवतजावत बन्द भएको छ। महाकाली नदीमा आज आएको बाढीले पुलको मध्यभागमा रहेको खम्बा ढलाएपछि पुल पनि बगेको सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगत प्रसाद जोशीले बताउनु भएको छ। स्थानीय खड्गबहादुर रावलले पुल बगेपछिको अवस्था देख्नु भएको छ।
3: दोधरा चाँदनी र भीमदत्तलाई जोड्ने एसियाकै लामो दोस्रो झुलुङ्गे पुलको एउटा पिल्लर गइसकेको छ पानीमा। अब यहाँ आवत जावत गर्ने कुनै माध्यम रहेन। आज बिहानै अहिले लगभग 8 बजेतिर चाहिँ पूर्ण तल खसिसकेको छ। यहाँ पानीमै चाहिँ एउटा पिल्लर थियो, तर त्यो पिल्लर चाहिँ पानीले चाहिँ पुरै सगा पारिसकेको छ, तल बगाइसकेको छ।
0: दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने सो पुल 2061 सालमा निर्माण भएको थियो। बागलुङका निसीखोला र तमान खोलामा पछिल्लो वर्षापछिको विपदमा 61 घरको पगाउँदा 51 घरमा आंशिक क्षति भएको देखिएको छ। पहिरोले बागलुङका 51 घर र 10 कोट बगाएको सिडियो कार्यालयले जनाएको छ। बाढी पहिरोका कारण 12 जनाको मृत्यु भएको छ भने 1 जना अझै बेपत्ता छन्। बाढीले 3 वटा झोलुङ्गे पुल बगाएको र 2 वटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ। सिडियो कृष्णप्रसाद आचार्यका अनुसार बाढी पहिरोबाट 2 वटा जलविद्युतमा आंशिक क्षति, 1 विद्यालय, 1 रिसोर्ट र 1 कृषि फार्ममा क्षति पुगेको छ। 256 वटा पशु चौपाया र कुखुरा फार्ममा क्षति भएको छ। विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालका 4 जना खेलाडी पराजित भएका छन्। जापानको एची इन्टरनेसनल एरिनामा भएको खेलमा नेपालका 4 जना खेलाडी पराजित हुँदा पहिलो चरणबाटै बाहिरिएका हुन्। पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकी माया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक हुनुहुन्छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: BFBS, गोर्खा रेडियो हो।

नमस्कार सुस्वागतम यहाँ सबै सबैलाई आजको काठमाडौँको सौगात कार्यक्रममा स्वागत गर्न चाहन्छु म रूपा। आज विक्रम सम्बत 2083 साल असोज महिनाको 14 गते तदनुसार आज बुधबार 30 सेप्टेम्बर सन् 2026 हो। यसभन्दा अगाडि भने यहाँहरूले बहिनी सोनिया सुनवारसँग बिहानको नमस्ते युके कार्यक्रममा इन्जोय गर्नुभएको थियो भने अब हामी काठमाडौँको सौगात कार्यक्रममा बिहानको 11 बजीसम्म सँगै रहनेछौँ। आज पनि तपाईँहरूको साथमा विभिन्न सामग्रीहरू त छँदैछन्, विशेष गरेर काठमाडौँबाट प्राप्त भएका विभिन्न स्थानहरूको रिपोर्टहरू पनि हाम्रा संवाददाताहरूबाट तपाईँहरूले सुन्न सक्नुहुनेछ। आज यसै क्रममा सबैभन्दा पहिला त काठमाडौँको सौगातमा समेटिएका विषयहरूमा हाम्रो इस्यु अफ द डे अन्तर्गत सहकर्मी साथी धनजङ गुरुङले तयार पार्नुभएको एक रिपोर्ट छँदैछ र यस रिपोर्टमा जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीको प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेको छ। पानीका मुहान र जैविक संरचनामाथिको मानवीय अतिक्रमणले समस्या मात्र निम्त्याएको छैन, वातावरण संरक्षणमा समेत चुनौती थपिएको छ। इस विषयमा बागमती नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष डम्बर बहादुर कार्कीसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ। अनि त्यसै गरी हामी धरानतर्फ लाग्नेछौँ। धरानमा पनि विजयपुर ऐतिहासिक सांस्कृतिक पहिचानको विषयमा दुई दिने विजय दरबार सम्मेलन धरानमा भइरहेको छ, यसै विषयमा प्रत्यक्ष रिपोर्ट तपाईँले सुन्न सक्नुहुनेछ। अनि त्यसपछि भने हामी ताप्लेजुङको दुभानमा 6 वर्षकै अवधिमा 2 पटक आग लागे अनि बिचल्लीमा परेका दुभानवासीहरूसँगको कुराकानी हामी सुन्नेछौँ। कृष्ण लिम्बू हाम्रा त्यहाँका संवाददाता हुनुहुन्छ, उहाँबाट तयार पारिएको रिपोर्ट हामी सुन्नेछौँ। अनि त्यसै गरी हरेक दिन तपाईँहरूले मन्डे टु थर्सडेसम्म सुन्दै आइरहनु भएको विभिन्न पत्र पत्रिकाको सङ्गालो भनौँ न, हाम्रो हप्तामा तपाईँहरूले 4 दिनसम्म कन्टिन्यू रूपमा विभिन्न पत्र पत्रिकामा के कस्ता विषयहरूले वचर्सो राखेका छन् त दैनिक समीक्षा तपाईँले सुन्न सक्नुहुनेछ महेन्द्रजीबाट। र यिनै विषयहरू आजको काठमाडौँको सौगातमा समेटिएका छन्। आउनुहोस् अब भने हामी मौसम सम्बन्धी पनि थोरै जानकारी लिउँ। र मौसम भन्न बित्तिकै आज पनि युकेमा मौसम एकदमै चिसो छ, धेरैजसो स्थानहरूमा पानी परिरहेको अवस्था हो। र त्यसै गरी काठमाडौँमा पनि आज मेघ गर्जनसहित हल्का वर्षा हुने र समय समयमा घाम लाग्ने भनिएको छ। आजको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस र न्यूनतम तापक्रम भने 18 डिग्री सेल्सियस रहेको छ। र भोलि पनि काठमाडौँमा मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। भोलिको लागि पनि अधिकतम तापक्रम भने 27 डिग्री सेल्सियससम्म पुग्नेछ। अब ब्रुनाईतर्फ लागौँ। ब्रुनाईमा पनि आज घाम बादल र वर्षा, आज मेघ गर्जनसहित वर्षा भइरहेको छ। जेन्टल रूपमा चिसो हावा चलेको अवस्था हो। अधिकतम तापक्रम 32 डिग्री सेल्सियस। अनि भोलि बिहिबारको दिनमा पनि प्राय गरेर मेघ गर्जनसहित वर्षा हुने र समय समयमा घाम पनि देखा पर्न सक्ने अनुमान गरिएको छ। र दिनको 4 बजेपछि भनौँ न 3 बजेपछि नै वर्षा हुन सक्ने अनुमान गरिएको छ भोलि ब्रुनाईमा। अनि त्यस्तै गरी युकेको विभिन्न स्थानहरूमा पनि आज भने लन्डनको सेरोफेरोमा पनि घाम लाग्ने र बिहानी पख भने धेरैजसो स्थानहरूमा वर्षा भइरहेको अवस्था हो। र आज बिहानी पख विशेष गरेर पूर्वीय क्षेत्रमा भने भारी वर्षा भएपछि भने आकाश सफा देखिने अनुमान गरिएको छ। र पश्चिमी क्षेत्रका केही स्थानहरूमा भने मौसम सुक्खा रहनेछन् र कुनै कुनै स्थानहरूमा भने मेघ गर्जनसहित असिना समेत पर्न सक्ने अनुमान गरिएको छ। र आज विशेष गरेर पश्चिमी क्षेत्रमा चिसो हावासहित जोडसँग
हुरी बतास पनि चल्न सक्ने अनुमान गरिएको छ। आजको लागि अधिकतम तापक्रम 23 डिग्री सेल्सियस हो र भोलि भने अधिकतम तापक्रम 21 डिग्री सेल्सियससम्म पुग्नेछ। आज युकेमा सूर्योदय बिहानको 7 बज्नको लागि 1 मिनट बाँकी छँदा भएको थियो भने सूर्यास्त बेलुकी 6:41 हुनेछ। आज रातको समयमा पनि धेरैजसो स्थानहरूमा भने विशेष गरेर समुद्री क्षेत्रका तटीय क्षेत्रमा यो पश्चिमी भूभागतिर कन्टिन्यू रूपमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। बाँकी स्थानहरूमा भने मौसम सुक्खा रही आकाश सफा देखिनेछ र रातको समयमा केही चिसो बढेको आभास हुनेछ। पूर्वीय तथा दक्षिण पूर्वीय क्षेत्रहरूमा भने हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। भोलि बिहिबार हो, बिहिबारको दिनमा पनि इङ्ल्यान्ड वेल्समा भने सुरुमा वर्षा हुनेछ अनि त्यस्तै गरी मौसम सुक्खा हुँदै जाने र भोलिको दिनमा नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डको कुनै कुनै स्थानहरूमा भने बादल लाग्ने र वर्षा पनि हुने अनि चिसो हावा चल्ने अनुमान गरिएको छ। भोलिको लागि अधिकतम तापक्रम 21 डिग्री सेल्सियससम्म पुग्नेछ। अब हामी कार्यक्रमलाई अघि बढाउँ यो गीतबाट।

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, मिठो गीत हामीले सुनिरहेका थियौँ हेमन्त राणाको स्वरमा। आउनुहोस् अब भने आजको इस्यु अफ द डे अन्तर्गत सहकर्मी साथी धनजङ गुरुङले तयार पार्नुभएको एक रिपोर्ट छ। यो रिपोर्टमा विशेष गरेर बागमती नगरपालिका वडा नम्बर 8 वडा अध्यक्ष डम्बर बहादुर कार्कीसँग उहाँले यो खानेपानीको स्रोत भनौँ न पानीको मुहान र जैविक संरचनामाथि गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा हामी सुनौ।
1: बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। सर्लाही जिल्लासँग जोडिएको विषय रहेको छ र यो विषयमा धेरैचोटि समाचार पनि बाहिर आइसकेको छ। खानेपानीको समस्या, जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीका प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेका छन्। पानीका मुहान र जैविक संरचनामाथि को मानवीय अतिक्रमणले समस्या मात्रै निम्त्याएको छैन, वातावरण संरक्षणमा समेत चुनौती थपिएको छ भनेर समाचारमा लेखिएको छ। पानीका स्रोत सुक्दै जाँदा मानव जीवन नै संकटमा पर्दै गएको पूर्व संकेत देखिन थालेको छ भन्दै समाचारले यो विषयमा सर्लाहीको बागमती नगरपालिका 9 तेजपुरका भुवन निरौलालाई पनि यसमा विशेष गरेर कोट गरिएको छ। तर हामी यो विषयसँग केन्द्रित रहेर कुराकानी गर्दैछौँ। बागमती नगरपालिका, सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नम्बर 8 वडा अध्यक्ष हुनुहुन्छ डम्बर बहादुर कार्की। हामी उहाँसँग उहाँहरूको क्षेत्रमा भएको पानीको समस्याको विषयमा, विशेष गरेर खानेपानीको समस्याको विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। वडा अध्यक्षज्यू, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: नमस्कार,
1: धेरै धेरै धन्यवाद छ समय दिनुभयो। होइन, अब मैले अलिकति पृष्ठभूमिमा पनि चुहाएँ आजको बसाइमा अध्यक्षज्यूसँग छलफलको विषय। यो समस्या चाहिँ कहिलेदेखि चाहिँ जुझारु रूपमा चाहिँ तपाईँहरूले सहन सुरु गर्नुभयो? तपाईँहरूले
2: खानेपानीको समस्या के थियो भने, अब टोल बस्तीमा इनारहरू, एउटा टोल र एउटा इनार, त्यसैले दुःख सुख जनताले चलाइराखेका थिए। जब वनहरू अतिक्रमण भए, वनहरू मासे, त्यसपछि पानीका मुहानहरू सुक्दै गयो। पानीका मुहान सुकेपछि त्यही इनारहरू पनि चैत वैशाखमा पुरै बाल्टी पानी पनि नडुब्ने अवस्था रह्यो। रहिसकेपछि हामीले खानेपानीको लागि पूर्व सांसद माननीय हरिप्रसाद उपेतीलाई हामीले अनुरोध गऱ्यौँ। उहाँले शङ्करपुर 8-9-10 साबिक शङ्करपुर गाविस, हाल बागमती 8-9-10 लागि उहाँले 2,00,000 लिटर ओभरहेड ट्याङ्कीको लागि पहल गरिदिनु बन्यो पनि र बनिरहँदा अहिले पाइपलाइनहरू विस्तार भएका छैन, ओभरहेड ट्याङ्की बनेको छ, हामीले बोरिङहरू पनि सबै पानी निकालिसकेका छौँ, तर त्यसलाई पानी पाइपलाइन गरेर हामीले योजनालाई विस्तार गर्न सकेका छैनौँ। र अहिले पनि इनारमा जनताहरूले एउटा इनारमा 20-25 मोटरहरू डुबाएर अनि पानी यसरी पिउने पानी लिन्छन्, त्यो पानी पनि त्यति स्वच्छ छैन, स्वस्थकर छैन, विभिन्न फोहोरहरू पस्ने समस्या छ। अब चापाकलहरू अनि त्यस्तै छ, केही भेगमा अलिअलि चापाकल चल्छ, नभए अन्य पनि त्यो चापाकलमा पनि पानी आउँदैन, 6 महिना आउँदै धेरै विकराल स्थिति पनि छ।
1: मुख्य समस्या तपाईँहरूले जुन भनौँ अहिले उजागर गर्नुभयो, होइन, बाहिर समाचारमा पनि आयो, यो सूर्य क्षेत्रमा यो महाभारत रेन्जसँग जोडिएको, होइन, चुरेको भनौँ न अब उत्खनन, त्यहाँको चाहिँ बनफडानी तपाईँले भनिहाल्नु भयो, त्यसैको कारणले हो यो चाहिँ
2: हो। किनभने पानीको जब स्रोतहरू नै, मुहानहरू नै, जब चुरेदेखि लिएर सबै वन खडानदेखि लिएर गिटी बालुवाहरू चाहिँ निकाल्ने काम भयो, गिटी बालुदेखि वनहरू सबै खनन गर्ने काम भयो, वन मास्ने काम भयो, त्यहाँबाट पानीको धेरै समस्या, पानीको सतह धेरै तल गएर लगभग अहिले पनि तपाईँको चाहिँ त्यो हामीले चाहिँ खानेपानीको बोर्डिङ धसाउँदाखेरि लगभग 280 फिट तलबाट पानी निकाल्यो।
1: अब यो जुन तपाईँले अहिले बताउनु भएको यो समस्या लगभग कति वर्ष भयो पानीको मुहान सुक्न थाल्यो भनेर समाचार बाहिर नआएको होइन?
2: हामी यो त अब राज्यलाई हामीले बारम्बार हामीले जबसम्म थाहा पाएको, त मैले अब आफैले पनि जनप्रतिनिधिविहीन हुँदा पनि त्यो अवस्थामा पनि म एउटा सर्वदलीय प्रतिनिधिको नाताले पनि पहल गर जान आउँदाखेरि पनि हामीले किसानहरूलाई हामीले त्यतिखेर अब हामीले बल्ल 62-63 हामीले जब विद्युत लाइन हामीले यहाँबाट सामुदायिक विद्युतीकरण गर्ने काम गरियो र 80-20 राज्यसँग कार्यक्रममा, र त्यो विद्युत आएपछि चाहिँ अलिक सहज भयो, इनारहरूमा मान्छेहरूले चाहिँ मोटर राखेर पानी
1: अहिले त अब यो खाद्यान्न सङ्कट, त्यस पछाडि खानेपानीको, होइन, जलवायु परिवर्तनको चपेटामा अब तपाईँहरूले पनि थाहा पाइसक्नु भएको छ, देखिसक्नुभयो, भोटे कोशीको बाढीले चाहिँ कति विध्वंस मचायो, फेरि अर्कोतर्फ तपाईँको यो कोशीको बाँध चाहिँ फुट्न सक्ने सम्भावना कुकुरा पनि बाहिर आइसकेको छ, अझ त्यो बाँध फुट्यो भने त्यो माटोको ढिस्का विस्फोट भयो भने त धेरै नोक्सानी हुन्छ भन्ने कुरा पनि आएको छ। अब अहिले जुन सर्लाही जिल्ला लगायत त्यहाँको चाहिँ भनौँ न तराईको मधेसको चाहिँ कुन कुन क्षेत्रमा बढी खानेपानीको समस्या छन् अहिले?
2: त्यो तपाईँको चाहिँ बागमती नगरपालिकाको 8 नम्बरको आधा भाग र 9 नम्बरको आधा भाग बाहेक 7 नम्बर वडाको आधा भाग बाहेक अरू सबै 12 बागमती नगरपालिकाको 12 वडामा मात्रै झन् पानीको समस्या छ। झन् त्यो हाम्रो चाहिँ तल्लो दक्षिण एरियामा पर्यो हाम्रो वडाहरू, उत्तरी भेग सबै अरू सम्पूर्ण वडाहरू 1, 2, 11, 12, 1, 2, 3, 11, 12 होइन 5, 6 त्यस्तै बागमती नदीको किनारको वडाहरू त्योहरू सब एकदम समस्या छ।
1: यो जुन तपाईँले अघि वन फडानीको कुरा गर्नुभयो नि, त्यो वन फडानी कसले किन गरियो र यो रोक्न सक्ने क्षमता थिएन र राज्यको त्यतिखेर?
2: वन फडानी के भयो भने प्राकृतिक जङ्गललाई मासेर यो परियोजना एउटा सागरमाथ वन विकास परियोजनाले एउटा अवधारणा ल्यायो, त्यो मसलाको रूपले चिजो रूपले जस्ता कामहरू अवधारणा ल्याउँदा वन फडानी भयो। प्राकृतिक वन मासेर त्यो रोप्ने काम गर्दाखेरिमा त्यो मसलाको रूपले धेरै पानी, त्यसलाई धेरै पानीको आवश्यकता पर्दो रहेछ, त्यसले धेरै पानी सोच्नु रहेछ, त्यो कारणले पनि पानी यहाँको चाहिँ यहाँ अभाव रह्यो खाने पानीको। र अब हामीले चाहिँ अब त्यसलाई पनि एउटा ग्रोथ दोहन भएको जस्तो लाग्छ, किनभने त्यो मसलाको रूप धेरै त्यसलाई प्रति बिरुवालाई दैनिक 25 लिटर पानी चाहिन्छ भन्छ, अब त्यो हामीलाई प्राविधिक कुरा समेत थाहा छैन, तर त्यसको वरिपरि त्यो भनौँ न चिच्या नै नहुने जस्तो देखिने, त्यो एकदम पतझड जङ्गल जस्तो देखिने, त्यो मसलाको रूपले गर्दाखेरि त्यहाँ तल त दुबोहरू पनि घाँस पनि नपलाउने माल।
1: यो जुन तपाईँले अहिले भन्नुभएको चाहिँ योजना अब लहरमा लिएर आयो र यसरी विनाश आम सर्वसाधारणले दुःख पाए होइन, बिना परिश्रम प्राकृतिक रूपमा भइरहेको चिजलाई मासेर त्यो चिज लिएर आउँदाखेरि त अहिले जुन तपाईँले भोगिरहनु भएको छ त्यसको जवाबदेही त राज्य हो होइन? राज्य त अब सुन्नु पर्यो उनीहरूले त
2: सुन्नु पर्ने, राज्यले अब त्यो चाहिँ प्राकृतिक वनलाई मासेर जहाँ प्राकृतिक वन एरिया छ तपाईँको त्यो एरियामा त्यति पानीको समस्या छैन, मोतिया एरियाहरूमा मोतिया वन क्षेत्रहरूको एरियाको उतापट्टि जुन प्राकृतिक जङ्गल भएको जहाँ जहाँ मसलाका रुखहरू लगाएको छ त्यो क्षेत्रहरूमा धेरै समस्या पनि भएको हामीले, म अब भनौँ न म यही जन्मेको मान्छे, म अहिले राजभूमि 51 वर्ष भइरहँदा मैले बुझे अनुसार त्यो मसलाको रूपले पानीको धेरै नै शोषण गर्दोरहेछ जस्तो लाग्यो, त्यो मैले मेरो एउटा बुझाइको।
1: अब लगभग अरू चाहिँ विषयमा भन्नुपर्दाखेरि यो जुन खानेपानीको समस्याको चाहिँ कारक तत्त्वहरू अरू के छन्? यसमा त अब धेरै कुराहरू बाहिर आएको छ, समाचारमा चाहिँ लेखिया छ होइन, अब सोती भरथवा नगरपालिकाको चाहिँ विषयमा पनि यहाँ आएको छ होइन, सोतीलाई भरथवा क्षेत्रमा अहिले दुवैतर्फबाट माटो र ढुङ्गा ग्राभेल हालेर पुर्ने काम तीव्र बनेको छ भनेको छ होइन, अब यसले पनि अलिक समस्या उब्जाएको देखियो। अर्कोतर्फ चाहिँ चुरे क्षेत्रको चाहिँ वन फडानी त्यहाँको चाहिँ ढुङ्गा गिटीहरू निकाल्दाखेरि यो कुरा आयो होइन, मैले सुने अनुसारले त प्रथम राष्ट्रपति डाक्टर रामरन यादवकै पालोमा यो समस्या उहाँकै पहलमा चुरे बचाउ अभियान राष्ट्रपति कार्यक्रम भनेर बाहिर पनि आएको थियो, त्यो प्रोजेक्टले त्यतिको प्रभावकारी काम गरे कि गरेन सर त्यसमा?
2: यो कस्तो हुँदो रहेछ भने अब तपाईँलाई भन्नुपर्दा मैले यो वनको नाममा अन्तर्राष्ट्रिय योजनाहरू आएर यी सामुदायिक वनको नाममा विभिन्न साझेदारी वनदेखि लिएर चुरे बचाउ अभियान कार्यक्रमदेखि लिएर सारा यी कोठे कार्यक्रम जस्तो लाग्यो कि, वास्तवमा यथार्थ धरातलमा भूगोलमा गएर वास्तविकता के हो भन्ने कुरा चाहिँ नहुने अनि कोठामा बैठक गर्ने तल भत्ता बचाउने काम जस्तो मात्रै भएको मैले देखेँ।
1: त्यो जुन उद्देश्यका साथ चाहिँ स्थापना भएको त्यो उद्देश्य अनुसारले काम भएको चाहिँ देखिएन।
2: मैले मेरो अनुभवमा मैले 35 वर्ष प्रजातन्त्र आइरहँदा आजसम्म मैले कुनै क्षेत्रमा त्यो काम भएको बिरुवा रोपेको राष्ट्रपति सूर्य संरचना अभियान कार्यक्रममा यसो एउटा दुईटा बिरुवा आएर यसो नेताहरू रोपेको जस्तो एउटा बहाना बनाउने यी सामुदायिक वनवालाहरूले सबै त्यहाँ चाहिँ यी एनजिओ आइएनजिओ जस्तो हिसाबले काम गर्ने र उनीहरूले आफ्नो विश्वास पुरा गर्ने काम जस्तो मात्रै थियो।
1: अब लगभग कार्यक्रमको पुच्छरमा अब अध्यक्षज्यू, खानेपानीको यो समस्यालाई निराकरण गर्नको लागि के गर्दाखेरि तपाईँहरूले यो दीर्घकालीन समस्याबाट मुक्त होला होइन, अब यो त सङ्केत हो, यो सङ्केतलाई चाहिँ अब चाँडै नै यसको समाधानतिर लागेन भने त यसले त मानव जीवन त उजाडै हुन्छ होइन, के छ यसमा चाहिँ अब
2: तपाईँको हाम्रै अहिले पनि परियोजनाले जुन बोट बिरुवा रोप्ने काम गरेको छ त्यो पनि मास्ने काम भएको छ, भएको बोट बिरुवा पनि अहिले विभिन्न जातका रुखहरू रोप्ने गरेको छ, टिक्का मसलाका रुखहरू त्यो पनि धेरै, अब यहाँ अहिले सुकुम्बासीको नाममा विभिन्न जिल्लाबाट आएर सुकुम्बासीको नाममा बसेर धेरै जङ्गलहरूमा अहिले बस्ती बसेको छ जुन वन क्षेत्रमा, अब त्यो पनि एउटा समस्याकै, त्यो पनि एउटा समस्या नै भन्छु म। र बोट बिरुवा रोप्ने काम अब बरु गाउँ जङ्गल भइसक्यो, तर जङ्गल चाहिँ फेरि गाउँ भइसकेको छ कि, उल्टो भइरहेको छ कि।
1: अरू यसमा केही छ तपाईँले थप्नु पर्ने? यो जुन खानेपानीको समस्या देखियो होइन, यो त अब राज्यले सुन्नै पर्छ, सञ्चार माध्यममा आइसकेपछि तपाईँसँग प्रत्यक्ष कुराकानी गर्दै तपाईँ आफै त्यहाँ समस्या भोगेको व्यक्ति हुनुहुन्छ होइन।
2: हामीले अब पटक पटक राज्यलाई यहाँबाट शङ्कर दुध वृहत खानेपानी योजनाबाट हामीले योजनाहरू सम्पन्न गर्नलाई पटक पटक पत्रचार गर्दा पनि राज्यले वार्षिक सङ्घ सरकारले कहिले 5 लाख रुपियाँ कहिले 3 लाख रुपियाँ छुट्याइदिन्छ। अब त्यसले त्यत्रो शङ्करपुर साबिक शङ्करपुर अहिले 8-9-10 को लगभग 32-34 घरधुरीलाई पानी खुवाउनलाई त्यो त्यति रकम अपुग्छ। त्यस कारणले हामीले यसपल्ट यी स्थानीय नै ऊर्जा सिँचाई तथा खानेपानी मन्त्री प्रदेश सरकारको जवाहरलाल गुरुङ हुनुहुन्छ, उहाँकोलाई फेरि भन्नु लगाएर पहल गर्न लगाएर खानेपानी विस्तारको लागि 1 करोड रुपियाँ छुट्याएको छ भन्ने सुनिएको छ। अब रातो किताब पनि हेर्न पाइएको छैन, तर त्यो कहाँसम्म सत्य हो? त्यति भयो भने लगभग यहाँका अहिले काकाकुल भएका जनताहरूलाई हामीले जुन चैत वैशाखमा चाहिँ जुन पानीको धेरै समस्या हुन्छ, एकदमै तपाईँको यो बाल्टिन पनि डुब्दैन, त्यस्तो अवस्थामा ती जनतालाई हामीले पानी खुवाउन सक्छौँ कि? त्यति रकम यदि राज्यले प्रदेश सरकारले दियो भने भन्नेमा व्यक्त गर्छु। अनि त अब वनहरू वृक्षारोपण गर्ने कामहरू भएको छैन, भएको पनि अब कटान सुरु हुनु थालेको छ, कटान गरेर अब राज्यले बेच्न थालेको छ। अब त्यो कुरो

0: हो
1: के गर्दै गरेको
0: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
1: ए ल ल हुन्छ हुन्छ
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ

0: हरिस माथेमाको स्वरमा रहेको एक नजर हेर्दैमा एक भेट हुँदैमा यही मिठो गीत हामीले सुनिरहेका थियौँ। अब यो गीत सँगसँगै आउनुहोस् हामी तापलेजुङतर्फ लागौँ। तापलेजुङमा भएका हाम्रा संवाददाता कृष्ण लिम्बुबाट त्यहाँको वस्तुस्थिति के छ त अब हामी सुनौ।
1: ताप्लेजुङको दोस्रो ठूलो व्यापारी केन्द्र मानिने मेरिङदेन गाउँपालिका तीन स्थित दोभान बजारमा छ वर्षको अवधिमा दुई पटक आगलागीका ठूला घटनाहरू भएका छन्। पहिलो आगलागीबाट सर्वस्व गुमाएका दोभानवासी बिस्तारै आफ्नो व्यापार व्यवसाय र दैनिकीलाई लयमा फर्काउन नपाउँदै गत असोज 8 गते भएको आगलागीले पुनः बिचल्लीमा परेका छन्। विक्रमसम्म 2077 साल फागुन 18 गते भएको आगलागीबाट दोभान बजारको करिब 49 घर जलेर नष्ट हुँदा 40 करोड बढीको क्षति भएको थियो। त्यस घटनाको घाउ सेलिन नपाउँदै पुनः असोज 8 गते भएको आगलागीले 10 घरमा क्षति पुग्दा 14.5 करोड रुपियाँ बढीको क्षति भएको छ भने 17 परिवारका 58 जना नागरिक प्रभावित भएका छन्। आगलागीबाट घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त तथा छरछिमेकीको आश्रयमा बसेका छन्। केही पीडित भने जलेका घर तथा पसलका भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने र पुनर्निर्माणको तयारीमा जुटेका छन्। तर पाथिभरा याङ्ग्र गाउँपालिकाको थेचम्बुबाट व्यापार व्यवसायका लागि छोराहरूसँग बस्दै आउनुभएका 86 वर्षीय श्यामलाल खरेललाई यो आगलागीले विगतको भन्दा पनि धेरै भयानक पीडा दिएको छ।
2: पहिलाको खेती सम्झेर साथ छैन सर। हाम्रो सबैभन्दा दोकान बजारमा हरेक थोकको जुत्ता चप्पल कस्मेटिक कपडा हरेक थोकको सम्झिन सक्दैन सर। अहिलेको त झन्डा बोले तिरबले हो, सम्झेर साथ हुँदैन भन्न सक्दिनँ म। मेरो सबै छोरा हुन्, एक बहिनी छोरी, उनीहरू दुईजना अभावी जन्मेका रहेछन्। कति के गर्नु, मेरो दाम अलि सबै गइसके, म यस्तै देख्नलाई बाँचेको रहेछु।
1: उहाँले छोटो समयकै अवधिमा एक पटक होइन दुई दुई पटकसम्म आगलागीले छोराछोरीको घर र वर्षौंको मेहनत आगोमा खरानी भएको देख्नु पर्यो। आगो त नियन्त्रणमा आयो तर पीडित परिवारको पीडा झनै बल्झिएको छ। आगलागीमा घर मात्रै जलेनन्, खाद्यान्न तथा किराना पसल, अलैँची गोदाम, घरायसी सामान, नगद, सुनका गरगहना, सरकारी कागजातसँगै भविष्यका सपना

0: गरेर अर्को साई बाबा भन्ने एउटा संस्थाले चाहिँ खाद्यान्न आइटम र ग्यास चुल्हाहरू उपलब्ध गराएर हिजोदेखि चाहिँ पीडित साथीहरूले आफै पनि खानेको व्यवस्था गर्नुभएको छ।
1: जलेका घरमध्ये दुईवटा पक्की र छवटा अर्धपक्की थिए। ती घरमा 17 परिवारले व्यापार व्यवसाय गर्दै आएका थिए। उनीहरूको सामान समेत आगलागीबाट केही रात रकम पाए पनि त्यो उनीहरूको दीर्घकालीन आवश्यकता पूरा गर्न पर्याप्त छैन। त्यसैले तत्काल अस्थायी बसोबासको व्यवस्था, त्यसपछि घर र व्यवसाय पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले बिना ब्याज ऋण उपलब्ध गराउन चन्द्रप्रसाद पौडेल लगायत अन्य पीडित परिवारको माग रहेको छ।
2: म दुईचोटि पीडामा परेको मान्छे हो। 77 सालमा पनि मैले पीडा नै खप्नु पर्यो। त्यतिखेर भएको घाउ मेरो आधी उधी पनि निको हुन नपाइकन फेरि अर्को समस्या बल्झियो र मेरो सरकारले मलाई सबै फेरि दिनुपर्ने भने होइन, मलाई 50 लाख रुपियाँ चाहिँ सरकारले बिना ब्याज ब्याज मिना गरेर साउ फिर्ता हुने हिसाबले सहयोग दियो भने म आभारी हुन्थेँ। किनभने अब घर मैले मर्मत गर्नुपर्ने बनाउनु, मेरो व्यवसाय सबै चल्नुमै गयो, अब पसलहरू गयो, सबै सबै गयो, ध्वस्तै भइयो। त दुईचोटि आफू पीडित भएको कारणले गर्दाखेरि मेरो माग त्यति नै हो सरकारसँग।
1: यसअघि भएको आगलागीबाट प्रभावित भएका परिवारले समेत अहिलेसम्म राज्यबाट पाउनुपर्ने बिमा लगायतका रकमहरू प्राप्त गर्न सकेका छैनन्। कैयौँ पटक ताकेता गरे पनि सम्बन्धित सरकारवालाले व्यवस्था गर्दा थप अन्य रकम समेत खर्च भइरहँदा मारमा परेको स्थानीय बताउँछन्। आफ्ना घर बैङ्क मार्फत बिमा गरेको तर आगलागीपछि क्षतिपूर्ति बापतको रकम अहिलेसम्म पाउन नसकेको स्थानीय जीवन प्रसाद पौडेल बताउनुहुन्छ। बैङ्कका कर्मचारीको लापरवाही लगायतले बिमा बापतको रकम पाउन सकस परिरहेको उहाँको भनाइ छ। बिमा बापतको रकम पाउन अदालतले समेत आफ्नो पक्षमा फैसला हुँदा समेत रकम नपाएको उहाँको गुनासो छ।
3: फागुन 18 गते आगलागी भएको, त्यसको व्यथा मान्छेले सेलाएकै छैन, म पनि त्यसको पीडितै हो। फेरि अहिले सर्वोच्च मुद्दा खेपिरहेको छु त्यही विषयमा।
4: के विषयमा त्यो चाहिँ के हो?
3: त्यो चाहिँ कस्तो भनेदेखि नेपाल ब्याङ्कले मेरो बिमा गरिदिन्छु भनेर मसित लिखित एग्रिमेन्ट गरेको थियो, लिखित सम्झौता भनेको थियो। हामी चाहिँ डेबिट अथोरिटी माया थियौँ, बिमा गर्छु भनेर गरौँ, बिमा गरिदिएन ब्याङ्कले। पछि लास्ट आवरमा बिमा गर्यो तर बिमाले स्वीकारेन। अनि त्यहाँबाट म भाइ काठमाडौँ गएँ, कहाँ गएँ शिवलाई भन्यो भन्दाखेरि उहाँले के भन्नु भन्दाखेरि ठिकै छ, अब हाम्रो अलिक गल्ती भएछ, हामी मिलाइदिन्छौँ भन्ने खालको कुरो हुँदाहुँदै अन्तिममा नहुने भएपछि मैले जिल्ला अदालतमा मुद्दा हालेँ। जिल्ला अदालतमा मुद्दा हाल्दा जिल्लामा मेरो पक्षमा फैसला आयो, 1,03,00,000 रुपियाँको फैसला सुनायो जिल्लाले। त्यही फैसला अनुसार भुक्तानी गर्छु भन्ने कुरो पनि भयो। त्यहाँबाट फेरि उनीहरूको लिगल टिमले के भन्यो कसो भन्नु, अब यसलाई यत्तिकै पेलेर लान्छु, सक्छु पेल्न भन्ने हिसाबले हो कि अब उच्चमा मुद्दा उल्टाइयो, चर्खेरै भयो। अहिले सर्वोच्चमा मुद्दा छ, यो आगलागीकै फेरि मुद्दा छ। यो मुद्दामा त अहिले त मेरो त जम्मा त्यो 1,03,00,000 रुपियाँ घाटा गएको पैसा
4: भनेको। तपाईँले बिमा गर्नुभएको रकम पाउनु भएन?
3: होइन, बिमा चाहिँ ब्याङ्कले गरिदिन्छु भनेको थियो, लिखित सम्झौता थियो, तपाईँको बिमा हामी गरिदिन्छौँ। अब कस्तो लेखाएको थियो भने ब्याङ्कलाई तिर्नुपर्ने, बुझाउनुपर्ने कमिसन, जरिमाना इत्यादि मेरो खाताबाट काटेर मन्जुर छ। भोलि कुनै दिन दाबी विरोध गरेमा यसै अख्तियारी पत्र रद्द गरिदिनु भनेर बकैदा लेखेको छ। त्यति हुँदाहुँदै पनि ब्याङ्कले गर्दिनँ, ब्याङ्कको लापरवाही हो, ब्याङ्कले स्वीकारे पनि हो।
4: कुन ब्याङ्क हो त्यो?
3: त्यो नेपाल ब्याङ्क लिमिटेड हो।
4: ए, त्यो जस उहाँहरूले कागज गरेको कागज तपाईँसँग छ?
3: छ नि, मुद्दा छ, त्यसैले त म मुद्दा लडाउन गरिरहेको छु त।
1: अब पीडित परिवारहरू राहतको पर्खाइमा मात्र छैनन्, जलेका ठाउँबाट फेरि आफ्नो जीवन सुरु गर्न सक्ने आधार खोजिरहेका छन्। ताप्लेजुङमा पटक पटक आगलागी भइरहने गर्छन्। ती हरेकको कारण विद्युत सटबाट भन्ने खुल्छ। वास्तवमा विद्युत सटकै कारण यतिका क्षति भएको हो भने त्यससँग सम्बन्धित शिक्षा नागरिकसम्म पुर्याउन जरुरी देखिन्छ। मानवीय लापरवाहीका कारणले हो भने त्यसलाई गम्भीर रूपमा अध्ययन गरी कारवाहीको दायरामा ल्याउन र जिल्लाको हरेक ठाउँमा पुनः आगलागी दोहोरिन नदिन सम्बन्धित सबैको ध्यान जान जरुरी देखिन्छ।
5: गोर्खा रेडियो।

0: ग्लोबल साउथ अन्तर्गत पर्ने मुलुकहरूलाई आगामी केही महिना खाद्यान्नका लागि कठिन चुनौती हुन सक्ने भारतीय विदेश मन्त्रीले चेतावनी दिएका छन्।
1: एसिया सोसाइटीको कार्यक्रममा विदेश मन्त्री डाक्टर एस जयशंकरले युक्रेन र इरान गल्फ क्षेत्रको युद्धको असरले खाद्यान्न अभाव हुन सक्ने बताउनु भएको छ। युद्धका कारण इन्धन रासायनिक मल नहुँदा उत्पादन घट्ने र यसको असर उपभोक्तासम्म पर्ने उहाँको प्रक्षेपण छ।
2: Some of the major grain exporters will not be able to send out their shipments, particularly out of the Black Sea. We are already looking at significant fertilizer shortages, both because the key producers have been in the Middle East and Russia. And their fertilizer production has been impacted. On top of it, we are looking at a super El Nino. So there is going to be a major food crisis probably, in the coming months.
1: ग्लोबल साउथमा पर्ने नेपाल पनि खाद्यान्न आयातका लागि भारतमा भर पर्ने गरेको छ। चीनसँगका सबै नाका बन्द भएका कारण स्थल मार्गका रूपमा नेपालको भारतमा निर्भरता झनै बढेका बेला जयशंकरको चेतावनी आएको छ।
0: नेपाली काङ्ग्रेसको शेरबहादुर देउबा पक्षका नेता डाक्टर प्रकाश शरण महतले धर्म संस्कृतिको मुद्दामा अडिक रहेको स्पष्ट पार्नु भएको छ। पोखराको पत्रकार सम्मेलनमा नेता महतले संस्थापन पक्षसँग सहमति गर्न अझै समय रहेको भन्दै आफूहरूको एजेन्डा स्पष्ट छ भन्नुभएको छ।
3: त्यस्तै गरेर हाम्रो मौलिक पहिचान धर्म संस्कृतिलाई पनि बाह्य उसबाट त्यसमाथि पनि आक्रमण भइरहेको छ। त्यसकारण मलाई लाग्छ हाम्रो पहिचान जब समाप्त हुन्छ देश रहँदैन। त्यस हुनाले यो कुरालाई पनि हामी गम्भीरताका साथ लिएका छौँ।
0: यसअघि काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली भोलिसम्म केन्द्रमा पठाइसक्नु पर्नेछ। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन पर्सि र निपर्सि गरिनेछ। महाधिवेशनको उद्घाटन समारोह यही असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा हुने समितिले जनाएको छ। पुँजी बजार विकासका लागि क्रियाशील डिजिटल सञ्चारको नियमन नै चुनौती बनिरहेको विज्ञहरूले चेतावनी दिएका छन्। संसदको अर्थ समिति बैठकमा शेयर विज्ञ अजय कुमार श्रेष्ठले शेयर कारोबार गर्ने अनलाइन प्रणालीमा पारदर्शिता नभएको टिप्पणी गर्नु भएको छ।
4: एउटा सानो कुरा टिएमएस सर्भिलेन्स सिस्टम छैन। जस्तै एउटा ब्याङ्कमा डिपोजिट गर्दाखेरि बढी डिपोजिट भयो भने स्ट्यान्ड चार्टरबाट फोन आओस् तपाईँको पैसा यो कहाँबाट आएको हो के गरे हो अनयुजुअल ट्रेड देखेँ मैले भनेर ब्याङ्कको एएमएल सिस्टमले ट्रिगर गर्छ। टिएमएसमा त्यस्तो केही सिस्टम छ जसले ट्रिगर गर्छ अनयुजुअल ट्रेड्सहरू पम्पिङ टम्पिङहरू सर्कुलर ट्रेड्सहरू प्राइस म्यानिपुलेसन्सहरू लास्ट मिनट म्यानिपुलेसनका लागि एउटा सानो पोलिसी त आयो तर त्यसले मलाई रिस्क गर्छ जस्तो मलाई लाग्दैन। त्यही भएर टिएमएस कसको हातमा छ र कसरी त्यसलाई चाहिँ गर्नु किनभने टेक्नोलोजी नै मलाई लाग्छ ब्याकबोन जस्तो लाग्छ क्यापिटल मार्केटको फ्युचरको लागि। त्यो चाहिँ सेवनले एकदमै क्लोजली र पोलिसी लेभलमा अलिक डिपर पेनिट्रेसन गर्नुपर्छ जस्तो लाग्छ।
0: श्रेष्ठका अनुसार शेयर खेलाडीहरूले प्रमोटर शेयर पनि बेच्न पाइरहेका छैनन्।
4: संविधानको राइट्स चाहिँ प्र्याक्टिस गर्न पाइरहेको छैन। एउटा 1 करोडमा किनेको जग्गा 90 लाखमा बेच्न पाइँदैन। शेयर चाहिँ 500 किनेको शेयर 400 बेच्न पाइन्छ। मालबुदमा गयो भने 1 करोडमा पास गर्नुभयो 90 लाखमा तपाईँ बेच्न पाउँदैन। 1 करोडमा माथि नै हुनुपर्छ भन्छ संविधानले। त एउटा प्रपर्टी किन्ने र बेच्ने राइट्स दिएको हुन्छ नि त। यस्तो सानो फन्डामेन्टल कुरा चाहिँ मालबुदबाट अड्रेस भएको छैन भन्दाखेरि रिच त भेरी इन्ट्रेस्टिङ तर इट्स अ पार्ट।
0: ब्रिटिस आर्मी ड्रोन वार प्रतियोगितामा 1RGR का 2 सैनिकले 3-स्टार कोइन पाएका छन्। कलर सार्जन सन्देश शेर्चनले कम्पनी सार्जन मेजरका रूपमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कार पाउनु भएको हो। मिलिट्री इन्टरनेसनल ड्रोन रेसिङ टुर्नामेन्टमा सार्जन विजय राईले एक्सर्साइज कन्डक्टिङ अफिसरको भूमिकाका लागि पुरस्कार पाउनुभएको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। पुरस्कृत सैनिकले योजना संयोजन र सञ्चालनमा भूमिका निर्वाह गरेका थिए। विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालका 4 खेलाडी पराजित भएका छन्। जापानको एची इन्टरनेसनल एरेनामा आज भएको खेलमा नेपालका 4 खेलाडी पराजित हुँदा पहिलो चरणबाटै बाहिरिएका हुन्। पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकी माया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक हुनुहुन्छ। महिला 52 केजी तौल समूहमा नेपालकी देवकी माया पहिलो खेलमा नै भियतनामकी खेलाडी सिनगान हारसँग पराजित हुँदा महिला 48 केजी समूहमा निशा हङकङकी वङकालीसँग पराजित हुनुभयो। पुरुष 66 केजी तौल समूहमा विशेष हङकङका वङका किसँग पराजित हुँदा पुरुष 60 केजीमा विकास उज्बेकिस्तानका समरुद्दिन कुस्कारोभसँग पराजित हुनु भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
5: हो।

समय बिहानको 10:09 गए श्रोता, तपाईँ काठमाडौँको सौगात कार्यक्रममा हुनुहुन्छ। हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा राणा। हजुर, आजको दिनमा 1RJR को CO5 को टो आउट छ। अहिले मैले आवाज सुनिरहेको छु यहाँ स्टुडियोबाट, उहाँलाई टो आउट गरिँदैछ आज यो कार्यक्रममा। अनि आज टो आउटमा हाम्रा सहकर्मी साथी योगराज राईजी जानुभएको छ। त्यस्तै गरी 1RJR ले दसैँ पार्टी, दसैँको बेलामा भने कालरात्रिको समयमा उहाँहरू एक्सर्साइजमा हुने भएको हुनाले अहिले भने आजको दिनमा 1RJR मा दसैँ पार्टी पनि छँदैछ। श्रोता यहाँहरू सबै सबैलाई, ज जसले रेडियो सुनिराख्नु भएको छ, तपाईँहरू सबैलाई दसैँको धेरै धेरै शुभकामना। हजुर, अब यो दसैँ पल्टन घरमा व्यस्तताको कारणले कहिले अघि कहिले पछि मनाइन्छ, कहिलेकाहीँ एक महिनापछि पनि दसैँ मनाइन्छ, कहिलेकाहीँ दसैँ आउनुभन्दा अगाडि नै होइन, 16 श्राद्धको अवसरमा पनि दसैँ मनाइन्छ। यो चाहिँ पल्टन घरमा हो श्रोता, तपाईँहरूले आफ्नै तरिकाले दसैँ त मनाउँदै हुनुहुन्छ। अनि त्यसै गरी बेलायतवासी, हुन त अन्य देशमा पनि सायद त्यस्तै हुन्छ होला होइन, तपाईँहरू विदेशको विभिन्न स्थानमा हुनुहुन्छ भने दसैँ तपाईँहरूको बढी मात्रामा छुट्टी मिल्ने अवसरको दिनमा मनाइन्छ। विशेष गरेर विकेन्डमा, दसैँ यसपटक विकडेजमा परेको छ र विकेन्डमा तपाईँहरूले मनाउँदै हुनुहुन्छ होला। अनि यो दसैँ भनेको हामी दसैँको दिनदेखि पूर्णिमासम्म मनाउँछौँ र तपाईँहरूलाई अझ सजिलो बनाइदिएको छ यसले पनि होइन, त्यसकारण तपाईँहरूले जहाँ जसरी जस्तो अवस्थाले यी कार्यक्रमहरू मनाउँदै हुनुहुन्छ, दसैँ मनाउँदै हुनुहुन्छ, अनि अन्य चाडपर्वहरू पनि तपाईँहरूले यो चाडपर्वमा रमाएर खुसीयाली छाउनु होला भन्न चाहन्छु। तपाईँहरू पक्कै पनि चाडपर्वको समयमा सबै सबैलाई खुसीयालीपन त हुन्छ नै होइन। ओके, आउनुहोस् अब भने हामी कार्यक्रमको दोस्रो घन्टामा भने धरानतर्फ लाग्नेछौँ। धरानबाट हाम्रा संवाददाता हुनुहुन्छ निलिफा सुब्बाजीको लाइभ रिपोर्ट हामी सुन्नेछौँ। अनि त्यसै गरी महेन्द्र रायमाझीबाट विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा पनि सुन्न सक्नुहुनेछ। र हामी रिपोर्टतर्फ लाग्नुभन्दा अगाडि हामी म्याट जोनबाट यो गीत सुनौँ।

0: हजुर, अहिले प्रस्तुत गीत यहाँहरूले सुनिराख्नु भएको थियो म्याट जोनबाट। यो गीत हामीले सुनिरहेका थियौँ। समय बिहानको 10:15 गयो र नेपालमा पनि दिनको 3 बजिरहेको छ भने ब्रुनाईमा बेलुकीको 5:15 गएको छ। हजुर, अब पनि हामी धरानतर्फ लाग्नेछौँ। हाम्रा सहकर्मी साथी धनजङ गुरुङजीले फोन डायल गर्दै हुनुहुन्छ निलिफाजीलाई। उहाँसँग मेरो भर्खरै कुराकानी भएको थियो धनजङजीसँग, र निलिफाजीसँग कन्ट्याक्ट भयो भने हामी सिधै उहाँलाई लिनेछौँ। आउनुहोस्, अब त्यसभन्दा अगाडि मैले तपाईँलाई लैजाँदैछु श्रोता। आउनुहोस्, आज तपाईँहरूले पनि आज पनि हेर्न सक्नुहुनेछ हिजो मङ्गलबारमा भएको युएफए नेसन लिग अन्तर्गतको रिजल्टतर्फ लैजान चाहन्छु। र हिजो मङ्गलबारको दिनमा भएको यो युएफए नेसन लिग अन्तर्गतको रिजल्टमा फिनल्यान्ड नेल बेलारुस पनि नेल भएको छ। फिनल्यान्ड र बेलारुस नेल, स्कटल्यान्ड नेल, स्विजरल्यान्ड 3 अनि स्लोभेनिया 2, नर्थ मेसिडोनिया नेल, सान मारिनियो नेल, अल्बानिया 3, मल्डोबा 1, फारो आइसल्यान्ड पनि 1, चेक रिपब्लिक नेल, इङ्ल्यान्ड 2, स्पेन 4, क्रोएसिया 1, स्लोभाकिया 2, काजाकस्तान 1, बल्गेरिया नेल, इस्टोनिया नेल, लक्जमबर्ग नेल, आइसल्यान्ड 3 भएको छ। र हिजो भएको इन्टरनेसनल फ्रेन्डली म्याचमा अस्ट्रेलिया 2, ब्राजिल 4 अनि फुटबल युनियन अफ रसा 2, इरान नेल भएको छ। त्यसै गरी आज 30 सेप्टेम्बर बुधबारको दिनमा पनि तपाईँहरूले युएफए वुमेन्स च्याम्पियन्स लिग अन्तर्गतको म्याचहरू इन्जोय गर्न सक्नुहुनेछ। तपाईँहरू एकैछिन, म हाम्रो धनजङजीले फोन गर्नुभयो कि जस्तो मलाई लागिरहेको छ। म फोन लिने कोसिस गर्छु किनभने धरानबाट निलिफाजी हुनुहुन्छ, हामी हेरौँ त उहाँ हुनुहुन्छ जस्तो मलाई लाग्यो। हेलो धनजङजी।
1: हजुर दिदी, लाइन तान्नु ल।
0: ओके, थ्याङ्क यू भेरी मच धनजङजी। हजुर, हेलो निलिफाजी।
2: आइपुगेन, अब टाइम भइसक्यो होइन।
0: निलिफाजी, तपाईँ अहिले लाइभमा हुनुहुन्छ, अब हामी धरानतर्फ लाग्दैछौँ। निलिफाजीसँग हामी कुराकानी भन्नाले पनि उहाँले धरानको रिपोर्ट हामीलाई सुनाउनु हुनेछ। हेलो निलिफाजी, नमस्ते।
2: हेलो हजुर, नमस्कार। सेवारो हजुर,
0: सेवारो सन्चै हुनुहुन्छ?
2: हजुर।
0: ओके, आज तपाईँको रिपोर्टमा के छ?
2: आज यो विजयपुर सम्मेलन अहिले धारामा चाहिँ एकदमै भव्य रूपले भइरहेको छ। यसै सन्दर्भमा चाहिँ यहाँको स्थलगत रिपोर्ट दिन चाहिँ यो लाङ्गारी सामुदायिक वनको हलमा चाहिँ आइपुगेको छौँ। यहाँ अहिले कार्यक्रमहरू चाहिँ सञ्चालन भइरहेको छ, विशेष गरी हिजोदेखि सुरु भइरहेको छ। यसै विषयमा चाहिँ हजुर।
0: ओके, सुरु गर्नुहोस्।
2: विशेष गरी चाहिँ अहिले यो याक्थुम लिम्बूहरूको एकता र साझा धारणा निर्माणका लागि चाहिँ यो विजयपुरी सम्मेलन धरानको यो लाङ्गाली सामुदायिक होइन, विशेष गरी चाहिँ अहिले संरक्षण समिति जुन छ, जसले चाहिँ यो विजयपुर दरबारको संरक्षण गर्ने कामहरू चाहिँ गरिरहेको छ आयोजक समितिले। र यसै विषयमा चाहिँ यहाँ यो सम्मेलनमा चाहिँ विशेष गरी विभिन्न ठाउँबाट आउनु भएको छ, यसमा बुद्धिजीवीहरू होइन, त्यसपछिबाट विभिन्न सरकारवालाहरू, त्यस्तै गरी कार्यपत्र प्रस्तुतकर्ताहरू, अनि अहिले कार्यक्रमहरू चाहिँ ठ्याक्क भइरहेको छ भित्र यहाँ हलमा। अनि हामी चाहिँ यो भित्र हल्ला भएकोले गर्दा अलिकति यहाँ बाहिर आइरहेका छौँ, र विभिन्न ठाउँबाट कार्यक्रमहरू चाहिँ सञ्चालन भइरहेको छ, र कार्यपत्रहरू पनि विभिन्न विषयमा चाहिँ प्रस्तुत गर्नुभएको छ। विशेष गरी यो भाषाको विषयमा, यो कार्यक्रमको यो दरबार जुन छ विजयपुर दरबारको विषयमा होइन, त्यस कारणले गर्दाखेरि त अहिले एकदमै विशेष गरी यहाँ आउनुभएको विभिन्न ठाउँबाट र कस्तो कस्तो कार्यक्रम भइरहेको छ, कसरी भइरहेको छ भन्नको लागि चाहिँ यहाँ विभिन्न ठाउँबाट आउनुभएको दाईहरू पनि हुनुहुन्छ, म उहाँहरूलाई पनि सोध्न चाहन्छु। किनभने कार्यक्रमहरू यो विजयपुर सम्मेलन हो, विशेष गरी यो सम्मेलनमा चाहिँ विभिन्न विषयमा चाहिँ कार्यपत्र प्रस्तुत भएको छ होइन, र तर यहाँ पनि आउनु भएको छ विभिन्न ठाउँबाट, यो सम्मेलन चाहिँ कस्तो भयो त के भयो त भनेर पनि म सोध्न चाहन्छु। यहाँ हामीसँग हुनुहुन्छ विभिन्न अतिथिहरू र आयोजक कम्पनीहरू पनि यो सम्मेलनमा चाहिँ विभिन्न ठाउँबाट आउनु भएकोले गर्दा म्यानेजमेन्टमा कुरिरहनु भएको छ, र यो विशेष गरी यो सम्मेलनमा सहभागी भइरहनु हुने हाम्रा आदरणीय दाई हुनुहुन्छ दीपक लिम्बुज्यू, उहाँसँग पनि म सोध्न चाहन्छु विशेष गरी यो हाम्रो कार्यक्रमको बारेमा चाहिँ जानकारी दिन चाहन्छु। विशेष गरी दाई, यो अहिले जुन सम्मेलन भइरहेको छ हजुर, विजयपुर सम्मेलनको बारेमा हजुर बताइदिनुहोस् न, के हो कसरी भइरहेको छ, यसबारे हजुर पनि सहभागी हुनुभएको छ।
3: यो सम्मेलनको ध्येय र त्यो सम्मेलनको आधार चाहिँ के हो भन्दाखेरि, सिम्बानको इतिहासमा एउटा तहसिल राजधानी, एउटा केन्द्रको रूपमा लिएको, राजधानीको रूपमा लिएको विजयपुर, जो चाहिँ धरान नगरपालिका अवस्थित छ अहिले, त्यो विषयलाई लिएर हामीले त्यो विजयपुरसँग सम्बन्धित रहेका इतिहासहरू, सम्बन्धित रहेका जति पनि एउटा हामी यो विजयपुरसँग सम्बन्धित रहेका इतिहासहरू, आख्यानहरू जे जति छन् त्यो विषयमा चाहिँ हाम्रो यो सम्मेलन हो। यो सम्मेलनको ध्येय चाहिँ के हो भन्दाखेरि, अहिलेसम्म भएका विजयपुरमा भए गरेका र हामीसँग रहेका कुराहरूलाई चाहिँ कहाँ कहाँनिर चाहिँ को कसको कहाँ कहाँनिर के भएका छन्, कसरी चाहिँ जोडिएका छन् भन्ने कुरामा चाहिँ हामीले यो सम्मेलनबाट चाहिँ एउटा निष्कर्षमा पुग्नको लागि र सम्मेलनलाई चाहिँ यो विजयपुरलाई व्यवस्थित गर्नको निमित्त यो सम्मेलन भएको हो।
2: विशेष गरी त्यस्तै गरी यहाँनिर मसँग यो जुन विजयपुर सम्मेलनको आयोजक पनि हुनुहुन्छ, यहाँ भर्खरै आउनु भएको छ, उहाँलाई पनि सोध्न चाहन्छु यो आयोजक विशेष गरी किन गर्नुभयो होइन भन्ने बारेमा पनि सोध्न चाहन्छु। अध्यक्ष परिसर विशेष गरी विजयपुर दरबार भनेपछि सबैले नै चिन्नुहुन्छ यहाँ धरानमा, यो यो विजयपुर दरबार सङ्घर्ष समितिका अध्यक्ष हुनुहुन्छ उहाँ, हाम्रो गोर्खा भूमि सैनिक पनि हुनुहुन्छ तीर्थ माधेम्बा जी, म सोध्न चाहन्छु विशेष गरी यो विजयपुर सम्मेलन नै किन गर्नु पर्यो, यसबारे बताइदिनुहोस् न।
4: धन्यवाद सर। विशेष गरेर यो हामी विजयपुर सम्मेलन गर्नुको औचित्य चाहिँ, अहिलेसम्म हामीले हाम्रो भूमि अधिकार सम्बन्धी हामीले भूमिको बारेमा कुरा गर्दै जाँदा अतिक्रमण थुप्रै हुँदै गयो र हाम्रो अस्तित्व र हाम्रो राजदरबार हाम्रो दरबार क्षेत्र एरिया चाहिँ अतिक्रमण हुने भएको हुनाले, विशेष गरेर गएको एक दुई वर्ष अगाडिदेखि ती 81 सालदेखि लिएर अहिलेसम्ममा 2-3 वर्षको ग्यापमा चाहिँ थुप्रै भौतिक संरचनाहरू चाहिँ विजयपुर दरबार क्षेत्रतिर बनेको, अनि अनि थुप्रै त्यस्तो भौतिक संरचना बनेपछि चाहिँ हामीले खबरदारी गर्दै जाँदाखेरि हाम्रै 100 वर्ष पुरानो चिहानहरू पनि ढुङ्गाहरू पल्टाउने काम, नाच्ने काम, अनि त्यति मात्रै नभएर चिहानै तहस नहस बनाइदिएको, अनि हाम्रो रहेको जति पनि त्यहाँ पुरातात्विक तत्त्वहरू, इँटाहरू त्यहाँ थिए, तिनीहरू सबै फालिएको, त्यहाँ भएका ढुङ्गाहरू सबै घर घर भवन भवनमा लगिएको भेटाइएको कारणले हामी चाहिँ अब यसलाई 1 स्टेप अगाडि जानै पर्छ भन्ने हेतुले आज आज हामीले 21 घटक लिम्बू याकथुङ्गाहरूको संस्था फर्गत लगायत कुनै लिम्बूहरूको दलहरू 5 दल सहित मिश्रण गरेर चाहिँ हामीले सङ्घर्ष समिति खडा गरेका थियौँ। यो चाहिँ 2044 सालमै फर्म भएको हो, जुन चाहिँ 2074 सालमा तारा सुब्बा मेयरको तारा सुब्बाको पालामा पानी ट्याङ्की एडिबीको पैसाले पानी ट्याङ्की विजयपुर दरबार बनाइन्छ भनेपछि त्यसलाई चाहिँ हामीले थुप्रै समितिहरू अथवा लिम्बुवानका लिम्बुवान भोलन्टियर्सहरूद्वारा पनि त्यसलाई प्रतिरोध गरेर चाहिँ त्यो पानी ट्याङ्कीबाट बचाएपछि थुप्रै सहमतिहरू गरेर त्यसबाट पनि हामीले चाहिँ संरक्षण गर्दै आएको हुनाले अहिले हालसालै चाहिँ अतिक्रमित भएको कारणले चाहिँ हामीले यसलाई विजयपुर सम्मेलन गरेर दस्तावेज खडा गरेर अब यो दस्तावेज चाहिँ विजयपुर दरबारको दरबारीय राजा विजयनारायण को हुन् र अन्तिम राजा बुद्धिकर्ण खेबाङ लिम्बू को हुन् र विजयपुर राजा साङलाइङको पुस्ताहरू 7 राजाहरू चाहिँ अन्तिम राजा विजयनारायण र विजयनारायणको नामबाट राखिएको विजयपुर अनि यी आदि कुराहरू सबैलाई सम्मिश्रण गर्दै इतिहासकालमा 1831 लालमोर सन्धि पृथ्वीनारायण शाहको कुराहरू हरेक कुराहरूको दस्तावेज र अरुण पूर्व र तपाईँको टिस्टावारी होइन अनि माथि तिब्बतदेखि यता लिम्बुवान हो यी आदि इत्यादि भूगोलहरू सबै समेटेर चाहिँ यो दस्तावेजको रूपमा आज 8 कार्य पत्र चाहिँ पढेर अनि त्यसलाई त्यसलाई टिप्पणी गरेर अनि विज्ञहरूबाट त्यसलाई फेरि सच्याइएर अझै नमिलेको कुराहरू चाहिँ फेरि सच्याइने भएर चाहिँ आज 2 कार्यक्रम विजयपुर दरबार परिसर सङ्घर्ष समितिको म अध्यक्षको नाताले तीर्थ मादेन्डा र चुम्लुङको पनि अध्यक्षको नाताले हामीले चाहिँ सबै 21 घटकहरू मिलेर यो कार्यक्रम सफल पारिसकेका छौँ। अब यो सङ्घर्ष समिति र यो 21 घटक बिचको बिचमा बनेको कार्यपत्रले चाहिँ एक स्टेप अगाडि विजयपुर दरबारलाई काम गर्न सहज पुर्याउने टेवा पुर्याउने भएको हुनाले यो हामीले विजयपुर सम्मेलन गरेका हौँ। धन्यवाद
2: धन्यवाद अध्यक्षजी हुनुहुन्थ्यो। उहाँ यो अहिले जुन विजयपुर दरबार संरक्षण समितिका अध्यक्ष हुनुहुन्छ, उहाँले अहिले यो हेरिरहनु भएको छ। र त्यसै गरी यो सम्मेलनमा विभिन्न थरका व्यक्तिहरू पनि आउनु भएको छ, सम्मेलनमा सहभागी हुनु भएको छ, भाषाविदहरू, इतिहासविदहरू, सरकारवालाहरू, बुद्धिजीवीहरू, त्यसै क्रममा सहभागी आउनु भएको छ। म यो एकजना भेटेको छु यहाँ, मोहन प्रसाद तिगेलाजी हुनुहुन्छ, उहाँ सहभागी यो सम्मेलनमा आउनु भएको छ, थरगत रूपको अध्यक्ष पनि हुनुहुन्छ तिगेला समाजको, होइन, उहाँलाई सोध्न चाहन्छु यो विशेष गरी अहिले दरबारको विषयमा यो सम्मेलन भइरहेको छ, यो कस्तो भइरहेको छ, के भइरहेको छ, हजुरलाई कस्तो लाग्यो यसबारे बताइदिनुहोस् न।
5: धन्यवाद। मेरो नाम चाहिँ मोहन प्रसाद तिगेला खेवाङ लिम्बू र मेरो बसाइ यहाँ धरान 15। म त यलाखेवाङ चुम्लुङको यो केन्द्रीय अध्यक्ष। यहाँ हाम्रो विजयपुर सम्मेलनको बारे सम्बन्धमा अलिकति मैले जानेर बुझेसम्मको कुरालाई म यहाँसम्म अवगत गर्न चाहन्छु। सबैभन्दा त हाम्रो विजयपुर दरबार भनेपछि हाम्रो लिम्बुवानको ऐतिहासिक क्षेत्र भूगोल अन्तर्गत पर्छ भनेपछि त यसमा विभेदै छैन र यसमा यो विजयपुर दरबार क्षेत्र लिम्बू राजा नै थिए भनौँ न। अब अहिले जस्तै यो हाम्रो लिम्बू राजा भन्नाले तपाईँको जुन अब अहिले भुतिकर्ण खेवाङ भनेर जुन खालको भनिया छ यो दुईमा छैन, खेवा नै हो र खेवाङ लिम्बू राजा अन्तिम राजामा मानिन्छ र यो हाम्रो विजयपुर दरबारको परिसरलाई हाम्रो लिम्बूहरूले सर्वप्रथम त एकदम एक नम्बरमा प्राथमिकता दिने र भौगोलिक आधारमा पनि यो अरुण पूर्व नौ जिल्ला भनेर जुन जुन तरिकाले पहिलादेखि नामाङ्कन भइसकेको छ अब अहिले त्यसलाई त अब त्यस्तै उस्तै हो त्यो कता कता जान्छ तर पनि अब अहिले भन्नुपर्दा विजयपुरलाई हामीले फोकस कसरी चाहिँ गर्नु परेको छ यदि हो भने अब हामीले यो योभन्दा अगाडि पनि हामीले लालमोहर तसलीको हामीले यो गएको साउन 22 गते हामीले भव्य रूपमा भानुचोकमा हामीले मनायौँ र त्यस्तै गरी अब हामीले यो अहिले विजयपुरकै बाह्र सन्दर्भलाई नै लिएर अहिले हामीले यहाँ अहिले यो हरियाली यो लाङ्गाली भवनमा हामीले अहिले भव्य तरिकाले हामी यहाँ समावेश गरिरहेका छौँ र हाम्रो यो जति नै भन्यो विजयपुरको चाहिँ हाम्रो मेन उद्देश्य चाहिँ हाम्रो लिम्बूहरूको चाहिँ ऐतिहासिक थाक तल हो र कसैले पनि अकुपाई गर्नु मिल्दैन अरू अन्यले भन्ने चाहिँ हाम्रो यही हो हाम्रो चाहिँ सम्मेलन त हाम्रो एकदम भने जस्तो तरिकाको एकदम राम्रो तरिकाले सम्मेलन सौहार्दपूर्ण तरिकाले हाम्रो सफलता भइरहेको छ भन्ने म यहाँ यही अनुरोध गर्नु चाहेँ। धन्यवाद नोगेन्द्र।
2: हजुर धन्यवाद। उहाँ हुनुहुन्थ्यो तिगेला समाजका अध्यक्षज्यू मोहन प्रसाद तिगेला जू, उहाँ सहभागी हुनुहुन्छ यो विजयपुर दरबारको विषयमा विशेष गरी बहस छलफल र बुद्धिजीवीहरूको कार्यपत्र सुन्नका लागि आउनु भएको छ विभिन्न ठाउँबाट र कार्यक्रम एकदमै राम्रोसँग सम्मेलन भइरहेको अवस्था छ यहाँनिर। विशेष गरी भन्दाखेरि विभिन्न ठाउँबाट वरिष्ठ व्यक्तिहरू आउनु भएको छ र यो अहिले धानमा चाहिँ केही महिनादेखि चाहिँ यो विजयपुरको विषयमा चाहिँ अलिकति विवाद भइरहेको छ, विशेष गरी राई समुदाय र लिम्बू समुदाय बिचको, र अहिले चाहिँ आएर यो विजयपुर बास्नमा के हो त कस्तो हो त भनेर अहिले चासोको विषय सबैले राख्नु भएको अवस्थामा चाहिँ यो इतिहासविदहरूलाई राखेर पनि विजयपुर दरबारको विषयमा इतिहासमा के थियो, दस्तावेजमा के थियो भन्ने कुराहरू चाहिँ अहिले विशेष गरी उहाँहरूले खोजी तलासी गर्ने कामहरू भइरहेको अवस्था चाहिँ हो विशेष गरी अहिले धरानमा। र अब यो लिम्बू समुदायहरूले चाहिँ अब इतिहासको डकुमेन्टको कुराहरूलाई चाहिँ कसरी भन्नुहुन्छ, कोर्टको भनाइ के छ त भनेर अहिले बहस छलफल र विशेष गरी चाहिँ यो विज्ञहरूलाई राखेर चाहिँ यसमा चाहिँ कसरी अगाडि बढ्ने भन्ने विषयमा उहाँहरूको छलफल हो। र यहाँ आठवटा कार्यपत्रहरू प्रस्तुत गर्नुभएको छ, विभिन्न थरगतबाट आउनुभएका लिम्बू समुदायहरू र विभिन्न लेखक देखि लिएर इतिहासकारहरू र सरकारवालाहरू बसेर चाहिँ हिजोदेखि आजसम्म गर्नुहुँदैछ। र आज यो कार्यक्रमको अन्तमा पनि उहाँहरूले चाहिँ यो घोषणा पत्र, विजयपुर दरबार घोषणा पत्र भनेर पनि देख्ने तयारीमा हुनुहुन्छ। त्यो घोषणा पत्र पनि उहाँहरूले चाहिँ प्रकाशित गर्ने तयारीमा लाग्नु भएको छ। र समग्रमा चाहिँ लिम्बू समुदायले चाहिँ यो कसरी चाहिँ संरक्षण गर्न सकिन्छ, यो इतिहासका कुरा र यो विजयपुर दरबारलाई संरक्षणका लागि चाहिँ उहाँहरू चाहिँ अहिले लागि परिरहनु भएको छ। सबै थरगत लिम्बू समुदायहरू र राई समुदायहरूसँग पनि छलफल गरेर चाहिँ अगाडि बढ्ने भन्ने उहाँहरूको पनि निर्णयहरू भएको अवस्था चाहिँ छ। अहिले म यही नै जानकारी गराउन चाहन्छु। हस्त नमस्कार।
0: ओके नेलिपाजी, यहाँलाई धेरै धेरै धन्यवाद। हजुर
2: हजुरलाई पनि धन्यवाद।
0: हस् थ्याङ्क यू। अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो धरानबाट नेलिफा सुब्बाजीले विजयपुर ऐतिहासिक सांस्कृतिक पहिचानको विषयमा, यो विजय दरबार सम्मेलन धरानमा भइरहेको विषयमा त्यहाँबाट रिपोर्ट सुनिराख्नु भएको थियो। अब त्यसपछि भने हामी आजको यो काठमाडौँको सौगातमा सुन्नेछौँ विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा। तर त्यसभन्दा अगाडि भने हामी साङ्गीतिक विश्राम लिउँ। अहिले हाम्रो लिस्टमा रहेको छ जेम्स श्रेष्ठको स्वरमा रहेको यो गीत।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

0: जेम्स श्रेष्ठले गाउनुभएको गीत थियो, तिमी माया मात्र हो कि याद पनि हौ, अथवा याद मात्रै हौ कि माया पनि हौ, यस्तै मिठो गीत हामीले सुनिरहेका थियौँ श्रोता। अब भने आउनुहोस् यहाँहरूलाई, म हामीलाई सम्पर्क गर्नुभएको केही श्रोताहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यसै क्रममा कृष्ण राणाजी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु यहाँलाई। अनि त्यस्तै गरी विष्णु गुरुङ भाइ हुनुहुन्छ ब्ल्यान्डफोर्डदेखि, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू। अनि खर्क गुरुङ मामा हुनुहुन्छ अल्डसर्टबाट, उहाँले पनि नमस्कार गुड मर्निङ रूपवानजी, म रेडियो सुन्दैछु भन्नुभएको छ, मनोरञ्जन भइरहेको छ भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच। अनि मणि थापा ज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुन्नुभएको रहेछ अल्डसेटबाट, यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। नुतन भूषालजी हुनुहुन्छ इजरायलबाट, उहाँले पनि यो कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ, म पनि हिजो साँझ मेरो ओके माइजूले सदाको लागि छोडेर जानुभयो भन्नुभएको रहेछ, बिचरा दुःखको खबर है, उहाँको माइजूले सदाको लागि छोडेर जानुभएको खबर हामीलाई जानकारी गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। भर्खरै अन्त्येष्टि हुँदैछ भन्नुभएको रहेछ, तनहुँको गोर्खा तनहु र गोर्खाको सङ्गम खैरेनीमा, ओके माइजूको आत्माको चिर शान्तिको कामना गर्दछु, मिल्छ भने शान्तिको गीत बजाइदिनुहोस् न है भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच नुतनजी, म पक्कै पनि त्यो गीत सुनाउने छु। त्यो तपाईँले भन्नुभएको गीत सुन्नुभन्दा अगाडि हामी छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि भने हामी गीत सुन्नेछौँ।
1: गोर्खा रेडियो, यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ, हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर, आउनुहोस् अब भने इजरायलबाट हाम्रो नूतन भुसालजीले आफ्नो स्वर्गवासीमा हिजोको लागि सम्झना स्वरूप सुनाउन चाहनु भएको गीत सुनाऊ।

0: हजुर, रिमा गुरुङले गाउनु भएको तिमी जुन बन्यौ कि तारा बन्यौ, यो मिठो गीत हामीले सुनिरहेका थियौँ। इसरायलबाट नूतन भुषालजीले रिक्वेस्ट गर्नुभएको थियो। अनि त्यसै गरी हामीलाई देवेन्द्र गुरुङज्यू हुनुहुन्छ ननिटनबाट, उहाँले पनि नमस्ते छज्यालु रूपा बहिनी, मैले पनि हजुरको सुन्दर प्रस्तुति साहुको मेलाबाट सुन्दै इन्जोय गर्दै काम पनि गर्दैछु है बहिनी भन्नुभएको छ। एकदमै खुसी लाग्यो दाई, इन्जोय गर्नुहोला। र समयको अभावले हामीले त्योभन्दा अघिको गीत सुनाउन सकेनौँ। अहिलेको लागि भने म यहाँहरूलाई सिधै समीक्षातर्फ लैजान्छु। महेन्द्र रायमाझी हुनुहुन्छ, उहाँबाट हामी दैनिक समीक्षा सुनौँ।
1: नमस्कार, आजको दैनिक समीक्षाका साथमा महेन्द्र रायमाझी उपस्थित छु। आज मिति 2083 साल असोज 14 गते बुधबार, तदनुसार सेप्टेम्बर 30 तारिक सन् 2026। बेरितका आदेशले प्रहरलाई परिरहेको अप्ठ्यारो, दशैँ अघि बजारमा नयाँ सामानको अभाव देखिएको, वर्ष दिनमै घरासी विद्युतीय उपकरणको आयात 86 करोडले बढेको विषय मुख्य बनेका छन्। काठमाडौँमा डलरमा घर भाडाको फैलाउँदो कारोबारका बीच कानुनी व्यवस्थाको अभाव देखिएको छ। युवामा मोटु समस्याको जोखिम बढ्दै गएको खबर पनि मुख्य बनेका छन्। साक्षरता अभियानका लागि 36 अर्ब रुपियाँ खर्च भएको विषय पनि छापामा आएका छन्। विचारतर्फ सम्पादकीयमा क्षतिग्रस्त सडक मर्मतमा पहिलो प्राथमिकता हुनुपर्ने कान्तिपुरले सम्झाएको छ। सबभन्दा पहिले नागरिक दैनिकमा बेरितका आदेशले सधैँ अप्ठ्यारोमा प्रहरी शीर्षकमा रमेश धमलाले लेख्नुभएको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई शनिबार राति नियन्त्रणमा लिन प्रधानमन्त्रीको सचिवालयबाट आदेश आउँदा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृहमन्त्री सुदन गुरुङ सँगै थिए। निकट स्रोतका अनुसार गृहमन्त्री गुरुङले जबरालाई पक्राउ गर्न महानिरीक्षक कार्कीलाई निर्देशन दिँदा कुनै कानुनी आधार बताउन सकेनन्। कार्कीले पनि कुनै फौजदारी कसुर बिना जबरालाई नियन्त्रणमा लिने अधिकार प्रहरीसँग नभएकाले अप्ठ्यारो पर्न सक्ने भन्दै गृहमन्त्रीलाई सम्झाउने कोसिस गरे। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर अमेरिकाबाट फर्किए लगत्तै पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्न आदेश दिएका थिए। गृहमन्त्री गुरुङले प्रधानमन्त्री शाहको आदेश रोक्न सकेनन्। त्यसपछि शनिबार मध्यरातमा जबरालाई निवासबाट नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्याइएको थियो। प्रहरी स्रोतका अनुसार जबरालाई हिरासतमै राख्नुपर्ने दबाब प्रधानमन्त्री सचिवालयको थियो। कुनै उजुरी नै नभएको र त्यसमा पनि प्रधान न्यायाधीश जस्ता व्यक्तिलाई हिरासतमा राख्नु घातक हुने देखिएपछि जबरामाथि सुरक्षा चुनौती निम्तिएकाले गृहमन्त्रीसँगको परामर्शमै उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याइएको देखाएर आइतबार दिउँसो परिवारको जिम्मा लगाइयो। प्रहरीले जेएनजी समूहबाट डिस्कर्डमा जबरामाथि घरमै आक्रमण गर्ने योजना बनाएको सूचनाका आधारमा सुरक्षित स्थानमा सारिएको दावी गरे पनि गृह मन्त्रालयले यसबारे कुनै प्रष्ट जवाब दिएको छैन। मन्त्री परिषदको मङ्गलबार बसेको बैठकको निर्णय सुनाउने क्रममा पनि सरकारका प्रवक्ता सस्मित

प्रशान्त खड्काले लेख्नु भएको छ। सङ्घीय राजधानी काठमाडौँको न्यू रोडमा रेडिमेड कपडाको व्यापार गर्दै आएका राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष हेमलाल खरेलले यसपटक दशैंका लागि चीनबाट 3 करोड रुपियाँ बराबरको सामान मगाएका थिए। त्यसमध्ये 2 करोड रुपियाँ बराबरको 2 कन्टेनर सामान बाटोमै रोकियो। गत भदौ 10 गते फोर्टेकोसीमा आएको विनाशकारी बाढीले रसुवागढी नाका बगाएपछि खरेलले मगाएको रेडिमेड कपडा र जुत्ता चप्पल लगायत सामान भन्सार पारिने रोकिएको हो। बाढी अघि नै 33% जति सामान काठमाडौँभित्र आए पनि बाँकी बाढीका कारण ल्याउन नसकेको उनले बताए। रसुवागढीतर्फको बाटोमा समस्या आएपछि ती सामान कोरला नाकातर्फ पठाइए पनि त्यहाँ पनि बाढी पहिरोले सडक अवरुद्ध भएपछि रोकिएको उनले बताए। दशैं तिहार लगायत ठूला चाडपर्व व्यापारीले वर्षभरिमा सबभन्दा बढी व्यापारको अपेक्षा गर्ने समय हो। यही बेला सामान ल्याउन नपाएपछि व्यापार नै गर्न पाइएन। खरेलले भने ऋण लिएर सामान ल्याइएको हुन्छ, पसलको भाडा र कर्मचारीको तलबमा खर्च हुन्छ, यसले आर्थिक रूपमा ठूलो असर परेको छ। चीनले बाढी पहिरोको जोखिम देखाउँदै केही महिनादेखि तातोपानी नाका लगभग बन्द गरेकोमा भदौ 14 पूर्ण रूपमा बन्द गरेको छ। भदौ 10 विनाशकारी बाढीले अर्को नाका रसुवागढी ध्वस्त बनाएपछि चीनबाट नेपाल आउने प्रमुख 2 स्थल मार्ग प्रभावित छन्। बाढी पहिरो र हिमपातका कारण कोरला नाका पनि अहिले ठप्प भएको छ। बाढीको असरले काठमाडौँमा मात्र नभई देशभरको आपूर्तिमा प्रभाव परेको व्यवसाय बताउँछन्। इन्डक्सन चुलो किनिन्। पसलले 1 वर्षको वारन्टी रहेको बताएका थिए, तर 15 दिन नबित्दै चुलो तात्न छाड्यो। पसलमा पुग्दा कम्पनीको सर्भिस सेन्टरमा सम्पर्क गर्न भनियो। सामान किन्दा पसलले ग्यारेन्टी भन्यो, बिग्रिएपछि पसलले जिम्मेवारी लिन सरिताको गुनासो छ। विनोद थापाले कार्यालयबाट फर्किएपछि खाना पकाउन इन्डक्सन चलाए। केही मिनटमै चुलो आफै बन्द भयो। फेरि चलाउँदा केही बेर चले पनि पटक पटक बन्द हुन थालेपछि उनले मर्मत पसल लगे। प्राविधिकले बोर्डमा समस्या रहेको बताए। 1000 भन्दा बढी खर्च लाग्ने भनेपछि नयाँ किन्नु नै ठेकुवाला जस्तो लाग्यो, विनोदले भने। उपभोक्ता अधिकार कर्मी ज्योति बानियाले इन्डक्सन चुलो किनेको केही समयमै बिग्रिने, मापदण्ड अनुसारको अवधि नटिक्ने वा गुणस्तरका कारण उपभोक्तालाई क्षति पुगेको अवस्थामा उपभोक्ताले कानुनी उपचार खोज्न सक्ने बताए भनेर माग बढेको विषयमा नेपालमा खरासी विद्युतीय उपकरणको आयात पछिल्लो वर्ष उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाउँछ। उपलब्ध तथ्याङ्क अनुसार आर्थिक वर्ष 25-26 माइक्रोवेभ, इन्डक्सन, राइस कुकर, वाटर हिटर, कफी तथा चिया मेकर लगायत प्रमुख खरासी विद्युतीय उपकरणको आयात मूल्य 2 अर्ब 64 करोड 38 लाख रुपियाँ पुगेको छ भनेर यो तथ्याङ्क पनि प्रस्तुत गरिएको छ। कान्तिपुरको मुख्य पृष्ठमा डलरमा घर भाडाको फैलाउँदो कारोबार भनेर आर्या चन्दले लेख्नु भएको छ। 2 महिनाका लागि पोखरा जाँदा सचिन डाङ्गीले भेटाएको सबभन्दा सस्तो अपार्टमेन्टको भाडा थियो प्रतिदिन 30 अमेरिकी डलर, जुन नेपाली मुद्रामा 4600 रुपियाँ हुन्छ। त्यो भवनमा बस्ने उनी एकमात्र नेपाली थिए, अरू सबै विदेशी। नेपाली भए पनि उनले 30 डलरकै दरले तिर्नु पर्यो। डाङ्गीले त्यो अपार्टमेन्टमा पुरै 2 महिना बसेको भए 2,76,000 रुपियाँ तिर्नु पर्थ्यो। मैले भेटाएको सस्तो अपार्टमेन्टको भाडा नै प्रतिदिन 20-30 डलर थियो, करिब 3-4,000 रुपियाँसम्म। पर्यटकका लागि वेबमा आधारित प्लेटफर्म सारङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी पोखरा जस्ता सहरमा भएको भन्दै पछि घर तथा अपार्टमेन्ट भाडामा दिने व्यवसाय भने फस्टाएको छ। सहरी विकास तथा भवन निर्माण विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षसम्म देशभर स्वीकृत 80 बहुतली अपार्टमेन्ट परियोजनामध्ये 79 बागमती प्रदेशमा छन्। स्वीकृत भएका 6,943 हाउसिङमध्ये 6,905 बागमती प्रदेशमै छन्। यी भवनमध्ये कुन कुन विदेशीलाई भाडामा दिइने गरेको छ र कुन मुद्रामा भाडामा रकम तोकिएको छ भन्ने तथ्याङ्क विभागले राख्ने गरेको छैन। 24 वर्षका बिरामी समेत हृदयघातको समस्या लिएर उपचारका लागि आउने गरेको तथ्य सुनाउनु भयो। पहिले मुटुरोगलाई उमेरसँग जोडेर हेरिन्थ्यो, गजुरेलले भन्नुभयो। अहिले 30 वर्षदेखि नै कोरोनरी धमनीको समस्या देखिन थालेको छ। उहाँका अनुसार 40-60 वर्ष उमेर समूहमा हृदयघातका बिरामी बढी देखिने गरेका छन्। 30-40 वर्ष उमेर समूहमा पनि मुटुरोग सम्बन्धी समस्या बढिरहेको छ भनेर यो खबरलाई प्रस्तुत गरिएको छ। सडक संरचनाको मर्मतको विषयमा क्षतिग्रस्त सडकको मर्मतलाई प्राथमिकता शीर्षक दिएर कान्तिपुरले सम्पादकीय छापेको छ। 10 भदौमा भोटेकोसीमा आएको विपत्कारी बाढी र 8-10 असोजमा देशैभर आएको ठूलो वर्षाले देशका कैयौं सडक खण्डमा क्षति पुगेको छ। पुलहरू भत्किएका छन्, पहिरो खसेका छन्। आन्तरिक अवरोधका साथै चीनतर्फको सडक सम्पर्क पनि बितोलिएको छ। यस्तो स्थितिले सडक यात्रालाई असुरक्षित र अनिश्चित बनाउँछ। नियमित र समयमै पूरा गर्नुपर्ने काम धकेलिन सक्छ। दुर्घटना नै भयो भने जनधनको क्षति हुन सक्छ। मानिस जति बढी अल्झिन्छ, अन्यल तथा असुरक्षामा रहन्छ, आघातको स्थितिमा हुन्छ, त्यति नै बढी उसको यो सृजनशीलता र उत्पादकत्व क्षमतामा कमी आउँछ। सीमानाकामा अवरोधले व्यापार तथा व्यवसाय नै धराशायी हुन सक्छ। त्यसैले यति बेला क्षति पुगेका आन्तरिक सडकको तत्कालै मर्मत सम्भार गर्न वा उपयुक्त विकल्प सिफारिस गर्न आवश्यक छ। सिमानाका वारपार हुने सडकका सन्दर्भमा भने कूटनीतिक पहल र द्विपक्षीय अग्रसरता आवश्यक छ भनेर यो सम्पादकीय पनि छापिएको छ।
हस्त श्रोता, नेपालसँग सँगसँगै आजको समीक्षामा समेटेका विषयवस्तु यति नै।

0: বিদা পাও, নমস্কার।
1: आजको काठमाडौँको सौगातमा समेटिएका सम्पूर्ण विषयहरू यहीँ आएर पूरा भएका छन्। अहिले दैनिक समीक्षा सुन्दै हुनुहुन्थ्यो महेन्द्र रायमाझीबाट। र यसै क्रममा हामीलाई सम्पर्क गर्नुभएको छ गोपाल रसाइलीज्यूले, उहाँ एन्डोभरबाट हुनुहुन्छ। राधे राधे बहिनी, म हजुरको प्रोग्राम सुन्दैछु भन्नुभएको छ। हामी पनि उहाँलाई राधे राधे भनौँ, होइन? रमाइलो भइरहेको छ, सबैको दिन सुखद रहोस् भन्नुभएको छ। थ्याङ्क यू सो मच। यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, यहाँहरूले सुनेर हामीलाई साथ दिनुभयो। र भोलि बिहानको नमस्ते युकेमा तपाईँलाई भेट्न म भोलि बिहान नमस्ते युकेमा आउनेछु। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। हवस् त, म बिदा चाहन्छु। नमस्ते, बाबाई।

0: सरकारले जानकी मन्दिर समेत चार किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि अहिले मन्दिर नै अलमलमा परेको छ। मन्दिरमा हुने नियमित कामकाज समेत प्रभावित भएको छ। जनकपुरबाट लक्ष्मण यादव।
1: सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र जनकपुर धामको जानकी मन्दिरमा केही दिनदेखि नियमित पूजा अर्चना बाहेकका गतिविधि ठप्प भएको छ। नेपाल सरकारले जानकी मन्दिर समेत समावेश रहने गरी परिक्रमा सडकको विभिन्न चोकलाई चार किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि मन्दिरका अन्य कामकाज अगाडि बढ्न सकेको छैन। सरकारले धार्मिक र सांस्कृतिक महत्वलाई अक्षुण्ण राख्न महत्वपूर्ण निर्णय गरेको स्थानीयको बुझाइ छ। तर निर्णय गरेर मात्र पुग्दैन, विगतमा पनि परिक्रमा क्षेत्रलाई मधुमांस निषेधित क्षेत्र घोषणा गरेको थियो, जो अझै कार्यान्वयनमा आउन सकेको छैन। गुठी संस्थान, पुरातत्व विभाग र महोत्तरीको प्रकौली स्थित नेपाली सेनाको गणले समेत जानकी मन्दिरमा कुनै प्रकारको कामकाज नगर्न भनेपछि अन्यलको अवस्था सिर्जना भएको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले बताउनु भयो।
2: संरक्षित क्षेत्र घोषणा केलकै सबके संरक्षण ध्यान केलकै सबके पोखरे दिस लोक आब सटर आ गेट खोलै छै, एकरा कुन निकाय एकरा देख्दै।
1: जानकी मन्दिरमा महन्तले परम्परागत रूपमा गर्दै आएको कार्यमा रोक लगाउने निकायहरूले आफ्नो स्तरबाट यस्ता कार्यहरूलाई निरन्तरता दिन जरुरी रहेको सरकारवालाहरू बताउँछन्। जानकी मन्दिरले आयोजना गर्ने सबैभन्दा ठूलो महोत्सव राम जानकी विवाह महोत्सव आउन लागे पनि तयारी ठप्प जस्तै छ। मन्दिरको रङ रोगनमा समय लाग्ने गरेकाले केही महिना अघिदेखि रङ रोगन जस्ता कार्य अगाडि बढाउनु पर्ने हुन्छ। परापूर्व कालदेखि चलिआएको धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरूलाई तत्काल सरकारले संज्ञानमा लिएर अगाडि बढाउने वातावरण बनाउनु पर्ने नागरिक समाजका अगुवा महाशंकर ठाकुरको माग छ।
3: अब जानकी मन्दिरलाई रोक्नु भनेको दुर्भाग्य हो, जानकी मन्दिरलाई चाहिँ गर्न दिनु पर्थ्यो। जानकी मन्दिरको कार्यक्रम परम्परादेखि चलिआएको कार्यक्रममा कि त सरकारले चाहिँ अगाडि बढ्नु पर्यो, होइन भने जानकी मन्दिरलाई जानकी मन्दिरसँग समन्वय गरेर यहाँका धार्मिक सांस्कृतिक पर्वहरू चाहिँ जुन तरिकाले मनाइरहेको थियो विगतमा त्यो तरिकाले चाहिँ गर्न पाउनु पर्छ।
1: हालै गुठी संस्थानले जानकी मन्दिरलाई पूर्ण रूपमा आफ्नो मार्फत लिएको छ, जसका कारण मन्दिरको कामकाज अघि बढाउन समस्या भएको छ। यसअघि जानकी मन्दिर छुट गुठी अन्तर्गत थियो।
0: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी हिमबाडी प्रभावितलाई आगामी जाडोका लागि पूर्व तयारीमा ढिलाइ भइरहेको चेतावनी दिनुभएको छ।
4: वक्तव्य निकाल्दै घिसिङले विस्थापित नागरिकलाई जाडोको कठिन ऋतु मौसममा असुरक्षित र कष्टपूर्ण अवस्थामा राखेर राज्य आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताउनु भएको छ। विस्थापित नागरिकलाई सुरक्षित आवास, राहत र पुनर्स्थापनाको ठोस व्यवस्था गर्न किन ढिलाइ गरिँदैछ भन्दै उहाँले पुनर्निर्माण मात्र पर्याप्त नभएको बताउनु भएको छ। जल विद्युत लगानीकर्ताको विश्वास कायम राख्ने, क्षतिग्रस्त आयोजना पुनः सञ्चालनमा ल्याउने र भविष्यमा यस्ता विपदबाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति तत्काल आवश्यक रहेको उहाँको भनाइ छ। आगामी हिउँदमा विद्युतको माग व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने अवस्थामा तत्काल पुनर्स्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान र निर्माणलाई उच्च प्राथमिकता दिन उहाँले सुझाव दिनुभएको छ। लोड सेडिङ हुँदैन भन्ने घोषणा मात्र पर्याप्त नहुने भन्दै उहाँले त्रिशुली र कालीगण्डकी करिडोरको विद्युत प्रसारण प्रणालीलाई प्राथमिकताका साथ पुनर्निर्माण गर्न भन्नुभएको छ।
0: लगातार पानीसँगै आएको पहिरोले बन्द भएको मनाङ सडक शुक्रबारसम्म खुल्ने भएको छ। सडक विभागका अनुसार चामे राम बजारमा पहिरो हटाई यातायात सुरु भए पनि तिमाङदेखि कोतेसम्म पहिरो हटाउने क्रम जारी नै छ। कोत्रेमा समेत सडक बगेको छ। यो सडकमा ब्याक कटिङ र टेवा पर्खा लगाई यातायात सुचारूको काम भइरहेको छ। खोत्रे नजिकै भीरमा नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङको तयारी भइरहेको छ। बगरछापको लेदो तथा पहिरो हटाउने काम समेत जारी रहेको विभागले जनाएको छ। विभागका अनुसार बगेका काठे पुलहरूमा डाइभर्जन बनाई शुक्रबारसम्म डुम्रे बेसी सहर चामे सडक सञ्चालन गरिने भएको छ। बेलायती सेनाका ब्रिगेडियर एन्ड्रू ग्रिफिथ्स ओबीआईले आज बिजेन भ्रमण गर्नुभएको छ। कमाण्डर आर्म्ड फोर्सेस रिक्रुटिङ तथा जीएसपीएसका कर्नल ग्रिफिथ्सका साथै आर्म्ड फोर्सेस रिक्रुटिङका सार्जन मेजर WO1 रिसर्च काटम्यानलाई बिजेनमा स्वागत गरिएको हो। उहाँलाई लेफ्टिनेन्ट कर्नल र ब्राउनले ग्यारिजनका गतिविधिबारे जानकारी गराउनु भएको बिजिएनले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालका प्रधानमन्त्रीले राष्ट्रसङ्घमा गरेको भाषण निकै चर्चित बनेको भन्दै उपलब्धि मिलेको बताउनु भएको छ। न्यूयोर्कबाट फर्किएपछि संसारकर्मीसँग मन्त्री खनालले प्रधानमन्त्रीले भनेकै विषयमा मित्र राष्ट्रका प्रतिनिधिले सहानुभूति देखाएको उल्लेख गर्नुभएको छ।
5: समाचारका हेडलाइन उहाँको सम्बोधन बनेका छन्, त्यो अर्थमा पनि हामी देख्न सक्छौँ। आज युएनको यो वर्षको सबभन्दा बढी हेरिएको स्पिचको भिडियोमा पनि सामान्य प्रधानमन्त्रीजीकै स्पिच परेको छ। त्यो अर्थमा पनि संसारभरि एकदमै धेरै चासो रहेको हामी बुझ्न सक्छौँ र सामान्य प्रधानमन्त्रीज्यूको ले सम्बोधन गरेपछि मसँग
0: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम छोडिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता, अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज, सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्ज, र पोखरामा हुने श्रोताहरूले चाहिँ हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, काठमाडौँको सौगात कार्यक्रम केही छिन अघिसम्म यहाँले सन क्लिप स्टुडियो युकेबाट सुन्दै हुनुहुन्थ्यो, र अब नै यहाँहरू बीएबीएस गोर्खा रेडियोको मानभवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ। र आज मैले व्यवसायको उछान गीतकार लीलानाथ काम्बाङको गीत रचना रहेको एउटा बिल्कुलै नयाँ गीतबाट गरिसकेको छु, जुन गीतमा स्वर रहेको थियो विशाल राई र अमृता लिम्बूको। गीत रचना लीलाराज काम्बाङको थियो भने सङ्गीत भने यसमा अनिल कोइ राईको रहेको थियो, र यो गीतको अफिसियल म्युजिक भिडियो चाहिँ यहाँहरूले काम्बाङ कोशेलीमा गएर पनि हेर्न सक्नुहुनेछ। मैले अडियो चाहिँ यहाँ माझमा राखिसकेको छु, र यसै गीतबाट मैले कार्यक्रम स्वर्णिम सङ्गमको ढोका उघारिसकेको छु। अब लाग्नु श्रोताले आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असोज 14 गते चतुर्थी तिथि बुधबार, नेपाल सम्बत 1146 तदनुसार आज सेप्टेम्बर महिनाको 23 तारिक सन् 2026, र आज सोह्र श्राद्धको चौथो दिन स्वर्गीय पितृहरूको सम्झना गर्ने दिन हो श्रोताहरू। र नेपालमा मौसम कुरा गर्नुपर्दा मौसममा आज पनि हलुका बदलाव देखेको छ, कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भने सूर्योदय नेपालमा 5:25 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 5:51 जाँदा हुँदैछ। अब लाग्नु श्रोताहरू, आजको बसाइको बारेमा कुराकानी गर्नुपर्दा बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको बुधबारको बसाइमा आज भने हाम्रो साथमा नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै लामो समयदेखि कर्म गर्दै आइरहेका दुईजना अतिथि हुनुहुन्छ, र पारिवारिक रूपमा पनि उहाँहरू एकै घर परिवारको हुन्छ, श्रीमान श्रीमती पनि हुनुहुन्छ, र उहाँहरू दुवैजनाले झन्डै नेपाली गीत सङ्गीतको क्षेत्रमा 3 दशक बिताइसक्नु भएको छ, र यति बेला भनेपछि उहाँहरू युएसए अर्थात् अमेरिकाको बाल्टिमोर म्यारिल्यान्डमा बस्दै आउनु भएको छ, र नेपाल आएको यो मेसोमा मैले आज अतिथिको रूपमा निम्त्याएको छु उहाँहरू दुवैजनालाई। र आज हाम्रो साथमा हुनुहुन्छ गायक सङ्गीतकार कन्याय सिंह अनि गायिका अञ्जना गुरुङ हुनुहुन्छ, र आज म उहाँहरू दुवैजनासित कुराकानी गर्नेछु। बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सुन्दै हुनुहुन्छ भने यहाँहरू पनि जोडिन सक्नुहुन्छ, र यहाँहरूले पनि आफ्नो प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ। म्यारिल्यान्डतिर त धेरै स्रष्टाहरू पनि बस्नुहुन्छ, उहाँहरूले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला, कहिलेकाहीँ त कार्यक्रम सुनिरहेकै मैले अनुमान गरेको छु, किनकि उहाँहरूले प्रतिक्रिया पनि लेखिरहेको हुन्छ, र आज पनि सुन्दै हुनुहुन्छ होला। र तपाईँकै छिमेकी आउनु भएको छ है, म्यारिल्यान्डवासीहरूको लागि एउटा सुखद खबर पनि हो। कन्हैया सिंह र अञ्जना गुरुङसितको यो बसाइमा कुराकानी गर्नेछु, र उहाँहरूलाई कार्यक्रममा स्वागत म गर्ने नै छु, तर यति बेला भने चाहिँ उहाँहरूको बिल्कुलै नयाँ गीत राख्न चाहन्छु, फोटो खिचाउन कन्हैया सिंह र अञ्जना गुरुङको स्वरमा रहेको गीतका गीतकार हुनुहुन्छ, निशान निष्कर्ष भने सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ। गीत राख्नेछु अनि उहाँहरूलाई कार्यक्रममा स्वागत गर्नेछु।

0: SBS Gorkha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो.
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु.
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ. साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि. यतिसम्म कि बिएफपिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्. तर स्मरण रहोस्, बिएफपिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन. यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर.
2: यसर्थ तिनको उत्तर नदिनुहोस्. आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्. छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्. आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्. विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ.
3: हजुर, आदर्श तर बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. र साथसाथै आजको अतिथिद्वय गायक सङ्गीतकार कन्या सिंह अनि गायिका अञ्जना गुरुङ, उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. नेपाल आएको यो मौकामा युएसएबाट थियो, नेपाल आएको मौकामा मैले उहाँहरूलाई अतिथिको रूपमा निम्त्याएको छु. र भर्खरै उहाँहरूकै स्वरमा रहेको एउटा बिल्कुलै नयाँ गीत पनि मैले श्रोतामाझ राखिसकेको छु र गीतको अफिसियल युट्युब मा गएर भिडियो चाहिँ हेर्न सक्नुहुन्छ. कनाय सिंह परियार युट्युब च्यानलमा गएर यहाँहरूले भिडियो हेर्न सक्नुहुन्छ र अडियो सुनाइसकेको छु. र पनि म आजको अतिथिद्वय कनाय सिंह अनि अञ्जना गुरुङलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. कनायजी, यहाँलाई स्वागत छ. धेरै पछि, वर्षौँ पछि आज भेट भएको छ. बेबेस गोर्खा रेडियोमा स्वागत छ.
4: हजुर, धन्यवाद.
3: अनि अञ्जना बहिनीलाई पनि धेरै धेरै स्वागत छ कार्यक्रममा. धेरै पहिला रेडियो नेपालमा भेट भएको छ हाम्रो, होइन? त्यसपछि तपाईँहरू युएसए जानुभयो, निकै लामो समयको अन्तरालपछि यो फोटो खिच्ने गीतबाट हामी आज यसरी रेडियो तरङ्गमा जोडिने मौका पायौँ. यहाँहरूलाई नेपालमा स्वागत छ पनि भन्न चाहन्छु. कति भयो नेपाल आउनु भएको यहाँहरू?
4: अब लगभग 22 दिन जति भयो, हाम्रो 22-23 दिन जति भइसक्यो.
3: भनेपछि दसैँ यतै हो कि फेरि युएसए?
5: होइन, अब
4: दसैँ उतै हुन्छ.
3: ए, भनेपछि 22 दिन भयो, भनेपछि त यसो पारिवारिक भेटघाट र अब सङ्गीत कर्म गरिरहेको भएर पनि नयाँ गीत सङ्गीत पनि गर्नुभयो होला.
5: हजुर,
4: ए फोटो खिचाउन भन्ने एउटा नयाँ गीत हामीले गऱ्यौँ, अर्को एउटा पनि तयारीमा छ. अलि पछि
3: अलिकति अब यो फोटो खिचाउन गीत राखिहाल्नु है. अहिले त अब सेल्फी खिचाउनको जमाना, फोटो त्यो पनि फोटै हो, होइन? भिडियो फोटोको जमाना छ, होइन? प्रविधिमय संसार छ. भनेपछि यो गीतको कन्सेप्ट चाहिँ कसरी आयो? गीतकारलाई कसरी तपाईँको आग्रह हो कि यहाँहरूको के हो?
4: होइन, अब गीत एउटा गर्ने कुरा भयो. गीत गर्ने कुरामा अब चाहिँ सन्तोषजी मैले पहिलेदेखि पनि सहकार्य गर्दै आइरहेको मित्र हुनुहुन्छ, तर उहाँसँग 2-3 वर्ष यता सहकारी गरेको थिएन. तर यसबाट गरौँ त एउटा कुनै अलिकति लोकआधुनिक प्याटर्नको गीत भनेर, किनभने लोकआधुनिकको प्याटर्नको गीत गर्दाखेरि कार्यक्रममा पनि अब हामी स्टेज कार्यक्रमहरू पनि हिँड्ने गरेका हुन्छौँ, त्यहाँ गीत गाउनको लागि पनि सजिलो हुन्छ हामीलाई. अनि अलि नाच्ने नाच्ने खालको गीत, रमाइलो गीत अलिकति यसो गरौँ त भन्दाखेरि उहाँले चाहिँ निशान निष्कर्षको गीत मलाई देखाउनु भयो. अनि अरू गीतहरूभन्दा अलिक पृथक जस्तो पनि लाग्यो, किनभने अहिले सोसियल मिडियाको जमाना छ, होइन? मान्छे यसो भेट हुने बित्तिकै फोटो खिचौँ भन्ने हुन्छ, किनभने फोटो खिचेर सोसियल मिडियामा हाल्ने चलन धेरै हुन्छ. बरु पहिला फोटो भिडियोको त्यति महत्त्व थिएन, होइन? अहिले चाहिँ फोटोहरू खिचेर एउटा चाहिँ आफ्नो आफ्नो सोसियल मिडियाहरूमा इन्स्टाग्राम फेसबुक लगायतको उहरूमा राख्ने चलन भएको हुनाले अलिकति फोटो खिचाउन भन्ने यो जुन शीर्षक छ एउटा आकर्षक लाग्यो. अनि त्यो भएर पनि हामीले चाहिँ यो गीतलाई अगाडि बढायौँ र अहिले चाहिँ भर्खरै 4-5 दिन भयो, 4-5 दिनको दौरानमा पनि थुप्रै दर्शक श्रोताहरूले मन पराइराख्नु भएको छ, लाखौँ भ्युज पनि गइसकेको छ. त्यसर्थ गीत चाहिँ भनौँ न सबैले मन पराउनु भएको एउटा रमाइलो गीत नै भएको छ. फेरि त्यसमाथि अहिले चाडपर्व आइरहेको छ, फोटो खिचाउने चलन अझै बढी हुन्छ, होइन?
3: अनि त्यसपछि सामाजिक सञ्जालमा फोटो राख्ने, टिकटक बनाउने, होइन?
4: त्यही भएर पनि हामी चाहिँ त्यसरी यो गीतलाई अगाडि बढायौँ. तर राम्रो पनि भइरहेछ।
3: अब अञ्जना बहिनीको कुरा गर्नुपर्दा उहाँको एउटा गीत चाहिँ एउटा राष्ट्रिय गीत खुबै चलेको थियो, आँखैमा राख्छु मेरो देश है।
5: हजुर,
3: यो गीत गुनगुनाउने साथ तपाईँलाई चिनिहाल्नुहुन्छ श्रोताहरूले। भनेपछि अहिले युएसएको यात्रा मनो बसाइ छ यहाँहरूको दुवैजनाको, र पक्कै पनि त्यहाँ हुने विभिन्न साङ्गीतिक कार्यक्रमहरूमा यहाँहरू दुवैजनाको उपस्थिति त रहन्छ होला होइन? र अमेरिकामा नेपाली गीत सङ्गीतलाई कुन रूपमा लिने गरिन्छ अहिले?
4: अब गीत सङ्गीत, नेपाली गीत सङ्गीत भनेको त अब हामी अब जति हामी नेपाली समुदायहरू होइन दाजुभाइ तथा दिदीबहिनीहरू हामी त्यहाँ पुगेका छौँ, अब हामीलाई हामी त्यहाँ भए पनि त्यहाँको गीत सङ्गीतले छुँदैन होइन, त्यहाँको त्यहाँको चाहिँ कल्चरले त्यति छुँदैन होइन। तर हामीलाई हाम्रै अब यस्तो हुँदो रहेछ, हामी जब आफ्नो देशबाट पराई देशमा जान्छौँ, परको देशमा जान्छौँ, परदेशमा जान्छौँ, त्यसपछि आफ्नो देशको माया, आफ्नो देशको आफ्नो आफ्नोपनहरू, खाने लाउने, गीत सङ्गीत, हरेक कुराहरू एकदम मिस हुन्छ। त्यो भएको हुनाले नेपाली गीत सङ्गीत पनि त्यही अनुसार हामीले चाहिँ नेपाली गीत सङ्गीतलाई त्यहाँ धेरै दर्शक श्रोताहरूले मन पराएको पाउँछौँ, र चाडपर्वमा पनि नेपाली कलाकारहरूलाई गीत सङ्गीत, नेपाली गीत सङ्गीतलाई नै उहाँहरूले प्रोत्साहन गरेको पाउँछौँ र उहाँहरूले माया गरेको पाउँछौँ। त्यसले गर्दा हामी नेपाली कलाकारहरू पनि त्यहाँ एउटा चाहिँ त्यो कार्यक्रमहरूमा नेपाली साङ्गीतिक सांस्कृतिक कार्यक्रममा सामिप्यता बढ्छ। त्यसले गर्दा नेपाली दर्शक श्रोताहरू समाजले नेपाली गीत सङ्गीतलाई एकदमै जगेर्ना उत्थान गरेको पाउँछौँ, र हामी पनि त्यसमा बाँच्ने एउटा चाहिँ कलाकारहरूमा पर्छौँ र खुसी पनि लाग्छ।
3: अञ्जना बहिनी, स्टेजमा गीत गाउँदै गर्दा, नेपाली गीत गाउँदै गर्दा देशको सम्झना कतिको आउँछ त्यतिखेर? आँखैमा राख्छु मेरो देश भनेर गाउनै भएको छ, त्यतिखेर कस्तो सम्झना आउँछ?
5: गीत गाउँदा मात्रै होइन, अघि पछि पनि अब देश त सधैँ नै मनमुटुमा, जतिखेर पनि त्यो त्यो नसम्झेको क्षण दिन होइन कि क्षण हुँदैन होइन, त्यस्तो अब गीत गाउँदा चाहिँ अब अलि त्यो गीत गइरहेर अब गाउँदाखेरि चाहिँ अलि भावुक नै भइन्छ,
3: सम्झना आइहाल्छ,
5: सम्झना आइहाल्छ,
3: गाउँघर होइन एकदम टोल छिमेक उकाली ओरालीको सम्झना आइहाल्छ,
5: त्यो गीतलाई गहिरेर होइन त्यो हुन्छ नि, महसुस गरेर गायो भने त अब एकदमै भावुक भइन्छ
3: पक्कै पनि। अब फेरि युएसमा त अब कनाइजीलाई पनि थाहा छ होइन, अब पछिल्लो समय त धेरै कलाकारहरू पनि हुनुहुन्छ, सबैजना त्यहाँ भए पश्चात यसरी जमघट हुँदा भेटघाट हुँदाखेरि त सँगै छौँ जस्तो हुन्छ होला। जस्तै अहिले पनि सायद आङ्गेलु शेर्पाजीले कार्यक्रम सुनिरहनु भएको होला, न्युयोर्कमा बस्नुहुन्छ, लङ आइल्यान्डमा सधैँ सुन्नुहुन्छ, हाम्रो अर्को हाम्रो अभय ढुङ्गेलजी लगायत धेरै कलाकारहरू हुन्छ नि, बेबेस सुन्नुहुन्छ उहाँहरूले, ध्रुवन्त दाई उहाँको मिसेस त नेपाल आउँदा कुरै गर्नु भएको थियो मसँग होइन, र साह्रै धेर सुन्नुहुन्छ भन्नुभएको छ, उहाँ दाई चाहिँ सुनिरहनु हुँदो रहेछ बेबेस
5: है, म्यारिल्यान्डमै मलाई भेट्नु भयो, तिम्रो गीत त्यहाँ सुनेको थिएँ मैले बिहेबेसमा भनेर जहिले त्यो भे भन्न चुकाउनु हुन्न के, म छक्क पर्छ दाइले कस्तो सुन्नु हुँदो रहेछ भनेर।
3: अर्का हाम्रा गीतकार हुनुहुन्छ निलम थापा, मगर मेरिल्यान्डमै बस्नुहुन्छ, बाल्टिमोरमै होइन, उहाँको गीत प्रमोद खरेलले पनि गाउनु भएको छ,
5: निलम दाजु हजुर हजुर
3: चिन्नु पनि हुन्छ,
5: चिन्छु,
3: उहाँको मिसेस पनि लेख्नुहुन्छ शीतल पुन्ज्यू होइन भनेपछि एक किसिमको चाहिँ त्यो सबैजना कलाकारहरू भेट्दै गर्दाखेरि त रेडियो नेपालको पहिला प्राङ्गणमै भेटे जस्तो होइन, यतै एकाडेमीको कार्यक्रममा भेटे जस्तो हुन्छ होला है,
4: होइन हामी नेपालमै बसेको जस्तो पनि फिल हुन्छ कतिपय अब ग्याद गेट टुगेदरहरूमा, त्यस्तो कार्यक्रमहरूमा अब हामीलाई यो लाग्दैन कि हामी बाहिर छौँ अमेरिकामा, किनभने अब जहाँ हाम्रो जमात हुन्छ, समूह हुन्छ, हामीले एक आपसमा जुन हामी एक आपसमा खानपिन, साङ्गीतिक कुराकानी होइन विभिन्न त्यस्तो चाडपर्वहरूमा भेट हुँदाखेरि एउटा नेपालमै बसेको जस्तो, आखिर जहाँ बसे पनि आखिर नेपाली समुदायभित्रको जमघट जुन हुन्छ त्यो एउटा नेपालको बसाइ जस्तै हुँदो रहेछ।
3: धेरै अब हाम्रो बेबेसका श्रोताहरू हुनुहुन्छ, उहाँहरूसँग हामी पनि यो विभिन्न सामाजिक सञ्जालमा जोडेको कारणले गर्दा युएसमा नै विभिन्न फेस्टिभल नेपाल डे हुँदो रहेछ, त्यहाँ पनि धेरै नेपालीहरूको इन्भल्भ हुने नेपाली वेशभूषा लगाएर उहाँहरू आउनुभएको देख्छौँ, र त्यसले चाहिँ हामी नेपाली हौँ भन्ने मात्र होइन नेपालको संस्कृति कल्चर पनि त्यहाँका अन्य त्यहीँका स्थानीय होइन आदि अमेरिकन नागरिकहरूलाई पनि एक किसिमको चासो चाहिँ बढाइदिन्छ होला है, नेपाली झन्डा लिएर नेपाली पोषकहरू, अब हामी त फेरि यस्तो देश हो, बहुभाषिक, बहुजाति, बहुसांस्कृतिक मुलुक हौ, विभिन्न भाषाभाषीका ड्रेसहरू लाएर त्यो परेड खेल्दा नेपाल डेमा उहाँहरूलाई पनि एक किसिमको चासो हुन्छ होला है,
5: एकदम इन्ट्रेस्टिङ मान्नुहुन्छ उहाँहरूलाई, एकदम त्यो राम्रो मान्नुहुन्छ, कस्तो ब्युटिफुल ड्रेस तिमीहरूको, कस्तो राम्रो भनेर चाहिँ भनेको सुनेको छु मैले,
3: उहाँहरूले भन्नुहुन्छ
5: भन्नुहुन्छ। मेरै घरको आडमा पनि एकजना त्यहीँको हुनुहुन्छ छिमेकी, होइन, हामी अब साडीहरू अथवा कुनै प्रोग्राम अवसरमा कुनै त्यो गुरुङ ड्रेसहरू केही लायो भने आहा कस्तो राम्रो ब्युटिफुल ड्रेस तेरो भनेर भन्छ कि,
4: त्यहाँको विदेशीहरूले
5: राम्रो मान्छ,
4: मतलब त्यहाँको रहिथाने अमेरिकनहरूले त्यो सो भन्नुहुन्छ।
3: अरे युएसएको जीवन आफैमा व्यस्तता है, व्यस्त पनि हुनु पर्यो है, र व्यस्तता र सङ्गीतको यो कर्मलाई यो एकसाथ डोर्याइरहनु भएको छ होइन, यसको तारतम्य कसरी मिलाइरहनु भएको छ?
4: अब यस्तो व्यस्तताको साथसाथै अब आफूले आफ्नो इन्ट्रेस्टको चाहिँ क्षेत्र भनेको म्युजिकल पार्ट हो होइन, म्युजिकल क्षेत्र हो होइन, त्यसले गर्दा हामी आफ्नो चाहिँ कर्म त छँदैछ, कर्मको साथसाथै अब सांस्कृतिक धर्म पनि त निभाउनु पर्छ, एउटा कलाकारको नाताबाट बेला बखतमा गीत सङ्गीतमा पनि त जोडिनै पर्छ समय मिलाएर, तर त्यही हो कि अब चाहिँ जहाँ चाह त्यहाँ
3: जहाँ इच्छा त्यहाँ उपाय भइहाल्छ,
4: उपाय भइहाल्छ, त्यो सबै कुरा एडजस्ट हुन्छ, मिलाएर गर्नुपर्छ। अब काम भनेर काम काम मात्र जब मात्र त जब त गर्नै पर्यो होइन, तर पनि जब जब मात्र भनेर पनि हुँदैन, कहिलेकाहीँ हामी फ्यामिली कहिलेकाहीँ भिजिटमा पनि हिँड्छौँ, यात्रामा पनि हिँड्छौँ, साङ्गीतिक यात्रामा पनि हिँड्छौँ
5: हजुर।
3: अब यहाँनिर चाहिँ एनपी परदेशीजीले चाहिँ नर्थ क्यारोलिनाबाट लेख्नु भएको छ है, युएसबाटै, यो सुन्दर जोडी काठमाडौँमा पनि छिमेकी नै हुन् अनि यता पनि छिमेकी राज्यका जोडीलाई आज बेबेसको स्टुडियोमा नमन भन् लेख्नु भएको छ। उहाँ चाहिँ अब तपाईँहरू मेरिल्यान्ड भनेपछि सायद नर्थ क्यारोलिना छिमेक छिमेकी सिमाना जोडेको नजिक नजिक छ जस्तो लाग्यो।
4: हजुर हजुर, एनपी परदेशी मेरो फेसबुकमा पनि फ्रेन्ड हुनुहुन्छ
3: हजुर,
4: उहाँ एकदम एउटा साङ्गीतिक प्रेमी पनि हुनुहुन्छ,
3: पहिला त न्युयोर्कतिरै बस्नुहुन्थ्यो, न्यु जर्सीतिर हुन्थ्यो, अहिले चाहिँ
4: न्युयोर्क हुँदा एक दुईचोटि भेट पनि भएको छ उहाँसँग बसेर, मैले कफी पनि,
5: हाम्रो नमस्कार
4: नमस्कार परदेशीजीलाई,
3: भनेपछि यहाँ पनि छिमेकी र उहाँ पनि छिमेकी राज्यमा बसेर बस्नु भएको भन्नु भएको छ,
4: अहिले चाहिँ उहाँ चाहिँ नर्थ क्यारोलिना सर्नु भएको कुरा अहिले उहाँकै अब तपाईँले पढ्नु भएको मेसेजबाट थाहा हो, तर मैले चाहिँ उहाँलाई न्युयोर्क नै हुनुहुन्छ होला भन्ने सम्झिरहेको,
3: अहिले चाहिँ नर्थ क्यारोलिना हुनुहुन्छ,
4: कोभिड पछि होला धेरै
3: पछि, अहिले छोराहरू र छोरीहरू चाहिँ न्यु जर्सीमा हुनुहुन्छ, उहाँहरू चाहिँ अहिले नर्थ क्यारोलिनामा हुनुहुन्छ, र बेबेस गोर्खा रेडियो चाहिँ उहाँ बिहानैदेखि सुन्नुहुन्छ ड्युटी जाँदा गाडीमा होइन, खोलेर कहिले काहीँ हामीलाई त्यो भिडियो फुटेजहरू पनि पठाउनुहुन्छ, ल है सुन्दैछु भनेर होइन भन्थ्यो, एक किसिमले भने धेरैले अमेरिकामा सुन्नुहुन्छ बेबेस, र नेपालमा पनि छिमेकी भनेपछि यहाँको बसाइ चाहिँ यता बौद्ध साइत हो कि,
4: कपन
3: कपन कपन बौद्ध, त्यही भएर लेख्नुभयो, उहाँको पनि त्यहाँ कपन बौद्धतिरै थियो घर पहिला होइन। ल एनपीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, त्यताको बिहानीबाट हामीलाई सुनिदिनु भयो र आफ्नो प्रतिक्रिया लेखेर पठाइदिनु भयो, यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि मिनी कालीकोटी रायजी लेख्नुहुन्छ, उहाँ चाहिँ युकेबाट हुन्छ, नमस्ते तुझै साथ आजको पाहुनाजीवहरू पनि नमस्कार भन्नुभएको छ, मिनी कालीकोटी रायजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु,
5: नमस्कार
4: धन्यवाद।
3: अब शर्मिला अधिकारीजी हुनुहुन्छ, यता हामीलाई फेसबुक लाइभमा पनि हेरिरहनु भएको छ, उहाँलाई वेलकम पनि भन्न चाहन्छु, उहाँ चाहिँ अहिले कनेक्टिकट युएसएबाटै हुनुहुन्छ शर्मिला अधिकारीजी, नमस्ते तुलसा साथै आजको अतिथिहरूमा पनि मेरो नमस्कार, हतारमा भए पनि यताको बिहानीको झुल्के घामसँगै ड्राइभिङ गर्दै हजुरको भलाकुसारी सुनिरहेछ शर्मिला अधिकारी भनेर, उहाँ चाहिँ अब तपाईँहरूलाई थाहा छ त्यताको ठाउँहरू होइन, कनेक्टिकटबाट हुनुहुन्छ सायद, मेरिल्यान्ड र कनेक्टिकट बोस्टन झन्डै झन्डै एउटै उसमा होला होइन,
5: इस्ट कोस्ट नै पर्यो, शर्मिलाजीलाई हाम्रो तर्फबाट होइन नमस्कार,
4: शुभ प्रभात, किनभने अहिले एकदमै अर्ली मर्निङ छ युएसमा,
3: उहाँहरू बिहानै अब ड्राइभिङ भनेपछि कतै ड्युटीमा जाँदै हुनुहुन्छ होला, छोरी अथवा छोरालाई स्कुल लाँदै हुनुहुन्छ होला, त्यहाँको जीवन नै त्यो व्यस्त हुन्छ होइन, र अत्यन्तै राम्रा कवियात्री पनि हुन्छ, कविता अत्यन्तै बुलन्द लेख्नुहुन्छ, उहाँ कहिलेकाहीँ हामीलाई जस्तै सिर्जना बाटीका भोलिको कार्यक्रममा पठाइराख्नुहुन्छ उहाँ, कार्यक्रम सधैँ नै सुन्नुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद छ तपाईँहरूको छिमेकी
4: हजुर, हामीलाई पनि खुसी लाग्यो।
3: अब पछि त्यता भेट भयो भने त तपाईँलाई बेबेसमा सुनेको थिएँ नि भन्नुहुन्छ उहाँले, होइन? ल शर्मिला अधिकारीजी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि कुलराज दुराजी लेख्नुहुन्छ बेलायतबाट स्कटल्यान्ड छेउबाट, नमस्ते सही सबैजनालाई भन्नुभएको छ, उहाँलाई पनि कुलराज दुराजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु,
4: हाम्रो तर्फबाट पनि धन्यवाद।
3: र हामी केही दिनपछि एउटा गीत राख्नेछौँ, होइन, यो मुख्य
5: राजा
3: हजुर, यो गीतको बारेमा अलिकति बताइदियो कस्तो प्रकारको गीत हो?
5: यो गीत चाहिँ अलिकता डान्सिङ बिट अलिक फास्ट टाइपको हो, फास्ट ट्र्याकको हो, र यो गीतमा चाहिँ अलि सुदूरपश्चिमको शब्दहरू चाहिँ
3: देउडा
5: मतलब सुदूरपश्चिमको भाषालाई चाहिँ अलिक समेटिएको छ, कुनै कुनै
3: भाषा
5: त्यस्तो त्यो टाढी भन्ने त्यस्तो शब्दहरू छ नि, त्यस्तो चाहिँ त्यो सुदूरपश्चिमको हाम्रो गीतकार उहाँले सुदूरपश्चिमकै हुनुहुन्छ
3: भनेपछि हाम्रो कनैजी पनि सुदूरपश्चिमसँगै जोडेको मध्यपश्चिम नेपालगञ्जमा बसेर पनि होला, त्यतातिरको भनौँ सङ्गीतसँग नजिक हुनुहुन्छ
4: हजुर।
3: र यो गीत हामी श्रोतामाझ राख्ने नै छौँ, होइन,
4: यो हाम्रो चाहिँ जस्तो फोटो खिचाउन एकदमै न्यू हो, 4-5 दिन अगाडि आएको छ भने यो चाहिँ मुख्य राजा लगभग 9-10 महिना अगाडि, यो पनि एकदम नयाँ नै हो, तर त्यसपछि हाम्रो चाहिँ फोटो खिचाउन आएको
3: फोटो खिचाउ पछिको चाहिँ यो तपाईँहरूको भनौँ, यो पछि चाहिँ अघि हामीले राख्यौँ फोटो खिचौँ न, होइन, त्यो गीत
4: भनेपछि अगाडि हामीले चाहिँ ल्याएको चाहिँ मुख्य राजा हो।
3: यता बोस्टनतिरबाट हाम्रो रघु भट्टराईले कार्यक्रम सुन्दै हुनुहुन्छ होला, देउडाको पारखी पनि हुन्छ उहाँ, होइन, सायद त्यो सुदूरपश्चिम
5: भन्ने त्यो शब्दहरू चाहिँ पश्चिमी शब्द हो, त्यो सुदूरपश्चिमको
4: भीष्मराज फुलारा र राजेन्द्र बजगाईजीको सङ्गीत हो, अनि भीष्मराज फुलारा आफैमा एउटा सुदूरपश्चिममा बस्नुहुन्छ, त्यसले गर्दा उहाँको
5: बस्नु त यहीँ हुनुहुन्छ तर सुदूरपश्चिम उहाँको रियल
4: घर, अहिले चाहिँ यहीँ कर्म विषयबाट अलि हुन्छ तर मूल घर चाहिँ उहाँको सुदूरपश्चिम नै हो।
3: अनि हाम्रा भुवन गुरुङ दाईले फानपो बेलायतबाट नमस्कार तुलजी, अनि अञ्जना गुरुङ बहिनी र कन्या सिंह ज्यूलाई पनि नमस्कार भन्नुभएको छ
5: बेलायतबाट,
3: अनि इजरायलबाट गीतकार पनि हुन्छ नूतन भुषालजी, है नमस्कार सर, साथै पाहुनाहरूलाई पनि नमस्कार, निकै मिठो गीत बनेको रहेछ है, सफलताको शुभकामना भनेर फोटो खिचेर कुरा गर्नुभएको, उहाँलाई धन्यवाद,
5: रमाइलो पो हुँदो रहेछ त दाइ यहाँ त, होइन,
3: ल त उसो भने हामी गीत राख्छौँ है त
4: हजुर।
0: PFBS गोर्खा रेडियो
2: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो MOD तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ, साथै यसको प्रयोग मार्फत तपाईँलाई NHS स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। UK मा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्, त्यसैले तपाईँ पनि

0: हजुर श्रोताहरू, बार्दलीमा बस्यो गाउँछली रमाइलो गीत रहेछ। गीतकार विश्वराज फुलाराले लेख्नु भएको र शब्द उहाँको थियो भने सङ्गीतीय राजेन्द्र बजगाईको। र आजको अतिथिद्वय कनाय सिंह र अञ्जना गुरुङको शर्मा रहेको यो गीत पश्चात बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र रमाइलो गीत रहेछ नि यो त, बार्दलीमा बस्यो गाउँछली होइन, नाच्ने गीत अघि तपाईँले भनिहाल्नु स्टेजको लागि भनिहाल्नु भयो होइन, काम चाहिँ युएसमा बसे नि फटाफट गरिरहनु भएर चाहिँ ब्याक टु ब्याक।
1: हामी त एउटा खुट्टा यो साङ्गीतिक क्रममा एउटा खुट्टा हाम्रो अमेरिका छ भने अर्को खुट्टा चाहिँ
2: नेपालमा भाँच्दै
1: प्रत्येक कहिले काहीँ छ महिनामा पनि फिर्ता भएर हामी काम गरिराखेका हुन्छौँ गीत सङ्गीतमा, कहिले एक वर्ष, ढिलोमा एक वर्ष हुन्छ।
0: अब युएसबाटै हुनुहुन्छ हाम्रो बुद्ध मोक्तानजीले, नमस्ते सबैमा भन्नुभएको छ, कवि बुद्ध बुद्धि मोक्तानजी हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद छ।
1: हजुर धन्यवाद।
0: भनेपछि यो सङ्गीतको नशा, सङ्गीत पनि एक किसिमको नशा, हुन त अब नशाको गलत अर्थ पनि लाग्न सक्ला, तर यो चाहिँ एउटा सकारात्मक नशा होइन, लत होइन, यो चाहिँ जहाँ गए पनि नमेटिने नछुटिने,
1: यो परम आनन्दवालाको नशा हो सङ्गीतको नशा,
2: स्वर्गीय आनन्द,
1: स्वर्गीय आनन्द, परम आनन्द।
0: अब एका घरमा हुनुहुन्छ, कहिले काहीँ यसो हार्मोनी समातेर बस्दै गर्दा पनि नयाँ नयाँ सिर्जनाहरू जन्मिन्छ कि जन्मिँदैन?
1: जन्मिन्छ नि, नजन्मेको भए काली सुन्दरी कसरी आउँथ्यो होइन, अनि लगायत अरू गीतहरू कसरी आउँथ्यो।
0: हुन त अब धेरै गीत गाउनु भएको छ, अनि घरमा साङ्गीतिक माहौल पक्कै रहेछ के छ? कहिले कहिले राम्रो धुन बन्दै गर्दाखेरि लोभ लाग्छ कि लाग्दैन?
2: तर साङ्गीतिक माहौल जति अहिले हामीले बाहिर हेर्दा साङ्गीतिक माहौल पुरै छ होला घरमा भन्ने हुन्छ नि, तर झनै हुँदैन रहेछ के घरमा चाहिँ। अब अहिले त त्यताको व्यस्तताले पनि त्यस्तो हुन्छ होइन, अनि हुन्छ त्यो त्यो त्यो अवसरमा मात्रै हुन्छ कि, तर सधैँ चाहिँ भइराख्दैन,
0: सधैँ चाहिँ हुँदैन, तर कहिलेकाहीँ अकेजन
2: जस्तै रेकर्डिङमा जानु पर्यो, प्र्याक्टिस गरौँ होइन,
0: अहिले त स्टुडियो त्यहाँ पनि उपलब्ध छ नि है, यहाँबाट एरेन्ज गरेर पठाइदिइसकेपछि होइन,
2: हजुर
0: भोकल चाहिँ उहीँ राख्यो नि भइगयो नि है,
2: हजुर छ, अनि जस्तै प्रोग्राम भयो ल प्र्याक्टिस गरौँ भनेर हुन्छ, अब दिनदिनै चाहिँ इन्डिभिजुअल हुन्छ हाम्रो, उहाँले गरेर आउँछ म पनि गरेर आउँछु त्यस्तो।
0: उसो भने यो कलाकार र जीवनसाथीको भूमिका निभाउनको लागि चाहिँ कुन चाहिँ कठिन रहेछ त, ल दुवैजनाले बताइदिनुहोस् न
2: के भन्नुभयो अरे, जीवनसाथी
0: कलाकार एकतिर एउटा एउटा पाटो छ, अब घरमै सँगै एका घरमा जीवनसाथी पनि तपाईँले एक अर्काको जीवनसाथी, यो कलाको पनि त भूमिका साधना चाहिन्छ, सबै थोक गर्नु पर्यो होइन, र यता परिवारको लागि घर परे हेर्नु पर्यो, यो कुन चाहिँ चाहिँ अलिक बढी चुनौतीपूर्ण रहेछ, कलाकारिता कि यो जीवनसाथीसितको यो सम्बन्ध हुन्छ नि?
1: अब दुवै कुरा एक आपसको परिपूरक नै हो, त्यसले गर्दा गीत सङ्गीतमा पनि कहिले डिस्कस हुन्छ कसरी राम्रो बनाउने, कसरी राम्रो बन्न सक्छ भन्ने कुरा पनि हुन्छ, घर परिवारमा पनि अब श्रीमान श्रीमतीमा पनि कहिले काहीँ ठ्याकठुक त भइहाल्छ,
0: त्यो त स्वाभाविक हो,
1: अलिअलि ठ्याकठुक भएन भने, अलिक डिस्कस भएन भने घर परिवार पनि त्यो अगाडि बढ्दैन होइन, सबै कुराहरू उतार चढावमा नै बितिरहेको हुन्छ, जस्तो सङ्गीतको आरोह अवरोह हुन्छ त्यस्तै घर परिवारमा पनि त कहिले काहीँ अब अलिकति दुःख हुन्छ सुख हुन्छ, कहिले काहीँ झगडा हुन्छ माया हुन्छ, जिन्दगी आखिर बढ्ने प्रक्रिया यस्तै त हो नि, गीत सङ्गीत आरोह
2: अब श्रीमान श्रीमती नै सँगै हुँदा कति सजिलो हुन्छ होला है भन्ने भनाइ पनि हुन्छ होइन, सोचाइ पनि हुन्छ, जति सजिलो चाहिँ सजिलो छ त्यति गाह्रो पनि हुन्छ होइन, किन दुईजना एउटै उमा भएको भएर होइन,
0: कहिले
2: अनि दुईजनै निस्किनु पर्ने हुन्छ, फेरि घरमा पनि त्यस्तै म्यानेज गर्नुपर्ने हुन्छ, कहिले काहीँ के त्यस्तोहरू चाहिँ आउन सक्छ कि, तर सजिलो छ, गाह्रो भन्दा सजिलो धेरै छ।
0: एउटै स्टेजमा दुवैजना खुसी निमन्त्रणा भयो भने भर्जिनियामा माफ गरौँला तपाईँहरू बसेको म्यारिल्यान्डमा त सजिलो होला दुवैजना जानु, म्यारिल्यान्डभन्दा अर्को स्टेजमा दुवैजनालाई बोलाउनु भयो भने काम परिगयो भने एकजना चाहिँ घरमै बस्नुपर्ने भयो भने कसले बाजी मार्नुहुन्छ अलिक बढी चाहिँ त्यतिखेर मजा कि तपाईँ जाने भन्ने कुरा हुन्छ नि त्यस्तो बेला?
2: होइन त्यसमा चाहिँ अब पहिलो कुरा त अब हामीले आफै म्यानेज गर्छौँ कसले चाहिँ त्यहाँ छोड्न मिल्छ आफ्नो कामहरू,
0: महत्त्वपूर्ण कामको महत्त्व कसको बढी छ त्यसलाई, कसको
2: अब छोड्न, अब जस्तै मेरो छोड्न मिलेन भने उहाँ नै जान सक्नुहुन्छ होइन,
0: उहाँको छोड्न मिलेन
2: भने म जान्छु, त्यसरी हामीले म्यानेज गर्छौँ।
1: कहिलेकाहीँ अब त्यहीँको प्रोग्राममा पनि अब कुनै कार्यक्रममा अन्जना पनि गइराखेकी हुन्छन् गइराखेको हुन्छ त्यसले गर्दा तर प्रायः यसो धेरै यसो कार्यक्रममा त हामीसँगै पनि हुन्छौँ छोरी पनि हुन्छ अपेक्षा
0: छोरी पनि अब
1: डान्सर पनि हो
0: डान्सर मोडेल पनि रहेछ भर्खरै हामीले बारदलीमा बस्यो
1: गौथली
0: त्यसमा फिचरिङ छोरीकै रहेछ होइन छोरीको शुभ नाम
2: अपेक्षा
0: अहिले उतै हुनुहुन्छ कि सँगै आउनु भएको छ
2: उतै छैन
1: अहिले उसको चाहिँ कलेज सुरु भएको हुनाले अहिले हामीसँग आउन पाइनन् तर अहिले उनी त्यतै
2: काम पनि जब पनि छ अनि त्यही भएर
0: त्यहाँ त अब कलाकार सङ्घ पनि छ होइन तपाईँहरूको एउटा
1: हजुर हाम्रो कलाकारहरूको
0: ठुलो
1: संस्था छ
0: संस्था
1: हजुर
0: भनेपछि जे होस् अमेरिका पनि नेपाल जस्तै भएर तपाईँहरू एक किसिमले बस्नु भएको रहेछ होइन यो चाहिँ राम्रो कुरा पनि हो अपनत्व बढी हुन्छ नि त्यस्तो भयो भने होइन एनपी परजीजीले चाहिँ तपाईँलाई माने तपाईँको मेमोरी शक्तिलाई चाहिँ सम्झिराख्नु भएको रहेछ न्युयोर्कको भेट र कफी मलाई त सायद बिर्सन भयो होला लागेको थियो भने लेख्नु भएको रहेछ अघि कफी पिएको कुरा गर्नुभएको थियो नि अहिले नर्थ क्यारोलिनाबाट एनपीजीले
1: ए हजुर कहाँ बिर्सिन सकिन्छ र त्यस्तो कुराहरू अब उहाँ आफै पनि एउटा सृजनशील व्यक्तित्व हुनुहुन्छ
0: गीतकार भनेपछि

0: चिया भेट हुन्छ होइन, जस्तो अब चाहिँ चिया भेट गर्ने भन्ने कुरो हुन्छ, अनि त्यो कहाँ बस्यो क्विन्स एरिया भन्ने
1: नेपाली इन्डियन रेस्टुरेन्टहरू छ खासमा होइन,
2: नेपाली परिकार
1: नेपाली खानाहरू पाइन्छ, इन्डियन खानाहरू त्यहाँ पाइन्छ, अनि त्यतै भेटौँ न त चिया खाउँ अथवा केही
0: त्यस्तो चाहिँ हुन्छ जेक्सन हाइट एरियातिर। त तर जेक्सन हाइट भनेको एकदम मेन बजार पनि एउटा रह्यो, त्यसको साइडहरूमा पनि कफी सपहरू छन्, अनि त्यहाँ पनि अब जो सब बसेर कुराकानी गर्न मिल्ने हामी नेपाली साथीभाइहरू दाजुभाइहरू कसरी हुन्छ, त्यहाँबाट धेरै कुराहरू राम्रो कुराहरू पनि फुर्छ,
2: सिर्जनाहरू फुर्छ,
0: राम्रो कुराहरू कतिपय अभियानहरू होइन, कतिपय चिजहरू अब हामीले यसो गर्नुपर्छ भन्ने कुरा हुन्छ, कहिलेकाहीँ नेपाललाई दैविक प्रकोपहरूमा सहयोग गर्ने सवाललाई पनि त्यो कुराहरूमा पनि कहिलेकाहीँ त्यहाँ जमघट हुन्छ, त्यो राम्रो कुरा हो। त्यस्तै म बसेको बाल्टिमोरमा पनि जस्तो पेरिहल एरिया जस्तो जेक्सन हाइट एरिया भन्छ नि, त्यस्तै पेरिहल एरियामा हामी नेपालीहरूको बस्ती छ, त्यहाँ पनि हामी चिया भेट गरेर यसो स्टारबक्स कफीतिर मेकडोनल्ड कफीतिर बसेर हामी गफगाप गर्ने गर्छौँ डकिन डन्डतिर, अनि त्यहाँ पनि एउटा चाहिँ जमघटमा अब त्यही त हो नि, कुराहरू के हो नि अब त्यही नेपाली
2: गीत सङ्गीतको नेपाली
0: समाजको गीत सङ्गीतको नेपाललाई गर्नुपर्ने कुराहरूको त्यही नै चर्चा परिचर्चा हुन्छ,
2: बढी परिचर्चा चाहिँ त्यही नै हुने गर्दछ होइन। हामी एउटा गीत राख्नेछौँ नजर
0: नजर
2: नजरको है, तपाईँ र अञ्जनाजी अर्थात् कनाय सिंह र अञ्जना गुरुङको स्वरमा रहेको गीत
1: हो,
2: छोरी नै रहेछ होइन, र गीतकारको हुनु सङ्गीतकार त हाम्रो वरिष्ठ सङ्गीतकार सम्भजित बास्कोटा दाई हुनुहुँदो रहेछ, गीतकार
0: गीतकार पनि
2: सम्भजित बास्कोटाकै शब्द सङ्गीत
0: शब्द सङ्गीत उहाँकै हो, अनि यसमा मोडल चाहिँ पुष्प खड्का
2: र
0: हाम्रै छोरी मोडल अब अपकमिङ नायिकाको रूपमा पनि आफूलाई उनले अगाडि बढाउँदैछन्,
2: खुसीको कुरा अपेक्षा सिंह। भनेपछि यो गीत चाहिँ डान्सिङ प्याटर्न गीत हो त्यो
1: रमाइलो गीत हो, लगभग त्यस्तै नै हो,
2: उसो भने हामी श्रोतामा यही गीत राखौँ र गीत पश्चात पनि हामी समाचार सुन्नेछौँ बिएबिस गोर्खा रेडियोको हरेक एक घन्टाको अन्तरालमा समाचारहरू यहाँबाट हरेक एक एक घन्टाको अन्तरालमा प्रसारण हुन्छ लाइभ होइन। त्यसपछि हामी कार्यक्रमको दोस्रो खण्डमा फेरि कुराकानी गरौँला, अझै रमाइलो कुराकानी गर्नै बाँकी छ, श्रोताको प्रतिक्रियाहरू पढ्नै बाँकी छ, अहिलेलाई भने यही गीत राख्छौँ है त, र त्यसपछि हामी समाचार सुन्नेछौँ श्रोताहरू, र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा
3: भेट्नेछौँ। कति टाढा छ
4: यता नजिकै हो।

0: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वीरेन्द्र शाहको भारत भ्रमणका लागि दुवै मुलुक परिणाममुखी र अर्थपूर्ण भ्रमणको प्रतीक्षामा रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको एकासीय महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवनान्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिनुभएको हो।
1: सुरुमा नै हाम्रो सरकार बन्ने बित्तिकै नै पनि निम्त आएको र हामीले त्यसलाई सकारात्मक रूपमा लिएको कुरा यस अगाडि नै हामीले समाचार माध्यमबाट जानकारी गराइसकेका थियौँ। उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ, तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन। हामी पनि अपेक्षा गर्दैछौँ दुवै पक्ष यति बेला सकेसम्म एउटा परिणाममुखी भ्रमण रिजल्ट ओरिएन्टेड एउटा भिजिट होस् भन्ने चाहना दुवै पक्षको छ।
0: प्रधानमन्त्री वीरेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार लागि परेको बताउनु भएको छ। मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको शाहले जानकारी दिनुभयो। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग श्री दरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले सो जानकारी दिनुभएको हो। प्रधानमन्त्री शाहले संसदलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण गर्नुभएको छ। इन्जिनियरिङ पृष्ठभूमिका 17 सांसदसँग कुरा गर्दै उहाँले सांसदको वर्गीकरणबारे बोल्नु भएको हो। उहाँले पहिले एभरेज, दोस्रो एभरेज तल र तेस्रो एक्स्ट्रा अर्डिनरीमा विभाजन गर्नुभएको हो। उहाँले इन्जिनियर सांसदलाई एक्स्ट्रा अर्डिनरी सांसदको रूपमा व्याख्या गर्दै तीन तहका सांसदले कस्तो काम गर्छन् भन्ने बारे पनि प्रश्न पार्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले औद्योगिकरणमा के गर्ने भनेर आइडियाहरू दिन इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई आग्रह गर्नुभएको छ। पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डाक्टर महेश्वर ढकालले जलवायु कार्यका लागि विदेशी सहायताको मात्रै भर पर्न नहुने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले जलवायु कार्यका लागि विदेशी सहायताको भर पर्नुभन्दा आन्तरिक स्रोतको सदुपयोगमा जोड दिनुभयो।
2: अहिलेको बजेट प्रणालीलाई अहिलेको 5% जलवायु मैत्री बजेट प्रणाली जुन हाम्रो योजना तर्जुमा गर्ने चलन छ त्यसलाई चाहिँ 20% पुर्याउने 5 भनेर भनेको छ। मैले यहाँ माननीयज्यूहरूसँग कुरा गर्दाखेरि अथवा हजुरहरूसँग विनम्र अनुरोध गर्दाखेरि विदेशबाट आउने पैसाले त्यति धेरै पैसा आउँछ र त्यसले हामी चाहिँ एकदम आमूल परिवर्तन हुन्छ भन्ने कुरा चाहिँ त्यसबाट अब हामी बिस्तारै सोचेर नेपाल सरकारकै बजेटको राम्रो सदुपयोग कसरी गर्न सक्छौँ र स्थानीय सरकार र स्थानीय कार्यालयहरूमा भएको बजेटलाई कसरी प्रभावकारी बनाउन सक्छौँ भन्ने विषय चाहिँ अब बिस्तारै हाम्रो लागि एउटा पेचिलो विषय बनेको भएको हुनाले नेपाल सरकारकै बजेटको सदुपयोगमा हामीले बढी जोड दिने अनि त्यसले पुगेन भने मात्रै विदेशीहरूसँग भन्ने कुरामा हामी जानुपर्छ होला।
0: अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू अवरुद्ध भएको विषयलाई लिएर पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले संसदमा आक्रोश पोख्नु भएको छ। उहाँले कर्णालीका सड़कहरूको दयनीय अवस्था र नागरिकले भोग्नु परेको शास्तिप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
3: सरकारले आफ्नो लिक छोडेको छ, त्यो भनेको गम्भीर दुर्घटनाको बाटो हो। भोलि सरकारले नराम्रो परिणाम भोग्नु पर्ने दिन नआउला भनेर भन्न सकिँदैन। हामी कामना गर्छौँ सरकार सही ट्र्याकमा हिँडोस् र सरकारले आफ्नो परिपक्वता देखाओस्। अहिले कर्णालीका नागरिक फेरि पनि बाढी र पहिरोका कारण सडक अवरोधको पीडामा छन्। कर्णाली राजमार्ग र कर्णाली करिडोर पटक पटक प्रभावित भएको छ। चाडपर्वको बेला नागरिकहरू सहज ढङ्गले घर जाने वातावरण बनाउन अवरुद्ध सडकहरू तत्काल सुचारू गर्न सडक खुलाउने मेसिन प्राविधिक जनशक्तिलाई परिचालन गरी तत्काल सहज अवस्था बनाउन म सरकारसँग जोरदार माग गर्न चाहन्छु।
0: लगातार पानीसँगै आएको पहिरोले बन्द भएको मनाङ सडक शुक्रबारसम्म खुल्ने भएको छ। सडक विभागका अनुसार चामे राम बजारमा पहिरो हटाई यातायात सुरु भए पनि तिमाङदेखि कोतेसम्म पहिरो हटाउने काम जारी नै छ। खोत्रेमा समेत सडक बगेको छ। यो सडकमा ब्याक कटिङ र टेवा पर्खा लगाई यातायात सुचारूको काम भइरहेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा थुप्रिएको अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्न 500 र 1000 रुपियाँ दरका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकेमणि न्यौपानेले भ्रष्टाचारबाट जम्मा भएको रकमलाई ब्याङ्किङ प्रणालीमा ल्याउन वा निष्क्रिय बनाउन नोटबन्दी आवश्यक रहेको बताउनुभयो। उहाँले लामो समयदेखि राज्य दोहानबाट जम्मा भएको कालो धनले मुलुकको सुशासनमा चुनौती थपिएको दावी गर्नुभएको छ। न्यौपानेको प्रस्तावलाई नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले समर्थन गर्नुभएको छ। दुलालले आवश्यक परे नोटबन्दीका लागि सांसदहरूको हस्ताक्षर अभियान सञ्चालन गर्न आफ्नो दल तयार रहेको बताउनु भएको छ।
0: ब्रिटिस आर्मी ड्रोन वार प्रतियोगितामा 1RGR का 2 सैनिकले 3-star कोइन पाएका छन्। कलर सार्जेन्ट सन्देश शेरचनले कम्पनी सार्जेन्ट मेजरका रूपमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कार पाउनु भएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: गायिका आवा मुकारिमको शर्मा राईको यो गीत राखे, उहाँलाई साथ दिनुभएको थियो अर्जुन कौशलले। यसै गीतको साथ बिएबिएस गोर्खा रेडियोको बुधबारको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको दोस्रो खण्ड दोस्रो घण्टाको उठान भइसकेको छ। यो विषयमा सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। अनि साथसाथै आजको अतिथिद्वय गायक सङ्गीतकार कन्हैया सिंह अनि गायिका अञ्जना गुरुङ दुवैजनालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँ दुवैजनालाई फेरि पनि स्वागत छ,
1: धन्यवाद।
0: अब आवा मुकारिमको यो गीत राख्दै गर्दा मलाई आवा बहिनीको पनि सम्झना आयो र कहिलेकाहीँ तपाईँहरूको टिकटक पनि हेर्छु सँगै बसेर गाइरहेको है। उहाँहरू उहाँ चाहिँ अहिले युएसमै हुनुहुन्छ, सँगै हो, म्यारिल्यान्डमै,
2: भनेपछि
0: त्यो सँगै हुँदाखेरि त तपाईँहरूलाई त त्यो यहाँ नेपाल हुँदा होइन सँगै त्यतिखेर नेपाल गएको आएको होइन, रेडियोमा गएर गीत गाएको सम्झना पनि आउँछ होला है।
2: आउँछ, तर बेला बेला हामी कुरा गर्छौँ कति हामी यसरी हिँड्थ्यौँ है भनेर। अनि कतिजनाले भन्नुभएको छ कि तिमीहरू कति लकी हो, नेपालमा पनि साथी थियो अनि युएसमा पनि, युएसमा पनि सँगै, कति लकी तिमीहरू भन्नुभएको नि,
0: भन्नु पनि भएको छ। कहिले काहीँ नेपाल आउँदा गीत त गाउनुहुन्छ, उहाँले सङ्गीत कर्म छोड्नु भएको छैन?
2: छैन छैन, अस्ति होइन एकचोटि आउँदा, योभन्दा अगाडि आउँदा नि गर्नुभएको जस्तो लाग्यो, गर्नुभएको थियो।
0: अब यसपालिको नेपाल बसाई चाहिँ अघि हामीले एउटा गीत राख्यौँ होइन, कस्तो रह्यो?
1: हजुर, एकदमै राम्रो रह्यो। अब फोटो खिचाउनबाट हामीले चाहिँ गीत सङ्गीतको सुरुवात गऱ्यौँ यसपटकको होइन, जस अब बसाई अब पारिवारिक भेटघाट पनि अब सबै रह्यो, साथीभाइहरूसँगको पनि भेटघाट रह्यो, तर कतिपय सोचेको कुराहरू पनि अब हामीले भेटघाट गर्ने कुरा अब भने जस्तो हुँदो रहेनछ, अब तर पनि फोनमा भए पनि अब भइराखेको छ। जस अब सोचेभन्दा राम्रो भयो, कम समयमा पनि थुप्रै साथीभाइहरूसँग भेटघाट गर्ने अवसर जुर्यो र गीत सङ्गीत पनि पस्किने चाहिँ अवसर जुर्यो। त्यसै फलस्वरूप जुन अब अघि नै सुरुवातमा बजाएको फोटो खिचाउन कम समयमा हामीले चाहिँ जस एक हप्ताभित्र गीत रेकर्डिङ यताउता भिडियो सब सकेर हामीले चाहिँ बजारमा ल्यायौँ, त्यही एउटा चाहिँ उपलब्धि मान्नुपर्छ
0: यसपालिको नेपाल बसाई चाहिँ। छुट्टी अलिक लामो भए पश्चात चाहिँ नेपाल आउनु मन लाग्छ होला है, अरू देश घुम्न भन्दा पनि कि कसो?
1: होइन, अरूलाई त के लाग्छ थाहा भएन, मलाई त के अरे एक वर्षभित्र अथवा छ महिनाभित्र आउनु मन लागिहाल्छ नेपाल, किनभने एउटा खै अब पनि के हो अब न्यासरोपन, पैसा भन्ने कुरा कमाइँदै गरिएला, धन सम्पत्ति जोडिँदै गरिएला, समय भन्ने कुरा किन्न सकिँदैन, समयलाई कमाउन सकिँदैन, आफूसँग जुन एउटा गर्न सक्ने आफ्नो स्वरमा क्षमता हुन्जेल होइन, आएर नेपालमा जुन परिचयबाट म आज विदेशमा छु, अमेरिकामा छु, एउटा गीत सङ्गीत गाएको नाताबाट म त्यहाँ पुगेको र यो गीत सङ्गीतमा मैले निरन्तरता दिइराख्नुपर्छ नेपाली दर्शक श्रोताहरूलाई, सकेसम्म केही न केही आफ्नो तर्फबाट निरन्तरता साङ्गीतिक कोसेलीहरू दिइराख्नुपर्छ भन्ने भावना चाहिँ हुन्छ।
0: जुन कर्मले त्यहाँ पुऱ्यायो होइन,
1: हजुर,
0: त्यो कर्मलाई चाहिँ बिर्सनु हुँदैन भन्ने तपाईँको मान्यता होइन, किनकि गीत सङ्गीतको माध्यमबाट त्यहाँ पुग्नुभयो र त्यहाँ पुगिसकेपछि भनेपछि खोलो तर्यो लौरो बिर्सियो भन्नु चाहिँ भएन
1: होइन,
0: त्यो चिजलाई चाहिँ माया गर्नुहुन्छ।
1: हजुर, हाम्रो आफ्नो मातृभूमि होइन, जन्मभूमि र गीत सङ्गीत यो भन्ने कुरो मेरो मुटु र धड्कन हो, त्यही जस्तो लाग्छ।
0: पछिल्लो समय सङ्गीतकार सन्तोष श्रेष्ठसँग अलि बढी सहकार्य पनि देखिरहेको छु होइन, काम गर्न सजिलो पनि छ सन्तोष श्रेष्ठजी र उहाँसितको यो साङ्गीतिक सहकार्य चाहिँ कसरी जुर्यो यहाँहरूको? आज सन्तोष श्रेष्ठजीले नै अस्ति लोहौ तुलसी सर, कन्हैया सिंह र अञ्जना गुरुङ बहिनी आउनुभएको छ, बेबेसमा कसो टाइम मिल्दैन भन्दा अब गजलले मिल्छ भन्नुभएको थियो उहाँ होइन, उहाँ पनि आउने कुरा थियो, अलिकति समय मिलेन भन्दै हुनुहुन्थ्यो भने सन्तोषजीसित पनि अलिक बढी सहकार्य भएको छ। अघि त्यो फोटोको कुरा गऱ्यौँ हामीले, फोटो खिचौँ ल, उहाँकै सङ्गीत
1: उहाँको उहाँको सङ्गीत हो अनि उहाँसँग यो बिचमा चाहिँ अलिकति सहकार्य भएको थिएन, दुई तिन वर्ष भएको थियो, हुन त नभएको होइन, बेला बगतमा भइराखेको हुन्छ, हामी अरू सङ्गीतकारहरूको पनि सङ्गीतहरू लिइराखेको हुन्छौँ, स्रष्टाहरूको अरू स्रष्टाहरूको पनि हामी सृजनाहरू लिइराखेको हुन्छौँ. दुई चार वर्ष भइसकेको थियो अनि मैले चाहिँ सन्तोषीले आउने क्रममा यसो राम्रो केही सृजना भए हामी गरौँ है यसपल्टको सहकार्य, किनभने अलि लामो ग्याप पनि भयो. जस्तो योभन्दा अगाडि हाम्रो के अरे वासुदेव फुलारा हाम्रो गीतकार के अरे हुनुहुन्छ, विश्वराज फुलारा गीतकार र हाम्रो राजेन्द्र बजगाई भाइको हामीले लियौँ, के अरे बारदलीमा बस्यो गौथली भन्ने जुन अघि नै पनि हामीले पस्क्यौँ होइन मुखिया राजा. त्यस्तै अब त्योभन्दा अगाडि अरू अरू गीतहरूमा पनि म चाहिँ भइराखेको थियो, अरू अरू सर्जक र सङ्गीतकार र गीतकारहरूको गीतहरू हामीले गाइरहेका थियौँ. यसपटक चाहिँ ग्याप भएको हुनाले सन्तोषीलाई भनेको हुनाले यसरी जुरेको हो यसपटक
0: सङ्गीतको.
1: हजुर,
0: अब कन्याजीलाई चाहिँ युएसमा रहँदै गर्दाखेरि नेपालको कुन चाहिँ चिज अलिक बढी मिस हुन्छ?
1: सबैभन्दा पहिलो कुरो त अब आफ्नो चाहिँ भन्छ नि यो गीत सङ्गीतको माहौल नै मिस हुन्छ होइन, जुन एउटा चाहिँ यहाँको स्टुडियोको बसाइ, गीत सङ्गीतको कर्म र एउटा चाहिँ यहाँको साथी सर्कल र यहाँको खाना परिकार अनि उठ्नुहोस् हुन्छ नि, त्यो चाहिँ नि मिस हुन्छ. सबभन्दा पहिलो मिस हुने कुरा त अब गीत सङ्गीतकै एउटा चाहिँ जुन यहाँ हामी जुन एउटा बस्छौँ त बसाइ, स्टुडियोको बसाइ, एरेन्जमेन्टको बसाइ अनि एउटा सङ्गत, त्यो चाहिँ मिस हुन्छ.
0: त्यो माहौल चाहिँ मिस हुन्छ,
1: माहौल मिस हुन्छ. त्यहाँ पनि नहुने भन्ने कुरो हुँदैन, तर यस्तो किसिमको एउटा चाहिँ एउटा सुगन्ध हुन्छ नि नेपालको माटोमा, यहीँ बसेको परिवेशमा सबै कुराहरू, सङ्गीत गायन, खानपान, उडबस होइन, माटोको सुगन्ध, एउटा छुट्टै किसिमको आनन्द आउँछ
0: यहाँ. अब अञ्जना बहिनीलाई चाहिँ सबैभन्दा धेरै मिस हुने युएसमा बस्दै गर्दाखेरि होइन, म्यारल्यान्डमा बस्दै गर्दा नेपालको कुन चाहिँ चिजले बढी? सङ्गीतै हो,
2: सङ्गीत नै हो.
0: के अरू पनि छन्?
2: अब अरू त म त देशै मिस गर्छु अनि विशेष गरी सङ्गीत त हुँदै नै भइहाल्यो होइन. तर अहिले चाहिँ पहिलाभन्दा मिस कम हुन्छ, किनभने अहिले त्यहाँ धेरै नेपाली दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, बसाइ पनि लामो भयो, युज टु भयो होइन. अब अनि चाडबाड पनि यहाँभन्दा त्यहाँ बढी मान्या हुन्छ होइन, त्यतिकै महत्त्व दिएर मानेको हुन्छ. भ्याइ नभए पनि हामीले मानिरहेको हुन्छौँ, अनि ग्यादरिङहरू भइरहन्छ, प्रोग्रामहरू भइरहन्छ, अनि पार्टी सार्टी कसैको बर्थडे भनेको छ, कसैको के भनेको छ, त्यो मतलब अलि मिस कम हुन्छ अहिले चाहिँ. पहिला चाहिँ एकदमै धेरै मिस हुन्थ्यो.
0: नजिकको तीर्थ हेला भने जस्तो नेपालमा भन्दा बरु चाडबाडको होइन विशेष दिनहरूको त्यति महत्त्व हुँदैन, तर टाढो बस्दाखेरि होइन
2: कहिले आउँछ भन्ने हुन्छ, फेरि एकदम पर्खाइ हुन्छ कि. अब दसैँ आउनु लाग्यो, अब तिज आउनु लाग्यो भनेर एकदम एकदमै एक्साइटेड हुन्छ कि कहिले आउला भन्ने हुन्छ.
0: अब दसैँ पछि तिहार आउँछ, देउसी भैलो पनि खेल्नुहुन्छ होला, त्यहाँ पनि रमाइलो हुन्छ.
2: त्यहाँको फेरि त्यहाँको अब क्रिसमस न्यु इयर विशेष मान्छ नि, त्यो पनि मान्छौँ हामी होइन, सेलिब्रेट हुन्छ, रमाइलो हुन्छ. अहिले चाहिँ युजटु भयो अलि.
0: यहाँ हरिराईजी लेख्नुहुन्छ, फेल्टम लन्डनबाट हुन्छ, अघिदेखि मैले प्रतिक्रिया हेरिरहेको छु, उहाँ लेख्नुहुन्छ है, तुलसी सर नमस्कार. उहाँको लामो मेसेज पढिहाल्छु म पनि यो लोक ए उहाँले के लेख्नु, वरिष्ठ गीतकार नूतन भूषाल दिजीकै माइजूको दुःखद निधनको खबरले धेरै दुःख लागेछ. ओहो, माइजूको आत्मालाई वैकुण्ठवास मिलोस्, हार्दिक श्रद्धाञ्जली, साथै यो दुःखद घडीमा शोकाकुल परिवारजन र आफन्तजनहरूमा सहने शक्ति मिलोस् भनी कामना गर्दछु भने लेख्नुभएको छ. ल, नूतनजीलाई अत्यन्त दुःख परेको रहेछ माइजूको यो महाप्रस्थानले, हामीलाई पनि अत्यन्तै शोकाकुल बनाएको छ. माइजूको आत्माको चिरशान्तिको कामना गर्न चाहन्छु, भावपूर्ण श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु. हरिजीले यो जानकारी गराउनु भएको छ. म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसेरेर मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है भनेर लेख्नु भएको रहेछ. अनि आजको अतिथिज्यूहरू मिठो आवाजका धनी दुवैजनालाई हार्दिक स्वागत तथा अभिवादन. उहाँहरूको गीतहरू साह्रै राम्रा, मनछुने खालका छन्, अझै उत्तरोत्तर प्रगतिको कामना, साथै तपाईँहरूको गीतहरू नेपाली साङ्गीतिक आकाशमा सधैँभरि चम्किरहन् शुभकामना छ. धेरै पहिले अञ्जनाज्यू धीरज राईसँग युकेको स्यान्डर्स क्याम्पमा हामी सँगै कार्यक्रम आउँदाखेरि सँगै कार्यक्रम पनि गरेका थियौँ, उहाँलाई सम्झना छ कि छैन? सबैलाई शुभदिन, हरि राई फेल्तम लन्डन भनेर लेख्नु भएको छ हरि राईजीले। सान्डर्समा भएको कार्यक्रममा धीरज राईसँग तपाईँको साङ्गीतिक कार्यक्रम हुँदा उहाँ पनि गरेर गाउनु भएको रहेछ है, सम्झना छ कि छैन भन्नुभएको छ?
2: धेरै वर्ष भयो होइन, त्यति सम्झना त भएन मलाई, जे भए पनि कार्यक्रम चाहिँ उहाँले सम्झिरहनु भएको रहेछ, मलाई एकदम खुसी लाग्यो।
0: ल हरिराजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अघि युएसमा रहँदा नेपालको के चिज मिस हुन्छ भन्दाखेरि हाम्रो एनपी परदेशजीले नर्थ क्यारोलिनाबाट सुनिरहनु भएको छ, मलाई चाहिँ नेपालको बाटो बाटोको चिया को आनन्द लाग्छ, त्यही चाहिँ धेरै मिस हुन्छ भनेर है।
1: होइन म त्यो उहाँले चाहिँ सायद मेरो फेसबुक पनि हेरेर भन्नुभयो होला, देखेर यहाँ चाहिँ हामी मड्का चिया खान्छौँ साथीहरूसँग, यहाँको चाहिँ लोकल चिया, हामी चाहिँ यहाँको एकदमै ठुलो होटलहरूमा जाँदैनौँ। हुन त अब अमेरिका पनि एउटा ब्रान्ड छ होइन, स्टारबक्समा खाने, अघि नै पनि कुरा थिएँ, मेकडोनल्डमा खाने, उता उसमा के हुन्छ भने डङ्किनमा गएर खाने, तर यहाँ गइसकेपछि म जहिले पनि कहाँ लोकल चिया पाउँछ पकाएर दिने होइन, त्यो चाहिँ मेसिनबाट होइन, कहाँ पकाएर दिने कफी चिया त्यो ठाउँमा गएर हामी खाने गर्छौँ। यहाँको चाहिँ बाटो छेउको पसलहरूमा पनि जहाँ स्वाद जहाँ राम्रो हुन्छ त्यहाँ खाने हो, त्यो अनुसार त्यो स्वाद मिस भइरहेको हुनाले त्यो चाहिँ गर्छौँ।
0: फेरि पनि धन्यवाद एनपीजी, साह्रै खुसीको कुरा, चियाको स्वाद होइन र वास्तवमा हाम्रो त्यो जिब्रोमा जे चिज सानैदेखि खाइरहेको त्यो चिजको स्वाद हामी भुल्न सक्दैनौँ नि होइन। र धन्यवाद दिन चाहन्छु। र यति बेला भने चाहिँ म अन्जनाजीले गाउनुभएको एउटा तपाईँलाई चिनाएको गीत मध्येको एउटा गीत पनि हो, बदनाम भए म त गीत राख्छु है त।
3: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ। BFBS Gorkha Radio.

0: हजुर श्रोताहरू, बदनाम भए म तिम्रै कारणले यो गीत राखेँ मैले। खुमानन्द गौतम लेख्नुभयो गीत, आजको अतिथि अञ्जना गुरुङको स्वरमा रहेको यो गीत राखेर गीत पश्चात सम्पूर्ण श्रोतालाई फेरि पनि स्वागत गर्न चाहन्छु र अञ्जनाजी यहाँलाई फेरि पनि स्वागत छ र कन्यायजीलाई पनि स्वागत छ।
1: धन्यवाद।
0: यो गीत चाहिँ कति सालमा रेकर्ड गर्नुभएको थियो? धेरै अगाडिको गीत होला, अमेरिका जानुभन्दा अगाडि,
1: 20 वर्ष अगाडि।
2: अमेरिका जानुभन्दा अगाडि हो, तर यही साल भने चाहिँ मलाई याद भयो,
1: 20 वर्ष अगाडि हो यो त।
0: कनाइजीलाई थाहा रहेछ बरु।
1: हो नि,
2: खासै मलाई त्यो सालहरू चाहिँ त्यति
1: याद। 2009, 2008, 2009, 2010
2: भनेपछि 9 तिर 9 10 तिर
0: भनेपछि निकै अगाडिको गीत रहेछ। यति लामो वर्ष बिताइसक्नुभयो यहाँहरू दुवैजनाले, झन्डै 30 वर्ष नै सङ्गीतमा बिताइसक्नुभयो। नेपालभन्दा बाहिर बसेर अहिले अमेरिकामा बस्दै गर्दा पनि सङ्गीत कर्म छोड्नु भएको छैन। सङ्गीतमा के देख्नुभयो, सङ्गीतमा के छ त्यस्तो?
1: अब सबैभन्दा पहिलो कुरा के छ भने, सङ्गीतले नै कन्या सिंह बनाएको हो होइन। अनि सङ्गीतलाई कसरी हामीले चाहिँ साइडमा लाउन सक्छौँ र, जस्तो अञ्जनालाई पनि सङ्गीत त भट्टाइदिएपछि त अञ्जना गुरुङ त के हो र, तपाईँले चिन्नुहुन्छ त, चिन्नुहुन्छ
0: आज कन्या सिंहलाई चिनेको, अञ्जना गुरुङलाई चिनेको पनि सङ्गीतले,
1: सङ्गीतले, गीत सङ्गीतले नै हो नि। जब गीत सङ्गीतले चिनेको हुन्छ भने हामी पनि यसलाई निरन्तरता दिनुपर्छ भन्ने एउटा आत्मदेखि एउटा चाहिँ ऊ हुन्छ, सोच हुन्छ।
0: यो सङ्गीतमा लयको विशेष महत्त्व हुन्छ होइन, तपाईँहरूको जीवनको लय पनि सङ्गीतले नै जुराइदिएको जस्तो लाग्यो है सायद?
1: हजुर, अब त्यही भन्नु पऱ्यो, प्रारम्भिक चरणदेखि आजसम्मको दिनसम्म भनौँ न, गीत सङ्गीतमै,
0: किन यो भेट सङ्गीतले गराएको हो नि त,
2: सङ्गीतले नै हो।
0: सङ्गीतमा एउटा त्यो जादु चाहिँ छ है, त्यो पावर शक्ति छ है।
1: हजुर हजुर, सबैभन्दा पहिलो कुरो रुचि थियो होइन, मेरो पनि गीत सङ्गीतमा, अञ्जनाको पनि गीत सङ्गीतमा। त्यसले गर्दा जब रुचि रुचि हुन्छ त्यही अनुसारको एउटा त्यो रुचिमा मान्छे आफ्नो कदम बढाउँछ, त्यो कदम बढ्ने क्रममा कदम हाम्रो एक ठाउँमा आएर हाम्रो त्यो कदम मिल्यो, जुर्यो, त्यसले गर्दा गीत सङ्गीतकै एउटा यो जोडी भनेर भन्न सक्नुहुन्छ
0: सबैले,
1: कदम भन्न सक्नुहुन्छ
0: पक्कै पनि। अब धेरै तपाईँहरूले सँगै काम पनि गर्नुपर्छ, युगल गीतहरू गाउनु भएको छ। गाइसकेर, मिक्सिङ सकेर, भिडियो बनिसकेपछि अथवा अडियो तयार भएर रिलिज भइसकेपछि सुन्नु पनि हुन्छ होला, श्रोतालाई सुनाउनु पनि हुन्छ होला, र सुनिसकेपछि दुवैजना बस्छ छलफल, यहाँनिर अझै यसो गर्न सकिन्थ्यो अथवा यहाँनिर अझ सुधार्नु सकिन्थ्यो अथवा यहाँनिर चाहिँ यसो गरे हुन्थ्यो भने, त्यस्तो छलफल हुन्छ कि हुँदैन?
2: योमा डिस्कस हुन्छ, छलफल होइन,
0: डिस्कस होइन, गाइसकेपछि होइन,
1: झगडा पनि पर्छ,
0: कमी कमजोरी केलाउनु पाइन्छ।
2: म धेरै केलाउँछु होइन, म धेरै के यहाँ यस्तो भइदियो हुन्थ्यो भने धेरै असन्तुष्टि के अझै हुनु पर्थ्यो भन्ने टाइपको मेरो चाहिँ,
0: गाउँदा गाउँदा चाहिँ त्यस्तो कुरा याद हुन्न, पछि तयार भएपछि अनिर भएपछि
2: गाउँदै पनि त्यो हुन्छ, अब त्यो गाइसकेपछि त अनि सुनेपछि थाहा हुने त फल्टहरू के कहाँनिर के कमी भयो भन्ने त पछि थाहा हुन्छ नि त, अनि त्यही भएर उहाँ चाहिँ धेरै पोजिटिभ के हुन्छ हुन्छ ठिक छ भन्ने, म चाहिँ भाँचेन भन्ने, त्यहाँदेखि त्यही कुरामा चाहिँ हाम्रो घमासान पनि हुन्छ, डिस्कसै हुन्छ, होइन यो भाँचेन भनौँ, होइन ठिक छ भन्ने।
0: यो सङ्गीत एक किसिमको अघि नशा पनि भने नि, यो नशा एउटा मिठो नशा, सबैलाई लठ्ठ पार्ने नशा पनि हो, त्यही भएर पनि कति कुरा चाहिँ कहिले काहीँ काम गरिसकेपछि अनि फिडब्याक चाहिँ पछि त्यो आउटपुट आइसके पनि थाहा हुन्छ, कहिलेकाहीँ चाहिँ यसै खेलाची गरे गीत पनि श्रोता दर्शकले खुबै मन पराइदिनु हुन्छ नि, त्यस्तो पनि नसोचेको परिणाम पाउनु भएको छ यहाँहरूले?
2: आफूले त्यति ऊ नगरेको होइन, ठिकै होला भन्ने, त्यस्तो नसोचेको गीतहरू पो मन पराइदिइरहनुहुन्छ कि।
0: त्यस्तो कुन गीत हो तपाईँले नसोचेको गीत सबैभन्दा धेरै मन पराइदिएको अञ्जनाजीको?
2: त्यस्तो ठ्याक्कै गीत त याद हुँदैन होइन, अब मेरो कतिपय चलेको गीतहरू कहीँ श्रोता दर्शक कहीँ भेट्यो भने होइन, कुन गीत भन्नुहुन्छ कि जुन मलाई पनि याद हुँदैन कि, हो तपाईँको गीत मैले कस्तो सुन्छु नि, कस्तो मनपर्छ, जुन आइरहेको गीत हुन्छ नि अलिक चर्चित गीतहरू भन्दा, ए भन्नुपर्ने कि मैले, ए त्यो गीत भन्ने टाइपको कि, अब कहाँ कहाँबाट कुन कुन, अब कति गीत गाएको हुन्छ नि त, अनि सबै गीत त याद हुन्न कहिलेकाहीँ होइन, प्राय त याद हुन्छ, तर पनि त्यस्तो अरूको एल्बमहरूमा कलेक्सनमा गाएको गीतहरू त कहिले गाएको हुन्छ होइन, अनि त्यो गीत सुनेर त्यो त्यसकै त्यसलाई मन पराइरहनु भएको श्रोता दर्शक पनि हुनुहुँदो रहेछ नि त, त्यो सुनेको पछि मन परेको, अनि कहाँबाट त्यो गीत भन्नुहुन्छ के, अनि छक्क पर्छ आफूलाई त्यो याद पनि भएको हुन्न कस्तो गाएको थियो के भन्ने, अनि पछि आफैले खोज्नुपर्ने हुन्छ कि त्यो के कस्तो थियो होला भन्ने टाइपको त्यस्तो हुन्छ।
0: मलाई आज अञ्जना बहिनीको एउटा गीतको सम्झना आइरहेछ, मुखमा आइहाल्छ त्यो गीत चाहिँ होइन, अघि पनि बोले, अलिकति सुनाइदिनुहोस् न, आँखैमा राख्छु मेरो देश, अघि तपाईँ अमेरिकामा बस्न मलाई त देशकै मात्रै याद आउँछ भन्नुभयो नि, आज थोरै स्थायी मात्रै गुनगुनाइदिनुहोस् न,
1: लाइभ सुन्दा
0: मजा आउँछ, धेरै अगाडि गाउनु भएको गीत होइन,

0: सजाऊं छु मेरो देश।
1: थैंक यू। यो गीत देशभक्ति गीत भए पनि कहिलेकाहीँ देशभक्ति गीत पनि धेरैले रुचाइदिनुहुन्छ होइन, र यो यस्ता गीतहरू गाउँदाखेरि एक किसिमको सन्तुष्टि आनन्द आउँछ होला है कनैजी, किनकि देशको गीत गाउँदाखेरि माटोको गीत गाउँदाखेरि
0: धेरै नै आउँछ, त्यो छुट्टै त्यो भाव हुन्छ नि त, छुट्टै खालको फिलिङ, भावनात्मक त्यस्तो टाइपको होइन, अलिकता राम्रो लाग्छ
2: देशप्रतिको माया
0: होइन, त्यसको त्यो छुट्टै फिलिङ्स हुन्छ कि अरू गीत गाउनु भन्दा र त्यो
1: अझ देशभन्दा बाहिर चाहिँ यस्तो गीत गाउँदा झन् फिलिङ्स आउँछ होला
0: होइन।
1: यहाँ होमा पाइम लिम्बू बेलायतबाट लेख्नुहुन्छ, सेवा र तुलसीज्यू साथै आजको पाहुनाजीहरूप्रति नमस्कार छ, मैले पनि साउको मेलाबाट हजुरको मिठो बोलाएको छ सुनेर इन्जा लिँदैछु, उहाँहरूलाई यसै गरी उन्नति प्रगतिले शिखर चुम्यो, शुभकामना छ नोगेन भनेर लेख्नु भएको छ, उहाँलाई धन्यवाद छ। उहाँ चाहिँ सरोज वाग्ले हुनुहुन्छ, अस्टिन टेक्सासबाट हुनुहुन्छ है, युएसबाट हुनुहुन्छ। नमस्कार तुलसी सर, अनि आजको गायक जोडी कन्या सिंह र अञ्जना गुरुङज्यूलाई धेरै धेरै नमस्कार तथा हार्दिक स्वागत, उहाँहरूको सङ्गीत यात्रा सधैँ उच्च सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु, हजुरहरूको भलाकुसारी मैले पनि सुनिरहेछु, निकै रमाइलो लागिरहेछ, नेपालको यात्रा सुख सफल र शुभ रहोस् भन्ने लेख्नु भएको छ,
0: धन्यवाद नमस्कार हाम्रो तर्फबाट।
1: अब तपाईँलाई त थाहा भइहाल्छ अस्टिन टेक्सासतिर होइन, पुगिहाल्नु भएको छ,
2: गरेका
1: छौँ। सरोज वाग्ले चाहिँ साह्रै खुसी लाग्यो है, यता को साँझ त्यहाँको बिहानीबाट हामीले सुनिदिनु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसै गरी यहाँ द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, उहाँ चाहिँ जर्मनीबाट हुनुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ, नमस्कार तुलसीजी साथै आजको स्वर्णिमसँग कार्यक्रम सुनेर रहनु सम्पूर्ण श्रोताहरूलाई हार्दिक नमन गर्दछु, अनि आजको अतिथिद्वय अमेरिकाबाट आउनुभएको गायक जोडी कन्या सिंह र अञ्जना गुरुङज्यूलाई धेरै धेरै नमस्कार, अनि उहाँहरूको साङ्गीतिक यात्रा सधैँ उच्च रहोस् भन्ने कामना गर्दछु, हजुरहरूको भलाकुसारी सुरुदेखि नै सुनिरहेको म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट है भन्ने लेख्नु भएको छ, जर्मनीबाट हामीले सुनिदिनु भयो त्यति टाढोबाट होइन,
0: उहाँलाई
1: पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, द्वारिका थापा मगरजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, जर्मनीबाट कार्यक्रम सुनेर हामीसित जोडिनु भयो, सधैँ नै सुन्नुहुन्छ उहाँ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ बेलायतबाट खेलमती लिम्बू लेख्नु छ, नमस्ते सेवा तुजी, तपाईँको पाहुना द्वयलाई सेवा, म मिठो कुराकानी र गीत सङ्गीत सुन्दै खेलमत्तु लिम्बू भनेर लेख्नु भएको छ, उहाँ चाहिँ बेलायतबाट हुन्छ,
0: उहाँलाई
1: पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी ननिटन युकेबाट लेख्नुहुन्छ तारा प्रसाद च्यामजुङ जी हुन्छ, तुलसी साथै आजको पाहुना परेवा जोडी दुवैलाई सेवाहरू, यो लोकप्रिय रेडियो बेबेस गोर्खा रेडियोको स्वर्णिम सङ्गममा मिठो मिठो गीत साथै रमाइलो सम्वाद सुनेर इन्जोय गरिरहेछु भनेर लेख्नु भएको छ, उहाँ चाहिँ अहिले ननिटन युकेबाट हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: नमस्कार, पनि
1: कार्यक्रम सुनेर हामीसित यसरी प्रत्यक्ष रूपमा जोडिनुभयो, उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र रघु भट्टराईजीले चाहिँ बोस्टन युएसएबाट बदनाम भएछु, यो गीत मैले सुनिरहेको गीत हो, यसको मेल भर्सन पनि छ क्या रे भन्ने लेख्नु भएको छ, स्वरूप राज आचार्यले गाउनु भएको छ है, बोस्टनबाट हुनुहुन्छ रघुजी चाहिँ है, बोस्टन त अब नजिक नजिक होला है तपाईँहरूको त, बोस्टन
2: 8 घन्टा लाग्छ
0: ड्राइभमा,
1: 7-8 घन्टा लाग्छ भनेपछि लामै यात्रा हो,
0: लामै यात्रा हो हजुर,
1: नेपालमा भए त निकै लामो यात्रा हो नि त 7-8 घन्टाको होइन, त्यहाँ चाहिँ त्यति धेरै टाढो नहोला। यहाँ मैले कैलाश अन्त लिम्बूको पनि एउटा प्रतिक्रिया देख्दैछु, कहिलेकाहीँ त्यो प्रतिक्रियाहरू नदेखिने यो भनौँ मैले देखिरहेको छु, तर उहाँले चाहिँ तपाईँहरू दुवैजनालाई सुनिरहेछु नमस्कार भनेर लेख्नु भएको छ ननिटन युकेबाट, कैलाशजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु
0: है,
2: धन्यवाद।
1: र यति धेरै श्रोताहरूले कार्यक्रम सुनिरहनु भएको छ, युएसतिर त धेरै जस्तो श्रोताहरू त्यहाँ त बिहानी भएको हुनाले पनि समय मिल्छ होला, ठ्याक्कै हाम्रो कार्यक्रम सुरु हुँदाखेरि उहाँहरू ड्युटीतिर लाग्दै गरेको होइन, सुन्दै होइन, अब जस्तै यता क्यालिफोर्नियातिर त अलिकति समय नमिल्ला, तर टेक्सास भयो यता न्युयोर्क, अब तपाईँहरू बसेकै मेरिल्यान्डतिर धेरै
2: मर्निङ टाइम हुन्छ, जस्तो अहिले चाहिँ त्यहाँ 7 बजिरहेको छ, 7:30, 7:30-8 को बिचमा।
1: अघि तपाईँले एकजनाको नाम लिनुभएको छ ध्रुव,
0: ध्रुववन्त
1: है, उहाँ चाहिँ बेबेस चाहिँ पसल के छ उहाँको, के छ अफिस के छ?
0: उहाँको आफ्नै व्यवसाय
1: व्यवसाय छ होइन, मलाई उहाँको मिसन भन्छ बिहान उठेदेखि बेलुकासम्म व्यवसाय ननस्टप बस्छ भन्नुभयो।
0: मलाई भेट्नु भएपछि दाइले जरुर भन्नुहुन्छ कि तिम्रो गीत सुनाइ दे भनेर, कि रमाइलो लाग्छ।
1: त्यो रेडियो प्रतिको मोह पनि हो नि यो होइन, अहिले चाहिँ प्रविधिमय संसार छ होइन, जहाँ जसरी पनि भनौँ इन्टरटेनमेन्ट लिनु सकिन्छ, तर त्यो सुनिरहेको चिजहरू होइन खाइरहेको परिकारहरू त्यति छिटै बिर्सिँदैन होइन। कनाइजीको एउटा गीत म केही दिनपछि राख्नेछु है, यो सोलो गीत हो है, यो गीतको बारेमा केही बताइदिनुहुन्छ कि?
2: यो गीतको बारेमा भन्नुपर्दा अलिकति म अमेरिका गइसकेपछि अलिक लामो समय भइराखेको थियो गीत सङ्गीतमा।
1: तिमीले भुल्न
2: हजुर तिमीले भुल्न सके पनि अब दुई तिन वर्ष भइरहेको थियो मैले चाहिँ अलिकति त्यति बेला, किनभने भर्खरै म अमेरिका गएको थिएँ एटमा गइसकेपछि अलिक ग्याप भएको थियो दुई तिन वर्ष। अनि 2000 यो लगभग यो आएको सायद 11 हो यो गीत। अनि त्यति बेला आमाको स्मृति पनि थियो होइन, आमाको स्मृतिमा मेरो स्वर्गीय आमा टेकामाई परिवारको सम्झनामा मैले चाहिँ यो उहाँको चाहिँ एउटा के स्मृतिको दिनमा त्यहाँ चाहिँ आमा घरमा गएर होइन थुप्रै आमाहरू हुनुहुन्थ्यो, उहाँ आमाहरूलाई चाहिँ उहाँहरूकै हातमा यो चाहिँ सिडीको जमाना थियो, त्यो सिडी उहाँहरूको आमाहरूकै हातबाट
1: विमोचन गर्नु
2: उहाँहरूलाई चाहिँ
1: युएसमै कि नेपाल
2: नेपालमा
0: आमा घर भन्ने
1: यहाँ हाम्रो एकजना दिदी हुनुहुन्छ
2: नि
1: दिलशोभा दिदी हजुर यहाँ पनि आउनु भएको छ उहाँको
2: उहाँको त्यो आमा घरमा गएर हामीले गरेका थियौँ
1: विमोचन चाहिँ जे होस् उहाँहरू आमाहरूको हातबाट गर्नुभएको थियो र सायद आमाहरूको आशीर्वाद पनि लागेको होला गीत धेरैले रुचाइदिनु भएको थियो
2: धेरैले त्यति बेला। अब यो एकदम सिआरबिटी पिआरबिटी अनि सिडी पनि एकदम धेरै लोकप्रिय भयो, दर्शक श्रोताले धेरै मन पराइदिनु भयो।
1: उसो भने हामी श्रोतामा यही गीत राख्नेछौँ। शब्द सङ्गीत कसको?
2: शब्द चाहिँ प्रकाश केसीजीको सङ्गीत हाम्रो
1: सन्तोष श्रेष्ठजीको। ल त सिआरबिटी पिआरबिटीको जमाना थियो, अब अहिले चाहिँ युट्युबमा कति भ्युज गयो टिकटकमा कति गयो है समय फेरिरहँदो रहेछ होइन। अब हिजो चाहिँ अब अन्जना बहिनीले थाहा होला तपाईँलाई थाहा होला रेडियो नेपाल मोनो रेकर्डिङ चाहिँ स्कुलमा रेकर्डिङ होइन, अनि त्यसपछि चाहिँ त्यो छुट्टै रेडियोमा त बन्दै थियो नि स्कुलबाट रेकर्ड हुन्थ्यो
0: सबै कुराको अनुभव गर्न पाएँ।
1: त्यसपछि अब सिडी होइन त्यसपछि अडियो सिडी हुँदै पेन ड्राइभ हुँदै त्यो पनि अविस्थापित हो, अहिले त इमेलको जमाना आइसक्यो होइन टिकटक होइन विभिन्न है, त्यही भएर पनि प्रविधिमय संसार
2: अहिले एआईसम्म आएका छौँ
1: एआई।
2: तर मलाई के लाग्छ भने त्यति बेलाको एनालगको जमानादेखि लिएर डिजिटलसम्म हुँदै एआईमा आइपुगेका छौँ। कुनै पनि चिज एउटा चाहिँ परिवर्तन हुँदो रहेछ, तर परिवर्तनलाई हामीले भोग्ने एउटा साक्षी पनि बनेका छौँ किनभने होइन तपाईँले भने जस्तै एकदम लाइभ रेकर्डिङ देखि अहिले चाहिँ डिजिटल प्रविधिमा हामीले गाउँदैछौँ।
1: ल त अहिले त भने यो गीत राखौँ, त्यसपछि हामी बाँकी पुच्छारको कुराकानी गरेर बिदा हुन्छौँ है त।
3: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो, यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ, फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ, प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ आरएएफ हाइभ वा आरएन फोरममा गएर।

0: वैगुनीको मायाले धुरु धुरु रुने बनायो, सन्तोष श्रेष्ठको सङ्गीत, प्रकाश केसीको गीत रचना, अनि आजको अतिथि कनाय सिंहको स्वरमा रहेको यो गीत राखे श्रोताहरू माझमा, र यो गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु, र यहाँहरू दुवैजनालाई फेरि पनि स्वागत छ,
1: धन्यवाद।
0: यो गीत त अघि तपाईँले भनिहाल्नु पिआरबिटी सिआरबिटीको समयमा धेरै गएको गीत भन्नुभयो, र तपाईँको साङ्गीतिक करियरमा एउटा सम्झन योग्य गीत, श्रोता दर्शकहरूले सम्झिने गीत बने है यो।
2: हजुर हजुर, एउटा भन्छ नि, हुन त मेरो परिचय चाहिँ पहिलो गीत त एल्बमबाट निकालेको नेपालगञ्ज बजारीमा भन्ने लोकाधुनिकको, तर यो गीत चाहिँ सबैभन्दा बढी लोकप्रिय भएको एउटा चाहिँ गीत हो, जसले भनौँ न देश विदेश सबै ठाउँको नेपाली दर्शक श्रोताहरूले चाहिँ मलाई चाहिँ कन्हैया सिंह परियार भनेर गायक एउटा भनौँ न माया गर्नुभएको यो गीत चाहिँ यही हो। परिचय भनेको ठुलो,
0: एउटा राम्रो गीत बन्नको लागि चाहिँ सबभन्दा महत्त्वपूर्ण पाटो के हुँदो रहेछ?
2: अब कहिलेकाहीँ तालमेल मिल्नु पर्दो रहेछ होइन, सङ्गीत शब्द र गायन यो तिनटै कुराको तालमेल मिल्नु पर्दछ, र सबैभन्दा ठुलो कुरो मलाई के लाग्छ भने रचना भन्दा पनि सङ्गीत, सङ्गीत यदि कर्णप्रिय छ भने गायकले 20 मा 19 गाइदिए पनि त्यो गीत लोकप्रिय नै हुन्छ, तर शब्द र सङ्गीतको तालमेल मिल्यो भने होइन, र गायकले आफ्नो न्याय गरेर गाउन सक्यो भने त्यो गीत चाहिँ एउटा राम्रो बन्न सक्छ। किनभने यदि सङ्गीत राम्रो बनेन भने जति पनि राम्रो शब्द किन नहोस् होइन, शब्दले एकदमै पुरा ब्रह्माण्ड नै एउटा चाहिँ उचाल्ने खालको अथवा सौन्दर्यमा त्यस्तै किसिमको, प्रकृतिमा त्यस्तै किसिमको भए पनि यदि सङ्गीतले यदि राम्रो भन्छ नि बाटो राम्रो, बाटो बनाउने काम सङ्गीतकारको हुन्छ, र बाटोमा एकदमै राम्रो ड्राइभिङ गर्ने काम, हिँड्ने काम पाइलट ड्राइभरको हुन्छ, त्यो चाहिँ त्यो नै अब प्रमुख हुन्छ। त्यसले गर्दा सङ्गीतकार ले यदि राम्रो सङ्गीत गरिदिनु भयो भने गायकले पनि एउटा राम्रो गर्न सक्नुहुन्छ, र यदि गायन र सङ्गीत होइन, गायन र सङ्गीत र शब्द यो तिनटैको तालमेल यदि मिलेन भने गीत झुर पनि बन्दिन सक्छ, सङ्गीत राम्रो भयो भने र गायकले पनि राम्रो गाइदियो भने त्यो गीत एउटा उत्कृष्ट बनिदिन सक्छ।
0: पछिल्लोसम्म चाहिँ एरेन्जमेन्टलाई पनि महत्त्वपूर्ण पाटोको रूपमा लिने गरिन्छ है,
2: एकदमै हो। मैले बिर्सिरहेको कुरा हो, तपाईँ आफै पनि गीत सङ्गीतको मान्छे हो होइन, तपाईँ आफ्नो गीतकार होइन, गजलकार हुनुहुन्छ, तपाईँले यो उठाउनु भयो। एरेन्जर भन्छ नि सङ्गीत संयोजक, एरेन्जरलाई मैले अझै भन्ने गरेको छु आधा सङ्गीतकार।
0: हजुर,
2: यदि सङ्गीतमा सङ्गीतकारको सङ्गीत लयलाई सुहाउँदो धुनहरू होइन, पिस म्युजिकहरू, बिचको म्युजिकहरू यदि म्युजिक एरेन्जरले दिएन भने त्यो सङ्गीत चाहिँ अझै एकदम नराम्रो पनि हुनसक्छ। यदि सङ्गीत संयोजकले, म्युजिक एरेन्जरले सङ्गीतलाई राम्रो संयोजन गरिदियो भने, राम्रो म्युजिक एरेन्ज गरिदियो भने त्यो एकदमै राम्रो बनिदिन सक्छ। किनभने त्यसले गर्दा मैले के भन्ने गर्दछु भने आधा सङ्गीतकार म्युजिक एरेन्जर हो, मेरो दृष्टिकोण हो है, फेरि सङ्गीतकार त्यसमा सहमत नहुनु पनि सक्नु होला, मेरो दृष्टिकोण
0: होइन, त्यो पनि हो, एरेन्ज चाहिँ राम्रो भने सुनु लाग्ने भयो भने
2: धुनले पनि एउटा सुनु लाग्ने बनाउँछ।
0: अब यो सङ्गीत यात्राको प्रारम्भ बिन्दु, अघि तपाईँले नेपालगञ्जको प्रसङ्ग उठाउनुभयो गीतबाट, म नेपालगञ्जको बाँके नेपालगञ्जको है भनेर चिनाउनु खोज्नुभयो, तपाईँको साङ्गीतिक प्रारम्भ बिन्दु चाहिँ नेपालगञ्जबाटै सुरु भएको कि कहाँबाट?
2: नेपालगञ्जबाटै भएको, मेरो मात्र होइन अन्जनाजीको पनि त्यहीँबाट भएको, किनभने हामी अब त्यहीँको रैथानी होइन, त्यहीँ जन्मे हुर्केको, त्यो भएको हुनाले म जन्मेको, अन्जना त अब चितवनमा जन्मेको, तर उसको बाल्यकाल सबै नेपालगञ्जमा बित्यो। त्यहाँ चाहिँ साङ्गीतिक माहौल त्यस्तै भन्यो, मेरो बाजे होइन, मेरो बुवा, मेरो बाजे, मेरो दाईहरू जम्मै सङ्गीत क्षेत्रमा हुनुहुन्थ्यो, त्यसले गर्दा म भित्र पनि अब सङ्गीत क्षेत्रप्रति एउटा चाहिँ एउटा चाहना, इच्छा बढ्दै गयो उहाँहरूको चाहिँ त्यो गीत सङ्गीतमा आबद्धताले गर्दा।
0: भनेपछि एउटा पारिवारिक माहौलले पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
2: हजुर हजुर, अवश्य पनि।
0: अन्जना बहिनीको पनि त्यसो भने चितवनबाट हो कि नेपालगञ्जबाटै प्रारम्भ बिन्दु तपाईँहरूको साङ्गीतिक?
1: नेपालगञ्जै हो दाजु,
0: नेपालगञ्ज।
1: हजुर, म जन्मेको त चितवन हो, अहिले पनि मेरो माइत चितवनै हो, तर म पछि मेरो बुवाको अब जागिरको सिलसिलामा हामी उता मुभ भयौँ होइन,
0: हजुर,
1: अनि त्यतै हुर्क्यौँ, बढ्यौँ, पढ्यौँ, त्यतै नै सुरु भयो मेरो
0: सङ्घर्ष। गर्नु चाहिँ कति गाह्रो भयो सुरुवाती दिनमा?
1: सँग
0: अहिले पो सजिलो भयो होइन प्रविधिमा
1: संसार सङ्घर्ष त हामीले निकै गर्नु पर्यो गर्यौँ नै होइन तर हामी दुईजना सँगै भएको भएर चाहिँ त्यति मलाई चाहिँ गाह्रो महसुस भएन त्यो सङ्घर्ष पनि त्यो हुँदा आफ्नो आफूले मन परेको क्षेत्र भएर होला त्यस्तो त्यो आफूलाई चाहिँ हुन्छ नि मैले यति दुःख गर्नु पर्यो भन्ने चाहिँ फिल भएन त्यो दिनहरू अहिले सम्झिँदा चाहिँ मलाई त रमाइलो पो लाग्छ कि
0: त्यो दिनहरू
1: रमाइलो लाग्छ
0: यहाँ हाम्रा प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ देव ज्वेलरी अल्सोट युकेबाट प्रेम दाई लेख्नुहुन्छ नमस्कार तुलजी साथै आजको अतिथि दुवैजनालाई नमस्कार मिठो भला कुसारीबाट गीत सङ्गीतको बारेमा महत्त्वपूर्ण जानकारीको लागि पनि धन्यवाद भनेर उहाँ लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ प्रेम विश्वकर्म दाई देव ज्वेलरी अल्सोट युकेबाट प्रेम दाईलाई पनि धन्यवाद छ होइन यहाँ कैलाश अन्त लिम्बुले चाहिँ अहिले स्क्रिन सट गरेर पठाउनु भएको छ अघि मैले पढ्न खोज्दै थिएँ यो मेसेज हराएको थियो अहिले उहाँले पठाउनु भएको छ नमस्ते तुलजी आज बुधबार लवली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएको गेस्ट सिङ्गर कनाय सिंह सर अञ्जना गुरुङ म्याम हजुरहरू दुवैजनालाई नमस्ते हजुरको यो रमाइलो भलाकुसारी सुनेर कार्यक्रम इन्जोय लिइरहेछु भनेर नन्टनबाट लेख्नु भएको छ अनि अञ्जना गुरुङ म्यामबाट मतकाली सुन्दरी लाइभ गीत सुन्न मन लाग्यो थोरै भए पनि भनेर लेख्नु भएको छ अनि सफलताको शुभकामना चाहिँ यहाँहरू दुवैजनालाई भनेर लेख्नु भएको छ मतकाली सुन्दरी भनेपछि उहाँले तपाईँ गीत सुन्नु भएको छ
1: होइन
0: थोरै स्थायी कस्तो यसको लय
2: धन्यवाद
0: कैलाश अन्त लिम्बुलाई धेरै धेरै धन्यवाद छ
1: सर्वप्रथम त उहाँलाई नमस्कार होइन गीत सुन्नु भएको रहेछ खुसी लाग्यो यो गीतको रचना सङ्गीत चाहिँ हाम्रो कन्याजीकै
0: रचना सङ्गीत तपाईँकै
1: दुइटै नै उहाँले गर्नुभएको गाउनु पर्ने
0: थोरै सुनाइदिनुहोस् न भन्नुभएको

0: उहाँलाई धन्यवाद दिन चाहन्छु। ए तपाईँ भरतपुरकै है?
1: हजुर।
0: र शर्मिलाजी पनि सायद भरतपुरकै हुनुहुन्छ होला, पक्कै लेख्नुहुन्छ कनेक्टिकटबाट, अहिले पनि कार्यक्रम सुनिरहनु भएको छ, खुसी लाग्यो र धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब नयाँ अब युएस फर्किँदै हुनुहुन्छ, हुन त अब नयाँ कामै गरेर जानुभएको छ, बाँकी केही नयाँ सोचहरू छ कि यहाँहरूको दुवैजनाको?
1: अर्को गीत पनि हाम्रो रेकर्डिङ भएको छ, तर अब त्यो भिजुअल चाहिँ भएको छैन,
2: अब
1: त्यही
2: हामी ल्याउने तयार पनि छौँ, दोस्रो
1: क्रममा छ
0: भनेपछि चाँडै आउँदैछ।
1: हजुर।
0: हामी अन्तमा ठ्याक्कै भेटौँला, बोलको गीत राख्नेछौँ, तपाईँहरू दुवैजना को स्वर रहेछ होइन, शब्द चाहिँ प्रकाश केसीकै रहेछ, सन्तोष श्रेष्ठकै सङ्गीत रहेको, यो गीतको बारेमा बताइदिनुहोस् न अलिकति, ठ्याक्कै भेटौँला, यो ठेट शब्द आएछ, फलान ठाउँमा चाहिँ ठ्याक्कै भेटौँला भनिन्छ नि हामी पनि।
1: यो अलिकता लोकशैलीको शब्दहरू चाहिँ अलिक ठेट टाइपको होइन, गुराँस, डोका भने डोको, त्यस्तो टाइपको शब्दहरू छ, अनि लोक फ्लेभरको लोक पप टाइपको गीत छ।
0: यही गीतबाट हामी
1: मेरो नानीले मेरो
0: छोरीले भनेपछि छोरीलाई पनि कलासम्ममा चाहिँ रुचि रहेछ है,
1: रुचि छ,
0: किनकि एउटा खेल्नु एउटा खेल्नु दुईटा खेल्नु तर उहाँ ब्याक टु ब्याक खेल्नु भने कला सङ्गीतप्रति चाहिँ रुचि रहेछ।
1: हजुर,
2: एकदमै राम्रो, उसको चाहिँ एउटा भावना छ गीत सङ्गीत मा, जुन एउटा कला क्षेत्रमा एउटा चाहिँ नृत्य अभिनय क्षेत्रमा उसको एकदमै रुचि भएको हुनाले, र यो गीतको प्रसङ्गमा अलिकति भन्न मन लाग्यो। यो गीत चाहिँ हामीले बनाउने क्रममा त्यति बेला अहिले पछिल्लो हाम्रो फोटो खिचाउन भन्ने गीत किन जोडिन्छ भने, यसमा चाहिँ स्मृति तिमिल सेनाले नै स्मृति तिमिल सेना गुरुआमाले नै निर्देशन गर्नुभएको यो गीत चाहिँ त्यति बेला हामीले ल्याइसकेपछि यति राम्रो भिडियो बनाइदिनु भएको छ उहाँले, र त्यसपछि उहाँको यही यो भिडियो कार्य मन परेर हामीले चाहिँ उहाँसँग बिचमा अञ्जनाजीको पनि गीत आयो, हाम्रो चाहिँ के वरिष्ठ हाम्रो सङ्गीतकार
1: रन्जित गजमेर
2: बाबुजीको, त्यसमा उहाँले पनि के अरे भिडियो बनाउनु भयो, र अहिले फेरि त्यस्तै नाच्ने खालको गीत जुन ठ्याक्कै भेटौँला जस्तै अर्को गीत यो अहिले चाहिँ फोटो खिचाउन, त्यो भएको हुनाले एउटा त्यो बेलाको सम्झना यसमा जोडेर आएको हुनाले मैले कुरा गर्न मन लाग्यो दर्शक श्रोताहरू पनि जानकारीको लागि, र त्यति बेला राम्रो गरिदिनु भएको हुनाले हामीले फोटो खिचाउन भन्ने गीत अहिले स्मृति तिमी गुरुआमासँग नै निर्देशन गरेका छौँ, गीत भिडियो एकदम राम्रो बनेको छ, रेडियो बिएस सुनेर बस्नुभएका हाम्रो चाहिँ हाम्रो तुलसीजीको यो लोकप्रिय कार्यक्रमका सम्पूर्ण दर्शक श्रोताहरूलाई पनि म हार्दिक अनुरोध गर्दछु,
0: यही गीत हामी कार्यक्रम पछाडि राख्नेछौँ, र हाम्रो शर्मिला अधिकारीजी चाहिँ उहाँ चाहिँ भरतपुर भण्डाराको हुनुहुँदो रहेछ, दिदी बहिनी परेछ है भनेर कनेक्टिङबाट लेख्नु भएको छ,
1: ल धन्यवाद,
0: युएसतिरै भेट्नु होला है, ठ्याक्कै भेटौँला भन्दै ठ्याक्कै भेटौँला गीत राख्दै कार्यक्रमलाई बिट मार्ने तर्खरमा छु। अञ्जनाजी र कनाई सिंह यहाँहरू दुवैजनालाई म धन्यवाद दिन चाहन्छु, आइदिनु भयो बेबेस गोर्खा रेडियोमा, र निकै लामो वर्षको अन्तरालपछि भेटघाट पनि भयो, साह्रै खुसी लाग्यो, दुवैजनालाई धन्यवाद
2: दिनुहोस्, तुलसीजी तपाईँको यो लोकप्रिय कार्यक्रम बिएफबिएसको कार्यक्रममा हामीलाई आमन्त्रण गर्नुभयो तपाईँ र तपाईँको सम्पूर्ण श्रोताबिन्दहरू र यो जम्मै बिएफ रेडियो बिएफबिएस परिवारलाई एकदम हार्दिक धन्यवाद।
0: अन्तमा अञ्जना बहिनी केही भन्न चाहनुहुन्छ श्रोताहरूलाई?
1: एकदमै मलाई त एकदम आज यति लामो इन्टरभ्यू दिएको त मेरो सायदै पहिलो पो होला है, तर पनि समयको थाहै पाएन होइन, दोर्सा श्रोताहरूको चाहिँ कुराकानीलाई पनि होइन हेरेर बुझेर सुनेर अनि हजुरसँग कुराकानी गर्दाखेरि चाहिँ एकदम छुट्टै मजा आयो कि, एकदमै
0: यहाँहरू दुवैजनालाई धन्यवाद दिँदै, यहाँहरू दुवैजनाले गाउनु भयो कि यही गीत श्रोता माझ राख्दै बिदा हुन्छ है त, र आदरणीय श्रोताहरू यहाँलाई पनि धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा, र सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु, तपाईँहरूको बाँकी फल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता भएकाहरूको खोजी, त्रिपुर शर्मा भएको आत्मदाह घटनाका पीड़ित परिवारसँगको संवादहीनता र पोल्यान्डमा कार्यरत नेपाली श्रमिकले बैंक खाता खोल्न नपाएको समस्याबारे सदनमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आजको संसद बैठकमा बोल्दै सांसद राई,
1: मनाङको हिमलुङ हिमालमा पहिरोमा खोटाङ जिल्ला ऐसुलखर्का गाउँपालिकाका तीनजना, त्यसमध्येमा एकजना घनश्याम राईको लास भेटिएको, दुईजना लकुमार गुरुङ र सुरज राई भनेर चाहिँ बेपत्ता छ। त्यहाँ कुनै पनि खोजी कार्य भएको छैन भन्ने उहाँहरूको आफन्तबाट गुनासो छ। त्यसमा चाहिँ के गर्न सकिन्छ सम्बन्धित मन्त्रालयको म ध्यान आकर्षण गर्न चाहन्छु। त्रिपुरेश्वरमा अस्ति बसमा आगो लगाई यो अर्जुन दोङ तामाङ जसले आत्मदाह गरेको थिए, ती अर्जुन दोङ तामाङको परिवारसँग सरकारले कुनै पनि संवादवार्ता केही पनि नगरेको भन्ने छ गुनासो। यो के भएको हो? र अर्को कुरो, यो पोल्यान्डमा काम गर्ने नेपालीहरू कम्पनीमा जसले काम गर्छन् त्यहाँ चाहिँ ब्याङ्क खाता खोल्न मिलेको छैन भन्ने छ, र ठुलो समस्यामा आज त्यहाँका युवाहरू जो नेपाली श्रमिकहरू त्यहाँ चाहिँ समस्यामा परेको छ अरे। अब त्यहाँ किन ब्याङ्क खाता खोल्न नमिलेको भन्दाखेरि चाहिँ जेएनजे आन्दोलन पछाडि त्यहाँ ब्याङ्क खाता खोल्न बन्द गरे गरे, त्यहाँ क्यास दिनु मिल्दैन, त्यहाँ चाहिँ ब्याङ्क खाताबाट मात्रै कारोबार गर्नु पर्छ कम्पनीमा काम गर्नेहरूले भन्ने छ, र त्यहाँ चाहिँ जेएनजे आन्दोलन पछाडि खाता खोल्नु नदिएको अथवा जेएनजे आन्दोलन पछाडि तपाईँको खाता खोल्नु बन्द गरेको, र अहिले नयाँ खाता चाहिँ खोल्नको निम्ति तपाईँको नेपाली पासपोर्टको नम्बर अप्लाई गरेर खाता खोल्दै गर्दाखेरि त्यसलाई चाहिँ एक्सेप्ट नगर्ने समस्या रहेछ, अनि ब्याङ्कमा खाता नखोलिसके पछाडि त्यहाँको जो नेपाली श्रमिकहरू छन् सबै ब्याङ्कमा गएर सोद्धाखेरि चाहिँ नेपाल चाहिँ ग्रे लिस्टमा छ त्यसैले खाता खोल्नु मिल्दैन भनेर चाहिँ त्यहाँको युवाहरूले त्यसरी दुःख पाइरहेको रहेछन्। यसमा चाहिँ सम्बन्धित मन्त्रालयले तुरुन्तै के भएको हो हाम्रो श्रमजीवी युवाहरूको पीडा बुझ्नको निम्ति र समस्या समाधान गर्न र पहल गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु।
0: नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढी पहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यान आकर्षण गराउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्मा,
2: आज पाँचौं दिनसम्म टेलिफोन छैन, बिजुली छैन, खाने पानी छैन, बाटोघाटो छैन, जसका कारण दैनिक उपभोग्य वस्तुको अभाव भइसकेको छ। त्यसैले बागलुङ र म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गरी मध्य पहाडी लोकमार्गमा लाइफ लाइनको रूपमा रहेको मालडुङ्गाको पुल तत्काल पुननिर्माण गरी यातायात सुचारू गर्न, उपभोग्य वस्तु सहजीकरण गरी आवश्यक राहत संचार विद्युत र सड़कको पुननिर्माणको लागि नेपाल सरकारसँग म जोरदार माग गर्दछु। भोटेपछि बाढीको लेभलकै भएकोले सरकारले त्यहाँ एउटै प्याकेजमा राख्छ।
0: अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू अवरुद्ध भएको विषयलाई लिएर पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले संसदमा आक्रोश बोक्नु भएको छ। उहाँले कर्णालीका सड़कहरूको दयनीय अवस्था र नागरिकले भोग्नु परेको शास्तिप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
3: सरकारले आफ्नो लिक छोडेको छ, त्यो भनेको गम्भीर दुर्घटनाको बाटो हो। भोलि सरकारले नराम्रो परिणाम भोग्नु पर्ने दिन नआउला भनेर भन्न सकिँदैन। हामी कामना गर्छौँ सरकार सही ट्र्याकमा हिँडोस् र सरकारले आफ्नो परिपक्वता देखाओस्। अहिले कर्णालीका नागरिक फेरि पनि बाढी र पहिरोका कारण सडक अवरोधको पीडामा छन्। कर्णाली राजमार्ग र कर्णाली करिडोर पटक पटक प्रभावित भएको छ। चाडपर्वको बेला नागरिकहरू सहज ढङ्गले घर जाने वातावरण बनाउन, अवरुद्ध सडकहरू तत्काल सुचारू गर्न, सडक खुलाउने मेसिन प्राविधिक जनशक्तिलाई परिचालन गरी तत्काल सहज अवस्था बनाउन म सरकारसँग जोरदार माग गर्न चाहन्छु।
0: ग्लोबल साउथ अन्तर्गत पर्ने मुलुकहरूमा आगामी केही महिना खाद्यान्नका लागि कठिन हुन सक्ने चेतावनी भारतीय विदेश मन्त्रीले दिएका छन्।
4: एसिया सोसाइटीको कार्यक्रममा विदेश मन्त्री डाक्टर एस जयशंकरले युक्रेन र इरान गल्फ क्षेत्रको युद्धको असरले खाद्यान्न अभाव हुन सक्ने बताउनु भएको छ। युद्धका कारण इन्धन रासायनिक मल नहुँदा उत्पादन घट्ने र यसको असर उपभोक्तासम्म पर्ने उहाँको प्रक्षेपण छ।
5: Some of the major grain exporters will not be able to send out their shipments, particularly out of the Black Sea. We are already looking at significant fertilizer shortages, both because the key producers have been in the Middle East and Russia. And their fertilizer production has been impacted. On top of it, we are looking at a super El Nino. So there is going to be a major food crisis probably, in the coming months.
4: ग्लोबल साउथमा पर्ने नेपाल पनि खाद्यान्न आयातका लागि भारतमा भर पर्ने गरेको छ। चीनसँगका सबै नाका बन्द भएका कारण स्थल मार्गका रूपमा नेपालको भारतमा निर्भरता झनै बढेका बेला जयशंकरको चेतावनी आएको छ।
0: विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडोमा नेपालका चारैजना खेलाडी पराजित भएका छन्। पहिलो चरणबाटै देवकी माया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक बाहिरिनु भएको हो। महिला 52 केजी तौल समूहमा नेपालकी देवकी माया पहिलो खेलमा नै भियतनामकी खेलाडी थी नगान हासँग पराजित हुनुभयो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

गीत राजा रानी रवि ओड र स्मिता दाहालको आवाजमा हामी सुन्दैथ्यौँ प्रिय श्रोताबृन्द। र यही गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाको शैलीको शुभारम्भ पनि भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत एवं न्यानो अभिवादन गराउन चाहन्छु। म शिरेश सनवार तपाईँको सेवामा आजको यो प्रस्तुतिको साथमा रहेकी छु। यहाँहरू सबैजनाले कार्यक्रममा मलाई साथ दिनुभएको छ भन्ने आशा रहेको छ। ठिक चार बजीसम्मको लागि यो प्रस्तुति रहनेछ, चार बजीसम्म नै तपाईँहरू सबैले साथ दिनुहोला भनेर म विनम्र अनुरोध पनि टकाउन चाहन्छु। यतिखेर भने समय दिउँसोको 1:10 गएको छ। त आजको प्रस्तुतिमा पनि विभिन्न सरसामग्रीहरू लिएर म हाजिर भइसकेकी छु। विभिन्न प्रकारका चाहिँ नि मिठा मिठा गीत सङ्गीतहरू लिएर म हाजिर भइसकेकी छु। र आज पनि अब कार्यक्रम अवधिभरि नै तपाईँको सेवामा तपाईँको लागि यिनै सरसामग्रीहरू राख्ने मेरो तयारी रहेको छ। र त्यसतर्फ तपाईँलाई लिएर जान्छु के कस्ता सरसामग्री छन् तिनको विषयमा कुरा गर्नु पर्दाखेरिमा चाहिँ नि एकैछिन पश्चात त्यतातिर तपाईँलाई म जानकारी गराउनुतर्फ लाग्छु। अहिलेको लागि भने एकैछिन नेपाली पात्रलाई पल्टाउनु पर्ने हुन्छ। नेपाली पात्रलाई पल्टाउनु पर्दा आज विक्रमसम्म 2083 साल असोज महिनाको 14 गते परेको छ। तदनुसार 30 सेप्टेम्बर 2026 बुधबारको दिन आश्विन कृष्ण चतुर्थी तिथि बुधबार आज चौथी श्राद्धको दिन पनि परेको छ। प्रिय श्रोताबृन्द, र आजको कुरा गर्नुपर्दाखेरि आज चाहिँ नि इन्टरनेसनल पोडकास्ट डे पनि रहेछ, अनि साथसाथमा वर्ल्ड स्कुल मिल्क डे पनि परेको छ। विभिन्न प्रकारका चाहिँ नि विषयवस्तुहरूलाई हाइलाइट गर्नको लागि यस्ता कुराहरू, यस्ता चाहिँ दिनहरूलाई अब्जर्भ गर्ने गर्दछौँ हामी, होइन? र यही सिलसिलामा चाहिँ अवेरनेस डेजहरूको कुरा गर्दाखेरि मैले यी दुईवटा जानकारी तपाईँसँग सेयर गरि पनि सकेको छु। र साथसाथमा आजको कुरा गर्नुपर्दाखेरि अब आज भन्दाखेरि आज अन्तिम दिन भइहाल्यो यो सेप्टेम्बर महिनाको, र सेप्टेम्बर महिनामा चाहिँ एकदमै मन्थ लङ अवेरनेस क्याम्पेन्सहरू जुन चलिरहेका छन् त्यसको लागि आज अन्तिम दिन हो। र यो अनगोइङ जति पनि अवेरनेस क्याम्पेन्सहरू छन् त्यसको कुरा गर्नुपर्दा यो सेप्टेम्बर महिनामा हामीले ब्लड क्यान्सर अवेरनेस मन्थ अब्जर्भ गऱ्यौँ, चाइल्डहुड क्यान्सर अवेरनेस मन्थ अब्जर्भ गऱ्यौँ, गायनोलोजिकल क्यान्सर अवेरनेस मन्थ, अर्ग्यानिक सेप्टेम्बर, युरोलोजी अवेरनेस मन्थ, भास्कुलर डिजिज अवेरनेस मन्थ र वर्ल्ड अल्जाइमर्स मन्थ हामीले चाहिँ नि यिनीहरूलाई चाहिँ यसपटक सेप्टेम्बर महिनामा अब्जर्भ गरेका छौँ। र यसैसँग सम्बन्धित विभिन्न प्रकारका चाहिँ कामहरू, विभिन्न प्रकारका वर्कसप्सहरू, विभिन्न प्रकारका चाहिँ नि भनौँ कार्यक्रमहरू भए, होइन, युकेभरि नै। अनि यसतर्फ चाहिँ यी विषयवस्तुहरू जुन यस क्याम्पेनले उठाएको छ त्यसतर्फ तपाईँ हामी सबैको ध्यान आकर्षण गर्नको लागि चाहिँ नि यो महिनाभरि नै काम भयो भन्दा सायद फरक नपर्ला जस्तो लाग्छ मलाई, होइन? र यसमा जनचेतना अभिवृद्धिले गर्दाखेरि यस्ता कुराहरूमा धेरै हदसम्म हामीले चाहिँ नि त्यसलाई कम गर्न सक्छौँ, अथवा त्यसको पहिचान गरेर समयमा नै हामीले चाहिँ त्यसको लागि के गर्नुपर्ने हो त त्यसको उपचार आदि इत्यादिको तर्फ पनि हामी लाग्छौँ। त्यसर्थमा पनि यस्ता अवेरनेस मन्थ्सहरू भयो, अवेरनेस डेजहरू भयो, हामीले चाहिँ टाइम टु टाइम यस्ता कुराहरूलाई चाहिँ नि अब्जर्भ गर्दै आइरहेका हुन्छौँ। र यही सिलसिलामा यो महिनाभरिका यी अब्जर्भेसन्सहरू मैले तपाईँसँग सेयर गरेँ। र आज पनि इन्टरनेसनल पोडकास्ट डे पनि हो, अन्तर्राष्ट्रिय पोडकास्ट दिवस हरेक साल 30 सेप्टेम्बरमा मनाइने गरिन्छ। र यो दिन चाहिँ पोडकास्टिङको शक्ति, अडियो स्टोरी टेलिङ र दुनियाँभरका श्रोताहरू अनि रचनाकारहरू र यस उद्योगका दिग्गजहरूलाई आपसमा जोड्नको लागि समर्पित दिनको रूपमा आजको दिनलाई हामी लिन्छौँ। र यसको सुरुवात चाहिँ सन् 2014 भएको थियो, अमेरिकामा नेसनल पोडकास्ट दिवसको रूपमा यसको सुरुवात भएको थियो। र यसको लोकप्रियतालाई हेर्दाखेरि सन् 2015 यसलाई अन्तर्राष्ट्रिय जगतमा नै मनाउने भनेर चाहिँ इन्टरनेसनल पोडकास्ट डेको नामबाट विश्वव्यापी स्तरमा मनाउन सुरु गरिएको हो। यसको उद्देश्य भनेको पोडकास्टको माध्यमप्रति जागरुकता बढाउनु, नयाँ क्रिएटर्सहरूलाई प्रेरित गर्नु र मन परेको अडियो कन्टेन्टको उत्सव मनाउनु पनि हो। त तपाईँलाई पनि कुनै न कुनै पोडकास्ट मनपर्छ होला, सुन्नुहुन्छ होला, फलो गर्नुहुन्छ, अथवा तपाईँहरूमध्ये कति त पोडकास्ट पनि हुनुहुन्छ होला, होइन? तपाईँहरू हामीहरू सबैप्रति समर्पित थियो आजको दिन। र पोडकास्टको महत्त्व, पोडकास्टको जुन एउटा माध्यम छ, होइन, यो कम्युनिकेसनको त्यस विषयवस्तुमा चाहिँ नि बढी हामी सबैको ध्यान केन्द्रित गर्नको लागि यो आजको दिन मनाइँदैछ भनेर भन्न चाहेँ यतिखेर मैले। त्यसै गरिकन आज चाहिँ विश्व स्कुल दुध दिवस पनि हो, यानि कि वर्ल्ड स्कुल मिल्क डे। र यो चाहिँ आजको दिनमा मनाइँदैछ 30 सेप्टेम्बरको दिनमा, होइन? र यसको सुरुवात चाहिँ सन् 2000
संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठनद्वारा गरिएको थियो र यसको उद्देश्य चाहिँ मुख्य रूपमा बच्चाहरूको स्वास्थ्य र शिक्षालाई बढावा दिनको लागि स्कुल मिल्क प्रोग्राम को महत्त्वलाई चाहिँ रेखाङ्कित गर्ने अनि बच्चाहरूमा पोषणप्रति जागरूकता फैलाउने पनि हो र यो दिन दुनियाँभरिका स्कुलहरूमा बच्चाहरूलाई पौष्टिकको रूपमा दुध उपलब्ध गराउने र उनीहरूको शारीरिक साथसाथमा मानसिक विकासमा पनि ध्यान केन्द्रित गर्ने अवसर को रूपमा लिन सकिन्छ र यो यस कारणले गर्दाखेरि पनि महत्त्वपूर्ण छ कि यस्तो कुराहरूमा हामी सबजना जागरुक हुनुपर्छ भनेर तपाईँ हामी सबैको ध्यान आकर्षण यसतर्फ चाहिँ रहेको छ होइन र यस कारणले गर्दाखेरि यो हरेक साल सेप्टेम्बरको अन्तिम बुधबारको दिनमा मनाइन्छ अन्तिम बुधबार आज चाहिँ 30 सेप्टेम्बरको दिनमा परेको कारणले गर्दाखेरि आज वर्ल्ड स्कुल मिल्क डे मनाइँदैछ विश्वभरि नै त यो दुधको जति पनि फाइदाहरू छ त्यो त अब भनेर साध्य नै छैन होइन यस अर्थमा यसको फाइदा चाहिँ बच्चाहरूलाई मिलोस् र उनीहरूले चाहिँ नि होइन यसबाट चाहिँ धेरै पोषणहरू प्राप्त गरेर आफ्नो शारीरिक र मानसिक विकासमा उनीहरू चाहिँ एकदमै राम्रो तरिकाले अगाडि बढुन् भन्ने चाहिँ यो भनौँ एउटा उद्देश्यको साथमा आजको दिनलाई हामीले अब्जर्भ गरिरहेका छौँ प्रिय श्रोतावृन्द र यति नै भन्न चाहेँ अहिलेको लागि कार्यक्रम अन्तर्गत यस्तै मिठा मिठा गीत सङ्गीतहरूको साथमा अब अगाडि बढ्नुपर्दा 2 बजेको समाचार हुन्छ त्यस पश्चात कार्यक्रममा अगाडि हामी चाहिँ एकै कलाकारका गीत सङ्गीतहरू सुन्छौँ र यस अन्तर्गत आज हामी सुषमा श्रेष्ठ उर्फ पूर्णिमा पूर्णिमा भनेर पनि भनिन्छ सुषमा श्रेष्ठ भनेर पनि भनिन्छ स्पेसली उनी चाहिँ हिन्दी सिने जगतकी गायिका हुन् तर उनले नेपालमा पनि थुप्रै गीतहरू गाएकी छिन् त उनकै केही गीत सङ्गीतहरू हामी सुन्नेछौँ कार्यक्रमको दोस्रो चरणमा अनि अन्तिम चरणमा भने म तपाईँलाई फेरि पनि कार्यक्रममा अगाडि लिएर जानेछु र 3 बजेको समाचार सँगसँगै कार्यक्रमको अन्तिम चरण रहनेछ तपाईँहरूको लागि।

प्रिय श्रोतावृन्द, यति नै गर्न चाहे मैले अहिले तपाईँको लागि यो जानकारीहरू होइन, र ठिक 4 बजीसम्म यिनी विविध सर सामग्रीहरूको साथमा तपाईँको सेवामा म रहनेछु भनेर भन्न चाहन्छु। र अगाडि बढ्नु पर्दाखेरि अब भने म तपाईँलाई लिएर जान्छु अर्को एउटा मिठो गीततर्फ। त्योभन्दा अगाडि चाहिँ नि हामी अलिकति मौसमको जानकारी लिइहाल्छौँ। आज चाहिँ भारी वर्षा पूर्व भूभागहरूमा मिड डे पश्चात चाहिँ कम भएर जाने देखिन्छ, घाम लाग्ने देखिन्छ। त्यस पश्चात स्पेसली यो पश्चिमी भूभागहरूमा चाहिँ कुनै कुनै ठाउँमा त असिना वर्षा पनि हुन्छ र धेरै भारी वर्षा पनि हुनसक्ने सम्भावना छ मेघ गर्जनको साथमा। हावाको बहाव हिजो अस्तिको तुलनामा अलिकति कम त भएको छ, तर स्पेसली पश्चिमी भूभागहरूतिर चाहिँ उस्तै नै एकदमै बहाव तेजको रूपमा नै बढिरहेको छ। र इन्फ्याक्ट हिजो अस्ति भन्दा अलिक कम भए पनि जुन हावाको तीव्रता छ त्यो चाहिँ कायम नै रहेको छ। आज राति पानी पर्ने क्रम चाहिँ पश्चिमी तटवर्तीय क्षेत्रतिर जारी रहन्छ, अन्यत्र सुक्खा र आकाश खुला रहनेछ। अनि उत्तरी भन्दाखेरि पनि पूर्वीय र दक्षिण पूर्वीय भूभागहरूतिर आज राति चाहिँ अलिकति चिसो भएको महसुस हामी सबैले गर्न सक्छौँ। यो जानकारी पश्चात अब भने म अगाडि बढिहाल्छु। फेरि पनि अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ प्रिय श्रोता तपाईँलाई एउटा मिठो गीततर्फ नै लिएर जान्छु। र यो गीत सँगसँगै कार्यक्रममा अब अगाडि हामी हाम्रो आजको चाहिँ हेल्थ सेगमेन्टतर्फ बढ्ने बेला भइसकेको छ, र हेल्थ सेगमेन्टतर्फ तपाईँलाई म लिएर जाने तयारीमा छु, र तपाईँ सबैले पनि पूर्ण रूपमा साथ दिनु नै हुन्छ होला भन्ने आशा पनि गरेको छु है मैले यतिखेर। आउनुहोस् अब यति भन्दै गर्दाखेरि तपाईँलाई अर्को एउटा गीत सुनाइहाल्छु, मैले अघि पनि भनिहालेँ होइन, र यही मिठो गीतको साथसाथमा कार्यक्रमलाई अगाडि जोड्छु। र गीत चाहिँ अहिले तपाईँको लागि पुष्पन प्रधानको आवाजमा म राख्दैछु। पुष्पन प्रधान भन्ने बित्तिकै साह्रै नै मिठो स्वरको धनी, मिठा मिठा गीतहरू उनको आवाजमा हामीले सुन्दै आइरहेका पनि हौँ होइन। र यही सिलसिलामा अब भने यो एउटा गीत हामी सुनौँ, बन्दकी यो गीतको टाइटल रहेको छ पुष्पन प्रधानको आवाजमा। अब सुनाउँदै अगाडि हेल्थ सेगमेन्टमा भेट्ने तपाईँलाई बाचा गर्छ है।

BFBS Gorkha Radio. भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। BFBS Gorkha Radio।

हजुर त आदरणीय श्रोता वृन्दीमा कोसेलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ र स्वास्थ्य चर्चामा आज भने हामी अलिकति मिल्क यानि कि दुधको विषयमा कुरा गर्छौँ किनभने यो आजको दिनको कुरा गर्नुपर्दा संसारभरि नै हामीले चाहिँ नि विश्व स्कुल दुध दिवस मनाइरहेका छौँ यानि कि वर्ल्ड स्कुल मिल्क डे मनाइरहेका छौँ र हरेक साल सेप्टेम्बर महिनाको अन्तिम बुधबारको दिनमा यो विश्व स्कुल दुध दिवस मनाइन्छ जसबारे चाहिँ बच्चाहरूको लागि यो दुधको कति महत्त्व छ भन्ने कुरा उजागर पनि हुन्छ र बच्चाहरूलाई स्कुलमा दुध दिन प्रेरित पनि गर्ने गरिन्छ बच्चाहरूलाई स्वयं दुध पिउनको लागि प्रेरित गर्ने पनि आजको दिनको मुख्य उद्देश्य हो भन्दा फरक नपर्ला त यस कारण गर्दाखेरि आज अब दुधको फाइदाको बारेमा अलिकति म कुरा गर्न चाहन्छु फाइदा मात्र होइन कहिलेकाहीँ अलिकति यसको चाहिँ नोक्सान पनि हुनसक्छ भन्ने कुरालाई पनि म जोड्नेछु आज दुधको फाइदा र नोक्सानको कुरा गर्छौँ है त बच्चाहरूलाई त भइ नै हाल्यो तपाईँ हामी जस्तो वयस्कहरूलाई पनि यसको फाइदा के छ त बेफाइदा के छ यस विषयवस्तुमा आजको हेल्थ सेगमेन्टमा चर्चा गर्ने तयारीमा छु म त यो संसारमा यस्तो कोही पनि सायद व्यक्ति हुनुहुन्न होला होइन जसले चाहिँ दुधको बारेमा नसुनेको होस् अथवा जसले चाहिँ दुधको एकदमै स्वास्थ्य गुणहरूको बारेमा थाहा नपाएको होस् होइन हरेक घरमा चाहिँ बाल्यकालदेखि नै बच्चाहरूलाई चाहिँ यस कुराबाट चाहिँ परिचित गराइन्छ कि दुध पिउनु स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक छ भनेर र त्यही बच्चा जब चाहिँ जन्मेको हुन्छ होइन जब बच्चा जन्मिन्छ जन्मेको प्रथम जन्मिने बित्तिकै उनको प्रथम जुन चाहिँ खाना के हुन्छ त भन्नुहुन्छ भने त्यो दुध नै हो है र सम्पूर्ण रूपमा पोषणको लागि ऊ चाहिँ आफ्नो आमाको दुधमा नै निर्भर गर्दछ त्यसपछि आजीवन गाई भैँसी आदिको दुध पिएर आफैलाई स्वास्थ्य राख्दछ भनिसकेपछि दुध कति पोषक छ र दुध कति महत्त्वपूर्ण छ हाम्रो लागि भन्ने कुरा आफै नै यो चाहिँ प्रमाणित हुन्छ भन्दा फरक पक्कै पनि नपर्ला होइन दुधको कुरा गर्नुपर्दाखेरि दुधबाट बन्ने जति पनि पदार्थहरू छन् त्यसबाट पनि हामीलाई लाभ मिल्छ जस्तो कि पनिर भयो होइन दही भयो घिउ भयो होइन मक्खन भयो यिनीहरूबाट हाम्रो स्वास्थ्य लाभ भइ पनि रहेको हुन्छ र यसै गरिकन विभिन्न प्रकारका डेयरी उत्पादनहरूमा पनि दुधको बडो महत्त्वपूर्ण स्थिति रहन्छ महत्त्वपूर्ण उपस्थिति रहन्छ किनभने दुधले थुप्रै प्रकारका मिठा मिठा डेलिसियस मिठाईहरू पनि बन्ने गर्दछन् होइन र दुनियाँभरिमा लगभग 6 अरबभन्दा बढी मानिसहरूले यस्ता डेयरी उत्पादनहरूलाई चाहिँ नियमित रूपबाट सेवन गरिरहेका हुन्छन् यो मानव जातिको लागि एकदमै आवश्यक तत्त्वहरूमध्येको एक बनिसकेको छ किनभने दुधले दिने हरेक प्रकारको चाहिँ नि त्यो जुन पोषक तत्त्वहरू छ होइन त्यो चाहिँ हाम्रो लागि महत्त्वपूर्ण छ है त्यो कारण गर्दाखेरि पनि दुध तपाईँ हामी सबैले सदैँदेखि पिउँदै आएका हौँ उपयोग गर्दै आएका हौँ र सदैँसम्म यसको उपयोग भइ पनि रहन्छ दुध वास्तवमा एकमात्र यस्तो आहार हो जो चाहिँ आजीवन हामीसँग रहन्छ र हाम्रो शरीरलाई पोषित गरेर यसलाई मजबुत बनाएर यसलाई विकास गर्नमा मद्दत गरिरहन्छ बिमारीहरूसँग लड्नको लागि हाम्रो शरीरलाई ताकत दिन्छ होइन र बिमारीहरूबाट हाम्रो शरीरलाई टाढा पनि राख्छ र यसको यही गुणले गर्दाखेरि यो सबै आहारहरूमा सर्वश्रेष्ठ आहारको रूपमा पनि यसलाई लिन सकिन्छ प्रकृतिको कल्याणकारी पेय पदार्थ भनेर दुधलाई लिन पनि सकिन्छ भन्दा फरक नपर्ला जस्तो लाग्छ दुधमा क्याल्सियम हुन्छ जो हड्डी र दाँतहरूलाई मजबुत गर्नमा महत्त्वपूर्ण भूमिका निभाउँछ यसले र यो मांसपेशीको निर्माणमा पनि यसले चाहिँ योगदान दिइरहेको हुन्छ दुध विभिन्न प्रकारका जनावरहरूबाट प्राप्त हुन सक्छ जसमा ती सबै स्वास्थ्य लाभ प्रदान गर्ने खालका हुन्छन् चाहे त्यो गाईको दुध होस् भैँसीको दुध होस् होइन अनि यस गरिकन बाख्राको भेडाको याक र उँठको दुध पनि एकदमै फाइदाजनक साबित भएको छ हुन त दुनियाँभरिमा अधिकतर घर घरमा चाहिँ गाईको दुध नै सबैभन्दा लोकप्रिय मानिएको छ त यही दुधको विषयमा आज हामी कुरा गर्दैछौँ यसको फाइदाहरूको विषयमा कुरा गर्ने तयारीमा छु म मांसपेशीको विकास सबैभन्दा अगाडि यसको कुरा गरौँ होइन मजबुत मांसपेशीको लागि दैनिक आहारमा दुधलाई सामेल गर्नु अनिवार्य छ शरीरको मांसपेशीको विकासको लागि प्रोटिनको आवश्यकता हुन्छ र दुध एकदमै राम्रो गुणवत्ता प्रोटिनको प्राकृतिक स्रोतहरूमध्येको एक हो है दुधमा 20% वे र 80% क्यासिन हुन्छ जबकि वे अति सरलताको साथमा एमिनो एसिडमा बदलिएर रक्त प्रवाहमा अवशोषित हुन्छ क्यासिन प्रोटिन चाहिँ यस प्रक्रियाबाट गुज्रनको लागि अलिकति समय यसले लिन्छ र यसको पाचन अलिकति बिस्तारै हुन्छ र दुधमा निहित क्याल्सियमले मांसपेशी र रक्तको स्वास्थ्यमा आफ्नो योगदान दिइरहेको हुन्छ त प्रत्येक दिन तपाईँ यदि व्यायाम गर्नुहुन्छ कसरत गर्नुहुन्छ भने त्यस पश्चात एक गिलास दुध अवश्य पिउनुहोस् यसबाट
यसबाट तपाईँको शरीरमा व्यायामबाट हुनेवाला थकावट हुँदैन, साथमा शरीर हाइड्रेटेड पनि रहन्छ र मांसपेशीको निर्माणलाई पनि प्रोत्साहित गर्छ यसले। यसै गरी दाँतहरूलाई पनि मजबुत बनाउँछ यसले। दाँतको स्वास्थ्य एवं मजबुतीको लागि दुध सर्वोत्तम आहार विकल्पहरूमध्येको एक हो। दुधमा दाँतको स्वास्थ्यको लागि अधिक मात्रामा क्याल्सियम, फस्फोरस र आयरन पाइन्छ जसबाट दाँत मजबुत बन्छ। यसले चाहिँ हाम्रो जबडाको हड्डीहरू जुन छ होइन यसलाई पनि मजबुत बनाउनमा सहायता गर्छ। मजबुत दाँतहरूको आनन्द लिनको लागि प्रत्येक दिन दुध पिउनुहोस् है त। विशेष गरिकन बच्चा र युवाहरूलाई दुधको सेवन अवश्य गर्नुपर्ने हुन्छ किनभने त्यति बेला उनीहरूको दाँतहरू बन्दैछ हुन्छ, शरीरका विभिन्न अंशहरू बन्दै हुन्छ, यसको कारण गर्दाखेरि त्यसको मजबुतीको लागि पनि जब विकासशील अवस्थामा चाहिँ यसको प्रयोग झन् बढी गर्नुपर्ने हुन्छ र बच्चाहरूलाई त ऊर्जा प्राप्त गर्नको लागि पनि दुध दिनुपर्ने सल्लाह दिइन्छ। यसै गरिकन राम्रो निन्द्रा पनि यसले लगाउँछ। तनाव निन्द्राको एउटा प्रमुख कारक तत्व हो जसको कारणले गर्दाखेरि मानिसहरू रातभरि नसुतिकन पनि रहन्छन् होइन। यस्तोमा एक ग्लास दुध सुत्नुभन्दा अगाडि पिउनुभयो भने राम्रो तपाईँलाई निन्द्रा मिल्छ। दुधमा एमिनो एसिड ट्राइटोफन हुन्छ जसले निन्द्रा ल्याउनमा सहायता गर्छ। छालाको लागि पनि दुध अत्यन्तै राम्रो मानिन्छ र विभिन्न प्रकारका चाहिँ नि वस्तुहरू जुन हाम्रो छालाको लागि प्रयोग गर्छौँ त्यसमध्ये सर्वोत्तम सामग्रीहरूमध्येको एक हो यो दुध। यस कारण गर्दाखेरि दुधबाट चाहिँ नि हामीले दुधबाट पहिला चाहिँ पहिला पहिलाको जमानामा दुधबाट नुहाउने, दुधबाट अनुहारहरू धुने खालको कुराहरू पनि सुन्दै आएका छौँ होइन। यो छालाको लागि राम्रो हुन्छ भनेर नै यसको प्रयोग यसरी गरिएको हुन्छ भन्दा फरक नपर्ला है। अनि यसै गरिकन शरीरलाई पनि हाइड्रेटेड राखिरहन्छ यसले अनि हाम्रो स्मरण शक्तिलाई पनि यसले बढाउनमा मद्दत पुर्याउँछ। रिसर्चबाट पनि यो कुरा साबित भइसकेको छ भने छ कि कम फ्याटवाला दुध जुन हुन्छ यसले चाहिँ मस्तिष्कको शक्ति बढाउँछ र अल्जाइमर रोगलाई रोक्नमा मद्दत गर्छ। यस यो चाहिँ भिटामिन बी ट्वेल्भको एउटा राम्रो स्रोत हो जो सोच्ने शक्तिलाई राम्रो बनाउनको लागि महत्त्वपूर्ण प्रोटिनको रूपमा यसलाई हामीले लिन सक्छौँ है। अनि यसै गरिकन वजन घटाउनमा पनि उपयोगी मानिन्छ र इजरायलको नेभेभ विश्वविद्यालयको शोधकर्ताहरूद्वारा गरिएको अध्ययन अनुसार दुध चाहिँ वजन घटाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसले यसमा क्याल्सियम र भिटामिन डी हुन्छ जो शरीरमा जुन मोटोपन छ अथवा फ्याट छ यसलाई घटाउनको लागि प्रभावकारी काम यसले गर्छ। दुधमा प्रोटिन र पानीको मात्रा अधिक हुन्छ जसले पेटलाई लामो समयसम्म भरेको महसुस गराउँछ। यसको अलावा यसमा कन्जुगेटेड लिनोलिक एसिड हुन्छ जसले मोटापावाला व्यक्तिहरूको अधिक बोसोबाट छुटकारा दिलाउँछ। त दुधको फाइदाहरूको मैले कुरा गरेँ आदरणीय श्रोतावृन्द र यसमा चाहिँ नि अझै पनि दुधको फाइदाहरूको कुरा म अगाडि जोड्नेछु। अहिलेको लागि भने अब एउटा छोटो साङ्गीतिक विश्राम लिने बेला भएको छ र यसको लागि म सबिन राईले गाउनुभएको एउटा गीत राख्न चाहन्छु।

0: एक्सप्रेस गोर्खा रेडियो। तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, मैले रमाइला निको आवाजमा एउटा गीत सुनाएँ मैले तपाईँलाई. आज हामी सुन्दैछौँ हेल्थ सेगमेन्ट अन्तर्गत दुधको फाइदाहरू, किनभने आज चाहिँ वर्ल्ड स्कुल मिल्क डे परेको छ र यसै सिलसिलामा चाहिँ हामी यस विषयवस्तुमा केही जानकारी सेयर गर्दैछौँ. र मैले तपाईँलाई भनिसकेँ कसरी चाहिँ कस्ता कस्ता फाइदाहरू हुन्छन् भन्ने कुरा, जस्तो कि मांसपेसीको विकासदेखि लिएर दाँतको मजबुती होइन, अनिद्रामा पनि यसको मद्दत मिल्दो रहेछ हामीलाई, अनि स्वास्थ्यको हिसाब किताबले हेर्दाखेरि छालादेखि लिएर शरीरलाई हाइड्रेटेड राख्नेदेखि लिएर स्मरण शक्ति बढाउने वजन घटाउनेसम्ममा यसलाई चाहिँ हामीले उपयोग गर्न सक्छौँ भने हाम्रो कपालको लागि पनि यो फाइदाजनक छ. स्वास्थ्य सौन्दर्य दुइटैको कुरा गरौँ है. दुधमा कपाललाई तीव्र विकासको लागि आवश्यक सबै प्रोटिनहरू, क्याल्सियम र खनिज पदार्थ हुन्छन्. कपाललाई स्वास्थ्य र क्षतिग्रस्त बनाइराख्नको लागि दुधले मद्दत गर्छ. यो एउटा राम्रो कन्डिसनरको रूपमा पनि काम गर्छ. यसले केवल त हाम्रो कपाल र टाउको जुन स्काल्प छ, यसको जुन छाला छ, यसलाई हामीले दुधमा लगाउनुपर्छ यसमा, र केही मिनटको लागि छोडिदिनुपर्छ. त्यस पश्चात स्याम्पू गर्ने, अनि एकदमै सुन्दर, राम्रो, सफ्ट, सिल्की कपाल हामीले पाउन सक्छौँ है. र यसै गरिकन एसिडिटीमा पनि यसको लाभ हामीलाई थाहा भएको कुरा हो. प्रतिदिन दुध पिउनाले हाम्रो पाचन तन्त्र पनि राम्रो रहन्छ, र यो चाहिँ रेटिनोइड र विभिन्न प्रकारका रेटिनोइड एसिडको उत्पादनमा यसले चाहिँ मद्दत गर्छ, जसले गर्दाखेरि पाचन तन्त्रमा भइरहेको जलन र इन्फ्लामेसनलाई नियन्त्रण गर्नमा मद्दत मिल्छ. यसको अलावा दुधमा उपस्थित भिटामिन डीले नयाँ कोशिकाहरूको विकासलाई बढाउँछ. यसले पाचन तन्त्रमा क्याल्सियमको स्तरलाई नियन्त्रित गर्नमा पनि मद्दत गर्छ. यसको अतिरिक्त दुध एक प्राकृतिक एन्टासिडको रूपमा पनि रहेको हुन्छ, जसले गर्दाखेरि पेटको जुन एसिड छ यसको प्रभावलाई कम गरेर एसिडिटी वा जलनबाट हामीलाई राहत पनि दिन्छ है. र यसै गरिकन केही क्यान्सरको खतरा पनि केही हदसम्म कम गर्नमा यसले मद्दत पुर्याउँदो रहेछ. कैयौँ अध्ययनहरूबाट पत्ता लागेको छ कि दुधले पुरुष र महिलाहरू दुवैमा क्यान्सरको खतरालाई केही हदसम्म कम गर्न सक्छ. दुधमा क्याल्सियम, भिटामिन डी र यसै गरिकन संयुमित लिनोलिक एसिड हुन्छ. यसको मात्रा अधिक पनि हुन्छ, र दुधको सेवनबाट कोलोरेक्टल स्तन र पेटको क्यान्सरको खतरा केही हदसम्म कम हुन सक्छ. केही अध्ययनहरूले यो सुझाव दिएको छ कि कम फ्याटवाला दुधबाट डिम्बा ग्रन्थिको क्यान्सरको खतरा पनि कम हुन सक्छ भनेर. तर सबै अध्ययनहरूमा चाहिँ यो जोखिम कम भएको चाहिँ पाइएको छैन. यस अर्थमा यही दुधको सेवनले मात्र क्यान्सरको चाहिँ कम, क्यान्सरको जुन जोखिम यसलाई कम गर्छ भनेर ढुक्क भएर बस्नु पनि मिल्दैन. तर केही हदसम्म यसले मद्दत पुर्याउन रहेछ भन्ने कुरालाई चाहिँ हामीले विचार गर्न सक्छौँ. त दुधको अन्य लाभहरूमा चाहिँ नि पुरै दिनको थकावट टाढा भगाउनको लागि दुध लाभदायक हुन्छ. तातो दुधको एक ग्लासको सेवनले तनावलाई कम गर्ने र नसाहरूलाई आराम दिनमा मद्दत गर्छ. यसले ऊर्जालाई बढाउँछ र पिएमएसको लक्षणहरूलाई पनि कम गर्छ. पिएमएस यानि कि पिरियड्सको लक्षणलाई पनि कम गर्छ. दुधले हाम्रो मांसपेसीमा सुधार ल्याउँछ. कसरत या व्यायाम गरिसके पश्चात दुधको सेवनले ऊर्जा बढाउनमा मद्दत पुग्छ भने मांसपेसी मर्मतमा पनि मद्दत मिल्छ. यदि तपाईँको घाँटीमा केही पीडा महसुस गर्नुभएको छ भने यो पीडाबाट राहत दिलाउनको लागि दुधको एउटा तातो तातो कपले हामीलाई मद्दत गर्न सक्छ. अनि छालाको रङ निखार्नको लागि पनि दुधको प्रयोग गर्न सकिन्छ. अनि यसबाट चाहिँ आफ्नो अनुहारमा, गर्दनमा तपाईँले चाहिँ काँचो दुधलाई लगाएर 10 मिनटसम्म राख्न दिने, त्यस पश्चात ताजो पानीले चाहिँ मुख धुने, अनुहार धुने, र यसले चाहिँ हाम्रो छालालाई नरम पनि बनाउन मद्दत गर्छ. र हुन त क्याल्सियम हड्डीहरूलाई मजबुत गर्नको लागि एकदमै भनौँ हामीले मान्छौँ क्याल्सियमलाई होइन, हड्डीको मजबुतीको लागि भनेर, तर यसले कार्डियोभ्यास्कुलर बिमारी र स्ट्रोकहरूको सम्भावनालाई पनि केही हदसम्म कम गर्नमा मद्दत गर्न सक्छ. यसैले दुधको नियमित मात्रामा सेवन गर्नाले हाम्रो मुटुलाई पनि मद्दत मिल्छ. तर कुरो यति हो कि हामीले दुध पिउँदाखेरि यसको चाहिँ हामीले कम फ्याटवाला दुध पिउनुपर्छ. सेमी स्किम्ड मिल्क अथवा स्किम्ड मिल्क पिउँ भने एकदमै राम्रो हुन्छ. तर अब यो दुधहरूको जति पनि मैले गुणहरूको कुरा गरेँ होइन, जसले गर्दाखेरि हामीले दुध पिउनुपर्छ भन्ने हामीलाई मनमा लाग्न सक्छ होइन, र यो चाहिँ हामीले बुझ्नुपर्ने कुरा के हो भने दुधको अनेकौँ लाभ छ, तर केही नोक्सान पनि छ. हुन त दुधको दुष्प्रभाव एकदमै दुर्लभ छ, तर पनि यसमा ल्याक्टोज हुनुको कारणले गर्दाखेरि कहिलेकाहीँ पाचन तन्त्रसँग सम्बन्धित विकारहरूबाट ग्रस्त हुनुपर्ने हुनसक्छ. विशेष गरिकन ल्याक्टोज इन्टोलरेन्ट मान्छेहरूलाई दुधले चाहिँ अलिकति बेफाइदा
फाइदा पुर्याउँछ हैन जहाँ दूधले चाहिँ कब्जियतमा राहत दिलाउनको लागि फाइदाजनक छ भनेर मैले भने त्यही दूधको सेवनले कहिलेकाहीँ ग्यास ब्लोटिङ अनि पेट दुख्ने डायरिया जस्तो काम पनि हुन सक्छ केही बच्चाहरूलाई दुधमा पाइने क्यासिन प्रोटिनलाई पचाउनमा गाह्रो हुन्छ जसले गर्दा विभिन्न प्रकारका समस्याहरू आउन सक्छ र दुधको चाहिँ जुन प्रकृति छ त्यो अलिक चिसो हुन्छ होइन हुन त यसलाई कुनै पनि मौसममा पिन सकिन्छ दुधको कयौँ स्वास्थ्य लाभ हुन्छ तर यसको अधिक उपयोगी चाहिँ शरीरमा कुनै प्रकारको समस्या पैदा गर्न सक्छ यसले होइन केही केही उपयोगले चाहिँ तर धेरै खायो भने चाहिँ नि त्यस कारण गर्दाखेरि दुधको सेवन पनि नियमित मात्रामा थोरै गर्नुपर्ने हुन्छ थोरै अथवा भनौँ लिमिटेड मात्रामा गर्नुपर्ने हुन्छ राम्रो भनेर कुनै पनि कुरालाई धेरै प्रयोग गऱ्यौँ भने यसबाट चाहिँ नि हामीलाई त्यसको भनौँ नकारात्मक असर पनि पुग्न सक्छ त दुधको कुरा गरेँ मैले आज विश्व स्कुल दुध दिवस हो आज यस कारणले गर्दाखेरि र अब भने तपाईँलाई म अगाडि लिएर जान्छु अगाडि एउटा मिठो गीतको पालो परेको छ र यो गीतको साथसाथमा कार्यक्रमलाई म अगाडि तपाईँको लागि अब 2 बजेको समाचारतर्फ लिएर जान चाहन्छु र समाचार सँगसँगै हामी कार्यक्रमको अर्को चरणमा स्रष्टा एक सृजना अनेक सुन्छौँ जस अन्तर्गत आज सुषमा श्रेष्ठ उर्फ

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: રેડિયો ગોરખા રેડિયો.
3: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा थुप्रिएको अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्न 500 र 1,000 रुपियाँ दरका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकेमणि न्यौपानेले भ्रष्टाचारबाट जम्मा भएको रकमलाई ब्याङ्किङ प्रणालीमा ल्याउन वा निष्क्रिय बनाउन नोटबन्दी आवश्यक रहेको बताउनुभयो। उहाँले लामो समयदेखि राज्य दोहानबाट जम्मा भएको कालो धनले मुलुकको सुशासनमा चुनौती थपिएको दावी गर्नुभएको छ।
5: नोटबन्दी गर्नु पर्यो सरकारले, तत्काल यी नोटहरूलाई सरकारले लिएर ब्याङ्किङ प्रणालीमा ल्याउनु पर्यो र नयाँ नोट जारी गर्नु पर्यो, रूप परिवर्तन गरेर आवश्यकता पर्यो भने, र आवश्यकता नपर्दाखेरि त छँदैछ रकमको आवश्यकता पर्दा नयाँ नोट जारी गरौँ, यी भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानीमा परिणत गरौँ, देशलाई सुशासनको रोक्नका लागि यिनीहरूले गर्दै गरेको षड्यन्त्र हामीले यही तुवाउँ, भारतबाट हामीले सिकौँ, भारतमा पनि यस्ता नोटहरू बन्द गरिएको थियो।
4: न्यौपानेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले समर्थन गर्नुभएको छ। दुलालले आवश्यक परे नोटबन्दीका लागि सांसदहरूको हस्ताक्षर अभियान सञ्चालन गर्न आफ्नो दल तयार रहेको बताउनु भएको छ।
6: भर्खरकै पूर्ववक्ता माननीयज्यूले राखेको प्रस्तावमा पूर्ण समर्थन, शत प्रतिशत समर्थन गर्दै रासोपाको सरकारलाई अविलम्ब पुराना नोटहरूलाई 1,000 र 500 का नोटहरूलाई नोटबन्दी गर्नको लागि जोरदार रूपमा सरकारसँग माग गर्दछु र हाम्रो दल नेपाली कम्युनिस्ट पार्टी दलको तर्फबाट सम्पूर्ण रूपमा साथ र सहयोग हुने र हाम्रो संघीय संसदका सबै सदस्यहरूले हस्ताक्षर गरेर दिनु परे पनि आजै दिने घोषणा गर्न चाहन्छु र रासोपालाई सँगै प्रश्न गर्न चाहन्छु, यो 1,000 र 500 को भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न तपाईँलाई केले छेक्यो? तुरन्त गर्नको लागि म माग गर्दछु र यसको लागि रुलिङ गर्न सम्माननीय सभामुख समक्ष पनि म जोरदारमा माग गर्दछु।
3: सरकारले जानकी मन्दिर समेत 4 किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि अहिले मन्दिर नै अलमलमा परेको छ। मन्दिरमा हुने नियमित कामकाज समेत प्रभावित भएको छ। जनकपुरबाट लक्ष्मण यादव।
7: सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र जनकपुर धामको जानकी मन्दिरमा केही दिनदेखि नियमित पूजा अर्चना बाहेकका गतिविधि ठप्प भएको छ। नेपाल सरकारले जानकी मन्दिर समेत समावेश रहने गरी परिक्रमा सडकको विभिन्न चोकलाई 4 किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि मन्दिरका अन्य कामकाज अगाडि बढ्न सकेको छैन। सरकारले धार्मिक र सांस्कृतिक महत्वलाई अक्षुण्ण राख्न महत्वपूर्ण निर्णय गरेको स्थानीयको बुझाइ छ, तर निर्णय गरेर मात्र पुग्दैन। विगतमा पनि परिक्रमा क्षेत्रलाई मधुमांस निषेधित क्षेत्र घोषणा गरेको थियो, जो अझै कार्यान्वयनमा आउन सकेको छैन। गुठी संस्थान, पुरातत्व विभाग र महोत्तरीको प्रकौली स्थित नेपाली सेनाको गणले समेत जानकी मन्दिरमा कुनै प्रकारको कामकाज नगर्न भनेपछि अन्यलको अवस्था सिर्जना भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताउनुभयो।
8: संरक्षित क्षेत्र घोषणा केलकै तेल्हा मरहा अर्घा सबके संरक्षण ध्यान केलकै जे सबके पोखरे दिस तर लोक आब सटर आ गेट खोलै छै, एकरा कुन निकाय एकरा देखतै।
7: जानकी मन्दिरमा महन्तले परम्परागत रूपमा गर्दै आएको कार्यमा रोक लगाउने निकायहरूले आफ्नो स्तरबाट यस्ता कार्यहरूलाई निरन्तरता दिन जरुरी रहेको सरोकार वालाहरू बताउँछन्। जानकी मन्दिरले आयोजना गर्ने सबैभन्दा ठूलो महोत्सव राम जानकी विवाह महोत्सव आउन लागे पनि तयारी ठप्प जस्तै छ। मन्दिरको रङ रोगनमा समय लाग्ने गरेकाले केही महिना अघिदेखि रङ रोगन जस्ता कार्य अगाडि बढाउनु पर्ने हुन्छ। परापूर्व कालदेखि चलिआएको धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरूलाई तत्काल सरकारले संज्ञानमा लिएर अगाडि बढाउने वातावरण बनाउनु पर्ने नागरिक समाजका अगुवा महाशंकर ठाकुरको माग छ।
9: अब जानकी मन्दिरलाई रोक्नु भनेको दुर्भाग्य हो, जानकी मन्दिरलाई चाहिँ गर्न दिनु पर्थ्यो। जानकी मन्दिरको कार्यक्रम परम्परादेखि चलिआएको कार्यक्रममा कि त सरकारले चाहिँ अगाडि बढ्नु पर्यो, होइन भने जानकी मन्दिरलाई जानकी मन्दिरसँग समन्वय गरेर यहाँका धार्मिक सांस्कृतिक पर्वहरू चाहिँ जुन तरिकाले मनाइरहेको थियो विगतमा त्यो तरिकाले चाहिँ गर्न पाउनु पर्छ।
7: हालै गुठी संस्थानले जानकी मन्दिरलाई पूर्ण रूपमा आफ्नो मार्फत लिएको छ, जसका कारण मन्दिरको कामकाज अघि बढाउन समस्या भएको छ। यसअघि जानकी मन्दिर छुट गुठी अन्तर्गत थियो।
3: प्रतिनिधि सभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाढी पहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
10: आज 5 औं दिनसम्म
2: टेलिफोन छैन, बिजुली छैन, खाने पानी छैन, बाटोघाटो छैन, जसका कारण दैनिक उपभोग्य वस्तुको अभाव भइसकेको छ। त्यसैले बागलुङ र म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गरी मध्य पहाडी लोकमार्गमा को लाइफ लाइनको रूपमा रहेको मालडुङ्गाको पुल तत्काल पुननिर्माण गरी यातायात सुचारू गर्न, उपभोग्य वस्तु सहजीकरण गरी आवश्यक राहत संचार विद्युत र सड़कको पुननिर्माणको लागि नेपाल सरकारसँग म जोरदार माग गर्दछु। भोटेकोशी बाढीको लेभलकै भएकोले सरकारले त्यहाँ एउटै प्याकेजमा राख्छ।
3: र प्रधानमन्त्री बालन शाहले सांसदलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण गर्नुभएको छ। हवस् त, खबर यति नै। नमस्कार।

अली अली हार हो अली अली जीत सुषमा श्रेष्ठ यानी कि पूर्णिमा उनको आवाजमा यो एउटा मिठो गीत मैले सुनाएँ र यही गीतको साथमा हाम्रो कार्यक्रम दिवा कोसेलीको यो दोस्रो चरणको यात्राको शुभारम्भ भइसक्यो. आज कार्यक्रम अन्तर्गत एक कलाकारका गीत सङ्गीत र सुन्ने समय हो यो. स्रष्टा एक सृजना अनेक अन्तर्गत हरेक सप्ताह बुधबारको दिनमा कार्यक्रमको यो दोस्रो चरणमा म तपाईँको लागि एक कलाकारका गीत सङ्गीतहरू यसरी राख्ने गर्दछु. र आज पनि नेपाली हिन्दी गायिका भन्नुपर्छ सुषमा श्रेष्ठ. श्रेष्ठ भन्ने बित्तिकै बुझिहाल्नुभयो उहाँ नेपाली मूलको तर भारतीय गायिका हुन् होइन. र उनले चाहिँ भारतीय सिने उद्योगमा थुप्रै गीतहरू गाएकी छिन् भने नेपाली चलचित्रहरूको लागि पनि केही गीत गाएकी छिन्. यस्तै मिठा मिठा गीत सङ्गीतहरू आज तपाईँको सेवामा राख्ने मेरो तयारी रहेको छ र आज धेरैभन्दा धेरै गीत यहाँ समेट्ने मेरो प्रयास रहनेछ. नेपाली हिन्दी दुवै खालका गीतहरू जसमा हामी सुषमा श्रेष्ठ भनौँ अथवा पूर्णिमा भनौँ उनको आवाज छन् भने ती गीतहरूलाई राख्ने मेरो तयारी रहेको छ. हुन त उनले आफ्नो करियरको दौरानमा थुप्रै धेरै गीतहरू गाएकी छिन् तर तीमध्येबाट पनि केही चुनिँदा गीतहरू म तपाईँसँग आज सेयर गर्ने तयारी गर्दैछु. यति भन्दै यहाँहरू सबैलाई कार्यक्रमको यो चरणमा सुस्वागत न्यानो अभिवादन एकपटक फेरि पनि वेलकम ब्याक भन्न चाहन्छु. अलि अलि हार हो अलि अलि जित यो गीत हामीले सुन्यौँ र यस गीत पश्चात अब भने हामी कार्यक्रमलाई अगाडि जोडौँ अर्को एउटा मिठो गीत सँगसँगै. र सुषमा श्रेष्ठ यानि कि पूर्णिमाले गाउनुभएका केही गीत सङ्गीतहरू सुनाउने क्रममा नेपाली हिन्दी दुइटै गीत सङ्गीतहरू रहन्छ भनेर मैले भनिसकेँ. अब एउटा चर्चित गीत छ जुन गीत तपाईँले पक्कै पनि सुनि नै सक्नु भएको गीत हो. एकदमै हिट भएको गीत पनि हो यो. र यो गीत सँगसँगै म तपाईँलाई अब लिएर जान्छु अगाडि. यो गीत उनले चाहिँ एकदमै चर्चित नायिका माधुरी दीक्षितको लागि गाएकी हुन्. यो गीत परेको छ चने की खेतमे जुन एकदमै डान्सिङ नम्बर पनि हो तपाईँलाई थाहा छ है. र यो चाहिँ गीत त्यति बेला जति बेला आएको थियो बजारमा धेरै नै हिट भएको थियो एकदमै चर्चित भएको थियो र यसै गरिकन अहिले पनि एकदमै यो गीत चर्चित नै छ. स्पेसली यो डान्सिङ नम्बरको रूपमा चाहिँ नि हामीले यस गीतलाई लिएका छौँ. थुप्रैले यस गीतमा नाचेको पनि हामीले देखेका छौँ होइन. आउनुहोस् यो चाहिँ चने की खेत नै बोलको अत्यन्तै चर्चित गीत हो. अब म तपाईँको लागि राख्छु. पक्कै पनि तपाईँहरू सबैले यसलाई चाहिँ इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु.

चलचित्र अन्जामको यो गीत सुन्दैथ्यौँ यतिखेर हामी सुषमा श्रेष्ठले गाउनुभएका केही गीत सङ्गीतहरू सुन्दैछौँ र उनकै आवाजका गीत सङ्गीतहरूलाई एकपछि अर्को तपाईँसँग म सेयर गर्दैछु. प्रिय श्रोताबृन्द, आज सुषमा श्रेष्ठका गीत सङ्गीतहरू तपाईँको लागि राख्दैछु श्रष्टा एक सृजना नै अन्तर्गत. त अब हामी अगाडि बढ्छौँ. अन्य थुप्रै गीतहरू छन् नेपाली हिन्दी गीतहरू जसमा सुषमा श्रेष्ठको आवाज भरिएका छन्, तिनलाई म तपाईँको सेवामा राख्न चाहन्छु. र उनले चाहिँ गीत सङ्गीतको यात्राको कुरा गर्नुपर्दा अर्ली लाइफबाट नै, यानि कि एकदमै कलिलो उमेरबाट नै गीत सङ्गीतमा चाहिँ नि उनको चाहिँ हामीले झुकाव देख्छौँ अथवा काम भएको देख्छौँ. नेपालको नेवार कम्युनिटीबाट बिलङ गर्छिन् सुषमा श्रेष्ठ, जो चाहिँ भारतको मुम्बईमा उनको जसको चाहिँ जन्म भएको थियो. र उनको बुवा म्युजिक कम्पोजर भोलानाथ श्रेष्ठ थिए, जसले चाहिँ विशेष गरिकन हिन्दी फिल्म उद्योगका विभिन्न म्युजिक डिरेक्टर्सहरूसँग काम गर्थे. र उनी काठमाडौँवासी मूलत, तर कोलकातामा सेटल भएका थिए. पछि गएर उनी मुम्बईमा सेटल भए, जहाँ चाहिँ पूर्णिमा यानि कि सुषमाको जन्म भएको थियो. त घरमा नै एउटा साङ्गीतिक माहौल, अब बुवा नै आफ्नो एउटा चाहिँ म्युजिक कम्पोजर भइसकेपछि दिनानुदिन गीत सङ्गीतको कुरा हुने नै भयो. दिनानुदिन गीत सङ्गीतका पारखीहरूसँगको मुला भेटघाट त हुने नै भयो होइन, अनि त्यसतर्फ झुकाव बढ्ने नै भयो. त्यसमाथि पनि अब प्रकृतिले नै सुषमा श्रेष्ठलाई अलिकति युनिक मिठो आवाज दिएको होइन, त्यस कारण गर्दाखेरि पनि बच्चैबाट गीत सङ्गीत अथवा भनौँ गायनमा पूर्णिमाको झुकाव रहेको र त्यसतर्फ नै उन्मुख भएको हामी पाउँछौँ. र उनको करियरको सुरुवातको कुरा गर्नुपर्दा बच्चै अवस्थाबाट उनको करियर सुरु भएको थियो. बाल गायिकाको रूपमा उनले थुप्रै चलचित्रहरूमा गीत गाएको पनि हामी पाउँछौँ होइन, र यसर्थमा उनको जुन एउटा चाहिँ करियरको सुरुवात थियो त्यो एकदमै कलिलो अवस्थाबाट नै भएको थियो भन्दा फरक नपर्ला. उनको बुवाको साथी र एकदमै चर्चित म्युजिक डिरेक्टर शङ्कर जयकिशनको असिस्टेन्टले चाहिँ सुषमा श्रेष्ठलाई शङ्करसँग, शङ्कर जयकिशनको जोडीको शङ्करसँग भेटाएका थिए. र त्यति बेला चाहिँ बाल गायिकाको एउटा जति पनि कामहरू होइन चाहिँ थियो, त्यो चाहिँ फिमेल सिङ्गर्सहरूले नै गर्ने एउटा चाहिँ कस्टम रहेको थियो होइन. बच्चाहरूको लागि चाहिँ फुल एडल्ट प्लेब्याक सिङ्गर वुमेन सिङ्गरले नै गाउने गर्थे, तर शङ्करले चाहिँ यो च्यालेन्ज लिए र उनलाई चलचित्र अन्दाजमा हे ना बोलो बोलो गीतको लागि सेलेक्ट गरे र त्यो गीत उनले गाउने मौका पाइन्. र त्यो गीत गाइसके पश्चात त्यही गीतको साथमा भनेर भनौँ न होइन, सुषमा श्रेष्ठको चाहिँ नि वास्तवमा भन्ने हो भने उनको यो सिङ्गिङ करियर सुरु भएको थियो भन्दा फरक नपर्ला. र धेरै लामो समयसम्म उनले चाहिँ नि बाल कलाकारको रूपमा नै काम पनि गरिन्, किनभने उनी एकदमै सानो उमेरको थिइन् जति बेला उनले यो गीत गाएकी थिइन् होइन. र त्यस पश्चात चाहिँ नि उनलाई अगाडि चाहिँ अन्य गीतहरू पनि बाल कलाकारकै रूपमा गाउने मौका मिल्यो र उनले गाइन् पनि, र यसरी उनको आफ्नो चाहिँ करियर सुरुवात भएको थियो. र उनको यही गीत जुन गीतबाट उनले हिन्दी सिने जगतमा पदार्पण गरिन् गायिकाको रूपमा, बाल गायिका नै किन नहोस् होइन, यही गीतलाई अहिले म तपाईँसँग सेयर गर्न चाहन्छु है. त चलचित्र अन्दाजको गीत हो यो.

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

निलो निलो थियो आकाश. सुषमा श्रेष्ठको साथमा सुरेश वाडकरको आवाज पनि हामीले यसमा सुन्यौँ आदरणीय श्रोतावृन्द. र आज हामी श्रष्टा एक सृजना नै अन्तर्गत एकै कलाकारका गीत सङ्गीतहरू सुन्दैछौँ, जस अन्तर्गत सुषमा श्रेष्ठका केही गीत सङ्गीतहरूमा हामी रमाइरहेका छौँ. सुषमा श्रेष्ठ यानि कि उर्मी पूर्णिमा भनेर पनि भनिन्छ. पूर्णिमा भने पनि सुषमा श्रेष्ठ भने पनि गायिका चाहिँ एउटै हुन् र उनकै आवाजका केही गीत सङ्गीतहरू हामी सुनिरहेका छौँ. र मैले अघि नै भने तपाईँहरूलाई चाइल्ड आर्टिस्टको रूपमा उनले आफ्नो करियर सुरु गरे के हुन् भनेर, र भारतीय सिने जगतको कुरा गर्नुपर्दा उनी चाहिँ प्रथम यस्तो चाइल्ड आर्टिस्ट थिइन् जो प्रपरली करियर वाइज सफल थिइन् है. त्योभन्दा अगाडि चाहिँ फिमेल सिङ्गर्सहरूलाई नै बच्चाको आवाजमा चाहिँ गीत गाउन लगाउने प्रचलन रहेको थियो, र सुषमा श्रेष्ठले यो प्रचलनलाई ब्रेक गरेर चाहिँ नि प्रपर चाइल्ड आर्टिस्ट प्रपर चाइल्ड सिङ्गरले चाहिँ नि बच्चाहरूको गीत गाउने जुन ट्रेन्ड छ त्यो सुरुवात गरेकी थिइन्. र उनको प्रथम गीत अन्दाजको लागि निकै नै राम्रो मानियो. त्यस पश्चात उनको उनले चाहिँ एघार भन्दाखेरि पनि त्यस पश्चात उनले चाहिँ एउटा राम्रो चिल्ड्रेन्सको एल्बम पनि निकालेकी थिइन्, बाल गीत रेकर्ड गराइन् भनेर भनौँ होइन, जसमा चाहिँ थुप्रै गीतहरू थियो जसले चाहिँ एकदमै राम्रो चाहिँ एउटा बजार पनि पायो, एकदमै हिट पनि भयो र एकदमै प्रपर तरिकाले एक्सपोजर पनि उनले एज अ चाइल्ड सिङ्गर पाइन्. र उनले चाहिँ नि यसमा हिन्दी र मराठी दुवै भाषामा चाहिँ गीतहरू गाएकी थिइन्. र उनको प्रपर करियर चाहिँ एउटा फङ्सनमा चाहिँ लन्च गर्ने प्रोग्राम रहेको थियो. चर्चित एक्टर प्रड्युसर डिरेक्टर राज कपुर अनि प्राण आदि इत्यादिको साथमा एउटा ठुलो भव्य कार्यक्रम हुन गइरहेको थियो. तर दुर्भाग्यवश उनको पिताको अचानक मृत्यु भयो कार्डिक अरेस्टको कारणले गर्दाखेरि ठिक एक दिन अगाडि त्यो कार्यक्रमभन्दा. र त्यस पश्चात उनलाई एकदमै भनौँ न एउटा चाहिँ दुर्भाग्यपूर्ण उनको एउटा चाहिँ स्थिति रहेको थियो र उनले लगभग गीत गाउन छोड्ने नै निर्णय पनि गरिसकेकी थिइन्. तर उनको परिवारले उनको साथीभाइहरूले उनलाई चाहिँ फेरि पनि गीत गाउनको लागि इन्करेज गरिन् र इन्करेज गरिसके पश्चात उनले आफ्नो पिताको सम्झनामा फेरि पनि गीत गाउनको लागि उनले चाहिँ भनौँ न आफ्नो एउटा जुन यो यात्रा छ गीत गायन यात्रा यसलाई चाहिँ निरन्तरता दिने कोसिस गरिन्. त्यस पश्चात उनले चाहिँ उक्त कार्यक्रममा पर्फर्मेन्स पनि दिन आफ्नो पिताको मृत्युको भोलिपल्ट होइन, तर त्यो पर्फर्मेन्स यति धेरै राम्रो भयो यति धेरै राम्रो भयो यति धेरै मन पराए मान्छेहरूले कि उनले चाहिँ म्युजिक स्कलरसिप नै पाइन् है. र त्यस पश्चात उनले थुप्रै हिट गीतहरू गाइन् उनको चाइल्डहुडमा, जाने तु या जा तु या जानेना बोलको गीत भयो आगरे लग्जाबाट, अनि यसै गरिकन एक दिन बिग जाएगा म्याटीका मल, यादों की बारात, तेरी है जमीन तेरा आसमा, तेरा मुझसे है पहले का नाता कोही, अनि क्या हुआ तेरा वादा आदि इत्यादि थुप्रै गीतहरू उनले गाइन् बाल कलाकारको रूपमा. र उनलाई यी बाल कलाकारको रूपमा गाइएका गीतहरूबाट दुईवटा गीतहरूबाट फिल्मफेयर बेस्ट फिमेल प्लेब्याक अवार्ड को लागि नोमिनेसन पनि मिलेको थियो र उनी त्यति बेला मात्र 11 वर्षकी थिइन् र यसबाट एकदमै कलिलो उमेरमा फिल्मफेयर बेस्ट फिमेल प्लेब्याक अवार्डको लागि नोमिनेसन हुने रेकर्ड पनि कायम गरिन् सुषमाले. उनै सुषमाका केही गीत सङ्गीत हामी सुनिरहेका छौँ. यही सिलसिलामा आउनुहोस् अब अर्को एउटा मिठो गीत सुनिहालौँ र यसैको साथसाथमा अगाडि बढ्छौँ. बोल राधा बोल चलचित्रको यो गीत रहेको छ र यो गीतमा हामी उनको साथमा कुमार सानुको आवाज पनि सुन्दैछौँ.

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov

हजुर पूर्णिमा यानि कि सुषमा श्रेष्ठ जे भने पनि उनै हुन्, उनकै आवाजमा केही गीत सङ्गीतहरू सुन्दा सुन्दै हामी पनि यो सेगमेन्टको अन्तिम चरणमा आइसकेका रहेछौँ आदरणीय श्रोतावृन्द। र अब भने तपाईँलाई अगाडि 3 बजेको समाचारतर्फ लिएर जाने बेला पनि भइसकेको छ। सुषमा श्रेष्ठको आवाजमा केही मिठा मिठा गीत सङ्गीतहरू सुन्दै सुनाउँदै गर्दाखेरि कार्यक्रमको यो चरण कतिखेर सकिन आँटेछ पत्तै पो पाइएन भन्दा फरक नपर्ला जस्तो लाग्छ। सुषमा श्रेष्ठ भन्ने बित्तिकै नेपाली मूलकी गायिका तर हिन्दी सिने क्षेत्रमा सक्रिय, स्पेसली उनी जन्म चाहिँ उनको भारतमा नै भएको हो, उनको रुट्स नेपालमा भए तापनि भारतमा नै जन्मेर हुर्केर बढेकी गायिका हुन् सुषमा श्रेष्ठ। र उनले नेपाली सिने जगतमा पनि गीतहरू गाएर आफ्नो चाहिँ योगदान दिएकी छिन् र त्यस्ता त्यस्ता गीत सङ्गीतहरूलाई पनि म तपाईँसँग सेयर गर्दछु। आज केही नेपाली केही हिन्दी गीत सङ्गीतहरू तपाईँको लागि आज मैले राख्दैछु पूर्णिमा यानि कि सुषमा श्रेष्ठको आवाजमा। यो सुषमा श्रेष्ठ र पूर्णिमा श्रेष्ठ भनौँ।

पर्ला। त यति नै जानकारी गराउँदै अब भने मैले तपाईँको लागि पूर्णिमाले गाएको अर्को एउटा मिठो गीत सुनाउने तयारीमा रहेकी छु र यो नेपाली गीत हो दुई चुल्ठी बाटेर सोह्र साल काटेर थाहा छ तपाईँलाई पनि होइन यो गीत धेरै पटक सुनेको गीत यही नै गीत म सुनाउँदै तपाईँलाई तिन बजेको समाचारतर्फ लिएर जान्छु त्यस पश्चात कार्यक्रमको अन्तिम कोसेली अन्तिम चरणको यात्रालाई लिएर म हाजिर हुनेछु।

0: सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नीतिगत र कानुनी सुधार गर्दैछ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको तयारीमा रहेको बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री तिमल सिन्हा,
1: यो जति जरुरी विषय हो त्यति नै सेन्सिटिभ विषय पनि हो। एउटा बलियो कानुनी आधार बनाएर मात्रै सामाजिक सञ्जाललाई चाहिँ यसको सदुपयोग मात्रै हुने, दुरुपयोग नहुने गरी अगाडि बढाउन सक्छ भन्ने खालको मन्त्रालयको अन्डरस्ट्यान्डिङ रहेको छ। सामाजिक सञ्जालबाट भएका ठगी तथा ह्यारेसमेन्ट लगायतका उजुरी तथा निवेदन लाई कारवाहीको लागि सरकारका विभिन्न निकायमा पठाउने काम पनि भइरहेको छ। आम सञ्चार माध्यमहरूमा गलत भ्रामक सूचनाहरू सम्प्रेषण हुने प्रवृत्तिलाई समेत मध्यनजर गरेर कानुनी प्रावधानहरू विधेयकमा समायोजन गरिएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
0: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वारेन्द्र शाहको भारत भ्रमणका लागि दुवै मुलुक परिणाममुखी र अर्थपूर्ण भ्रमणको प्रतीक्षामा रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिनुभएको हो।
2: सुरुमा नै हाम्रो सरकार बन्ने बित्तिकै नै पनि निम्त आएको र हामीले त्यसलाई सकारात्मक रूपमा लिएको कुरा यस अगाडि नै हामीले समाचार माध्यमबाट जानकारी गराइसकेका थियौँ। उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ, तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन। हामी पनि अपेक्षा गर्दैछौँ दुवै पक्ष यति बेला सकेसम्म एउटा परिणाममुखी भ्रमण, रिजल्ट ओरिएन्टेड एउटा भिजिट होस् भन्ने चाहना दुवै पक्षको छ।
0: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता भएकाहरूको खोजी, त्रिपुरेश्वरमा भएको आत्मदाह घटनाका पीड़ित परिवारसँगको संवादहीनता र पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले ब्याङ्क खाता खोल्न नपाएको समस्याबारे सदनमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
3: मनाङको हिमलुङ हिमालमा पहिरोमा खोटाङ जिल्ला ऐसुलहरका गाउँपालिकाका तीनजना, त्यसमध्येमा एकजना घनश्याम राईको लास भेटिएको, दुईजना ल कुमार गुरुङ र सुरज राई भन्ने अझै बेपत्ता छ। त्यहाँ कुनै पनि खोजी कार्य भएको छैन भन्ने उहाँहरूको आफन्तबाट गुनासो छ। त्रिपुरेश्वरमा अस्ति बसमा आगो लगाई ती अर्जुन दोङ तामाङको परिवारसँग सरकारले कुनै पनि संवादवार्ता केही पनि नगरेको भन्ने छ गुनासो, यो के भएको हो। र अर्को कुरो, यो पोल्यान्डमा काम गर्ने नेपालीहरू ब्याङ्क खाता खोल्न मिलेको छैन भन्ने छ, ठुलो समस्यामा परेको छ अरे। अब त्यहाँ किन ब्याङ्क खाता खोल्न नमिलेको भन्दाखेरि चाहिँ जेएनजे आन्दोलन पछाडि त्यहाँ ब्याङ्क खाता खोल्न बन्द गरे गरे, र अहिले नयाँ खाता चाहिँ खोल्नको निम्ति तपाईँको नेपाली पासपोर्टको नम्बर अप्लाई गरेर खाता खोल्दै गर्दाखेरि त्यसलाई चाहिँ एक्सेप्ट नगर्ने समस्या रहेछ। सबै ब्याङ्कमा गएर सोद्धाखेरि चाहिँ नेपाल चाहिँ ग्रे लिस्टमा छ, त्यसैले खाता खोल्न मिल्दैन भनेर चाहिँ त्यहाँको युवाहरूले त्यसरी दुःख पाइरहेको रहेछन्।
0: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा थुप्रिएको अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्न 500 र 1000 रुपियाँ दरका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एगेमणि न्यौपानेले भ्रष्टाचारबाट जम्मा भएको रकमलाई ब्याङ्किङ प्रणालीमा ल्याउन वा निष्क्रिय बनाउन नोटबन्दी आवश्यक रहेको बताउनुभयो। उहाँले लामो समयदेखि राज्य दोहानबाट जम्मा भएको कालो धनले मुलुकको सुशासनमा चुनौती थपिएको दावी गर्नुभएको छ।
5: नोटबन्दी गर्नु पर्यो सरकारले, तत्काल यी नोटहरूलाई सरकारले लिएर ब्याङ्किङ प्रणालीमा ल्याउनु पर्यो र नयाँ नोट जारी गर्नु पर्यो, रूप परिवर्तन गरेर आवश्यकता पर्यो भने, र आवश्यकता नपर्दाखेरि त छँदैछ रकमको आवश्यकता पर्दा नयाँ नोट जारी गरौँ, यी भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानीमा परिणत गरौँ, देशलाई सुशासनको रोक्नका लागि यिनीहरूले गर्दै गरेको षड्यन्त्र हामीले यही तुवाउँ, भारतबाट हामीले सिकौँ, भारतमा पनि यस्ता नोटहरू बन्द गरिएको थियो।
4: न्यौपानेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले समर्थन गर्नुभएको छ। दुलालले आवश्यक परे नोटबन्दीका लागि सांसदहरूको हस्ताक्षर अभियान सञ्चालन गर्न आफ्नो दल तयार रहेको बताउनु भएको छ।
6: भर्खरकै पूर्व वक्ता माननीयज्यूले राखेको प्रस्तावमा पूर्ण समर्थन, 100% समर्थन गर्दै रासोपाको सरकारलाई अविलम्ब पुराना नोटहरूलाई, 1000 र 500 का नोटहरूलाई नोटबन्दी गर्नको लागि जोरदार रूपमा सरकारसँग माग गर्दछु र हाम्रो दल नेपाली कम्युनिस्ट पार्टी दलको तर्फबाट सम्पूर्ण रूपमा साथ र सहयोग हुने र हाम्रो संघीय संसदका सबै सदस्यहरूले हस्ताक्षर गरेर दिनु परे पनि आजै दिने घोषणा गर्न चाहन्छु र रासोपालाई सँगै प्रश्न गर्न चाहन्छु, यो 1000 र 500 को भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न तपाईँलाई केले छेक्यो तुरन्त गर्नको लागि म माग गर्दछु र यसको लागि रुलिङ गर्न सम्माननीय सभामुख समक्ष पनि म जोरदार रूपमा माग गर्दछु।
0: राष्ट्रिय सभाका सांसदहरूले हिमतालको जोखिम घटाउन तथा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्।
4: सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदले विपद पछिको पुननिर्माण तथा बस्ती व्यवस्थापनका लागि सरकारले स्पष्ट योजना बनाउनु पर्ने माग गरेका हुन्। नेपाली कम्युनिस्ट पार्टीका सांसद घनश्याम रिजालले नेपालका 21 हिमताल जोखिममा रहेको लामो समयदेखि थाहा भए पनि हिमतालको निगरानी तथा पूर्व सूचना प्रणालीमा प्रभावकारी काम हुन नसकेको बताउनु भएको छ।
7: हिमतालको चाहिँ विषय के हो, त्यसको अहिलेको अवस्था कस्तो छ र त्यहाँ चाहिँ यो चाहिँ वार्निङ सिस्टमको चाहिँ नि जडान कहिले गर्ने अथवा कहिले हुन्छ अथवा कहिले हुँदैछ कि के छ, त्यसको तयारी के छ, यसको बारेमा चाहिँ मलाई चाहिँ नि मेरो चाहिँ प्रश्न छ।
4: नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले हिम नदीमा आउन सक्ने सम्भावित विपद बारे सरकारले आवश्यक पूर्व तयारी गर्नुपर्नेमा जोड दिनु भएको छ।
8: हिमाल पग्लिँदैछ, पग्लेपछि नदीहरू हिउँ नदीहरू बढ्छन्, ऊ अस्तिको भोटेको सिको जस्तै हुन्छ, त्यो सम्भावनालाई मध्यनजर गर्नु पर्यो। हामीले लस एन्ड ड्यामेज फन्ड ल्याएर के गर्ने हो त्यो तय गर्नु पर्यो नि त। भत्काउँछ त्यसपछि निर्माण गर्ने, त्यसपछि भत्काउँछ मर्छन् अनि त्यस तिनीहरूलाई तिनीहरूको बस्ती अर्को ठाउँ बचाउने बाटो गर्ने, मरेकालाई मरिसके भन्ने त्यति मात्रै त भएन नि। पहिला त फन्डले के गर्ने हो, अहिले बस्तीको कुरा भयो, बस्ती बसाउनु पर्यो, त्यो बस्तीको बिचमा नागरिकले खान पाउने बाटो गर्नु पर्यो। सफा भाषामा भने भइहाल्यो नि, पहिला खान पाउने बाटो कसरी हुन्छ, बस्ती बसाउने, बसाएपछि एउटा राम्रो उद्योग खोलिदिने, त्यो उद्योगले उनीहरूलाई आय आर्जनको काम दिने।
0: बाढी पहिरोले बागलुङ र म्याग्दीमा सडक सञ्जाल प्रभावित छ। आवत जावतमा समस्या भइरहँदा त्यहाँ भएका पेन्सनरहरूको अवस्था पनि चासोको विषय बनेको छ। उनीहरूको अवस्था र परेको असरबारे एरिया वेलफेयर सेन्टर बागलुङका असिस्टेन्ट एरिया वेलफेयर अफिसर लिल प्रसाद गुरुङ,
9: हाम्रो पेन्सनर खास त्यस्तो उ त भएको छैन, तर यो म्याग्दी किन्दु एरिया चाहिँ किन्दु र पौदरमा चाहिँ अलिक रिस्क भएको हुनाले त्यहाँ हाम्रो दुईजना बेनिफिसियरी हुनुहुन्थ्यो, डिसेबल सपोर्ट ग्रान्ट रेसिपियन्ट दुईजना, उहाँहरू चाहिँ यता अलिकता रिक्स भएर सिखमा आएर बस्नु भएको छ। त्यो रिक्स भएको त्यो गाउँ नै सिफ्ट भएको छ कि त्यहाँबाट। हामीले कल गर्दा चाहिँ उहाँहरू चाहिँ के अरे अलरेडी यता सेफ लोकेसन सिखमा आएर बस्नु भएको रहेछ कि आफ्नो जग्गामा। बेनिफिसियरीको त्यति नै हो, अरू ठाउँमा त बाटोहरू अब छैन छन् त, दर्बनतिर भयो, यो बागलुङ आउने पनि यो मालढुङ्गाको पुलको
0: छैन,
9: अनि स्वच्छधारामा पनि बाटो नै छैन कि बागलुङ आउने।
0: अनि यो हाम्रो पेन्सनरहरूलाई हामी मेडिसिनको लागि भिजिटमा जान्छौँ नि, अब बाटो नभइसकेपछि के गर्ने, अब कसरी जाने, त्यो के प्लान छ हाम्रो एडब्ल्युसीको?
9: यस्तो हो भन्नाले, उहाँहरूको अब 3 महिनाको औषधि त अग्रिम लैसकेका हुन्छ होइन। हाम्रो नेक्स्ट भिजिट चाहिँ अब सेप्टेम्बरको हाम्रो जति पनि यो भल्नरेबल पेन्सनर्सहरूको हाम्रो होम भिजिट भइसकेको छ कि। मेडिसिन चाहिँ 3 मन्थ्सको लागि चाहिँ उनीहरूलाई सफिसियन्ट नै छ भनौँ न, त्यस्तो रिस्क चाहिँ छैन मेडिकलको।
0: अब खबर फटाफट।
10: सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैंडा सौराहको जनकौली सामुदायिक वन क्षेत्रमा बस्ने, ट्रकमा राखेर ल्याइएको गैंडा अन्दाजी 5 वर्षको, बगेका सम्भावित अन्य वन्यजन्तुको पनि निगरानी राखिँदै। गुल्मीको सिमीचौरमा सडक भाँसिएपछि रेसुङ्गा विमानस्थल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध, निर्माण सम्पन्न भएको 1 वर्ष नपुग्दै सडक भाँसिएपछि 1 करोड़भन्दा बढी क्षति भएको अनुमान। कपिलवस्तु जहदीको रक्षा बाबा आस्थाको केन्द्र बन्दै, मानव तथा पशुपन्छीको रक्षा गर्ने देवताका रूपमा मानिने रक्षा बाबालाई दुध, घिउमा पकाएको रोटी, फलफूल लगायत सामग्री चढाउने परम्परा। नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको बहिरङ विभाग पुनः सञ्चालनमा, कोभिड महामारीका बेला बन्द भएको विभाग खुलेपछि प्रयोगत्मक अभ्यासका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य, विद्यापीठमा 200 विद्यार्थी अध्ययनरत। बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित, जोखिममा रहेका राप्ती सुनारी नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रमा 3 किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएसँगै 100 बिघा खेतीयोग्य जमिनमा खेतीपाती सुनिश्चित। सिंचाइका लागि महत्तरीमा जडान गरिएका विद्युत ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा, गएको 1 वर्षमा 28 ट्रान्सफर्मर र कैयौँ मोटर चोरी भएको सरकारी तथ्याङ्क।
0: हवस् त अहिलेसम्मका खबर यति नै।
11: यो BFBS कुल खबर रेडियो हो।

हजुर, त राजपाल राई र सुनिता थिङको आवाजमा यो एउटा मिठो गीत हामी सुन्दैथ्यौँ यतिखेर। र यही गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवा कौशलीको यो अन्तिम चरणको यात्रा पनि सुरु भइसकेको छ। आदरणीय श्रोतावृन्द, यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो अभिवादन एकपटक फेरि पनि मैले टक्राउन चाहेँ र यहाँहरू सबैलाई लिएर अब अगाडि बढ्न चाहन्छु कार्यक्रम अन्तर्गतको यो अन्तिम चरणमा। आज भने एक्सर्साइज सेल्फिस इन बेलिज, यसको बारेमा तयार पारिएको सामग्री राख्ने मेरो तयारी रहेको छ। दाजु योगराज राईले यसलाई तयार पार्नु भएको हो। आउनुहोस्, आऊ भने हामी यसतर्फ लागिहाल्छौँ। तर त्योभन्दा पनि अगाडि चाहिँ एकपटक टाइम चेक गरिहालौँ। यहाँ हामीले दिउँसोको अहिले 3:17 भएको छ समय बेलायतको समयअनुसार। र अब भने अगाडि तपाईँको लागि एउटा गीत म सुनाउन चाहन्छु। केहर सिंह लिम्बूले गाउनुभएको गीत मेरो प्लेलिस्टमा तयार छ। अहिले यो गीत सुनाऊ, त्यस पश्चात भने कार्यक्रममा हामी अगाडि बढ्छौँ। हाम्रो आजको यो प्रस्तुति एक्सर्साइज सेल्फिस को बारेमा तयार पारिएको छ। यो चाहिँ क्युजीको सिग्नान गोर्खा स्क्वाड्रनले चाहिँ तयार, मतलब स्क्वाड्रनको चाहिँ यो एउटा चाहिँ एक्सर्साइज थियो जुन बेलिजमा सम्पन्न भएको थियो। र यसै विषयवस्तुमा तयार पारिएको यो सामग्री सुनाउँछु। तर त्योभन्दा अगाडि केयर सिंहले मलाई सुनिहालौँ।

0: भाइरस गोर्खा रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: PFVS गोर्खा रेडियो।

0: हजुर नमस्ते, कार्यक्रम बेबे सम्वादबाट म योगराज राईको बेबे सम्वादमा चाहिँ आज म QG69 गोर्खा फिल्ड स्क्वाडनको चाहिँ ट्वाइसी हुनुहुन्छ क्याप्टेन अशोक गुरुङ साहब र उहाँसँग म कुराकानी गर्दैछु अनि चाहिँ अरू मेम्बर्सहरूसँग म कुराकानी गर्नेछु अलि पछि। उहाँ चाहिँ अहिले एक्सर्साइज सेलफिसमा चाहिँ बेलिसमा हुनुहुन्छ र उहाँको एक्सर्साइज के भइरहेको छ त्यस सम्बन्धी कुराकानी गर्नेछौँ अनि कस्तो कस्तो टास्कहरू गर्दै हुनुहुन्छ र उहाँसँग कुराकानी गर्नेछौँ अनि अरू भाइहरू ट्रेडम्यान्सहरू पनि हुनुहुन्छ होला उहाँसँग क्रमशः कुराकानी गर्नेछ। लो अशोक साहब नमस्कार हजुर।
1: नमस्कार युवराज दाई, थ्याङ्क यू सो मच तपाईँले यो अपर्च्युनिटी दिनुभएकोमा अनि सम्पूर्ण बिएफबिएस रेडियो सुनेर बस्नु भएकोमा क्याप्टन अशोक मेरो डिप्लोयमेन्ट चाहिँ एडभान्स पार्टीको 24 तारिकमा थियो, त्यस पछाडि मेन बडी चाहिँ हाम्रो 30 अगस्तमा थियो, त्यस पछाडि 1 अनि 2 हुँदै हामी 2 तारिक भित्र हामी होल 2 सेप्टेम्बर भित्र हामी होल टिम चाहिँ यहाँ डिप्लोय भइसकेको थियो भिलेजमा।
0: कस्तो तपाईँहरूको 6 महिना कि टुर हो कि कस्तो
1: होइन दाजु? यो हाम्रो ओभरसिज ट्रेनिङ एक्सर्साइज भन्छ, त्यो चाहिँ हाम्रो 3 महिना
0: हामीलाई
1: सपोर्ट गर्ने अब कम्बाइन्ड मेडिकल टिम भन्छ के अरे उनीहरूको हाम्रो डक्टर छ अनि तपाईँको सिएमटी उहाँको नर्सहरू आउनु भएको छ, हाम्रो सेफ पनि आउनु भएको छ अनि रिमीको हाम्रो फिटरहरू पनि आउनु भएको छ। त्यसले गर्दाखेरि हामी क्युजी मात्रै होइन अब हाम्रो बाहिरको हाम्रो अट्याचमेन्टहरू पनि अगमेन्टेजहरू पनि आउनु भएको छ दाजु हजुर।
0: राइट, ओके, यो एक्सर्साइज सेलफिसको मेन एम चाहिँ के हो? तपाईँले कस्तो खालको टास्क गर्ने हो कि कस्तो? अब इन्जिनियरको चाहिँ एक्सर्साइज नाम राख्यो भने तपाईँले प्रायः जस्तो टास्कहरू गर्नुहुन्छ, प्रोजेक्टहरू गर्नुहुन्छ, यसपटकको चाहिँ के छ तपाईँहरूको?
1: फर्स्टमा भन्नुपर्दाखेरि चाहिँ अब यो एक्सर्साइज सेल्फिस चाहिँ एकदमै फ्यान्टास्टिक राम्रो अपर्च्युनिटी चान्स हो हाम्रो हाम्रो सोल्जर्स भाइहरूको लागि स्पेसली हाम्रो मिलिट्री स्किल्स अनि ट्रेड स्किल्स अनि लोजिस्टिकल मुभमेन्ट कसरी हुन्छ भन्ने बारेमा चाहिँ अब पक्का हामीलाई चाहिँ एउटा टेस्ट जस्तो पनि भनौँ अनि हामीलाई एकदमै यसले चाहिँ एउटा राम्रो अपर्च्युनिटी अनि एक्सपिरियन्स दिन्छौँ। हामी एउटा ठाउँबाट अर्को ठाउँमा कसरी मुभ हुने, हाम्रो ट्रेड स्किललाई कसरी टिखार्ने भन्ने कुरा हामीले यहाँ सिक्छौँ दाजु। अर्को भन्नुपर्दा टास्क वाइज हाम्रो चाहिँ यहाँ अहिलेको हालतमा 2 हाम्रो प्रोजेक्ट छ के अरे दाजु, त्यो चाहिँ अब हाम्रो 2 ट्रुप आई ट्रुप र जी ट्रुप डिप्लो भएको छ, तिनीहरू 2 साइडमा चाहिँ डिप्लो भएर काम गरिरहेको छ दाजु अहिलेको हाल।
0: राइट, अनि प्रोजेक्टमा चाहिँ स्पेसिफिकली के गर्नुहुन्छ तपाईँहरूले?
1: अहिले चाहिँ हाम्रो मेनली फोकस चाहिँ रिफर्बिश बिल्डिङहरू, यहाँ भएको पुरानो भएको बिल्डिङहरू, त्यो ट्रेनिङ क्याम्पको बिल्डिङहरूलाई चाहिँ रिफर्बिश गर्ने छ क्या दाजु। गर्दाखेरि चाहिँ अब स्ट्रक्चर त घर त पहिले छ, तर भित्रको चाहिँ इन्स्टलेसन अब इलेक्ट्रिसिटी प्लम्बिङ पेन्टिङ तपाईँको त्यो प्लास्टरिङ त्यो जबहरू गर्नुपर्ने छ दाजु हजुर।
0: राइट, जङ्गल फेसमा चाहिँ के गर्नुहुन्छ?
1: जङ्गल फेस चाहिँ एउटा आई थिङ्क यसपालि जङ्गल फेस एकदमै राम्रो अपर्च्युनिटी अनि केटाहरूले यो पालि चाहिँ हाम्रो हाउ टु लिभ इन द जङ्गल त्यसमा चाहिँ अब सर्भाइभलको स्ट्यान्ड छ दाजु अनि चाहिँ तपाईँको बेसिक इन्फेन्ट्री स्किल तपाईँको तिनीहरू रिफाइन गर्दैछ उनीहरूले अनि हामी 3 रात ग्रुपमा छुट्याएको छौँ। एउटा ग्रुप 3 रात बस्छ आउट जङ्गलमा अनि फेरि अर्को ग्रुपसँग रिप्लेस हुन्छ के अरे, त्यसले गर्दा हाम्रो चाहिँ सर्टेन नम्बर एकचोटिमा सर्टेन नम्बर चेन्ज ओभर हुँदै हामीले त्यो बेसिक ट्रेनिङ हामीले चाहिँ यहाँ एचिभ गर्दैछौँ।
0: नर्मली त्यो इन्फेन्ट्री ट्याक्टिस नै गर्नुहुन्छ होला होइन त्यसमा चाहिँ?
1: त्यस्तै खाले आज अब हाम्रो त्यही बेसिक इन्फेन्ट्री हामीले रिफाइन भनौँ न हामीले यसो पुख्त गर्दैछौँ त्यसलाई।
0: ओके राइट, अब म पनि हिजो गएको थिएँ क्युजीमा, त्यहाँ भव्य जस उहाँहरूले सेलिब्रेट गर्नुभयो 78th रेजिमेन्टल बर्थडे, तपाईँले फोटो पनि हेर्नु होला। तपाईँहरूले अलिक एकछिनमा चाहिँ जस सेलिब्रेट गर्दै हुनुहुन्छ, हुन त यो अन्तर्वार्त अलिक पछि प्रसारण हुन्छ, बर्थडे कसरी मनाउँदै हुनुहुन्छ त बेलिजमा तपाईँहरूले?
1: भन्नुपर्दा अब हामी सबै एउटै ठाउँमा हुन त साह्रै पर्छ, अब हामी चाहिँ अब युनिटमा भएको भए हामी सबै रेजिमेन्टमा एज अ रेजिमेन्ट मनाउँथ्यौँ, तर यहाँ हामी एउटा स्क्वाडन मात्रै छौँ। त्यो भए पनि हामीले सक्दो हामी हाम्रो टास्क साइडमा सबै जो छ सबैले ल्याएर हामी यहाँ हाम्रो प्राइस ब्यारेक भन्छ भिलेजमा त्यहाँ सबै हामीले भेला गऱ्यौँ अनि भेला गरेर अब हामीले आज 78th हाम्रो क्विन्स गर्फ इन्जिनियर्सको बर्थडे बिहान हामीले चाहिँ नि स्पोर्ट्स एक्टिभिटी छेलो हान्ने टग अफ वार गरेर हामीले चाहिँ नि सुरुवात गऱ्यौँ. अब चाहिँ नि हाम्रो सेकेन्ड फेज बाँकी नै छ. अब हाम्रो अब यहाँ जम्मा भेला भएर रुटिन अर्डर प्लस केक कटिङ अनि डिनर त्यो चाहिँ नि हाम्रो स्टिल बाँकी नै छ. अब एकछिनमा हाम्रो एक घन्टा पछाडि हाम्रो भेला छ अगेन सेकेन्ड फेजलाई चाहिँ हामीले सेलिब्रेट गर्नेको लागि.
0: अनि यता घरतिर कल गर्नको लागि पर्टिकुलरली फ्यामिलीवालाहरूको लागि त्यो इन्टरनेटहरू त सबै राम्रै छ होला होइन त्यहाँ?
1: हजुर दाजु, हामीले सक्दो यहाँ भएको भाइहरूलाई चाहिँ नि अब हामी सबै अफिसतिर हामीले आफूले नै अब इन्टरनेट चाहिँ नि इन्स्टल गर्नुपर्छ के अरे हामीले. तर चाहिँ नि एक्साइजले चाहिँ नि त्यो तर्फ चाहिँ निकै हाम्रो सपोर्टिभ छ अनि त्यसले गर्दा हामी सबैलाई चाहिँ नि इन्टरनेटको एक्सेस राम्रै छ दाजु भन्नुपर्दा.
0: तपाईँहरूले यो एटीहरू पनि गर्नुहुन्छ अलिकति पछि काम सकेपछि के कस्तो हुन्छ? ओभरसिज गएपछि एडभेन्चर ट्रेनिङहरू पनि हामीले गर्छौँ, त्यो छ कि छैन यसपटक?
1: छ दाजु, हाम्रो चाहिँ नि एक दिनको एटी हुन्छ. हरेक इन्डिभिजुअललाई हाम्रो खासमा 120 जनाको नम्बर हो एक्सर्साइज डिप्लोय हुने अनि 120 जनालाई नै एक दिनको एडभेन्चर ट्रेनिङ भन्ने प्याकेज चाहिँ नि हाम्रो ब्रिगेडले नि यहाँ बादशाह लाई डाइरेक्सन अन्डर ब्रिगेडको डाइरेक्सनमा बादशाहले चाहिँ नि बादशाह भने अब ब्रिटिस आर्मी ट्रेनिङ युनिट अब बिलिज भयो कि अरे उहाँले चाहिँ एक दिनको हाम्रो कायाकिङ केबिन अनि तपाईँको रक क्लाइम्बिङ यो तिनवटा एक्टिभिटी चाहिँ नि हामीलाई चाहिँ अर्गनाइज गरेर हामी चाहिँ पार्टिसिपेट हुन्छौँ त्यो इभेन्टमा.
0: त्यही त म पनि हिजो क्युजी गएको थिएँ, बाउलिङ ट्रफीको विनर त तपाईँको स्क्वाडनको भाइ हुनुहुँदो रहेछ त होइन?
1: हजुर, एकदमै खुसी लाग्यो हाम्रो स्क्वाडनको भाइले चाहिँ पाउनु भएकोमा अनि आई थिङ्क भाइ पनि एकदमै खुसी हुनुहुन्छ. 69 हजुरलाई थाहै हुन्छ हाम्रो 69 भन्ने चाहिँ सबैलाई थाहा छ 69 स्क्वाडन कस्तो भनेर अनि आई थिङ्क वी आर होल्डिङ द्याट हाम्रो त्यो लेगेसीले चाहिँ होल्ड गर्दैछौँ.
0: कुनै च्यारिटी इभेन्टहरू पनि गर्दै हुनुहुन्छ कि?
1: हजुर, यहाँ अहिले हाम्रो साझा मेजरले चाहिँ च्यारिटी इभेन्टहरूमा अलिकति एउटा लिड गर्दै हुनुहुन्छ. यहाँ अब मैले चाहिँ कम्प्लिटली उहाँलाई दिएछु के अरे अनि उहाँको आइडियाहरू छ दाजु च्यारिटी गर्ने गर्दाखेरि चाहिँ इन ड्यु डेटमा चाहिँ अब डेटमा के गर्यो अनि कति त्यसबाट कति पैसा उठ्यो त्यो सबै हाम्रो नेपालको हालैमा भएको चाहिँ त्यो इन्सिडेन्टको लागि नै सपोर्टको लागि नै हामीले चाहिँ त्यो गर्ने प्लान छ यहाँ.
0: ओसी साहब पनि डिप्लोय हुनुभएको छ कि? तपाईँले नै त्यहाँ हेर्दै हुनुहुन्छ सबै ओसीको काम पनि?
1: हजुर, ओसी साहब पनि आउनु भएको छ. हाम्रो मेजर ग्रेन ज्याक्सन भन्ने अब आज चाहिँ नि अर्को हाम्रो बिएफबिएसको मिडिया टिमसँग चाहिँ इङ्गेज हुँदै हुनुहुन्छ. हजुर,
0: अनि प्रोजेक्टमा चाहिँ बढी कुन ट्रेड्समेन्सहरूको काम छ अनि त्यो सामानहरू स्टोर्सहरू चाहिँ तपाईँले लोकली पर्चेस गर्नुहुन्छ कि तपाईँहरू जानुभन्दा अगाडि डिमान्ड गरेर त्यहाँ युकेबाटै सेल गर्नुहुन्छ?
1: हजुर, यो सबै सामान चाहिँ नि अब के प्रोजेक्ट गर्ने हो कसो गर्ने हो भनेर चाहिँ नि त्यो पहिला नै रेखी बुक गरेर रिपोर्ट तयारी पारेर त्यसलाई चाहिने सामानहरू सबै युकेमा डिमान्ड गर्छ दाजु गरेर त्यसलाई चाहिँ युकेबाट यतातिर हामी आउने भन्दा अगाडि नै पठाइदिन्छ. पठाएपछि चाहिँ हामीले यहाँ आएर त्यो सामान रिसिभ गरेर त्यो हामीलाई तोकेको प्रोजेक्टमा चाहिँ हामीले चाहिँ युज गरेर प्रोजेक्टलाई चाहिँ कम्प्लिट गर्छौँ दाजु. हजुर, कति कुराहरू यहाँ लोकल पनि पर्चेस गर्नुपर्छ किनकि अब काम गर्दै जाँदाखेरि कति कामहरू चाहिँ नि भने जस्तो हुँदैन त्यसले गर्दाखेरि लोकल पर्चेस पनि यहाँ हामीले गर्छौँ त्यसमा चाहिँ प्रब्लम पर्दैन दाजु. हजुर,
0: जङ्गल फेसमा चाहिँ तपाईँहरूलाई इन्फेन्ट्री कोही गुर्जीहरू आउनु भएको छ कि त्यही तपाईँको स्क्वाडनको गुर्जीहरूले चाहिँ सिकाउनुहुन्छ जङ्गल ट्याक्टिक्सहरू?
1: हजुर हजुर, हाम्रो चाहिँ यहाँ अहिले इनफ 4 जना जति हाम्रो जङ्गल वारफेयर इन्स्ट्रक्टर क्वालिफाइड छ भाइहरू प्लस एकजना यहाँको हाम्रो ट्रेनिङ सपोर्ट केएमएसआई हाम्रो वरन अफिसर ऊ पनि जे विक हो यहाँ भिलेजको यहाँको क्याम्पको त्यो सबै छ. उहाँ फेरि इन्फेन्ट्री ब्याकग्राउन्डको हुनुहुन्छ त्यसले गर्दाखेरि हामी चाहिँ गुड ह्यान्डमै छौँ भन्नुपर्दा. हजुर, हामी
0: मैले 22 वर्ष नोकरी गरेँ क्युजी भिलेज जाने मौका कहिले मिलेन, तपाईँको चाहिँ कति चोटि हो भाइ?
1: दाजु मलाई मैले पनि हजुर जस्तै सोचिरहेको थिएँ मेरो अब टाइम सिद्धियो तर जान पाएन भन्ने सोचेको तर यो चाहिँ मेरो सेकेन्ड टाइम. फर्स्ट टाइम म चाहिँ 2023 चाहिँ सेम एक्सर्साइज सेल्फिसमा आएको थियो अनि ओभरअल भन्नुपर्दा यो मेरो थर्ड एक्सर्साइज सेल्फिस हो यो दाजु.
0: त्यहाँ मेडल त पाउँदैन नि होइन बेलिसको के कस्तो हुन्छ
1: दाजु? मेडल त अब यहाँको त अलि लगाउनु मिल्दैन होला.
0: पाउँछ पाउँछ तर लगाउनु मिल्दैन.
1: पाउँदैन दाजु, यो एक्सर्साइज हो के अरे अब तपाईँको मेडल भन्ने कुरा अफ्स भने मात्रै क्वालिफाइड हो के अरे अब ट्रेनिङ एक्सर्साइजमा चाहिँ मेडलको चाहिँ चान्सेस चाहिँ हुँदैन दाजु.
0: अब क्युजी बर्थडेको त भयो, अब दसैँ तिहार पनि आउँदैछ, के छ तपाईँहरूको प्लान त्यहाँ?
1: हजुर दाजु, यहाँ हामीले चाहिँ नि दसैँ र तिहार चाहिँ नि सेम डेमा चाहिँ रेजिमेन्टले जुन चाहिँ डेमा मनाउँछ हामीले नि त्यही डेमा मनाउने भनेर हामीले प्लान गरिसकेको छौँ दाजु। त्यसले गर्दाखेरि सबै अल इन गुड ह्यान्ड, अनि अब फन्डिङको लागि यताउता हामीले हाम्रो आरएससी क्युजिएलसँग पनि एप्रोच गरिसकेको छौँ, अनि हामीलाई ठुलो आशा छ आरएससी क्युजिएलले पनि हामीलाई चाहिँ मद्दत गर्नुहुन्छ, पहिला जस्तरी गर्नुभयो त्यही अनुसारले गर्नुहुन्छ भन्ने धेरै आशा छ हजुर दाजु।
0: ल त साहब, धेरै धेरै धन्यवाद तपाईँलाई क्युजीको बर्थडे अनि आउँदै गएको दसैँ तिहारको पनि शुभकामना। अन्तमा के भन्नुहुन्छ?
1: सबभन्दा अगाडि त हजुरलाई थ्याङ्क यू सो मच यो अपर्च्युनिटी दिनुभएकोमा, अनि सेकेन्डली अब एक्रोस द ब्रिगेड अफ गोर्खाजमा हुनु हुने हाम्रो सम्पूर्ण हजुरको श्रोताहरूमा 69 गख इन्जिनियरको तर्फबाट चाहिँ नि सम्पूर्ण म 78 क्युजी बर्थडेको उपलक्ष्यमा सबैलाई ह्याप्पी बर्थडे, अनि चाहिँ सबै स्वस्थ रहनुहोस्, अनि अर्ली दसैँ र तिहारको शुभकामना भन्न चाहन्छु दाजु।
0: हजुर, थ्याङ्क यू हजुरलाई है त।
1: हजुर हवस् दाजु, हवस्, थ्याङ्क यू सो मच दाजु,
0: थ्याङ्क यू,
1: हेभ अ गुड डे।
0: यू टू क्याप्टेन अशोक गुरुङ साहब हुनुहुन्छ, क्युजी 69 गर्खा फिल्ड स्क्वाडनको चाहिँ ट्वाइसी हुनुहुन्छ, एक्सर्साइज बेलिजमा हुनुहुन्छ, एक्सर्साइज सेल्फिसमा उहाँसँग कुराकानी गऱ्यौँ। अब यो बिचमा छोटो विश्राम लिउँ र त्यसपछि दुईजना भाइहरू पछाडि हुनुहुन्छ, दोस्रो पार्टमा चाहिँ उहाँहरूसँग हामी कुराकानी गर्नेछौँ।

0: यो BFBS गोर्खा रेडियो रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ BFBS संवादमा। अहिले तपाईँले सुन्दै हुनुहुन्छ बिल्लिज एक्साइज सेल्फिसको कुराकानीहरू। 69 गोर्खा फिल स्वाटनको चाहिँ सदस्य अहिले त्यहाँ हुनुहुन्छ, अनि सपोर्टिङ एलिमेन्ट पनि क्युजीबाट जानुभएको छ। अघि मैले पार्ट वानमा चाहिँ हाम्रो क्याप्टेन अशोक साहब हुनुहुन्छ, ट्वाइसी उहाँसँग कुराकानी गर्दै थिएँ। अहिले चाहिँ लाइनमा को हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हेलो भाइ, नमस्ते।
2: हेलो, नमस्ते दाइ हजुर। म चाहिँ स्टाफ सर्जन ज्ञानेन्द्र थापा बोल्दैछु दाइ।
1: ए, ज्ञानेन्द्र थापा, राइट, ओके। अनि तपाईँ चाहिँ कुन ट्रुपको चाहिँ ट्रुप स्टाफी हुनुहुन्छ, के छ तपाईँको?
2: म चाहिँ जी ट्रुपको स्टाफ सर्जन। अहिले यहाँ चाहिँ हामी चाहिँ क्याम्प बेलेजर यो टास्क साइटको चाहिँ साइट म्यानेजर गर्दैछु म।
1: ए, राइट। अनि तपाईँको चाहिँ कतिऔं पटक हो त यो बेलिज कि पहिलोचोटि हो?
2: पहिलोचोटि हो दाइ।
1: बेलिज चाहिँ कस्तो रहेछ त, निकै टाढो पर्छ है?
2: हजुर, जर्नी चाहिँ एकदम लामो अनि भेरी फार अवे फ्रम होम। यहाँ चाहिँ हाम्रो एकदम गर्मी छ भनौँ न, नेपालको तराईको वेदर एकदम सिमिलर छ।
1: कति डिग्रीसम्म पुग्दो रहेछ त?
2: पिकमा चाहिँ हाम्रो हामीले रेकर्ड गरे अनुसार चाहिँ 37-38 डिग्रीसम्म चाहिँ पुग्छ।
1: ए, राइट। अनि तपाईँहरूको चाहिँ के छ त प्रोटोकल, के छ, कति डिग्रीसम्म पुग्यो भने चाहिँ काम गर्न सक्ने, अनि त्यसपछि चाहिँ फेरि अब त्यो अलिकति घामले गर्दा त्यो रोक्नुहुन्छ?
2: प्रोटोकल भन्दाखेरि चाहिँ हामीले क्लोजली मोनिटर गरिरहेको हुन्छ, किनभने यहाँको रेसी अनुसार चाहिँ एभ्री टाइम चेन्ज हुनु सक्छ, डिपेन्ड अन कमान्डर्स डिस्क्रेसन। किनकि हामी अब गर्मी कन्ट्रीमा गयो भन्दैमा कामै स्टप गर्ने त हुँदैन, तर हामी हेरे हाम्रो लेभल अफ डिएस्केलेसन अब सुरुमा सर्ट अफ टी सर्टमा मात्र काम गर्ने इफ एलाउ गर्छ भने चाहिँ हामी बेला बेलामा कुनै कुनै टास्क चाहिँ पिटी किटसम्म पनि डाउन भएर गर्ने हो। त्यस्तो गरेर चाहिँ अब डिपेन्ड कुन फेजको टास्कमा छु हो त्यस्तो मोनिटर गरेर चाहिँ हामीले चाहिँ ड्रेस कोडहरू डिएस्केलेट गरेर कन्स्टान्ट मोनिटर अनि फ्रिक्वेन्ट ब्रेकहरू दिएर चाहिँ काम चाहिँ प्रोग्रेसन चाहिँ हामी सकेसम्म चाहिँ नरोक्ने कोसिस नै गर्छौँ। तर एभ्री कन्ट्रोल मेजरहरू चाहिँ हामी इम्पोज गर्छौँ।
1: अब एउटा ट्रुपमा त स्टाफको ठुलो भूमिका हुन्छ, तपाईँको रोल चाहिँ त्यहाँ के छ एज अ स्टाफ?
2: एज अ स्टाफ चाहिँ हाम्रो चाहिँ मेरो एनी कन्स्ट्रक्सन साइडमा चाहिँ मेरो प्राइमेरी रोल चाहिँ रेसा हुँदै त्यो भनेको चाहिँ कन्स्ट्रक्सन सेफ्टी सुपरभाइजर एडभाइजर हो। मभन्दा माथि मेरो ट्रुप कमान्डर साहब हुनुहुन्छ।
1: ओके,
2: एनिथिङ टु डु मेरो साइडमा चाहिँ सेफ्टी, एनिथिङ रिगार्डिङ सेफ्टी चाहिँ द्याट इज माई की फोकस दाइ हजुर। अनि मेरो प्राइमेरी रोलमै त्यही गर्छ, किपिङ माई साइड सेफ, अनि साथसाथै अब डेली रुटिनहरू अरू ट्रुप बिजनेसहरू पनि म्यानेज गर्ने चाहिँ मेरो काम हो।
1: हजुर, कन्स्ट्रक्सनमा चाहिँ बढी कुन ट्रेड्सको चाहिँ त्यहाँ काम रहेछ ट्रेडमेन्सहरूको?
2: प्रोजेक्ट अनुसार डिपेन्ड हुन्छ, तर अहिले यो आएको सेल्फिसमा चाहिँ हाम्रो मेन एफोर्टमा चाहिँ विच इज एनदर ट्रुप हेभिली इन्भल्भ भएको चाहिँ हाम्रो इलेक्ट्रिसियन छ, चिपीहरू हाम्रो कार्पेन्टरहरू छ, ब्रिकलेयरहरू, अनि लास्टमा चाहिँ अभियसली जुनै टास्कमा पनि वी फिनिस विथ अ गुड प्रोडक्ट, गुड प्रेजेन्टेसन, अनि हाम्रो बिएनएसएफहरू चाहिँ एकदम हेभिली इन्भल्भ छ।
1: पहिला हामी पनि अब प्रोजेक्टमा जाँदा टाइम चाहिँ अब नभ्याउला जस्तो भयो भने एक्स्ट्रा कामहरू गर्नु पर्थ्यो बिहान अनि बेलुकासम्म, त्यस्तो स्थिति आएको छ कि तपाईँहरू अन टाइममै हुनुहुन्छ?
2: अहिलेसम्म चाहिँ वी डोन्ट फोरसी द्याट दाइ, किनभने वी आर गुड प्लेसमै छौँ, तर टुवर्ड्स द एन्ड केले चाहिँ त्यतातिर हामीलाई लान सक्छ भने चाहिँ हाम्रो रिसोर्सेसहरू चाहिँ अलिकति टाइममा आइदिएन भने चाहिँ भेरियस फ्याक्टरहरूले गरेर चाहिँ हामीले मागेको हाम्रो टास्क साइटलाई चाहिएको रिसोर्सहरू टाइममा आएन। यहाँको लोकल प्रोसेसहरू, यहाँको लोकल डिलरहरूसँग अनि यहाँको डिफ्रेन्ट एचओडिजहरूसँग चाहिँ टाइममा आएन रिसोर्स भन्ने मात्र हो। तर इफ द्याट ह्यापन्स अगेन हामी चाहिँ अब स्क्वाडनको हाम्रो केजीको रेपुटेसन एकदम हाई छ, नो म्याटर वाट हामी चाहिँ सक्छौँ नै। तपाईँले भने अनुसार अब बिहान सुरु गरेर हुन्छ कि लेटसम्म काम गरेर हुन्छ कि विल डु द्याट।
1: अनि यता तपाईँ म्यारिड नै होला, फ्यामिलीवाला नै होला, घरतिर कन्ट्याक्ट गर्दै हुनुहुन्छ?
2: हजुर, म म्यारिड हो। आई थिङ्क दाइको थ्रुबाट नै मेरो मिसेस टिका सुनवारलाई चाहिँ एकदम सम्झना छ भनेर मेसेज पास गर्नु पर्ला।
1: ल, म अहिले टाइम कहिले प्रसान हुन्छ भन्छु, अब अरू बेला रेडियो सुन्नु नहोला। अब आफ्नो श्रीमानको आवाज चाहिँ रेडियोबाट कस्तो सुन्दर रहेछ, बुढी सुन है भन्नु है, भन्नुहोस् है।
2: डेफिनेटली दाइ,
1: राइट। अनि यो एक्साइज सेल्फिसबाट चाहिँ तपाईँको हाइलाइट्सहरू अहिलेसम्मको के छन् त? अब बाहिरतिर काम गर्दा अलिकति दुःख पनि हुन्छ, रमाइलो पनि हुन्छ नि त होइन, बसिजाँदा?
2: हजुर दाइ, अब हाइलाइट नै भन्नुपर्दा चाहिँ अहिलेसम्म चाहिँ आई थिङ्क हामी यो ओभरसिज डिप्लोइमेन्ट चाहिँ दो हामी कन्स्ट्रक्सन प्रोजेक्टमा आए पनि हाम्रो उस हिसाबले चाहिँ अप्रोच चाहिँ अलिकति डिफ्रेन्टली गर्नुभयो अनि उहाँले चाहिँ के अरे अब हामी बेलिज जाँदैछौँ त्यहाँको जियोग्राफीले हामीलाई जङ्गल ट्रेनिङहरू अफर गर्छ यस हामी कन्स्ट्रक्सन प्रोजेक्टमा गए पनि त्यो अपर्च्युनिटी चाहिँ क्यापिटलाइज गर्नुपर्छ भनेर चाहिँ हाम्रो टिमले चाहिँ वी ह्याभ बिन जङ्गल पनि गइरहेछ दाइ अनि त्यो साइडको ट्रेनिङ पनि हामीले चाहिँ एचिभ गरिरहेछौँ आई थिङ्क हाइलाइट सो फार चाहिँ हाम्रो जङ्गल ट्रेनिङ नै हो
1: त्यहाँ चाहिँ कस्तो अब इन्डिभिजुअल सेक्सन त्यस्तो टाइपको ट्रेनिङ हुन्छ कि अब कस्तो खालको ट्रेनिङ हो जङ्गल ट्रेनिङमा चाहिँ
2: हाम्रो तिनवटा विन्डो छ त किनभने एकैचोटि हामी सबैजना जानु मिल्दैन किनकि कन्स्ट्रक्सन पनि क्यारी अन भइराख्नु पर्यो त्यही भएर अहिलेसम्म चाहिँ ट्रुप स्ट्रेन्थसम्मको डिप्लोय भएको छ एकैचोटि तर त्यहाँ गएपछि चाहिँ हाम्रो जङ्गल वारफेयर इन्स्ट्रक्टर गुरुजीहरूले भाइहरूले चाहिँ सेक्सन लेभलसम्म चाहिँ हाम्रो एक्सर्साइज रन गरेको छ भनौँ न
1: ल त भाइ एकदमै राम्रो काम गरिराख्नु भएको रहेछ खुसी लाग्यो यति नै भन्न चाहे अन्तमा केही भन्न चाहनुहुन्छ केही छ
2: खासै के भन्छ दाइ मलाई पनि तपाईँसँग अलिकति गफ गर्नु पाएर डिफरेन्ट एक्सपिरियन्स भयो यहाँ काम काम काम फोकस हुँदाखेरि अनि तपाईँको थ्रुबाट चाहिँ हाम्रो बिइङ अ स्टाफ सर्जन अनि वी विल डेफिनेटली हाम्रो टिमको ब्याक होममा चाहिँ त्यो टाइम पास गर्छौँ अनि सबै मेरा ब्याक होम बसिरहेको दिदी बहिनी हाम्रो की सपोर्ट एलिमेन्टहरूलाई पनि हामी एकदम सन्चै छौँ राम्रोसँग काम प्रोग्रेस भइरहेछ चिन्ता लिनु पर्दैन अनि प्लिज किप सपोर्टिङ अस थ्रु द फोन अहिले त त्यही हो इन्टरनेटको जमानामा छ एनी मिन्स हामीलाई चाहिँ सपोर्ट गर्नुहोस् भन्न चाहन्छु दाइ
1: ल तपाईँको चाहिँ ट्रिपका केटाहरू कोही अब बिएबिएसबाट बोल्न चाहनुहुन्छ भने प्लिज गिभ मी अ साउट है भाइ हामी यसरी नै कुरा गर्छौँ
2: हुन्छ डेफिनेटली दाइ थ्याङ्क यू भेरी मच दाइ
1: थ्याङ्क यू हजुर अब उहाँ पछि भने लाइनमा को हुनुहुन्छ अर्को भाइ उहाँसँग कुराकानी गर्नेछौँ यो अन्तिम पार्टमा चाहिँ हेलो भाइ नमस्ते
3: हेलो नमस्ते दाइ
1: हजुर भाइ को बोल्दै हुनुहुन्छ
3: म विजयले भाइ भुलेको दाजु
1: ए बिचरा बाहिर बस्दा बस्दा भयो होला है पालो पर्खेर
3: ए हजुर ठिकै छ
1: ओके अनि तपाईँ चाहिँ कुन ट्रुपको हो 69 स्क्वाडन
3: म 69 दाजु म खास चाहिँ जे ट्रुपको मान्छे हो तर म चाहिँ अहिले यहाँ काम गर्नको लागि हामी बेलिजको लागि चाहिँ म आई ट्रुपमा एट्याच भएर आएको दाजु
1: ए राइट किन ट्रेड्समेनले गर्दा हो कि तपाईँ सेक्सन कमान्डर त्यता चाहियो र हो
3: हजुर यहाँ चाहिँ हाम्रो साइड सिनियर एनसियर सर्जनको रोलमा चाहिँ म चाहिँ स्टेप अप भएर चाहिँ आएको दाजु हजुर
1: अब आउने रिपोर्ट त स्ट्रङ हुने भयो त भाइ
3: दाजु अब त काम गर्दैछ अब त हुने नहुने ठाउँमा भइहाल्छ
1: स्टेप अप काम गरेपछि त रिपोर्ट पनि त्यही अनुसारको आउँछ नि त आर्मीमा त होइन अब तर त्यो भनेर काम गर्ने कुरा त आएन तपाईँलाई एउटा यो टेस्ट पनि हुन सक्छ नि त यसले गर्न सक्छ कि सक्दैन भनेर अनि एउटा यो अपर्च्युनिटी पनि होला ग्राब गर्नु होला भाइ
3: हजुर हजुर दाजु एकदम हाम्रो जुनै पनि यो कन्स्ट्रक्सनको लागि मेटेरियलहरू मगाउनु पर्छ अब ट्रेड्स पर्सनहरूले उनीहरूले रिक्वेस्ट गर्छ मैले चाहिँ हाम्रो एसकेएमएस गुरुजीलाई चाहिँ मैले चाहिँ रिक्वेस्ट गरेर सामान ल्याइदिने चाहिँ मेरो काम दाजु
1: अहिलेसम्म तपाईँको काम ठिकै हुँदैछ त्यस्तो ककअप त भएको छैन होला स्टोरको कारणले
3: हजुर अहिले त हाम्रो स्मुथली भइरहेको छ अब एक दुई दिन ढिलो चाँडो भइरहेको छ अब बाहिर गएर अब गुरुजीले पनि सपिङ गरेर ल्याइदिनुपर्छ हामीलाई सामान अनि त्यही भएर चाहिँ अब एक दुई दिन चाहिँ एउटा कोचिङ चाहिँ हुन्छ दाजु
1: ए तपाईँहरू पनि गुरुजीहरूसँग जानुहुन्छ कि अब उहाँहरूलाई भन्नुहुन्छ उहाँहरूले ल्याइदिनुहुन्छ
3: हजुर हामीले चाहिँ गुरुजीहरूलाई भन्यो अनि गुरुजीहरू चाहिँ ल्याइदिनुहुन्छ अब कहिले काहीँ चाहिँ उहाँहरू कन्फ्युज हुनुभयो भने चाहिँ हाम्रो त्यो ट्रेड्सको भाइहरूलाई लगेर जानुहुन्छ हामी म चाहिँ जानु पर्दैन दाजु
1: राइट तपाईँ चाहिँ कुन ट्रेड हो
3: म ट्रेड वाइज चाहिँ मेरो ब्रिकलेयर एन्ड कन्क्रिटर म चाहिँ हजुर वाल बनाउने
1: अनि त्यहाँ ब्रिकलेयरको पनि काम निकै छ भन्दै हुनुहुन्थ्यो
3: हाम्रो यो हामी चाहिँ यो प्राइस ब्याग्समा 2.5 फ्लाइट लाइन ह्याङ्गर हो दाजु हाम्रो रिफर गर्नुपर्ने त्यसमा चाहिँ हाम्रो ब्रिकलेयरहरूको खासै काम छैन हेभीली इन्भल्भ हुने भनेको चाहिँ हाम्रो इलेक्ट्रिसियन कार्पेन्टरहरू प्लम्बरहरू छ दाजु
1: बेलिज पहिला जानुभएको थियो
3: छैन यो मेरो फर्स्ट टाइम हो दाजु यो पालि
1: ए भनेपछि तपाईँ बेलिज जाने भनेपछि पक्का एक्साइटेड हुनुहुन्थ्यो होला होइन
3: हजुर एक्साइटेड अब नयाँ ठाउँ नयाँ रोलमा जस्ट एक्साइटेड थियो दाजु
1: जङ्गल फेसतिर जानुभयो जङ्गलतिर जानुभयो एक्सा
3: हजुर हामी अस्ति फर्स्ट ग्रुपमा दाजु त्यहाँ हामी अस्ति 3 nights 4 days बसेर आएको
1: ए त्यहाँको जङ्गल चाहिँ कस्तो हुँदो रहेछ अनि कस्तो भयो त त्यहाँको जङ्गल ट्रेनिङ के सिक्नुभयो
3: अलिकति अब हाम्रो युकेको त वुडल्यान्ड अब त्यो भन्दा चाहिँ त कम्प्लिटली डिफ्रेन्ट हुने रहेछ दाजु यहाँ अनि नयाँ कुरा भन्दा पनि अब त्यही गर्ने कुरालाई चाहिँ अलिकति डिफ्रेन्ट तरिकाले गर्दो रहेछ जङ्गलमा चाहिँ दाजु जस्ट गुड एक्सपिरियन्स भयो एक्चुअल जङ्गलमा
1: प्र्याक्टिकल त होइन होला नि होइन
3: हजुर ट्याक्टिकल त थिएन यो लर्निङ फेज भएको भएर चाहिँ सबै कुराहरू सिकाउँदै गराउँदै गर्नु गराउनु भएको थियो गुरुजीहरूले भाइहरूले
1: राइट ल त भाइ धेरै धेरै धन्यवाद तपाईँ फ्यामिलीवाला हो
3: हजुर दाजु म फ्यामिली वाला
1: अनि यता इन्भिक्टा पार्कमै हुनुहुन्छ होला बहिनी होइन अब हुन त रेडियो आजभोलि नयाँहरूले त्यति साह्रो सुन्नुहुन्न तै पनि सुनिहाल्नुभयो भने के भन्नुहुन्छ त श्रीमतीलाई
3: बसाइ चाहिँ दाजु मेरो सानो छोरी पनि छ सानो नानी छ अनि मेरो मिसेस र छोरी चाहिँ उता लन्डनतिर आफ्नै घरमा त्यता बसोबास चाहिँ दिँदैछ दाजु क्याम्पमा चाहिँ अहिलेसम्म बसेको छैन
1: ए लन्डन घर किनिसक्नुभयो
3: हजुर दा यसो सानो तिनो घर यसो बस्नको लागि
1: लन्डनमा त अब कहाँ त्यो त घर किन्नु भने त ठुलो कुरा हो नि त त्यो त होइन ल पैसा निकै कमाउनु भएछ पैसा निकै कमाउनु भएछ ठिक छ ल त भाइ थ्याङ्क यू भेरी मच अरू केही भन्नुहुन्छ यता ब्याक होममा सापहरू गुर्जीहरू नम्बरीहरूलाई
3: सबैलाई अब जस बेलिसदेखि नमस्कार र सम्झना अनि तपाईँलाई पनि अपर्चुनिट दिनुभएकोमा सबै बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुभएको सबैलाई चाहिँ ध्यान अभिवादन र तपाईँलाई धन्यवाद भन्न चाहन्छु दाजु
1: ओके ल त भाइ यही बेलिसको रिपोर्टले चाहिँ सार्जन सब्सटेन्टिभ भएको छिटै सुन्न पाऊ तपाईँलाई चाहिँ नै शुभकामना छ है त
3: हजुर हुन्छ धन्यवाद
1: हजुर उहाँ हुनुहुन्थ्यो हाम्रो कपिल विजय आले भाइ अनि तिनजना मेम्बरसँग 69 स्क्वाड्रनको हामीले कुराकानी गऱ्यौँ उहाँहरू चाहिँ एक्सर्साइज सेल्फिस बेल्लिजमा हुनुहुन्छ र उहाँले जङ्गल फेस अनि प्रोजेक्टका दुई फेजमा उहाँले काम गर्दै हुनुहुँदो रहेछ र उहाँहरूको टुर सफल होस् भन्दै कार्यक्रम बेबे संवादबाट मैले बिदा मागेँ हस्त नमस्ते।

0: आदरणीय श्रोताबृन्द, यो सङ्गिनी भाका सुनाउँदै थिएँ र यसको साथसाथमा अब तपाईँहरूबाट छुट्टिने बेला पनि भएको छ। तपाईँहरूलाई भेट्न भोलि फेरि पनि आउनेछु कार्यक्रम लिएर दिउँसोको 1 बजेको समाचार पश्चात। त्यति बेलासम्म अब भने बिदा लिन चाहन्छु। आजको कार्यक्रममा साथ दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद। आजको बाँकी रहेको समय तपाईँको राम्रो रहोस् मेरो शुभकामना। हस्त प्रिय श्रोताबृन्द, भोलि भेटौँला। हस्त, नमस्ते।
1: Smart speaker ma band hos
2: play BFBS
3: yo BFBS Gorkha radio ho.
2: Radio Gorkha radio
4: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा केही जेएनजी आन्दोलनकारीमाथिका मुद्दा फिर्ता लिन सकिने निष्कर्षमा अध्ययन समिति, सरकारलाई प्रतिवेदन बुझाउने तयारी,
5: प्रतिवादीहरूको बयान, अरू प्रमाणहरू उपलब्ध भएसम्म हामीले हेरेका छौँ, त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही बुझाउने हो भोलि।

0: बाढी पछिको चुनौती बीच विश्व मञ्चमा उठाइएका मुद्दामा नेपालले कस्तो प्रतिक्रिया पायो?
1: पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने जुन प्रकोप हामी परेका छौँ त्यसप्रति पनि एकबद्धता रहेको मैले पाएको थिएँ।
0: र इजरायल जाँदै गरेको विमानको ककपिटमा देखिएको तनाव दुर्घटना गराउने प्रयास जस्तो देखिएको नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इजरायली प्रधानमन्त्रीले तेल अविवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। बेन्जामिन नेतान्याहुले आफूलाई एकजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबुमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाइ दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने,
3: There were two pilots in the front.
2: विमानमा अगाडि दुईजना पाइलटहरू थिए। एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिस नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले, एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रुसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 मारिएको र 24 घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रुसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगाण्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलङ्काको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 समाचारपत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्यान्ड क्रुजर एएचएम फाउजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिङ्गापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोडी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21-35 स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिङ्गापुरमा 30,000 कम बच्चा जन्मिएका थिए, जुन 6 यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। जेएनजी आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसुरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरुङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोडिएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियानकर्मीहरूले मुद्दा फिर्ताका लागि दबाव दिँदै आए पनि कानुनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मीका अनुसार 33 विभिन्न अदालतमा आपराधिक उपद्रवसहितका कसुरमा 445 मुद्दा दायर छन्, जसमा 1,887 प्रतिवादी छन्। दुई महिना लगाएर तयार पारिएको प्रतिवेदनबारे उनले बिबिसीसँग भने,
4: त्यहाँ विभिन्न प्रकृतिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका, हानि भएका, उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी पुस्का छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्। अब त्यो मध्ये केही केही छानछाना दिएको भाकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जाहेरी दिएर मुद्दा आएका पनि छन् होइन। यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौँ, सबै प्रतिवादीहरूको बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेस छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ बुझाउने हो भोलि।
0: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियतवश संलग्न नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नुभएको छ नि त,
4: त्यहीको हकमा जान्छ त्यो।
0: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियानकर्मी सरिष्मा थापाले भनिन्,
5: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा, राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग, सरकारसँग चित्त नबुझाइ भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
0: कानुनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्र लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
4: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महान्यायको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिने ठिक छ सबै कुराले भने अदालतमा जान्छ। जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाऊँ भन्न निवेदन सहित गएपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्न फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानुनी प्रक्रियाबाट जानुपर्छ भन्ने हो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
0: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय, परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी त्रिशुली बाढीबाट सिर्जित चुनौतीबीच संयुक्त राष्ट्रसङ्घको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री वालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
1: बाढी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने, समग्रता पनि नेपालले जलवायु सङ्कटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौँ त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
0: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु सङ्कटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु सङ्कटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड दिइएको छ।
1: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्नु पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फन्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनुन्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू, भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
0: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
1: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ, तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौँ परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
0: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ। बिबिसी हातेमालो कार्यक्रम अहिले 9 स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अब एकैछिन लागौँ नुवाकोटतर्फ। भोटेकोशी त्रिशुली बाढीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्यकर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
6: बिदुर नगरपालिका वडा नम्बर एक त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नु पर्नेमा बाढीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाई निकै कष्टकर भएको बताए।
7: सात हप्ता थेरापी सकाइ गर्यो, सातवटा किमो थियो, यता आयो, टाइम टाइममा जानु पर्ने, बाढी आएपछि टाइममा जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दाखेरि अहिले पनि थुक निल्न अलिक गाह्रो छ, पानी निल्नलाई पोल्छ घाँटी चाहिँ, मिक्सचर गरेर जाउँ भएर टाइम टाइममा चेक गर्न जानुपर्छ।
6: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढीले घरसँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छिन्,
8: किमो चढाउनु पर्ने, अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानलाई, बिरामी कुरालाई खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नै समस्या छ। बुढा पनि बिरामी, म पनि बिरामी।
6: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए।
9: तिनवटा औषधि खान्थ्यो, त्यो मध्ये प्रेसर भयो, थाइरोइड भयो, कोलेस्ट्रोल, औषधि सबै भइहाल्यो नि, केही निकाल्नै पाएन नि, कागज पत्र यताउति, त्यो दिन खाने औषधि थिएन, मैले मेडिकलबाट लिएँ, शिविरकामा चाहिँ औषधि ल्याएको छु, त्यही शिविरबाट लिएर हामीले खायौँ।
6: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढीले घर खोस्यो, अर्कोतिर रोगसँग लडिरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगडा भएपछि इजरायलतर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
2: इजरायली सञ्चार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरुषहरू भुइँमा लडिरहेको र उनीहरूको वरपर रगत लतपतिएको देखिन्छ। उक्त फ्लाइ दुबईको विमानमा सवार प्रत्यक्षदर्शीहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ। विमानले अपहरणमा परेको सङ्केत पठाएको थियो, तर अहिले हेर्दा त्यो अपहरणको प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्ने जस्तो देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो विमानका एक पाइलटले अर्को पाइलटमाथि धारिलो हतियार प्रहार गरेको र विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। धारिलो हतियार प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। यात्रुहरूले विमान केही मिनटभित्रै कसरी 17,000 फिट तल खस्यो भन्ने वर्णन गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले अब पाइलटले योजनाबद्ध रूपमा विमान दुर्घटना गराउन चाहे या नचाहेको र उनले राजनैतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्क्यौल गर्ने प्रयास गर्नेछन्। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, फ्लाइ दुबईको उडानमा भएको यो घटना इजरायलमा अति कडा प्रतिस्पर्धा हुने ठानिएको चुनावभन्दा केही साता अघि भएको छ। तथ्य जे होस्, चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको ठम्याइ छ। त्यसको सङ्केत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिर्डले दिइसकेका छन्, जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लडिरहनुपर्ने बताए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोर्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: हामीले धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर आदरणीय श्रोताहरू, भर्खरै तपाईँले चलचित्र प्रकाशबाट क्या बाँचुला बोलको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। खेटन छेत्रीले गाउनु भएको, गणेश साईको शब्द अनि तारा प्रकाश लिम्बूको कम्पोजमा यो गीत हामीले सुन्दै थियौँ। हजुर कस्तो हुनुहुन्छ? म चाहिँ एकदमै सुपर बिजी भएँ आज बिहानबाट चाहिँ। कहिलेकाहीँ यस्तै हुन्छ, अफिसको काम अनि रिपोर्टिङको काम अनि यसो सोको पनि प्रेप गर्नुपर्ने हुन्छ। त्यसले गर्दा जस तपाईँहरू कसले सुन्दै हुनुहुन्छ, कति तपाईँहरूको चाहिँ जस इमेलहरू तपाईँहरूको टेक्स्टहरू चाहिँ मैले रिप्लाई गरेँ भने बुझ्नुहोस् आज चाहिँ म एकदमै बिजी थिएँ, किनकि म चाहिँ जस कसैको टेक्स्ट कसैको इमेल आयो भने तुरुन्त चाहिँ रिप्लाई गरिहाल्ने व्यक्ति हो, कहिले काहीँ त्यस्तै हुन्छ। हजुर यहाँहरू सबै सबैलाई वेलकम। आज चाहिँ सेप्टेम्बर महिनाको अन्तिम दिन हो, भोलिबाट चाहिँ हामी ब्रान्ड न्यू चाहिँ अब जस महिनामा प्रवेश गर्नेछौँ। भोलिबाट अक्टोबर सुरु हुन्छ है त, अक्टोबरमा अब दसैँ अब आउँदैछ। 11 तारिक चाहिँ घटस्थापना हो, सन्डेको दिन पर्दछ र तपाईँहरूले जमरा यसपटक रोप्नको लागि तपाईँहरू रेडी पनि हुनुहुन्छ होला। 4:26 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा। तपाईँहरूको सेवामा आज चाहिँ 7 बजीसम्म रहनेछु, तर 6 बजीदेखि 7 बजीको कार्यक्रम चाहिँ रेकर्डेड हुनेछ है त, किनकि आज चाहिँ 1 RGL अर्ली दसैँ पार्टी हुँदैछ। त्यहाँ चाहिँ उहाँले इन्भाइट गर्नुभएको छ र रेस्पेक्टफुल्ली अब इन्भाइट गरेपछि त्यहाँ जानै पर्यो र उहाँले एकदमै बिजी पनि हुनुहुन्छ। आज 1 RGL सबै एकदमै बिजी हुनुभयो जस्तो मलाई लाग्यो, हाम्रो दिदीबहिनीहरू पनि, किनकि हाम्रो चाहिँ सिओ साहब लेफ्टेनेन्ट कर्नल जोन जेपकोट साहबको चाहिँ आज फेयरवेल थियो। 10 बजेबाट नै यहाँको खासमा भेटघाट अनि अलिअलि सानोतिनो कार्यक्रम पनि त्यहाँ गर्नुभएको थियो, अनि चाहिँ ब्रेकफास्ट जिएम साहबले फ्री अफ चार्ज भनेर चाहिँ भन्नुभएको थियो। ब्रेकफास्ट खाएर चाहिँ हाम्रो सिओ साहबको टो आउट भयो र उहाँ र मेम साहब केट हुनुहुन्छ र उहाँ चाहिँ टेम्पल जानुभयो। त्यहाँ ठुलोभन्दा पनि छोटो पूजा हाम्रो साहब हाम्रो पण्डितजीले कन्डक्ट गर्नुभयो। त्यसपछि त्योभन्दा अगाडि चाहिँ उहाँले हाम्रो मेमोरियलमा गएर वीर गोर्खालीहरू वीरहरूलाई चाहिँ त्यहाँ रित पनि लिङ गर्नुभयो। त्यसपछि टेम्पल सर्भिस, त्यसपछि उहाँको ट्रेडिसनल टो आउट चाहिँ भएको छ। त्यहाँ फोटोहरू फेसबुक पेजमा राखिएको छ, तपाईँले हेर्न सक्नुहुन्छ। भिडियो चाहिँ एडिट गरिएको छैन र जस आज अथवा नत्र भोलि तपाईँले भिडियो चाहिँ एडिट गरेको तपाईँले हेर्न चाहिँ सक्नुहुनेछ है त। अनि त्यसपछि आज उहाँहरूको कालराति पार्टी हुँदैछ, किनकि उहाँहरू चाहिँ जर्मनी जाँदै हुनुहुन्छ र यो चाहिँ अब यो महिनाको भनौँ न अर्को महिनाको चाहिँ फर्स्ट विकबाट उहाँहरू डिप्लोय हुनुहुन्छ र जस उहाँहरू चाहिँ जस त्यहाँ सपोर्टको लागि जाँदै हुनुहुन्छ। त्यसले गर्दा अर्ली दसैँ मनाउँदै हुनुहुन्छ, गर्दा उहाँहरू एकदमै आज चाहिँ बिजी हुनुहुन्छ र फटिक पनि एकदमै आइरहेको हुनुपर्दछ, गरिरहेको हुनुपर्दछ। हजुर आज चाहिँ उहाँहरू साहबको चाहिँ अब विदाई कार्यक्रम नयाँ साहबलाई पनि आज जस आज त्यहाँ सायद वेलकम गर्ने कार्यक्रम छ होला, राम्रोसँग वेलकम गर्नु भनेर पनि हाम्रो सिओ साहबले भन्नुभएको थियो। आज चाहिँ यो फेयरवेलमा स्पिचमा हाम्रो गोर्खा मेजर साहबको पनि छोटो स्पिच उहाँले सिओ साहबको लागि दिनुभएको थियो, त्यो स्पिचमा सुनाउनेछु 5 बजेको समाचारपछि। अनि हाम्रो चाहिँ कमान्डिङ साहबले चाहिँ भनौँ न सिओ साहबले चाहिँ के भन्नुभयो त नेपालीमा दिनुभएको थियो, नेपाली राम्रो बोल्नुहुन्छ, उहाँको स्पिच पनि म राख्नेछु है त आज। अनि अहिले चाहिँ अब यो क्याम्ब्रियन पेट्रोल सुरु भयो, नेपाल आर्मीको टिम पनि यहाँ आएर उहाँहरूको एडमिन चाहिँ 1 RGL नै हेरिराख्नु भएको छ र उहाँले पनि ट्रेनिङ गर्दै हुनुहुन्छ अहिले पनि। इनफ्याक्ट त्यहीँ मैले ग्राउन्डमा उहाँलाई देखेको थिएँ ट्रेनिङ गर्दै गरेको, लेफ्टेनेन्ट कर्नल निश्चर ठाकुर साहब हुनुहुन्छ, उहाँसँग छोटो कुराकानी गरेको छु, त्यो कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। अन्त नेक्स्ट आवरमा चाहिँ अनि थर्ड आवरमा चाहिँ मैले भनिहालेँ र यो रेकर्डेड प्रोग्राम हुन्छ 6-7 चाहिँ, किनकि अलिक अगाडि चाहिँ कार्यक्रममा जानुपर्ने भएको कारणले गर्दा। यिनै छन् आदरणीय श्रोताहरू, सपना सुमनले गाउनुभएको र साथीहरूले गाउनुभएको यो गीत तपाईँलाई सुनाउन चाहन्छु है त। हजुर हाम्रो यशोदा गुरुङ दिदी रेडिङबाट नमस्ते योग भाइ लिसनिङ भन्नुभएको छ, थ्याङ्क यू दिदी। गीत सुन्न चाहनुहुन्छ भने प्लिज डु लेट मी नो है।

मेरो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। 4:33 गइसकेको छ। हाम्रो कैलाश भाइले ननिटनबाट एउटा गीत मगाउनु भएको छ, हरिराईको, हाम्रो फेल्ताम हुने भाइ नै होला, र एउटा तपाईँको चोइसको लिङ्क छ भने भाइ मलाई पठाइदिनु होला है त। मिनी कालीकोटे राई बहिनीको पनि यहाँ गीत आएको रहेछ, म सुनाउने छु है त, प्रतीक्षा गर्दै गर्नु होला। र आज चाहिँ जोस वान आजको हाम्रो चाहिँ सियो साहबको विदा कार्यक्रम थियो, अनि जो सियोनी म्याम केट ज्यूको पनि जस उहाँलाई पनि विदाई गरेको थियो, एकदमै भव्य कार्यक्रम रहेको थियो। अनि हाम्रो चाहिँ बटालियनका चाहिँ मेम्बर्सहरू कुकासमा भेला भएर, र हाम्रो यसपटक चाहिँ यो प्यारास 10 यो भनौँ न यो ट्याबिङतर्फ उहाँहरू ओभरअल जित्नुभयो, उहाँहरूलाई पनि त्यहाँ खदा लगाएर सियो साहबले चाहिँ थ्याङ्क यू दिनुभएको थियो, कङ्ग्रेचुलेसन भन्नुभयो। अनि हाम्रो राम साहब र अर्को दाजु हुनुहुन्छ एकजना, उहाँको नाम ठक्कै मैले भुलेँ, र उहाँलाई पनि कमान्डिङ अफिसरको क्वाइन प्रदान गरेर उहाँहरूको चाहिँ डेडिकेसन, उहाँले दिनुभएको जुन बटालियनप्रतिको सहयोग छ उहाँलाई जसले प्रशंसा गर्नुभएको थियो, अनि त्यहीँ ब्रेकफास्ट पनि भएको थियो आदरणीय श्रोता। अनि जस केजिएतिर जानुहुने भाइहरूको त्यहाँ नाम पनि हाम्रो चार सयमा साहब हुनुहुन्छ, उहाँले अनाउन्स गरेर उहाँहरूलाई पनि खदा लगाएर विदाई भनौँ जे भने पनि जस उहाँलाई त्यहाँ सियो साहबले गर्नुभएको थियो, त्यो कार्यक्रम भएको थियो आदरणीय श्रोताहरू। आज फेयरवेल स्पिचमा चाहिँ हाम्रो गोर्खा मेजर साहबले सियो साहबको बारेमा दिनुभएको अन्तर यो छोटो चाहिँ स्पिच छ, त्यो म प्रस्तुत गर्ने पाँच बजेको समाचारपछि। त्यसपछि हाम्रो सियो साहबले उहाँको फेयरवेल स्पिचमा के भन्नुभएको थियो त्यो पनि म प्ले गर्नेछु। अनि लेफ्टिनेन्ट कर्नेल निश्चल ठाकुर साहब हुनुहुन्छ, र उहाँ चाहिँ नेपाल आर्मीको चाहिँ हुनुहुन्छ, र अहिले उहाँले चाहिँ नेपाल आर्मीको टिमलाई यहाँ लिएर आउनु भएको छ, उहाँ चाहिँ म्यानेजर हुनुहुन्छ। छोटो कुराकानी छ, त्यो कुराकानी चाहिँ क्यामरिन पटेल सम्बन्धी हामी गर्नेछौँ है त। हजुर, अब भने एउटा अर्को गीततर्फ लागौँ। अमर राई र मेलिना राईले गाउनुभएको यो गीत म तपाईँहरूलाई सुनाउन चाहिँ चाहन्छु है त।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

हजुर मिना निलाउला पोखरेल यो गीतलाई गाउँदै हुनुहुन्थ्यो आदरणीय श्रोता। यो गोर्खा वेलफेयर एडभाइजरको लागि चाहिँ यहाँ एउटा चाहिँ भ्याकेन्सी खोलेको रहेछ र यदि तपाईँहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने, र यो काम गर्ने ठाउँ चाहिँ गोर्खा वेलफेयर एडभाइस सेन्टर सोल्सबरीमा, अनि सोल्सबरी स्ल्यास अल्डरसट गर्नुभएको छ, सायद दुइटै ठाउँमा हुनसक्छ। यो स्यालरी चाहिँ 28,000+ 28,500 to 32,500 यो चाहिँ पर एनम पर चाहिँ इयर है त। र तपाईँहरूले चाहिँ पर्मानेन्ट चाहिँ पर्मानेन्ट सब्जेक्ट टु प्रोभेसन पिरियड 6 months हुन्छ यो प्रोभेसन पिरियड, तपाईँहरूले पास गर्नुभयो भने तपाईँहरूले चाहिँ पर्मानेन्ट जब है त। जो हाउस अफ वर्क चाहिँ फुल टाइम 37.5 hours पर विक गर्नुपर्छ, हाइब्रिड वर्किङ हो। तपाईँले 3 days अफिस 3 days चाहिँ वर्क फ्रम होम पनि गर्न सक्नुहुन्छ है त। एनुअल लिभ 25 days प्लस ब्याङ्क हलिडेज तपाईँहरूले पाउन सक्नुहुन्छ, अनि कन्ट्रिब्युसन पनि तपाईँहरूले 10% एम्प्लोयरले चाहिँ कन्ट्रिब्युट गर्ने रहेछ, अनि तपाईँहरूले जति कन्ट्रिब्युट गर्छ त्यसमा चाहिँ 10% एम्प्लोयरले कन्ट्रिब्युट गर्ने रहेछ। गर्दा राम्रो अफर रहेछ है त। र तपाईँहरूले इन्हान्स मेटर्निटी प्याटर्निटी पे पनि पाउनुहुन्छ, अनि नेपाल जाने अनुभव त्यहाँ नेपाल जाने पनि पाउनुहुने रहेछ, अनि एक्सेस टु एम्प्लोइ एसिस्टेन्ट प्रोग्राम इएपी चाहिँ मलाई थाहा भएन। एनिवे जस तपाईँहरू कोही इच्छुक हुनुहुन्छ भने एप्लिकेसन डेडलाइन चाहिँ बाई 11 अक्टोबरभित्र छ है त। फ्री पार्किङ पनि रहेछ अन साइटमा, र गर्दा राम्रो कुरा रहेछ है त। अनि विक कमेन्सिङ इन्टरभ्यू चाहिँ 19 to 26 अक्टोबरभित्र हुन्छ। गर्दा ड्युटिजहरू थुप्रै नै छन् र तपाईँहरूको छेउमा हामी पछि कुरा पनि गर्दै जाउँला। यदि तपाईँहरू इन्ट्रेस्ट हुनुहुन्छ भने गोर्खा वेलफेयर एडभाइजरको लागि एप्लाई गर्न चाहिँ सक्नुहुन्छ है त। राम्रो जस अफर रहेछ है त। हजुर, अब मिनी कालीकोटे राई बहिनीको हामी गीत सुन्नेछौँ। हाम्रो निता कोइ राई बहिनीको पनि यहाँ म गीत देख्दैछु, अनि हाम्रो ललित साहब र सती दिदीले पनि लामो समयपछि यहाँ लेख्नु भएको छ। डियर भाइ नमस्कार, भाइ आरामै हुनुहुन्छ होला, केही समयपछि फेरि हजुरको मिठो प्रस्तुति सुनिरहेका छौँ। कार्यक्रम निकै रमाइलो भइरहेको छ, हजुरको सुमधुर प्रस्तुति सुन्दै आनन्द लिइरहेका छौँ। धन्यवाद छ है हजुर, ललित सती भनेर लेख्नु भएको छ। दिदी र साहबलाई पनि धेरै धेरै धन्यवाद। आरामै हुनुहुन्छ होला, बाहिरतिर हलिडेर गइराख्नुहुन्छ, र अब भर्खरै आउनुभएको होला सायद, अब कतैतिर जाँदै हुनुहुन्छ कि जानकारी पनि गराउनु होला। एनिवे साहब र दिदीलाई पनि धेरै धेरै धन्यवाद। गीत सुन्न चाहनुहुन्छ भने गीत त्यति साह्रो मगाउनुहुन्न, प्लिज मलाई जानकारी गराउनु होला है त। हजुर, यति भन्दै यो चलचित्र इतिहासबाट चाहिँ हाम्रो मिनी कालीकोटे बहिनीले अनुरोध गर्नुभएको गीत म सुनाउँछु। हरिहरन र अल्का याग्निकले गाउनु भएको हो, दिलीप सेनको कम्पोज, अनि समीर सेनको रहेको रहेछ, अनि शब्द चाहिँ समीरको रहेको छ। यो गीत बहिनीको लागि म राख्न चाहिँ चाहन्छु, र त्यसपछि हाम्रो खेलमती लिम्बू दिदी हुनुहुन्छ, एउटा गीत मगाउनु भएको छ, मेरै रोजाउँ भन्नुभएको छ। उहाँलाई कस्तो गीत मनपर्छ मलाई थाहा छ, त्यो गीत राखिदिन्छु म।

हजुर, यो गीत चाहिँ हाम्रो मिनी कालीकोटे राई बहिनीको लागि थियो। चलचित्र इतिहासबाट अब भने हाम्रो खेलमती लिम्बू दिदीको गीत सुनाऊ र कुनै पनि गीत भन्नुभएको थियो त्यसले गर्दा हर्क साम्पाङले गाउनुभएको, उहाँले नै कम्पोज गर्नुभएको गीत राख्न चाहन्छु। कम्पोज गर्नुभएको, लेख्नुभएको है, गाउनुभएको चाहिँ भीषण मुकालमज्यूले हो। निकै भाइरल पनि भयो गीत, यो भाइरल पनि निकै भएको थियो। एकताका हुन त स्टिल श्रोताले रुचाउनुहुन्छ यो गीततर्फ लागौँ। यो गीत सुन्दै हामी समाचारतर्फ लाग्छौँ है। त समाचारपछि पनि आज सियो साहबको फेयरवेल भएको थियो वान आरजेलको गर्खा मेजर साहब, र उहाँ सियो साहबले के भन्नुभयो त त्यो म प्रस्तुत गर्नेछु।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाल राष्ट्र बैंकले नियमित कारणले समयमा खुद्रा नोट 60 दिने भएको छ। यसपाला दशैंमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दहालले दशैंका बेला नयाँ तथा खुद्रा नोट साट्न मिति तोक्ने अभ्यास हटाएको जानकारी दिनुभयो। केन्द्रीय बैंकले दशैं मनाउने जनसंख्या धेरै भएकाले नोटको माग धेरै हुने हुँदा दशैंमा नयाँ नोट बजार पठाउने गरेको छ। तर यसपालि दशैंमा कुनै जात र धर्म अनुसार चाडपर्व लक्षित भन्दा पनि बजार माग अनुसार सेवा नियमित उपलब्ध गर्ने केन्द्रीय बैंकको योजना रहेको उहाँको भनाइ छ। नोट सटही सेवा केन्द्रीय बैंकको नियमित काम भएकाले पनि यसलाई कुनै पर्व वा अवसरमा वितरण नगरी बजार आवश्यकता अनुसार दिने अभ्यास शुरू गरेको उहाँले जानकारी दिनुभयो। राष्ट्र बैंकको बैंकिङ काउन्टरमा कार्यालय समयमा सेवा उपलब्ध हुँदै आएको छ। बैंक तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण थालेको उहाँको भनाइ छ। अहिले राष्ट्र बैंकमा नोट साट्न जानेले दुई बण्डलसम्म साट्न पाउँछन्। एक बण्डलमा 5, 10, 20, 50 र 100 दरका नोट सबै 100 वटा।

0: हुन्छन्। राष्ट्रिय सभाका सांसदहरूले हिमतालको जोखिम घटाउन तथा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्।
1: सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदले विपदपछिको पुनर्निर्माण तथा बस्ती व्यवस्थापनका लागि सरकारले स्पष्ट योजना बनाउनु पर्ने माग गरेका हुन्। नेपाली कम्युनिस्ट पार्टीका सांसद घनश्याम रिजालले नेपालका 21 हिमताल जोखिममा रहेको लामो समयदेखि थाहा भए पनि हिमतालको निगरानी तथा पूर्व सूचना प्रणालीमा प्रभावकारी काम हुन नसकेको बताउनु भएको छ।
2: हिमतालको चाहिँ नि विषय के हो, त्यसको अहिलेको अवस्था कस्तो छ र त्यहाँ चाहिँ यो अरू चाहिँ वार्निङ सिस्टमको चाहिँ नि जडान कहिले गर्ने अथवा कहिले हुन्छ अथवा कहिले हुँदैछ कि के छ, त्यसको तयारी के छ, यसको बारेमा चाहिँ मलाई चाहिँ नि मेरो चाहिँ प्रश्न छ।
1: नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले हिमनदीमा आउन सक्ने सम्भावित विपदबारे सरकारले आवश्यक पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभएको छ।
3: हिमाल पग्लिँदैछ, पग्लेपछि नदीहरू हिउँ नदीहरू बढ्छन्, ऊ अस्तिको भोटेको सिको जस्तै हुन्छ, त्यो सम्भावनालाई मध्यनजर गर्नु पर्यो। हामीले लस एन्ड ड्यामेज फन्ड ल्याएर के गर्ने हो त्यो तय गर्नु पर्यो नि त। भत्काउँछ त्यसपछि निर्माण गर्ने, त्यसपछि भत्काउँछ मर्छन् अनि त्यस तिनीहरूलाई तिनीहरूको बस्ती अर्को ठाउँ बचाउने बाटो गर्ने पनि बसाएपछि एउटा राम्रो उद्योग खोलिदिने।
1: त्यो विकास संरचना नले नेपालमा सडक सहित अधिकांश विकास संरचना नदी करिडोरमा केन्द्रित रहेकाले आउँदो दिनमा विकास संरचना तथा बस्ती विस्तारको मोडलमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ।
4: हाम्रा चाहिँ विकासका संरचनाहरू सबै हामीले नदी करिडोरमा बनायौँ, सडक का सञ्जालहरू अधिकांश हाम्रा नदी करिडोर। अरू अरू मुलुकको विकासको ढाँचा कस्तो छ थाहा छैन, अब हाम्रो ढाँचा चाहिँ नदी करिडोरमा छ, इन्डियाको चाहिँ त्योभन्दा फरक छ भन्ने बुझ्छु म कस्तो। यसले चाहिँ अबको चाहिँ हाम्रो विकासको संरचना र बस्ती संरचनाहरूलाई चाहिँ नयाँ नबनाइ नहुने हाम्रो बाध्यकारी अवस्था छ। र अहिले सरले भने 2030 हामीले 14,031 मेगावाट निकाल्ने र 35 28,500 पुर्याउने भन्ने लक्ष्य छ भन्नुभएको छ, होइन छ पनि। तर यो एउटा अर्को चाहिँ के, हामी त्यो मिट चाहिँ गऱ्यौँ 6,000 मेगावाट निकालेर त्यो रिनोबल कि के चाहिँ मिट गऱ्यौँ भन्नुभएको थियो, त्यो मैले अलिक बुझिनँ, यसको लागि मैले सरलाई अनुरोध गरेँ। अर्को चाहिँ यो अब हामी अहिले विद्युतीय चुलो र सुधारिएको चुलोमा नै केन्द्रित भएका छौँ अहिले। यो चाहिँ अन्तर्राष्ट्रिय ठुला शक्ति केन्द्र राष्ट्रहरूको चाहिँ युद्धको कारण पनि मध्य पूर्वका युद्धले पनि हामीलाई हाम्रो डिजास्टर भन्दा पनि पहिलादेखि हामीले ग्यास पेट्रोल होइन यी इन्धनहरूको चाहिँ अभाव हामीले भोगिरहेकै हो। यसको लागि हामी आत्मनिर्भर हुने भनेको विद्युतबाटै विद्युतीय
0: काठमाडौँ उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदमा विद्युत माग व्यवस्थापन गर्न विभिन्न क्षेत्रमा विद्युत आपूर्ति कटौती गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार 15-26 असोजसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र किर्तिपुर वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द गरेर भूमिगत लाइन सञ्चालन लगायतका प्राविधिक काम गरिनेछ। सम्बन्धित क्षेत्रमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म विद्युत आपूर्ति कटौती हुनेछ। र मनाङको हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराएका मध्ये थप 3 जनाको सब फेला परेको छ। हवस् त, खबर यति नै, नमस्कार।
5: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, वरिष्ठ हास्य कलाकार मदन कृष्ण राई र साथीहरूले गाउनुभएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। पक्का पनि इन्जोय गर्नुभयो। हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ। यहाँहरू सबै सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। अब सेकेन्ड आवरमा चाहिँ तपाईँहरूले आज सियो साहबको वान आजको सियो साहबको चाहिँ फेयरवेल चाहिँ गरिएको थियो। फोटोहरू त्यहाँ फेसबुक पेजमा हेर्न चाहिँ सक्नुहुन्छ। र फेयरवेल स्पिचमा गोर्खा मेजर साहबले के भन्नुभयो त, हाम्रो मेजर भविन्द्र साहब हुनुहुन्छ, उहाँको स्पिच राख्नेछु र त्यसपछि सियो साहबको स्पिच तपाईँले सुन्न सक्नुहुन्छ नेपाली मा छ है त। अनि आज चाहिँ हाम्रो चाहिँ नेपाल आर्मीको हुनुहुन्छ लेफ्टिनेन्ट कर्नल निश्चल ठाकुर साहब, र उहाँ चाहिँ म्यानेजर भएर आउनु भएको छ यो क्याम्पेन पेट्रोल 2026 लागि नेपाली आर्मीलाई लिएर नेपाल टिमलाई, उहाँसँग गरेको छोटो कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ। अब उहाँहरूको यो कम्पिटिसन चाहिँ क्याम्पेन पेट्रोल चाहिँ 6-8 वर्ल्ड्समा हुँदैछ। 48 कम्प्लिट गर्नुपर्छ। लास्ट इयर चाहिँ उहाँले गोल्ड मेडल लिएर जानुभएको थियो र यसपल्ट पनि उहाँको ट्रेनिङहरू हेर्दा चाहिँ पक्कै पनि उहाँले गोल्ड मेडल ल्याउनुहुन्छ। र यहाँ चाहिँ 1RZ 2RZ को भाइहरू पनि आउनु भएको छ ब्रुनाईबाट, अनि जिएसपिएसको भाइहरूले यहाँ ट्रेनिङ गरिराख्नु भएको छ। बिटिडी वेल्समा गएर चाहिँ उहाँले सेनिबिचमा गएर पनि उहाँले ट्रेनिङ गरेर आउनु भएको छ। गर्दा हेरौँ यसपटक विग्रह गसका कति टिमहरूले चिनिसहरूले चाहिँ गोल्ड मेडल प्रायसो अब क्याम्पेन पेट्रोलमा अब हाम्रो चाहिँ विग्रह गसकै टिमहरूले चाहिँ धेरै गोल्ड मेडलहरू लिइराख्नु भएको छ। एकपटक त 12 युनिटले ल्याउनु भएको जस्तो मलाई लाग्यो। लास्ट इयरको मलाई पक्कै याकिन भएन। गर्दा मेजोरिटी चाहिँ अब विग्रह गसले नै ल्याउँछ यत्रो होल ब्रिटिस आर्मी, अनि इन्टरनेसनलमा पनि गर्दा कति चाहिँ राम्रो गर्नुहुन्छ भाइहरूले त्यो भनेर साध्य छैन भन्दै आज चाहिँ फेयरवेल स्पिच चाहिँ गोर्खा मेजर मेजर भविन्द्र साहबले चाहिँ हाम्रो सियो साहबको फेयरवेलमा गाटुमा दिनुभएको स्पिचमा राख्न चाहन्छु। उहाँहरू एकदमै बिजी हुनुहुन्छ आज। यहाँ बाहिर पानी परिरहेको छ। यो आज चाहिँ त्यहाँ बाहिरको पार्टीमा, बाहिर भन्दाले पनि पार्टी त भित्रै छ, त्यहाँ टेन्टहरू बनाउनु भएको होला। गर्दा त्यहाँ अलिकति पानीले डिस्टर्ब पनि गर्न सक्छ। तर एम्टी ह्याङ्गर, त्यहाँ ठुलो ह्याङ्गर छ, त्यहाँ चाहिँ स्टेज बनाउनु भएको छ। हाम्रो सोनिया बहिनीले पनि त्यहाँ एङ्करिङ गर्दै हुनुहुन्छ आज। हजुर, यदि भन्दै अब हाम्रो गोर्खा मेजर साहबले सियो साहबको फेयरवेल स्पिचमा के भन्नुभएको थियो त म सुनाउन चाहन्छु। यो अङ्ग्रेजीमा छ है त।
1: साहबहरू, गुरुजीहरू, भाइहरू, दिदी बहिनीहरू, लेडिज एन्ड जेन्टलमेन, टुडे वी ग्यादर टु बिड अ फेयरवेल टु अ रिमार्केबल लिडर एन्ड एक्सेप्सनल कमान्डिङ अफिसर अफ द फर्स्ट बटालियन रोयल गोर्खा राइफल्स। Sio Saab was commissioned into the Royal Gurkha Rifles in 2006, and his journey with 1RGR began as a platoon commander in C Company. Since then, he has served the battalion in several key appointments, including OCNT Tang, Adjutant, OCB, amongst others. Almost 2 years ago, he commanded the 1RGR and British forces Brunei. In Brunei, then returned to the UK and re-subordinated under 16th Assault Brigade. This has been a period of considerable change, challenge and opportunities, and throughout it all, his leadership has provided clear direction and purpose to the battalion. Under his command, our training standards have improved significantly, operational readiness has strengthened, and our officer and soldier have continued to develop and thrive. At the heart of this progress has been his leadership philosophy, firmly grounded in fairness, discipline, and professional excellence. So once again, thank you for your leadership. One quality that has particularly stood out is his ability to remain calm and composed under pressure. Even when faced with difficult situation, he has demonstrated the confidence and clarity to make tough decisions, always keeping the interest of the battalion and its people at the forefront. Many of us will also fondly remember his philosophy of forward thinking, focusing on what matters now, anticipating what comes next, and ensuring that we remain one step ahead. More challenges. His ability to turn challenges into opportunities has undoubtedly contributed to the battalion's success and resilience, no doubt. Sio Saab has been not only a strong and inspiring leader, but also an effective manager of people and resources. He has constantly balanced the demands of the mission with the welfare of our soldiers and their families. On behalf of everyone here, I would also like to express our sincere and heartfelt gratitude to you. Your unwavering support and commitment to the 1RGR families have been greatly appreciated, Mansur. Behind every success commanding officer is a family that also makes sacrifices. And we are extremely grateful for everything, Ma'am Sir, you have done for our wider battalion community. As CO Sam now moves on to the next chapter of his life, he leaves behind a battalion that is stronger, better prepared, and confident for the future. His contribution to 1RGR will remain part of the battalion story, and the standard he has set will continue to influence us long after his departure. Sahib, thank you for your leadership, your commitment, your fairness, and above all, your dedication service to the battalion and its people. On behalf of the entire 1RGR family, we wish you and your family every success, happiness, and good fortune in the next chapter of your journey, sir.
0: हजुर आदरणीय श्रोताहरू, तपाईँहरूले गोर्खा मेजर 1RGRको मेजर बविन्द्र गुरुङ साहबले चाहिँ अब हाम्रो सिओ साहबको फेयरवेलमा उहाँले बटालियनको तर्फबाट उनी आफ्नो तर्फबाट दिनुभएको अङ्ग्रेजी भर्सनको यो स्पिच तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। अनि हाम्रो सिओ साहबले चाहिँ उहाँको फेयरवेलमा चाहिँ उहाँले दिनुभएको स्पिच नेपालीमा थियो, माइक राखेको थियो, माइक उहाँ प्रायसो माइकमा बोल्नुहुन्न, म चाहिँ उहाँको स्पिच माइकमा रेकर्ड गर्नु पऱ्यो भने त्यतिर गएँ, उहाँ चाहिँ माइक चाहिँदैन भनेर फेरि बिचमा आएर बोल्न थाल्नुभयो। अलिकति साउन्ड त्यति स्पष्ट नहुनसक्छ, तैपनि तपाईँहरूले बुझ्न चाहिँ सक्नुहुन्छ है त। लेफ्टिनेन्ट कर्नल जे जेपकोट अनि चाहिँ उहाँको श्रीमती हुनुहुन्छ मेम साहेब केट, र उहाँ पनि हुनुहुन्थ्यो। फोटोहरू तपाईँले फेसबुकमा पेजमा गएर हेर्न सक्नुहुन्छ। साहबले आफ्नो अन्तिम दिन बटालियनलाई के भनेर जानुभयो त सुन उहाँको फेयरवेल स्पिच।
2: मेरो लागि पर्फेक्ट दिन, किन पर्फेक्ट दिन भयो, बिहानभित्र अहिलेसम्म म छवटा एम भएको, छवटा एमको बारेमा सायद थाहा हुनुहुन्छ। सुरुमा म आउने बित्तिकै मान्डियर डाकी, हाम्रो फर्स्ट एम मान्डियर, अनि मान्डियरमा म पूजा दिएको अनि टिका पाएको हाम्रो पण्डितजीबाट दानीमा दिन्छु पण्डितजी, अनि च्यासकाली म पक्का तयारी छु, किनभने पूजा अनि टिका पायो म पक्का तयारी छु। हाम्रो मान्डियरमा पक्का ठुलो सेलिब्रेसन माग्दा छौँ, अनि आउने महिनामा अक्टोबर होइन हाम्रो पक्का सबभन्दा ठुलो सेलिब्रेसन माग्दा छौँ द साइन, अनि आज हाम्रो फल्तुनको द साइन भर्ती हुन्छ, अनि म पक्का शुभकामना अनि शुभ साइन दिन्छु। अनि स्पेसली आज मेरो बारले आउनुहुन्छ बिलुकामा, तपाईँले उहाँलाई ठुलो स्वागत गरिदिनुहोस् आज बिलुकामा, इन्जोय गर्नुहोस् हाम्रो साइनको पार्टी आज बिलुका। मान्डिए सकेपछि दोस्रो एम मेसिङ, मेसिङ भएको कुक हाउसमा पक्का मेसिङ दिएन तर मैले बुझ्नुहुन्छ, पहिलोको मेसिङ पहिलोको जेनेरोसिटी इक्जाम्पल हुन्छ। अनि कुनै कुनै ठाउँमा ब्रुनाई साङ्गम फाक पछाडि केन्या, कोरिया, अस्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया कुनै कुनै ठाउँमा एकदम मिठो मेसिङ पायो अनि म एकदम ग्रेटफुल। मेरो श्रीमती अलिकति लेस ग्रेटफुल किनभने मोटो आउँछ तर म पक्का एकदम ग्रेटफुल तपाईँको मेसिङ अनि खेरि तपाईँको जेनेरोसिटीको लागि म कति खुसी लाग्यो। अनि मेसिङको बारेमा हामीले गफ दिने होइन, गफ के अरे तपाईँदेखि मदेखि अनि हामी सबै पक्का मेसेज पाउँछ। त्यस कारणले मेसिङ सकेपछि हाम्रो तेस्रो मास्क, मास्क के को बारेमा मेसेजिङ अनि कसरी हामीले बुझ्नु सक्छौँ सानो कुरा ठुलो कुरा आफ्नै परिवारको फल्तनको पक्का पठाउनु अनि पाउनु सक्छौँ मास्कबाट। त्यस कारणले योगदाई एज अलवेज बिएफपिएस गोर्खा तपाईँको मद्दत अनि हरेक एक ठाउँमा कुनै कुनै संसारमा हामीलाई तपाईँ अलवेज रिसिभिङ बिएफपिएसको एकदम जरुरी छ, किनभने कुरा पाउँछ, बुझ्नु पाउँछ, ट्रस्ट पाउँछ अनि ट्रस्ट सबभन्दा जरुरी कुरा मेरो लागि अनि तपाईँहरू लगाएको छ। अनि त्यस कारणले आज मेरो मेसेज के छ एकदम सिम्पल हो आशा छ अनि तपाईँलाई पक्कै एकदम थाहा पऱ्यो। मेरो मेसेज सिम्पल हो, हामी जस्तो खोइ छैन, हामी जस्तो खोइ छैन, किन किनभने हाम्रो अन्तिमको एम, अन्तिमको एम के छ मान्छे तपाईँहरूलाई परिवारहरूलाई सबैले भाइहरू गुरुजीहरू साहबहरू परिवारहरूसँग है कुनै कुनै समस्या आउँछ भने मिल्छ हामी जित्नुपर्छ, किनभने एउटा थोली बनाउँदैछौँ हाम्रो मान्छे सबभन्दा जरुरी अनि तपाईँहरूको मद्दत तपाईँहरूको हार्डवर्क पक्का प्राउड पक्का ग्रेटफुल हो, किनभने हरेक दिन तपाईँले पक्का स्ट्यान्डर्ड एक्सिड गर्नु अनि म पक्का प्राउड हो। त्यस कारणले कुनै कुनै समस्या आउँछ भने यारे भने म दिल्ली कम्पनी म गर्छु यारे भने साडी ब्याग कम्पनी हामी गर्छौँ यारे भने म मोबाइल कम्पनी हामी जित्छौँ यारे भने म मेडिसिन कम्पनी हाम्रो सबभन्दा बलियो कम्पनी र हाम्रो बुर्मा कम्पनी हाम्रो सबभन्दा जरुरी कम्पनी सँगै हामी जित्नु पर्छ हामी जस्तै कोही छैन म एकदम प्राउड त्यस कारणले फाइनली जय दिल्ली कम्पनी जय सारी ब्याग कम्पनी जय मोबाइल कम्पनी जय मेडिसिन कम्पनी जय बुर्मा कम्पनी जय वन आजिया जय होस् धन्यवाद सबैलाई
0: हजुर वन आजको आउट गोइङ सिओ साफ लेफ्टिनेन्ट कर्नल जोन जेफकोट साहब हुनुहुन्छ र उहाँको फाइनल फेयरवेल स्पिच तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो त्योभन्दा अगाडि चाहिँ हाम्रो गोर्खा मेजर साहबले के भन्नुभयो त सिओ साहबको बारेमा त्यो स्पिच पनि सुन्न चाहिँ भयो र भोलि बिहान 8 बजेको समाचारपछि पनि हामी प्ले गर्छौँ भोलिको कार्यक्रम लिएर चाहिँ हाम्रो रूपा राणा दिदी आउनुहुन्छ है त र साहबलाई अब आउँदा दिनहरूको लागि चाहिँ शुभकामना व्यक्त गर्दै अनि मेम साहब केटालाई चाहिँ शुभकामना व्यक्त गर्दै अन बिहाफ अफ बटालियन अनि बिएबिएस परिवारको तर्फ बाट चाहिँ शुभकामना भन्दै यो गीत पर्टिकुलरली हाम्रो साहबको लागि अनि मेम साहब केटको लागि है त जोस् फ्युचर एन्डेवर्सको लागि चाहिँ अनि अल द बेस्ट फर योर नेक्स्ट करियर साहब एन्ड केट मेम साहब गुड लक रिमा गुरुङले गाउँदै हुनुहुन्छ यो गीत

0: BFBS Gorka Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: निकिता थापाले गाउनुभएको यो गीत मैले राखेँ, भावेश भुमाजीज्यूको कलमबाट सृजित गीत, सन्तोष श्रेष्ठले चाहिँ कम्पोज गर्नुभएको रहेछ। हामीले यो गीत सुनौँ। 5:29 गइसकेको छ। आजको कार्यक्रम टिपन टापन म अनि सोन्या बहिनीको साथमा सुन्न सक्नुहुन्छ। 6-7 चाहिँ रेकर्डेड प्रोग्राम हुन्छ, किनकि आज वान आजको अर्ली दसैँ पार्टी हुँदैछ, काल राति भनौँ न, इनफ्याक्ट त्यसको लागि पनि जो हामी एक्साइटेड छौँ है त। हजुर, विष्णु गुरुङ भाइ ब्लान्डफोर्डबाट गुड इभिनिङ दाई, सुन्दैछु है भनेर भन्नुभएको छ, र तपाईँहरूलाई पनि धन्यवाद भन्न चाहिँ चाहन्छु। हजुर, हाम्रो नीता कोइराला राई बहिनीको गीत स्टिल सुनाउन बाँकी नै छ, र अहिलेलाई भने हामी लेफ्टिनेन्ट कर्नेल निश्चर ठाकुर साहबसँग कुराकानी गर्नेछौँ, त्यसपछि कैलाश भाइको गीत अनि बहिनीको गीत आउँछ है त। र हाम्रो साहब चाहिँ नेपाल आर्मीको यो क्याबिन पेट्रोलको टिम लिएर चाहिँ उहाँहरू यहाँ आउनुभएको छ, उहाँ चाहिँ म्यानेजर हुनुहुन्छ। यो क्याबिन पेट्रोल भनेको चाहिँ के हो भने यो इन्टरनेसनल कम्पिटिसन हो, वेल्समा हुने गर्छ प्रत्येक वर्षै नै, र यो चाहिँ 48 आवर्सभित्र चाहिँ उहाँले कम्प्लिट गर्नुपर्ने हुन्छ, र बिचबिचमा चाहिँ थुप्रै स्ट्यान्डहरू हुन्छ, विभिन्न स्ट्यान्डमा गएर चाहिँ उहाँले विभिन्न आर्मीको टास्कहरू गर्नुपर्ने हुन्छ। त्यसमा अब रिभर क्रसिङ परे पनि हुन्छ, अब जाडोको बेला रिभर क्रसिङ गर्दा कस्तो हुन्छ होइन, दिउँसो पऱ्यो भने त ठिकै हो, राति पऱ्यो भने त एकदमै साह्रो हुन्छ, तर अहिले त्यति साह्रो जाडो छैन, वेल्सको अवस्था कस्तो छ, एकदमै जाडोको बेला पऱ्यो भने त रिभर क्रसिङ गर्दा, मैले कहिले वेल्समै रिभर क्रसिङ गर्दा त्यो क्रसिङ गरिसकेपछि बाहिर निस्केपछि त्यो हात खुट्टाहरू एकदमै त्यो नचल्ने भएर त्यो एकछिन तातिन एकदमै साह्रो लागेको थियो, त्यो अझै मलाई सम्झना याद छ। भन्दै अब साहबसँग कुराकानी गरौँ, लेफ्टिनेन्ट कर्नेल हाम्रो निश्चल ठाकुर साहबसँग। साहब नमस्कार। हजुर
1: हजुर नमस्ते। हजुर, ग्ल्याड टु बी हियर, थ्याङ्क यू फर द अपर्च्युनिटी। हजुर,
0: कहिले आउनुभयो तपाईँको टिमहरू नेपालबाट?
1: हामी 4 सेप्टेम्बरमा चाहिँ यहाँ ल्यान्ड गऱ्यौँ हजुर, अनि इमिडिएटली देयर आफ्टर हामी चाहिँ ब्रेकनमा बिटिटीमा सहभागी भयौँ। हाम्रो पेट्रोल इटसेल्फ चाहिँ 6 अक्टोबरदेखि 8 अक्टोबरसम्म छ हजुर।
0: अब यहाँ त युनिट भन्छ है, अब तपाईँहरूकोमा चाहिँ गण भन्छ, तपाईँ हजुर चाहिँ कुन गणबाट हो?
1: हजुर, म चाहिँ खास दिस इज नट अ फर्म्ड युनिट हजुर, हाम्रो चाहिँ सबै सेलेक्ट गरेर चाहिँ आर्मीबाट रिप्रेजेन्ट गरेको कम्बाइन टिम हो हजुर।
0: टिम चाहिँ अब त्यो कम्पिटिसन गर्नुहुन्छ, त्यसपछि जसले राम्रो गर्नुहुन्छ त्यसरी छुट्याउनुहुन्छ
1: हजुर। डिभिजनहरूको टिम आउँछ, अनि डिभिजनहरूको टिमबाट चाहिँ अनि हामीले छानेर चाहिँ एउटा टिम फिल्ड गर्छौँ हजुर।
0: अनि बिटिटीको ट्रेनिङ, त्यहाँको प्री ट्रेनिङ चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई?
1: बिटिटी मेरो हिसाबले चाहिँ धेरै नै राम्रो भयो। यो चाहिँ एउटा मौका थियो केटाहरूलाई चाहिँ ब्रेकनको वेदर, ब्रेकनको टरेनसँग फेमिलियराइज गर्ने, र ब्रेकनले पनि हामीलाई डिसअपोइन्ट गरेन, ड्रेन मोस्ट अफ द टाइम। सो आई थिङ्क हामीले चाहिँ त्यो पिरियडलाई चाहिँ एकदम भरपूर उपयोग गऱ्यौँ। बिसाइड्स बिटिटीले चाहिँ दे गेट देयर फुल एफोर्ट, हाम्रो केटाहरूलाई चाहिँ कमिङ अप पेट्रोलको लागि चाहिँ चाहिने स्किल्स र ड्रिल्सहरू सिकाउन चाहिँ उहाँहरूले पनि आफ्नो सक्दो प्रयास गर्नुभयो, र वी भेरी थ्याङ्कफुल फर द्याट अल्सो।
0: नेपालमा पनि टिम बनाएर ट्रेनिङ त गर्नुभयो होला नि होइन?
1: हजुर, नेपालमा पनि टिम फर्म गरेपछि लगभग 6 विक्स जस्तो हामीले ट्रेन गऱ्यौँ हजुर।
0: अनि ब्रेकनको ट्यालेन्ट र नेपालको ट्यालेन्टमा के फरक छ?
1: अब क्यारेक्टरिस्टिकली फरक चाहिँ एउटा चाहिँ हाम्रोमा त्यस्तो जेन्टल रोलिङ हिल्स हजुरलाई थाहा भए जस्तै हतपति भेटिँदैन, अर्को चाहिँ मेरो आफ्नो अनुभवमा चाहिँ नेपालमा कि चिसो हुन्छ कि रुजिन्छ, दुइटै एकै ठाउँ हुने चाहिँ भिज्ने पनि चिसो पनि हुने चाहिँ ब्रेकन रहेछ हजुर। सो द्याट्स त्यो एउटा जेन्टल रोलिङ हिल्स एउटा त्यो टरेन डिफरेन्स हो भने, वेदरवाइज चाहिँ कोल्ड एन्ड वेट एट द सेम टाइम, द्याट्स अल्सो एउटा नेपालभन्दा भिन्न अनुभव मेरो केटाहरूलाई जस्तो लाग्छ हजुर।
0: अब लास्ट इयर पनि गोल्ड कोही हुनुहुन्छ विनिङ टिमबाट यसपटक?
1: हजुर, एकजना चाहिँ हाम्रो लास्ट इयरको एउटा कपरल हुनुहुन्छ हजुर।
0: अनि नेपाल आर्मीको डक्ट्रेन र ब्रिटिस डक्ट्रेनमा के फरक पाउनु भयो?
1: हजुर, मोस्ट अफ द स्किल्स एन्ड ड्रिल्स चाहिँ सिमिलर छ हजुर। आई थिङ्क द्याट्स बिकज यो ब्रिटिस ट्रेनिङ डक्ट्रिन चाहिँ हेज बिन इन्फ्लुएन्सियल वर्ल्ड वाइड, एन्ड वी अल्सो चाहिँ बेस सो मेनी थिङ्स आउट अफ इट, त्यही भएर बिगर कुराहरू त मेरो विचारमा सिमिलर छ, बट देन माइन्युट डिटेल्सहरूमा चाहिँ देयर आर सम चेन्जेस ओभर द टाइम, प्रोबेब्ली ब्रिटिस आर्मीको अपरेसनल एक्सपिरियन्सेस वर्ल्ड ओभरले गर्दाखेरि, अनि द्याट्स वाट वी आर फोकसिङ अन राइट नाउ, त्यही माइन्युट स्किल्स एन्ड ड्रिल्सलाई चाहिँ फाइन ट्युन गर्न नै हामी चाहिँ यो टाइमलाई युज गरिरहेछौँ हजुर।
0: अनि तपाईँको भाइ निकै एक्साइटेड पनि हुनुहुन्थ्यो होला, अब कम्पिटिसनमा भाग लिने अलिकति प्रेसर त हुन्छ, तैपनि युकेमा गएर कम्पिटिसन भनेपछि कतिको एक्साइटेड हुनुहुन्थ्यो सुरु उहाँहरू?
1: भेरी एक्साइटेड, आइ एम रियली ग्ल्याड, गुड बन्च अफ पिपल, भेरी फोकस्ड, मिसन फोकस्ड छन्, अनि हजुरले भन्छ जस्तो चाहिँ वाइल चाहिँ रिप्रेजेन्टिङ अ नेसन कमिङ अब्रोड स्पेसली चाहिँ एट द टाइम वेन ब्याक होम चाहिँ देयर आर लट अफ ट्रबल्स त्यो हिसाबले वाइल दे आर भेरी एक्साइटेड यिनीहरूले चाहिँ एउटा रेस्पोन्सिबिलिटीको रूपमा पनि लिएको छन्. हजुर
0: अब प्रत्येक वर्षै राम्रो गर्नु चाहिँ यसपटकको अपेक्षा के छ नेपाल आर्मीको?
1: होपिङ फर द बेस्ट हजुर, तयारी त्यही संसारको छ एन्ड आई होप विल बी एबल टु प्रुभ आवर सेल्भ अनि होपफुली गेट द गुड रिजल्ट अल्सो.
0: अब यो सिपस ह्यान्डलिङ भन्दो रहेछ, तपाईँहरूको र यहाँकोमा के फरक पाउनुभयो यो कसैले चाहिँ यो ह्यान्डल गर्ने भनेर?
1: त्यस्तो मेजर फरक चाहिँ छैन. अगेन एज आई सेड कतिपय कुरा त हामीले यस्तै यस्तै इभेन्टहरूबाट सिक्दै आफ्नोमा परिमार्जन गरेर लैजाँदै गर्ने भएर त्यस्तो मेजर डिफरेन्स चाहिँ छैन. बट देन पुटिङ इट टुगेदर एउटा इन्टेन्स चाहिँ इङ्गेजमेन्टमै एउटा क्याप्चर्ड पर्सनलाई भेटियो भने चाहिँ त्यो स्विच अन स्विच अफ गर्नुपर्ने हुन्छ. सो वाइल एकछिन अगाडिसम्म चाहिँ युआर इन्टेन्सली इङ्गेज बट देन क्याप्चर पर्सन इमिडिएटली हुने बित्तिकै युभ गट टु थिङ्क अबाउट लज अफ आर्म कन्फ्लिक्ट जेनेभा कन्भेन्सन अल त्यो एउटा पाटो चाहिँ इज अ गुड इन्कर्पोरेसन मलाई चाहिँ त्यो लागेको छ. हजुर
0: अब ड्रेस त अब अफकोर्स तपाईँले आफ्नै लाउनु पर्यो, यो इक्विपमेन्टहरू चाहिँ सबै यहाँ आरजीएलले प्रदान गरेको.
1: वी बिन भेरी लकी त्यो हिसाबले हजुर एन्ड अल्सो भेरी ग्रेटफुल वान आरजीआर चाहिँले हामीलाई नट जस्ट ट्रेनिङ सपोर्ट भेरी वाइड र एक्सटेन्सिभ लजिस्टिकल सपोर्ट इन्क्लुडिङ किट्स एन्ड इक्विपमेन्ट जुन चाहिँ हामीले पेट्रोलमा फिल गर्छौँ हामीलाई प्रोभाइड गरिदिनु भएको छ. सो भेरी थ्याङ्कफुल फर द्याट.
0: यो इक्विपमेन्टमा अब अरू त साह्रै प्रब्लम छैन होला, यो वेपन चाहिँ तपाईँले सिक्नुपर्छ कि कसरी त्यो?
1: हजुर हजुर, यो फर्स्ट थिङ आफ्टर वी अराइभ इन युके वान अफ द फर्स्ट थिङ हुने नै वेपन ह्यान्डलिङ पहिला सिकाउनुहुन्छ अनि वेपन ह्यान्डलिङ टेस्ट दिएपछि बल्ल चाहिँ अनि हामी चाहिँ यो वेपन फर पेट्रोल युज गर्नलाई एलिजिबल हुन्छ अनि आई थिङ्क यहाँबाट चाहिँ दे हेभ टु साइन अस अफ पेट्रोलभन्दा अगाडि चाहिँ वेपन ह्यान्डलिङ प्रोफिसियन्सी चाहिँ छ भनेर चाहिँ युनिटले साइन अफ पनि गरिदिनुहुन्छ. हजुर हामीलाई
0: यो जेरोइङहरू त गर्नु पर्दैन होला, अब पक्का त्यो लाइफ फायरिङ यहाँ टार्गेट हुँदैन होइन?
1: हजुर, सिन्स यहाँ चाहिँ ब्ल्याङ्क्स मात्र हुने भएर यो पेट्रोलमा ब्ल्याङ्क्स मात्र हुने भएर हामीले जेरोइङ लाइफ फायर अफ एनी फर्म चाहिँ गर्दैनौँ.
0: अनि ट्रेनिङमा यसो हेर्दा भाइहरूको कस्तो छ प्रोग्रेस?
1: हजुर यहाँ आई थिङ्क हामीले आफ्नो सर्टेन ट्रेनिङ चाहिँ गरेर आएको थियौँ बट देन सर्टेन कुरा जस्तो स्पेसली सिबिआरएन लगायतको कुराहरू ड्रोनको कुराहरू द्याट समथिङ चाहिँ हाम्रो आर्मीमा एक्सटेन्सिभली अहिलेसम्म युज भइ नसक्या भएर सम अफ द थिङ्स चाहिँ क्याचिङ अप भयो, सम अफ द थिङ्स चाहिँ ब्रसिङ अन आवर ओन स्किल्स भयो. सो अल इन अल भेरी फ्रुटफुल. हजुर
0: हजुरले चाहिँ कति सालमा स्यान्डर्स कमिसन गर्नुभएको?
1: हजुर 2004. हजुर
0: कसरी सम्झिनुहुन्छ त त्यो उसलाई?
1: 2004 लङ वे ब्याक, भेरी भेगली चाहिँ मेमोरिजहरू आउँछ. भेरी ग्रेटफुल फर द्याट अपर्च्युनिटी अल्सो. द्याट इभेन्ट चाहिँ प्रब्ली मेरो प्रोफेसनल करियरमा इट सेप्ड अ लट अफ थिङ्स. सो अगेन लट अफ गुड मेमोरिज, थ्याङ्कफुल. हजुर
0: अब यहाँ चाहिँ स्यान्डर्स कमिसन दुई तरिकाको हुन्छ, एउटा चाहिँ भर्ती हुने त्यसपछि जाने होइन अब रेकमेन्ड पाएर, एउटा चाहिँ डाइरेक्ट जाने. तपाईँ चाहिँ कसरी हो?
1: म डाइरेक्ट एन्ट्री. हजुर
0: ए उहाँ सेलेक्ट हुन्छ त्यसपछि आउँछ?
1: हजुर हजुर, त्यहाँनिर ट्रेनिङ गरिरहँदै त्यहाँ सेलेक्सन हुन्छ अनि त्यो सेलेक्सन प्रोसेसबाट अनि हाम्रो पालामा चाहिँ दुईजना थियौँ हामी. So we got lucky to get that opportunity.
0: Selection ma chai ke garcha ni qualification kasto hercha?
1: Hajur selection ma chai hajur everything hajur physics hercha ani tespachi physical standards bho ani military knowledge ani interview huncha also from the British embassy hunthyo. I can't comment on how things are right now. Hamro pala ma chai tyo hunthyo.
0: E British embassy ma garnu huncha?
1: Hajur British embassy ma pani euta interview chai huncha.
0: अब त्यहाँ पास हुनुभयो, यहाँ चाहिँ ठक्कै यहाँ युकेमा आएर ट्रेनिङ गर्दा चाहिँ कस्तो लाग्यो त तपाईँलाई?
1: लट अफ डिफरेन्सेस. पहिला त एउटा कल्चरल सक, माई फर्स्ट टाइम अब्रोड हजुर. त्यसपछि ल्याङ्ग्वेज अल्सो चाहिँ एट टाइम्स चाहिँ अङ्ग्रेजी विथ एक्सेन्ट चाहिँ एन्ड देन स्पेसली इफ यु हेभ अ स्कटिस कलर साजन
0: पढ्नु भएको थियो?
1: हजुर, माई फर्स्ट टर्मको कलर
0: स्कटिस नै पढ्नु भएको थियो.
1: सो एभ्री इभिनिङ उहाँको अर्डर्स पछि आई हेड टु आस्क द गाई नेक्स्ट टु मी उहाँको अर्डर्स चाहिँ के हो भनेर. सो टुक सम टाइम बट देन इभेन्चुली वी कट अप.
0: राम्रै गर्नु होला नि त होइन?
1: हजुर, आई थिङ्क इट वेन्ट वेल.
0: यो अब क्याबिन पेट्रोल तपाईँको फर्स्ट टाइम होला एज अ म्यानेजर होइन?
1: हजुर, माई फर्स्ट टाइम एज अ म्यानेजर.
0: हुन्छ होला साहब, धेरै धेरै धन्यवाद. गोल्ड मेडल लिएर जानु होला, हाम्रो शुभकामना.
1: थ्याङ्क यू भेरी मच. हजुरहरूलाई पनि धन्यवाद फर यो जेनरोसिटी एन्ड ओभरअल हस्पिटालिटी. थ्याङ्क यू.
2: पिएफपिएस गोर्खा रेडियो.
0: हजुर गोर्खा रेडियो नेपाल आर्मीको हुनुहुन्छ लेफ्टिनेन्ट कर्नल हाम्रो चाहिँ निश्चल साहब र उहाँ सेन्डस कमिसन गर्नुभएको रहेछ जुन कुरा तपाईँले अन्तमा सुन्दै हुनुहुन्थ्यो अनि नेपाल आर्मीको टिमलाई पनि गुड लक भन्न चाहन्छु प्रत्येक वर्षै उहाँले राम्रो नतिजा लिएर आउनुहुन्छ यसपटक पनि जस उहाँको जस होप त्यही नै छ अनि गर्नु पनि हुन्छ छदेखि आठ तारिकमा चाहिँ अक्टोबरको नेक्स्ट मन्थ भन्दा पनि नेक्स्ट मन्थ त भोलिबाट लागेको उहाँहरूलाई गुड लक अनि सम्पूर्ण ब्रिगेड अफ गोर्खासका टिमहरू हुनुहुन्छ उहाँहरूलाई पनि गुड लक भन्न चाहन्छु 5:39 गइसकेको छ अब भने कैलाश भाइले अनुरोध गर्नुभएको गीत हरि राई भाइ हुनुहुन्छ फेल्तममा र उहाँको यो गीत राख्न चाहन्छु आशा छ भाइले सुन्दै हुनुहुन्छ होला सबै सबै उहाँको आफन्तहरूलाई सुनाउन चाहनुहुन्छ चा।

0: हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: हजुर विशाल राईमाझी र साथीहरूले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो पञ्चे बाजा। हामी सेकेन्ड आवरको अन्ततिर आइसकेका छौँ। हाम्रो टेकराई दाजु हुनुहुन्छ बेजिङ स्टोकोबाट, एउटा गीत मगाउनु भएको छ तर यहाँ दुईजना श्रोता क्युमा हुनुहुन्छ किनकि 6-7 चाहिँ यो रेकर्डेड प्रोग्राम छ, त्यसले गर्दा आज दाईको गीत मैले इन्क्लुड गर्न नसक्ला जस्तो छु। त्यसको लागि क्षमा चाहन्छु दाई, भोलि म तपाईँको गीत चाहिँ राख्छु है बिर्सिनँ भने, नत्र भने यसो मलाई सम्झाउनु होला दाई। रियली रियली सरी, किनकि हाम्रो निर्मला परिवेश बहिनी र हाम्रो चाहिँ अर्को नेता कोही राई बहिनी हुनुहुन्छ, उहाँको गीत सुनाउन बाँकी नै छ। हाम्रो निर्मला बहिनीले भोइस म्यासेज छोड्नु भएको रहेछ तर यो एकदमै स्लो छ, म यहाँ प्ले गर्ने प्रयास गर्नेछु है त। उहाँले कविता पनि सुनाउनु भएको छ अनि उहाँले एउटा गीत पनि मगाउनु भएको छ।
1: फुल जस्तै तिमी सधैँ फुलिरहनु, फुल जस्तै सधैँ तिमी फुलिरहनु, मेरो लाली गुराँस पनि सधैँ मुस्कुराइरहनु, तिम्रो हाँसोमा मेरो संसार सजिरहोस्, तिम्रो मायाले मेरो मन सधैँ भरिरहोस्। एक दिन पनि तिमी टाढा भएको सहन सक्दिन, तिमी बिनाको यो मनलाई सम्हाल्न सक्दिन, जिन्दगीभर तिम्रो साथमा बसिरहन पाऊँ, तिम्रो हात समय हरेक पल हाँसिरहन पाऊँ, तिम्रो हात समय हरेक पल हाँसिरहन पाऊँ। आयोग दाजु नमस्ते, यसो रेडियो खोल्नु बल्ल सफल भएँ, बोल्दै हुन रहेछ, खुसी लाग्यो। समय चाहिँ छ कि छैन हजुरको? मेरो कान्छी छोरी रोनिका के रेजिडेन्सियल यो ट्रिप गएको छ 2 दिनको लागि, साह्रो मिस गरेर उसको लागि यो लाइनहरू कोरेको, वाचन गरेर सुनाएँ उसको लागि चाहिँ, रोनिकाको लागि। म चाहिँ मेरो रोशनी एल्बमको सबभन्दा पहिला रेकर्डेड गीत सत्यकला राई दिदीको चाहिँ नानाको स्वरमा छ, हुँदैन बिहानी त भन्ने गीत, महेश खड्गाको चाहिँ सङ्गीतमा, यसो राखिदिनुहोस् ल दाजु, सके जति भ्याए जति, सक्नु भएन भने ठिकै छ भोलि राखिदिँदा पनि हुन्छ। अनि रोनिकाको चाहिँ समय पनि कछिटो बिट छ है, अब उसको 9 वर्षको जन्मदिन पनि यो दसैँको बेला आइपुग्न लागेछ है, धेरै खुसी लाग्छ। अर्कै खालको जस घरमा पारिवारिक माहौल बन्छ, ठुलोहरू ठुलै सानो सानो हुँदाखेरि अर्कै खालको हुँदो रहेछ, सबैजना हामीसँगै बसेको छ अहिलेसम्म लकिली है दाजु, थ्याङ्क यू सो मच। सबै सबैलाई नमस्कार है, जस जसले सुन्दै हुनुहुन्छ सबैलाई सम्झेको छु। व्यस्त व्यस्त व्यस्त जिन्दगीमा व्यस्तै भएर म चाहिँ मेरो लाइफ चाहिँ जाने भयो है, थ्याङ्क यू सो मच दाजु, अनि सबै सबैले यो गीत सुन्नुहोला, धन्यवाद।
0: ल बहिनी, व्यस्त हुनु राम्रो हो नि होइन, त्यत्तिकै बसिराख्यो भने त मान्छेलाई दिमागमा के के आउँछ होइन। तपाईँ एकदमै ठिक गरिराख्नु भएको छ, तपाईँले छोरीको यादमा बिचरा कविता पनि गर्नु भएको रहेछ, थ्याङ्क यू भेरी मच। अब तपाईँको गीत हामीले सुनाऊ है त।

हजुर, सत्यकला राईले गाउनुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। महेश खड्काको सङ्गीत अनि निर्मला परिवेश राई बहिनीको शब्द रचनामा हामीले यो गीत सुन्यौँ र छोरीलाई निकै मिस गरिरहेको कुरा चाहिँ भन्नुभएको थियो। अब भने आफकी कसम बोलको गीत एकदमै कालजय गीत किशोर कुमार र लता मङ्गेशकर गाउँदै हुनुहुन्छ र यो गीत चाहिँ हाम्रो ग्रेसमा हुनुहुने निता कोही राई बहिनीको लागि है। त यो गीत सुन्दै हामी समाचारतर्फ लाग्नेछौँ। 5:55:56 जान आँटेको छ।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanu hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: इन्डियन आयल कर्पोरेसनले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोल प्रति लिटर 20.44 रुपियाँ र डिजेल 20.21 रुपियाँ बढाएर पठाएको छ। त्यस्तै मट्टी तेल प्रति लिटर 15.96 रुपियाँ, खाना पकाउने ग्यास प्रति सिलिन्डर 81.32 रुपियाँ बढाएर पठाएको हो। हवाई इन्धन प्रति लिटर 18.66 रुपियाँ बढाएर पठाइएको छ। भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य भने यथावत रहने निगमले जनाएको छ। भोटेको सिबाडी चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको बैठकले मूल्य हालकै कायम राख्ने निर्णय गरेको हो। चाराली, विराटनगर, वीरगंज, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज र धनगढ़ी क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाव 197.50 रुपियाँ प्रति लिटर छ। त्यस्तै दोस्रो वर्गका सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाव 179 रुपियाँ छ। यसैगरी तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाव 200 रुपियाँ छ। खाना पकाउने ग्यासको भाव मुलुकभर 2060 रुपियाँ छ। मनाङको हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप 3 जनाको शव फेला परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार गोर्खाको धारचे 2, केरौजाका आस गुरुङ, खोटाङको ऐसुलुखर्क 3का सूरज राई र रुकुमको उकामका कलम बुढाको शव आज फेला परेको हो।

0: के चारजनाको शव फेला परेको थियो। आज तीनजनाको शव भेटिएसँगै अहिलेसम्म सातजनाको शव फेला परेको र अझै नौजना बेपत्ता रहेको खनालको भनाइ छ। बेपत्ताहरूको खोजी र शव निकाल्न हिमलुङ क्षेत्रमा खोज र उद्धार टोली परिचालन गरिएको छ। राष्ट्रिय सभाका सांसदहरूले हिमतालको जोखिम घटाउन तथा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्।
1: सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदले विपद पछिको पुननिर्माण तथा बस्ती व्यवस्थापनका लागि सरकारले स्पष्ट योजना बनाउनु पर्ने माग गरेका हुन्। नेपाली कम्युनिस्ट पार्टीका सांसद घनश्याम रिजालले नेपालका 21 हिमताल जोखिममा रहेको लामो समयदेखि थाहा भए पनि हिमतालको निगरानी तथा पूर्व सूचना प्रणालीमा प्रभावकारी काम हुन नसकेको बताउनु भएको छ।
2: हिमतालको चाहिँ नि विषय के हो, त्यसको अहिलेको अवस्था कस्तो छ र त्यहाँ चाहिँ यो अर्ली चाहिँ वार्निङ सिस्टमको चाहिँ नि जडान कहिले गर्ने अथवा कहिले हुन्छ अथवा कहिले हुँदैछ कि के छ, त्यसको तयारी के छ, यसको बारेमा चाहिँ मलाई चाहिँ नि मेरो चाहिँ प्रश्न छ।
1: नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले हिम नदीमा आउन सक्ने सम्भावित विपदबारे सरकारले आवश्यक पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभएको छ।
3: हिमाल पग्लिँदैछ, पग्लेपछि नदीहरू हिउँ नदीहरू बढ्छन्, ऊ अस्तिको भोटेको सिको जस्तै हुन्छ, त्यो सम्भावनालाई मध्यनजर गर्नु पर्यो। हामीले लस एन्ड ड्यामेज फन्ड ल्याएर के गर्ने हो त्यो तय गर्नु पर्यो नि त। भत्काउँछ त्यसपछि निर्माण गर्ने, भत्काउँछ मर्छन् अनि तिनीहरूको बस्ती अर्को ठाउँ बचाउने बाटो गर्ने, मरेकालाई मरिसके भन्ने, त्यति मात्रै त भएन नि, सोझो भाषामा बोल्नु पर्यो, काम गर्नु पर्यो सरकारले।
1: नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपालमा सडक सहित अधिकांश विकास संरचना नदी करिडोरमा केन्द्रित रहेकाले आउँदो दिनमा विकास संरचना तथा बस्ती विस्तारको मोडलमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ।
4: अबको चाहिँ हाम्रो विकासको संरचना र बस्ती संरचनालाई चाहिँ नयाँ नबनाइ नहुने हाम्रो बाध्यकारी अवस्था छ।
0: नेपाल राष्ट्र ब्याङ्कले नियमित कार्यालय समयमा खुद्रा नोट सार्दिने भएको छ।
5: यसपाला दशैंमा केन्द्रीय ब्याङ्कले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो। राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक अनुज दहालले दशैंका बेला नयाँ तथा खुद्रा नोट सार्न मिति तोक्ने अभ्यास हटाएको जानकारी दिनुभयो। केन्द्रीय ब्याङ्कले दशैं मनाउने जनसङ्ख्या धेरै भएकाले नोटको माग धेरै हुने हुँदा दशैंमा नयाँ नोट बजार पठाउने गरेको छ। तर यसपालि दशैंमा कुनै जात र धर्म अनुसार चाडपर्व लक्षित भन्दा पनि बजार माग अनुसार सेवा नियमित उपलब्ध गर्ने केन्द्रीय ब्याङ्कको योजना रहेको उहाँको भनाइ छ। नोट सटही सेवा केन्द्रीय ब्याङ्कको नियमित काम भएकाले पनि यसलाई कुनै पर्व वा अवसरमा वितरण नगरी बजार आवश्यकता अनुसार दिने अभ्यास सुरु गरेको उहाँले जानकारी दिनुभयो। राष्ट्र ब्याङ्कको ब्याङ्किङ काउन्टरमा कार्यालय समयमा सेवा उपलब्ध हुँदै आएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण थालेको उहाँको भनाइ छ। अहिले राष्ट्र ब्याङ्कमा नोट साट्न जानेले दुई बन्डलसम्म साट्न पाउँछन्। एक बन्डलमा 5, 10, 20, 50 र 100 दरका नोट सबै 100 हुन्छन्।
0: हस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो PFBS गोर्खा रेडियो हो।

गोर्खा रेडियो। हजुर श्रोताहरूले मिठो गीत सुन्दै हुनुहुन्थ्यो। विपुल छेत्रीले गाउनुभएको एकदमै पपुलर गीत हो, पक्का पनि तपाईँले इन्जोय गर्नुभयो होला। यहाँ सबैलाई कार्यक्रम गोधुलीमा वेलकम गर्न चाहन्छु। हामी अन्तिम आवरमा प्रवेश गरेका छौँ। आजको अन्तिम कार्यक्रम टिपन टापन म अनि बहिनी सोन्याको साथमा सुन्न चाहिँ सक्नुहुन्छ दुईवटा पार्ट्समा है। त अहिलेलाई भने बेलायतमा हुने केही कार्यक्रम सम्बन्धी जानकारी गराउन चाहन्छु। अब हामी चाहिँ विन्टरतिर प्रवेश गर्दैछौँ, समरमा धेरै कार्यक्रमहरू हुने गर्छन् तर विन्टरमा पनि हुने गर्छन्। अब दसैँ तिहार नजिक आउँदैछ, यो दसैँको कुराकानी गर्न चाहन्छु। तितवन नेपालीज कम्युनिटीले सेलिब्रेट गर्दै हुनुहुन्छ 17 अक्टोबरको दिन सिभिक सेन्टर तितवनमा है। त 3 बजेबाट राति 11:30 बजेसम्मको कार्यक्रम हुनेछ। तपाईँहरूको लागि चाहिँ यो टिकट प्राइस यस्तो रहेको छ, र नानीहरू 7 देखि 12 वर्षको हुनुहुन्छ भने 10 पाउन्ड हो, र 6 देखि मुनिको नानीहरूको लागि फ्री इन्ट्री छ, अनि 13 देखि 17 वर्षको हुनुहुन्छ भने 20 पाउन्ड, अनि 18 देखि माथि हुनुहुन्छ भने तपाईँलाई 25 पाउन्ड चाहिँ तिर्नुपर्ने हुन्छ है। यो एन्ट्री टिकटको लागि देवबहादुर गुरुङज्यू हुनुहुन्छ, उहाँलाई कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुनेछ। अनि अर्को एकल कविता वाचन हुँदैछ हाम्रो नरेश काङबाङ राई भाइ, र उहाँ चाहिँ जोस ब्रिगेड अफ गोर्खा आजकै प्रतिभा हुनुहुन्छ। पहिला बिएबिएसमा पनि उहाँले केही चाहिँ वर्ष काम गर्नुभयो, केही महिना चाहिँ, र उहाँको यो एकल कविता वाचन चाहिँ 22 नोभेम्बरमा हुँदैछ। यो चाहिँ गोडिङटन भिलेज हल आसपोर्टमा हुँदैछ है। त TN23 3JJ जान सक्नुहुन्छ। समय चाहिँ 1 बजेबाट कार्यक्रम चाहिँ त्यहाँ आरम्भ हुन्छ। शब्द जीवन छ, कवितामा आत्मा छ, उहाँ भन्ने गर्नुहुन्छ, कति मिठो भनाइ छ होइन। इकोज अफ पर्वतले चाहिँ आयोजना गर्दै हुनुहुन्छ। र अर्को चाहिँ यो बेजिङ स्टोक नेपाली समाज युकेको चाहिँ दसैँ धमका कार्यक्रम हुँदैछ, र यो चाहिँ 10 अक्टोबर स्याटरडेको दिन हुँदैछ है। त 4 बजेबाट उहाँको यो धमाका कार्यक्रम आरम्भ हुन्छ। पब्लिक फिल्ड सेन्टरमा RG249AEमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। त्यहाँ थुप्रै कार्यक्रमहरू हुन्छ। तारा लक्ष्मज्यूको अनि निता थापा मगरज्यूको त्यहाँ बेजोड प्रस्तुति हुनेछ। ट्रेडिसनल अनि मोडर्न फ्युजनको गीतहरू कार्यक्रमहरू तपाईँले त्यहाँ चाहिँ हेर्न सक्नुहुन्छ अनि सुन्न सक्नुहुन्छ। कल्चरल सोकेस त भइहाल्यो, अनि मिट एन्ड ग्रिट त्यो छँदै नै छ। इन्जोय गर्नुहोला, र टिकट चाहिँ 20 पाउन्ड उहाँहरूले राख्नु भएको छ। अर्को चाहिँ तमु पेलुसँग युकेको चाहिँ उहाँहरूको सामुदायिक भवन समुद्घाटन र महायज्ञ हुँदैछ। यो चाहिँ 30 अक्टोबरको दिन है त त्यहाँ हुँदैछ, 3 दिन हुँदैछ भनौँ न, 30 अक्टोबरदेखि 1 नोभेम्बरसम्म 11 बजेदेखि बेलुकी 5 बजेसम्मको कार्यक्रम राख्नु भएको छ। तमु पेलुसँग युकेको चाहिँ भवनमा रेडिङमा हुँदैछ, RG28QAमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। अनि फ्राइडे 30 अक्टोबरमा चाहिँ विशेष पूजा आज हुनेछ, अनि स्याटरडे 31 अक्टोबरमा चाहिँ भवन समुद्घाटन तथा पूजा र प्रवचन हुन्छ, अनि नोभेम्बर 1 तारिक चाहिँ पूजा तथा प्रवचन र समापन कार्यक्रम रहेको छ है त। अनि यो 7th गोर्खा राइफल्सको चाहिँ यो मेमोरियल हुँदैछ अनावरण कार्यक्रम 10 अक्टोबरको दिन हो। बेलुकी 4 बजेबाट राति 10 बजेसम्म कार्यक्रम आउनु भएको छ। लन्डनमा सन पल्स कथिडलमा हुँदैछ है त। त्यहाँ चाहिँ झन्डै 300 जति 7JL का चाहिँ सदस्यहरूको उहाँहरूले चाहिँ अपेक्षा गर्नुभएको छ। विस्तृत जानकारीको लागि चाहिँ नवीन शिवासाप हुनुहुन्छ, उहाँलाई 0778651648 तपाईँहरूले सम्पर्क गर्न चाहिँ सक्नुहुन्छ। अनि यो इस्ली गोर्खा नेपालीज एसोसिएसनको चाहिँ दसैँ तिहार कार्यक्रम हुँदैछ 31 अक्टोबरको दिनमा। जानकारीहरू यति नै गरौँ आदरणीय श्रोताहरू। अब भने म एउटा अर्को मिठो गीत राख्न चाहन्छु, हिमाल सागर र अनु चौधरीले गाउनु भएको गीत हुनेछ। त्यसपछि चाहिँ लगत्तै अर्को एउटा गीत राख्छु, त्यसपछि प्रमो ब्रेक, अनि प्रमो ब्रेकपछि एउटा गीत, अनि टिपन टापन कार्यक्रम सुन्न सक्नुहुन्छ म अनि बहिनी सोन्याको साथमा। आउनुहोस् यो गीतबाट हामी सबै मिलेर इन्जोय गर्नतर्फ लागौँ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर बिएबएस गोर्खा रेडियोको साप्ताहिक प्रस्तुति कार्यक्रम टिपन टापनबाट नमस्कार, म योगराज राईको आज यो कार्यक्रम सञ्चालन गर्नको लागि चाहिँ म अनि धेरै लामो समय बाद हाम्रो सोन्या बहिनी आउनु भएको छ। हामी दुवैजनाको धेरै धेरै नमस्कार अनि बहिनीलाई नमस्कार अनि वेलकम छ है बहिनी।
1: नमस्कार दाजु र सम्पूर्ण श्रोतालाई धेरै पश्चात फेरि पनि कार्यक्रममा धेरै धेरै स्वागत गर्न चाहन्छु।
0: हजुर धेरै भयो त यो सोमा हामी कुरा नगरेको त होइन बहिनी।
1: हजुर दाजु निकै भयो।
0: ओहो के छ त अनि ठिकठाकै हुनुहुन्छ? अब तपाईँको पल्टन त बुढातिर गयो, तपाईँ यतै हुनुहुन्छ, भाइ अहिले युनि पढ्दै हुनुहुन्छ बर्मिङहाममा होइन?
1: हजुर दाजु ठिकै छु भन्नु पर्ला, अब टुआजर उता गए पनि यता वान आर्जर हुनुहुन्छ, अलिकति नयाँ वातावरण तर पनि रमाइलो भइरहेको छ भन्नु पर्ला।
0: भाइको पढाइ कस्तो हुँदैछ त?
1: हजुर उहाँको पढाइ पनि राम्रै हुँदैछ, उहाँलाई पनि अब न्यू इन्भाइरोमेन्टहरू तर प्रिटी मच उहाँ त सेटल नै भइसक्नु भयो।
0: ठिकै छ, तपाईँ कहिले कहिले जानुहुन्छ कि उहाँको युनिटतिर बर्मिङहामतिर?
1: हजुर प्राय जसो चाहिँ उहाँ यता फोक्सटनतिर नै आउनुहुन्छ, कहिले काहीँ चाहिँ बर्मिङहाम जान्छु, यताउता हामी जस पालि पालो गरेर।
0: यहाँ चाहिँ तपाईँ र नानी होइन?
1: हजुर।
0: छोरीको पढाइ कस्तो जाँदैछ?
1: छोरीको पढाइ पनि एकदमै राम्रो छ।
0: कुन इयरमा भयो अहिले?
1: अब चाहिँ अब इयर एटमा गएको छ।
0: ओके ल त बहिनी कुरा पनि गर्दै जाउँला, हामी सामग्रीतर्फ लागौँ है त।
1: अवश्य पनि
0: रातोपाटी.com आजको सामग्री साभार गरेको छ र सुरुमा चाहिँ 30 वर्ष काटेको महिलाले चाहिँ कस्तो खालको स्वास्थ्य परीक्षण गर्नु आवश्यक छ त्यस सम्बन्धी चर्चा गर्नेछौँ भने तपाईँको कम उमेर कपाल फुलेको छ भने चाहिँ कस्तो खानेकुरा खाँदा राम्रो हुन्छ त्यो पनि हुनेछ अनि तपाईँलाई उठ्ने बित्तिकै रिङ्गटा लाग्छ भने यसको कारण लक्षण र बस्ने उपायको बारे पनि हामी जानकारी गराउनेछ भने मधुमेहका बिरामीले कुन कुन फलहरू चाहिँ खानुहुन्छ अनि कुन कुन फल चाहिँ एभोइड गर्नुपर्छ त्यो हुनेछ अनि अन्तमा समयले साथ दिएमा यो फ्याटी लिभर भएको छ कसरी थाहा पाउने त्यस सम्बन्धी चर्चा गर्नेछौँ। ल बहिनी तपाईँबाटै सुरु गरौँ यो महिलाको स्वास्थ्यको बारेमा।
1: आजको हाम्रो पहिलो चेरेको छ महिला स्वास्थ्य, 30 वर्ष काटेपछि नछुटाउनुहोस् यी स्वास्थ्य परीक्षण। 30 वर्षको उमेरपछि महिलाहरूले आफ्नो आधारभूत स्वास्थ्यको नियमित निगरानी गर्नुपर्छ। यसमा रक्तचाप, ब्लड सुगर र कोलेस्ट्रोल जस्ता प्यारामिटरहरू समावेश हुन्छन्। यिनीहरूको परीक्षणबाट शरीरको सामान्य अवस्थाको निगरानी गर्न मद्दत मिल्न सक्छ।
0: अब लगातार थकान छ भने कस्तो खालको परीक्षण गराउँदा राम्रो हुन्छ? अचेल धेरै महिलाहरू लगातार थकान, कमजोरी वा शरीर दुख्ने जस्ता समस्यालाई कामको दबाव वा यस्ता व्यस्त जीवनशैली सम्झेर व्यवस्था गर्दछन्। तर यदि यस्तो समस्या लगातार रहिरहन्छ भने यसलाई व्यवस्था भने गर्नु हुँदैन। डाक्टरका अनुसार यस्ता लक्षणहरू देखिएमा डाक्टरको सल्लाहमा सिबिसी, आइरन, भिटामिन डी र भिटामिन बी12 परीक्षण गराउन सकिन्छ।
1: यी परीक्षणहरू मार्फत शरीरमा रगत र केही आवश्यक पोषक तत्त्वहरूको अवस्था बारे जानकारी पाउन सकिन्छ। यद्यपि सबै महिलाहरूलाई यी सबै परीक्षणहरूको आवश्यकता पर्दैन, त्यसैले डाक्टरको सल्लाहपछि मात्र परीक्षण गर्नु उपयुक्त हुन्छ।
0: अब महिनावारीमा परिवर्तन आएमा डाक्टरसँग चाहिँ कुरा गर्नु राम्रो हुन्छ। महिलाहरूले आफ्नो महिनावारीको ढाँचामा पनि ध्यान दिनुपर्दछ। यदि महिनावारी चक्रमा लगातार परिवर्तन भइरहेको छ र रक्तस्रावको ढाँचा परिवर्तन भएको छ वा पहिलेको तुलनामा कुनै नयाँ लक्षण देखेको छ भने डाक्टरको सल्लाह लिनुपर्दछ।
1: 30 र 40 उमेरबीच केही महिलाहरूमा मेनोपोजसँग जोडिएका परिवर्तनहरू पनि सुरु हुन सक्छन्। यस समयमा अत्यधिक गर्मी महसुस हुने, निन्द्रा बिग्रने, तौल बढ्ने वा मुड परिवर्तन हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यिनलाई केवल तनाव वा उमेरको सामान्य असर मानेर छाड्नु सही होइन।
0: अब पाठेघरको मुख र स्तन स्वास्थ्यको पनि स्क्रिनिङ गर्नु आवश्यक छ महिलाहरूले। डाक्टरको अनुसार महिलाहरू केवल रक्त परीक्षणमा मात्र निर्भर रहनु हुँदैन, पाठेघरको मुख सर्भाइकल भनिन्छ र स्तन स्वास्थ्यको स्क्रिनिङ पनि समयमै गराउन जरुरी छ। कुन महिलाले कुन स्क्रिनिङ र कतिपटक गराउने भन्ने कुरा उनको उमेर, स्वास्थ्य र व्यक्तिगत जोखिमको आधारमा डाक्टरले तय गर्न सक्दछन्।
1: अर्थात् 30 वर्षको उमेरपछि बिना आवश्यकता हरेक परीक्षण गराउनुको सट्टा महिलाहरूले आफ्नो शरीरका सङ्केतहरू बुझेर डाक्टरको सल्लाह अनुसार परीक्षण गराउनु महत्त्वपूर्ण हुन्छ। साथै कुनै पनि भिटामिन सप्लिमेन्ट वा औषधि आफै सुरु गर्नुको सट्टा पहिले योग्य डाक्टरको सल्लाह लिनुपर्छ।
0: हजुर पहिलो विषय थियो महिला स्वास्थ्य रहनको लागि चाहिँ 30 वर्ष कटेपछि के स्वास्थ्य परीक्षण गराउनुपर्छ त्यस सम्बन्धी जानकारी गराउँदै थियौँ। अब यो नेपालको कन्टेक्स्टमा हामीले कुराकानी गर्यौँ तर तर यहाँ हो भने तपाईँ सर्टेन एजमा पुगेपछि जिपीले नै तपाईँहरूले कस्तो खालको परीक्षण गराउने भनेर तपाईँहरूलाई चाहिँ जो जानकारी गराउँदछ त्यही अनुसारले तपाईँहरूले गराउन सक्नुहुन्छ। अब दोस्रो विषयतर्फ लाग्नुपर्दा कम उमेरमै कपाल फुल्छ भने के खानेकुरा चाहिँ खाँदा राम्रो हुन्छ त? खानेकुरा र स्वास्थ्यको त एकदमै अब जस ठुलो सम्बन्ध छ। 20-25 वर्षको उमेरमै कपाल फुल्ने समस्या आम बन्न पुगेको छ। ऐनामा जब नयाँ सेतो कपाल देखिन्छ मन उदास हुनु स्वाभाविक नै हो। कपालको रङ मेलेनिन नामक तत्व पिगमेन्टमा निर्भर गर्दछ।
1: शरीरमा यसको कमी हुन थालेपछि कपालले आफ्नो प्राकृतिक कालोपन गुमाउन थाल्छ। रसायनयुक्त हेयर कलर यसको स्थायी समाधान होइन। आफ्नो दैनिक खानपानमा केही विशेष सुपरफुड समावेश गर्नाले कपाल फुल्ने समस्या रोकिनुका साथै प्राकृतिक कालोपन समेत फर्किन सक्छ।
0: हजुर, अर्को छ अमला। कपाल सम्बन्धी कुनै पनि समस्या समाधान गर्न अमला रामबाण मानिन्छ। यसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपूर मात्रामा पाइन्छ। यसले कपालको जरालाई बलियो बनाउनका साथै मेलेनिनको उत्पादन बढाउन मद्दत गर्दछ। यसलाई काँचै खान, जुस बनाएर पिउन वा मुरब्बाको रूपमा दैनिक आहारमा समावेश गर्न सकिन्छ।
1: र यसै गरी कडी पत्ता, पान्सामा दाल वा तरकारी छान्न प्रयोग गरिने कडी पत्ता कपालका लागि वरदान भन्दा कम छैन। यसमा बिटा क्यारोटिन र प्रोटिनको उत्कृष्ट संयोजक हुन्छ जसले कपाल फुल्नबाट रोक्छ। बिहान खाली पेटमा 4-5 ताजा कडी पत्ता चपाएर खान सकिन्छ वा नरिवलको तेलमा उमालेर कपालमा लगाउन पनि सकिन्छ।
0: हजुर, अर्को छ कालो तिल। श्रोता, आयुर्वेदमा कालो तिललाई कपालको लागि निकै गुणकारी मानेको छ। यो आइरन, कपर र जिङ्कले भरिपूर्ण हुन्छ। यो पोषक तत्त्वहरूले मेलेनिन उत्पादनमा ठूलो भूमिका खेल्छन्। हप्तामा 2-3 एक चम्चा भुटेको कालो तिल खाँदा कपालको प्राकृतिक रङ फर्काउन निकै मद्दत पुग्दछ।
1: र यसै गरी बदाम र ओखर, सुक्खा फलफुल, ड्राई फ्रुट्सले दिमाग तेजिलो बनाउनका साथै कपाललाई कालो राख्न मद्दत गर्छन्। बदाम र ओखरमा कपर तथा भिटामिन ई भरपूर मात्रामा पाइन्छ। मेलेनिन पिगमेन्ट निर्माणका लागि कपर अत्यन्तै आवश्यक हुन्छ। दिनहुँ राति भिजाएको 4-5 बदाम र 2 ओखर बिहानको खाजामा खाने बानी बसाल्नु उत्तम हुन्छ।
0: अर्को छ पालुङ्गो। श्रोता, कहिलेकाहीँ शरीरमा रगत वा फोलिक एसिडको कमीले गर्दा पनि छिटो कपाल फुल्ने समस्या देखा पर्दछ। पालुङ्गो आइरन, फोलेट र विभिन्न भिटामिनको प्रमुख स्रोत हो। यसले टाउको छालासम्म अक्सिजन र रक्त सञ्चारलाई सुचारू राख्दछ। फलस्वरूप कपालको जरा बलियो हुन्छ र कालोपन टिकिरहन्छ।
1: र अन्तमा रहेको छ अन्डा। शरीरमा भिटामिन B12 कमी हुनु कपाल फुल्नुको एउटा प्रमुख कारण हो भन्ने धेरैलाई थाहा नहुन सक्छ। अन्डालाई भिटामिन B12 र प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ। माछा मासु वा अन्डा खाने बानी छ भने दिनहुँ एउटा उसिनेको अन्डा खान सुरु गर्नुहोस्। यसले कपाललाई भित्री रूपमै पोषण दिएर फुल्नबाट जोगाउँछ।
0: अनि सबैभन्दा महत्त्वपूर्ण चाहिँ श्रोता जान्नुपर्ने कुरा, खानपानमा सुधार ल्याउनु मात्र पर्याप्त हुँदैन। कपाललाई कालो र बाक्लो राख्न, तनावबाट टाढा रहन तथा दिनहुँ 7-8 पर्याप्त निद्रा लिनु उत्तिकै जरुरी छ भनेर यो कपालको प्रसङ्ग हामीले दोस्रो विषयमा जानकारी गरायौँ। अब बहिनी त यङ हुनुहुन्छ, अब अहिले कपाल फुल्ने कुरै भएन, यो समस्याबाट चाहिँ तपाईँ टाढै हुनुहुन्छ होइन बहिनी?
1: अब त्यसो खासै भन्नुपर्दा अहिलेको जेनेरेसनमा जुन प्रकारको प्रदूषण छ हरेकमा, त्यसले गर्दाखेरि चाहिँ निकै नै साह्रो छ भन्नु पर्ला अहिले चाहिँ दाजु।
0: ठिक छ, ठिक छ। अब यो अर्को चाहिँ कपाल फुल्ने चाहिँ मेन चाहिँ टेन्सनले रहेछ कि, टेन्सन धेरै, प्रेसर धेरै पऱ्यो भने पनि कपाल फुल्दो रहेछ कि। मैले पनि यो आर्मीमा धेरै माथि माथिसम्म जाने अवसरहरूको हेर्छु होइन, यङ भएर अवसर भएपछि कपाल फुलेको देख्छु। यो केले गर्दा हुँदा, यो टेन्सनले गर्दा पनि त्यस्तो हुँदो रहेछ, किनभने धेरै प्रेसर हुन्छ नि त होइन,
1: गर्दा
0: प्रेसरले पनि धेरै फुल्दो रहेछ। आदरणीय श्रोता, 2 विषय हामीले चर्चा गऱ्यौँ, 2 विषयमा। अब उठ्ने बित्तिकै रिङ्गटा लाग्छ, यसको कारण र लक्षण र बस्ने उपाय के छ, र यो चाहिँ 2 गीत हामी ब्याक टु ब्याक सुनाउनेछौँ। त्यसपछि यो विषयबाट हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ।

0: संस्कार रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।
2: गोर्खा रेडियो

0: BFBS Gorkha Radio。हजुर यो बीएफएस गोर्खा रेडियो नै हो र साप्ताहिक प्रस्तुति कार्यक्रम टिपन टापन सुन्दै हुनुहुन्छ यहाँहरू सबै सबैलाई वेलकम म अनि हाम्रो सोनिया बहिनी हुनुहुन्छ यो कार्यक्रम चाहिँ प्रत्येक बुधबार बेलुकी 6:28 जाँदा पहिलो पार्ट सेकेन्ड पार्ट चाहिँ 6:47 जाँदा सुन्दै आउनुभएको छ अनि विकेन्डको प्रोग्राम बहिनीको प्रोग्राममा सन्डे बिहान 8:28 जाँदा अनि दोस्रो पार्ट चाहिँ 8:47 जाँदा तपाईँहरूले सुन्दै आउनुभएको छ ल बहिनी तेस्रो विषयतर्फ लागौँ
1: र यसै गरी हाम्रो तेस्रो विषय रहेको छ उठ्ने बित्तिकै रिङ्गडा लाग्छ जान्नुहोस् कारण लक्षण र बच्ने उपाय स्वस्थ मानिसहरूको रक्तचाप यानि कि ब्लड प्रेसर पनि कतिपय अवस्थामा कम हुन्छ केही मानिसहरूमा प्राकृतिक रूपमै रक्तचाप कम हुने गरेको पाइन्छ र उनीहरूको स्वास्थ्यमा यसको कुनै नकारात्मक असर पनि देखिँदैन तर पोस्चरल हाइपोटेन्सन भएको अवस्थामा उठेको 3 मिनटभित्रै चक्कर लागे जस्तो महसुस हुन्छ
0: मस्तिष्क जस्ता मुख्य अङ्गहरूमा अक्सिजन सही तरिकाले पुग्न नसक्नाले यस्तो हुन्छ यस आलेखमा हामी पोस्चरल हाइपोटेन्सन भनेको के हो यसका लक्षणहरू के हुन् र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ
1: हुनसक्छ पोस्चरल हाइपोटेन्सन लामो समयसम्म बसेको वा पल्टिएको अवस्थाबाट उठ्दा 3 मिनटभित्रै अचानक रक्तचाप अत्यधिक कम हुन्छ गुरुत्वाकर्षणको कारण खुट्टामा रगतको भाव तीव्र हुने र मस्तिष्कसम्म सही तरिकाले रगत पुग्न नसक्नाले पनि यस्तो हुन्छ
0: हजुर एउटा सल्लाह पनि तपाईँलाई जानकारी गराउँ यदि तपाईँहरू अलिकति चाहिँ ओल्ड एजमा हुनुहुन्छ भने तपाईँहरू बेडबाट उठ्दा चाहिँ झडक्क नउठ्नुहोला अलिकति बिस्तारै उठ्नुहोला त्यो एकदमै झट्ट उठ्दा पनि कहिलेकाहीँ चाहिँ यस्तो खालको समस्या हुनसक्छ यो अनुभवको कुराहरू मैले तपाईँहरूलाई सुनाउँदैछु अब वृद्ध वृद्धहरूमा यस्तो अवस्था सिर्जना हुँदा लड्ने र गम्भीर चोटपटक लाग्ने जोखिम रहन्छ यस्ता हुन्छन् यसका लक्षणहरूमा चक्कर लाग्ने टाउको गरौँ भएको महसुस हुने अन्यल हुने चक्कर लागेर लड्ने वाकवाकी लाग्ने आँखा धमिलो देखिने ध्यान केन्द्रित गर्न नसकिने हातहरू चिसो हुने र पसिना आउने छिटो छिटो सास चल्ने र थकान महसुस हुने यो चाहिँ लक्षणको कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो
1: र यसै गरी लो ब्लड प्रेसरका पनि गम्भीर परिणाम सामान्यत उच्च रक्तचापलाई नै मुटु रोग वा अन्य धेरै रोगहरूको मुख्य कारण मानिन्छ तर कम रक्तचाप यानि कि लो ब्लड प्रेसरमा पनि यस्ता समस्याहरू निम्तिन सक्छन् जस्तै कि मुटु सम्बन्धी रोग शरीरमा रगतको मात्रा कम हुनु गम्भीर संक्रमण हर्मोनसँग जोडिएका समस्याहरू र गम्भीर एलर्जी
0: अब यो पोस्चरल हाइपोटेन्सनको कुराकानी गर्यौँ यसको व्यवस्थापन चाहिँ कसरी गर्ने त सुत्ने समयमा आफ्नो टाउको 20-30 डिग्रीसम्म उचो राख्नुहोस् यसबाट अचानक उठ्दा रक्तचाप कम हुने जोखिमबाट बस्न सकिन्छ आफ्नो पोजिसन बदल्दा हतार नगर्नुहोस् यदि पल्टिरहनु भएको छ भने बिस्तारै बस्ने अवस्थामा आउनुहोस् र केही सेकेन्ड पछि मात्र उभिनुहोस्
1: यसै गरी सुतेको अवस्थाबाट उठ्नुका लागि ओछ्यानको छेउ वा त्यहाँ भएको कुनै वस्तुको सहारा लिनुहोस् खुट्टाको रक्त सञ्चारलाई सामान्य बनाउन हलुका स्ट्रेचिङ गर्नुहोस् यसो गर्दा कुर्सी वा ओछ्यान समात्नुहोस् ओछ्यानबाट उठ्ने बित्तिकै कुनै सामान उठाउन एक्कासी ननिरुनुहोस् यसले कडा चक्कर ल्याउन सक्छ सामान उठाउन लामो छडी वा डन्डाको प्रयोग गर्नुहोस्
0: हजुर अघि मैले भनेको थिएँ त्यसले गर्दा तपाईँ अलिकति चाहिँ वृद्ध वृद्धहरू हुनुहुन्छ भने ओछ्यानबाट उठ्दा अलिकति ध्यान दिनुहोला बिस्तारै चाहिँ उठ्नुहोला है त एकदमै बल गएर नउठ्नुहोला यसले पनि तपाईँलाई असर गर्न सक्छ टिपन टापन सुन्दै हुनुहुन्छ आदरणीय श्रोताहरू अब भने आजको अर्को विषयतर्फ लाग्नु पर्दा यो मधुमेहको बिरामीले कुन कुन फलफुल खाने कुन नखाने रहेछ ल बहिनी तपाईँले नै सुरु गर्नुहुन्छ यो
1: अवश्य पनि र यसै गरी धेरै गुलियो खाँदा मधुमेह हुन्छ त भन्ने प्रश्नमा धेरै गुलियो खाँदा मधुमेह हुन्छ भन्ने मान्यतालाई डाक्टरहरू एउटा ठुलो भ्रम मान्छन् गुलियो भनेको एउटा जोखिमकारक रिस्क फ्याक्टर मात्र हो यदि कोही व्यक्ति मधुमेह वा प्रिडायबिटिजको अवस्थामा छैन भने उसले आरामले गुलियो खान सक्छ प्रिडायबिटिज अवस्थाका व्यक्तिले भने गुलियो खानबाट बच्नुपर्छ
0: अब धेरै गुलियो खाँदा मधुमेह हुन्छ त भन्ने कुरामा चाहिँ धेरै गुलियो खाँदा मधुमेह हुन्छ भन्ने मान्यतालाई डाक्टरहरूले एउटा ठुलो भ्रम मान्छन्। गुलियो भनेको एउटा जोखिमकारक रिस्क फ्याक्टर मात्र हो। यदि कोही व्यक्ति मधुमेह वा प्री डायबेटिक अवस्थामा छैन भने उसले आरामले गुलियो खान सक्दछ। प्री डायबेटिक अवस्थाका व्यक्तिले भने गुलियो खानाबाट बस्नु पर्दछ। मधुमेह धेरै कुरामा निर्भर हुन्छ।
1: पहिलो कारण डिएनएमा हुने आनुवंशिक जेनेटिक गुण हो जसले पछि गएर मधुमेहको कारण बन्न सक्छ। दोस्रो शरीरको मेटाबोलिजम यानि कि पाचन प्रक्रिया कस्तो छ भन्ने कुराले पनि असर गर्छ। मेटाबोलिजम सुस्त छ भने मधुमेह हुने सम्भावना रहन्छ। तेस्रो शारीरिक व्यायामको मात्राले पनि ठूलो अर्थ राख्छ। यस्ता धेरै कारण छन् जसले मधुमेह बढाउन सक्छन्।
0: अब अर्को आय श्रोताहरू, मधुमेहमा कुन फल खान हुन्छ, कुन फल चाहिँ हुँदैन, हजुर यस सम्बन्धी जानकारी गरौँ अथवा फाइदाजनक रहेछ यहाँको। मधुमेहका बिरामीले फलफुल खान मिल्ने डाक्टर बताउँछन्। यसका लागि एउटा सूत्र सुझाइएको छ। तपाईँ जुनसुकै फलफुल खानुहोस् तर त्यसको ग्लाइसेमिक इन्डेक्स जाँच गर्नुहोस्। यसका लागि गुगलको सहयोग लिन सकिन्छ। जस्तै स्याउ खानु छ भने गुगलमा ग्लाइसेमिक इन्डेक्स अफ एप्पल लेखेर खोज्नुहोस्। यो कुरा चाहिँ थाहा थिएन, एकदमै उपयोगी जानकारी रहेछ है श्रोताहरू।
1: यदि कुनै फलफुलको ग्लाइसेमिक इन्डेक्स या 90 भन्दा माथि छ भने त्यसले सुगर बढाउँछ। 90 भन्दा तल ग्लाइसेमिक इन्डेक्स भएका फलफुल भने आरामले खान सकिने उनको सुझाव छ। अम्बा, नस्पति, अङ्गुर, स्ट्रबेरी जस्ता फलफुल खान सकिन्छ। यी सबै फलफुलको ग्लाइसेमिक इन्डेक्स 70 भन्दा तल हुन्छ।
0: अब फलफुल खाने सही समयको बारेमा पनि यहाँलाई पढेर सुनाऊ। आयुर्वेदका अनुसार सूर्योदय भन्दा अघि र सूर्यास्तपछि फलफुल खानु हुँदैन। दिउँसोको समयमा भने मजाले फलफुल खान सकिन्छ। तर मधुमेहका बिरामीले फलफुलको जुस नपिनु नै बेस हुन्छ। जुस सिधै रगतमा गएर मिसिने हुँदा यसले सुगरको मात्रा वात्तै बढाउँछ।
1: जुसको सट्टा सिँगै फलफुल खाँदा शरीरले फाइबर प्राप्त गर्ने उनले जानकारी दिए। गोली या फलफुल पूर्ण रूपमा छोड्नुपर्छ भन्ने पनि होइन। ब्लड सुगर लेभल नियन्त्रणमा छ भने गुलियो फलफुल पनि आरामले खान सकिन्छ।
0: अब अर्को मह र सक्खरको कुरा छ त। महमा सुगरको मात्रा निकै उच्च हुने भएकोले मधुमेहका बिरामीले यसको सेवन नगर्नु नै बेस हुन्छ। सक्खर या निकै गुड खाँदा पनि मधुमेहमा असर पर्दछ। मह र सक्खर दुवैमा सुगरको मात्रा उच्च हुने भएकोले मधुमेहका बिरामीले यी कुरा नखान डाक्टर सल्लाह दिन्छन्।
1: यसै गरी गुलियो खाने तलतल कसरी रोक्ने? मधुमेहबाट बिरामीलाई गुलियो खाने इच्छा धेरै हुन सक्छ। यसलाई रोक्न खानामा प्रोटिन र फाइबरको मात्रा बढाउन डाक्टर सल्लाह दिन्छन्। प्रशस्त फलफुल खाँदा पनि सुगरको तलतल यानि कि क्रेभिङ आउँदैन।
0: हजुर आदरणीय श्रोताले विभिन्न जानकारी सुन्दै हुन्छ। ल बहिनी, तपाईँ त अलि यङ हुनुहुन्छ, खानेकुरामा अलिकति ध्यान दिनु होला है। अब हाम्रो पालामा चाहिँ यो खानेकुरा यतिसम्म चाहिँ हामीलाई एजुकेसन थिएन, अहिले आएर अलि बुझ्दैछ। मेन कुरा चाहिँ जति एक्सर्साइज गरे पनि खाना नै मेन कुरा रहेछ। त्यो कुरा त अब तपाईँ धेरै सजग नै हुनुहुन्छ होइन।
1: हजुर, अब अहिलेको समयहरूमा चाहिँ एकदमै मिस अवार्डको समयहरू पनि छ, अलिकति ध्यान त पुर्याउनु पर्ने जेनेरेसनमा नै छ अहिले त।
0: तपाईँहरू अलिकति त्यो सही एजमा हुनुहुन्छ। हाम्रो पालामा चाहिँ त्यो भात मासु भनेको चाहिँ एकदमै त्यो चाहिँ हेल्दी खाना भन्थ्यौँ नि त हामीले। यो ढिँडो मकैको भात चाहिँ अब त्यो खाएर हुर्केको होइन, आलुहरू एकदमै यो चाहिँ अनहेल्दी खाना भनिन्थ्यो, हाम्रो बुझाइ गल्ती रहेछ। तर अहिले चाहिँ त्यही ढिँडो, त्यही मकैको भात, त्यही सिस्नु नै एकदमै हेल्दी कुरा चाहिँ रहेछ। तर अब बेलायतमा त कहाँबाट पाउने होइन बहिनी, साह्रो छ।
1: हजुर अवश्य पनि
0: गर्दा आफ्नो हेल्थको चाहिँ याद राख्नु होला। अब फ्याटी लिभरको कुराकानी गरौँ। अन्तमा एनआइएसको रिपोर्ट अनुसार धेरै अवस्थामा अन्य कारणले गराइएको स्वास्थ्य परीक्षणको क्रममा मात्र फ्याटी लिभर भएको पत्ता लाग्ने गर्दछ। यद्यपि उक्त रिपोर्टमा यो समस्या हुँदा शरीरमा विभिन्न प्रकारका परिवर्तन देखिन सक्ने उल्लेख गरिएको छ। यस्ता परिवर्तनलाई समयमै पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ।
1: फ्याटी लिभरलाई प्राय साइलेन्ट रोग भनिन्छ। सुरुवाती अवस्थामा यसका निकै कम लक्षण देखिने वा कुनै पनि लक्षण नदेखिन सक्छ। केही मानिसमा थकान वा पेटको दायाँ माथिल्लो भागमा दुखाइ महसुस हुन सक्छ। तर यस्ता लक्षणका आधारमा मात्रै फ्याटी लिभर भएको निष्कर्ष निकाल्नु उचित हुँदैन।
0: मोटोपना, टाइप 2 मधुमेह, इन्सुलिन रेजिस्टेन्स, ट्राइग्लिसराइडको मात्रा बढी हुनु वा मेटाबोलिक सिन्ड्रोम जस्ता समस्या भएका व्यक्तिहरूमा फ्याटी लिभरको जोखिम बढ्न सक्छ। यसको मुख्य कारण तथा जोखिम बढाउने तत्त्वहरू निम्न छन्। मोटोपना, खराब खानपान, कम शारीरिक गतिविधि, मधुमेह अनि उच्च कोलेस्ट्रोल।
1: र अब यसै गरी फ्याटी लिभर भए नभएको कसरी थाहा पाउने त? रक्त परीक्षण। फ्याटी लिभरको परीक्षण गर्दा चिकित्सकले एएलटी र एएसटी जस्ता लिभर एन्जाइमको स्तर हेर्छन्। यी एन्जाइमको स्तर बढेको अवस्थामा कलेजोमा समस्या भएको सङ्केत मिल्न सक्छ। त्यसैले चिकित्सकले आवश्यकता अनुसार फ्याटी लिभरको परीक्षण गराउन सल्लाह दिन्छन्।
0: अनि रक्त परीक्षणपछि पनि कलेजोको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त नभए चिकित्सकले फेटको अल्ट्रासाउन्ड गराउन सल्लाह दिन सक्छन्। यसबाट कलेजोमा बोसो जमा भएको अवस्था पहिचान गर्न मद्दत पुग्दछ।
1: यसै गरी फाइब्रो स्क्यान, यो प्रविधिबाट कलेजोको कडापन, कलेजोमा जम्मा भएको बोसो तथा फाइब्रोसिसको मात्रा जाँच गर्न सकिन्छ।

सोनिया सुनवारको साथमा सुन्दै हुनुहुन्थ्यो। यसको साथसाथै समय सकिसकेको छ, आज बुधबार हो, भोलि हाम्रो भेटघाट डेफिनेटली हुन्छ। सुमी चान्डिङ राईले गाउनुभएको यो गीत राख्दै आजको सम्पूर्ण कार्यक्रमबाट मैले पनि बिदा मागेँ। ह्याभ अ वन्डरफुल इभिनिङ, बाई।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नदीजन्य पदार्थ र काठको अव्यवस्थापनका कारण तराई मधेसमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले नदी नालामा बग्ने बालुवा र जंगलबाट आउने काठलाई बेलैमा व्यवस्थापन गर्न नसक्दा ती वस्तु नै विपत्तिको कारण बन्न पुगेको बताउनुभयो।
4: हालै नेपालमा आएको बाढी पहिरोको क्रममा नदीमा बग्ने बालुवा र जङ्गलबाट बग्ने काठको व्यवस्थापन हामीले गर्न नसकेको कुरा हामीले स्पष्ट रूपमा देख्न सक्छौँ। नदीमा बालुवाको मात्रा धेरै भएर नजिकको खेत र बस्ती जोखिमपूर्ण हुँदैछ। हामीले कतिवटा नदीमा पानीभन्दा धेरै काठ बगेको देख्यौँ। हाम्रो प्रकृति बगिराखेको छ, नोक्सान भइराखेको छ, घाटा लागिराखेको छ, तर हामी मलेसिया लगायत कुन कुन देशबाट काठ झिकाइरहेका छौँ। त्यसैले बालुवा र काठको व्यवस्थापन गरियोस्।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रीमा विश्वकर्माले संसदको काम कारवाही सञ्चालन शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा उहाँले केही दिन यता संसद अटोमेटेड एआई भर्जनमा सञ्चालन भइरहेको भन्दै हतारमा विधेयकहरू पारित गर्ने प्रवृत्तिप्रति प्रश्न उठाउनु भएको हो।
5: एकै दिनमा 3-4 विधेयक पढ्ने, छलफल गर्ने अनि 72 संशोधन पनि हाल्नुपर्ने, मातृत्व, गर्भपतन, प्रजनन स्वास्थ्य जस्ता महिलाको अधिकार र स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विषयका विधेयकहरू पनि एउटै बास्केटमा हालेर एकै दिनमा पारित गरियो। हामीले कानून निर्माणको यो पूर्वाधारमै पर्याप्त समय नलगाउने हो भने जनतालाई कसरी कानूनको गुणस्तरमा सुनिश्चित गराउने? म सरकारसँग, सदनसँग, सभामुखज्यू मार्फत विनम्र अनुरोध गर्न चाहन्छु, यो सदनलाई विधेयक म्याराथन नगरियोस्। हामीले निर्माण गर्ने कानूनको दूरदर्शी प्रभाव र ह्युमन इम्प्याक्ट पनि मूल्याङ्कन गरियोस्।
3: नेपाल प्रहरीले भोटेको सिबाडीमा बेपत्ता प्रहरीका सन्ततिलाई स्नातकोत्तरसम्म निशुल्क पढाउने निर्णय गरेको छ। भदौ 10 भोटेको सीमा आएको विनाशकारी बाढीका क्रममा नेपाल प्रहरीका प्रभावित कर्मचारी तथा परिवारजनलाई लक्षित गर्दै प्रहरीले विशेष राहत र कल्याणकारी निर्णय गरेको हो। बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित 28 नेपाल प्रहरी कर्मचारीका सन्तानलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा निशुल्क दिने

0: निर्णय गरेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। भारी पहिरोले बागलुङ र म्याग्दीमा सड़क सञ्जाल प्रभावित छ। आवत जावतमा समस्या भइरहँदा त्यहाँ भएका पेन्सनरहरूको अवस्था पनि चासोको विषय बनेको छ। उनीहरूको अवस्था र परेको असरबारे एरिया वेलफेयर सेन्टर बागलुङका असिस्टेन्ट एरिया वेलफेयर अफिसर लिल प्रसाद गुरुङ,
1: हाम्रो पेन्सनर खास त्यस्तो उ त भएको छैन, तर यो म्याग्दी किन्दु एरिया चाहिँ किन्दु र पौदरमा चाहिँ अलिक रिस्क भएको हुनाले त्यहाँ हाम्रो दुईजना बेनिफिसियरी हुनुहुन्थ्यो डिसेबल सपोर्ट ग्रान्ट रेसिपियन्ट दुईजना, उहाँहरू चाहिँ यता अलिकता रिक्स भएर सिखमा आएर बस्नु भएको छ। त्यो रिक्स भएको त्यो गाउँ नै सिफ्ट भएको छ कि त्यहाँबाट हामीले कल गर्दा चाहिँ उहाँहरू चाहिँ के अरे अलरेडी यता सेफ लोकेसन सिखमा आएर बस्नु भएको रहेछ कि आफ्नो जग्गामा। बेनिफिसियरीको त्यति नै हो, अरू ठाउँमा त बाटोहरू अब छैन छन् त, दर्बनतिर भयो, यो बागलुङ आउने पनि यो मालढुङ्गाको पुलको
2: छैन,
1: अनि स्वच्छधारामा पनि बाटो नै छैन कि बागलुङ आउने।
2: अनि यो हाम्रो पेन्सनरहरूलाई हामी मेडिसिनको लागि भिजिटमा जान्छौँ नि, अब बाटो नभइसकेपछि के गर्ने, अब कसरी जाने, त्यो के प्लान छ हाम्रो एडब्ल्युसीको?
1: यस्तो हो भन्नाले उहाँहरूको अब 3 महिनाको औषधि त अग्रिम लैसकेका हुन्छ होइन। हाम्रो नेक्स्ट भिजिट चाहिँ अब सेप्टेम्बरको हाम्रो जति पनि यो वनरेबल पेन्सनर्सहरूको हाम्रो होम भिजिट भइसकेको छ कि मेडिसिन चाहिँ 3 मन्थ्सको लागि चाहिँ उनीहरूलाई सफिसियन्ट नै छ भनौँ न, त्यस्तो रिस्क चाहिँ छैन मेडिकलको।
0: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी हिमबाढी प्रभावितलाई आगामी जाडोका लागि पूर्व तयारीमा ढिलाइ भइरहेको चेतावनी दिनुभएको छ।
3: वक्तव्य निकाल्दै घिसिङले विस्थापित नागरिकलाई जाडोको कठिन रिदो मौसममा असुरक्षित र कष्टपूर्ण अवस्थामा राखेर राज्य आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताउनु भएको छ। विस्थापित नागरिकलाई सुरक्षित आवास, राहत र पुनस्थापनाको ठोस व्यवस्था गर्न किन ढिलाइ गरिँदैछ भन्दै उहाँले पुनर्निर्माण मात्र पर्याप्त नभएको बताउनु भएको छ। जल विद्युत लगानीकर्ताको विश्वास कायम राख्ने, क्षतिग्रस्त आयोजना पुनः सञ्चालनमा ल्याउने र भविष्यमा यस्ता विपदबाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति तत्काल आवश्यक रहेको उहाँको भनाइ छ। आगामी हिउँदमा विद्युतको माग व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने अवस्थामा तत्काल पुनस्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान र निर्माणलाई उच्च प्राथमिकता दिन उहाँले सुझाव दिनुभएको छ। लोड सेडिङ हुँदैन भन्ने घोषणा मात्र पर्याप्त नहुने भन्दै उहाँले त्रिशुली र कालीगण्डकी करिडोरको विद्युत प्रसारण प्रणालीलाई प्राथमिकताका साथ पुनर्निर्माण गर्न भन्नुभएको छ।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
4: यो BFBS गोर्खा रेडियो।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असोज महिनाको 14 गते तदनुसार सेप्टेम्बर महिनाको 30 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज चतुर्थी पनि परेको छ र चौथी श्राद्ध पनि र बुधबारको कार्यक्रम सधैँ तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भमा स्वर्गीय सुसम्राट नारायण गोपालको आवाजमा रहेको कालजयी गीत र सर्वप्रिय धेरैले रुचाएको सुन्नमा यो गीतबाटै मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त त्यो एकछिन म तपाईँहरूलाई जानकारी गराउने नै छु भने अब त बिस्तारै दशैं पनि छिरिसकेको छ। देश विदेशमा रहेका नेपालीहरू स्वदेश फर्किने र कोही फेरि नेपालबाट विदेशमा रहेका परिवारजनसँग भेट्न जाने फेरि चलन पनि छ नेपालमा आजभोलि र त्यो भन्दा पनि सबैभन्दा दुःखद कुरा भनेको भदौ 10 गतेको जुन रसुवामा बिहान करिबन 10 बजेको वरिपरिमा जुन बाढी आयो आकस्मिक बाढी जसले गर्दाखेरि धेरै जनधनको क्षति पनि भएको छ भौतिक क्षति भएको छ त्यो पनि एउटा दुःखद पक्ष रहेको छ र त्यसपछि विभिन्न समयमा बाढी पहिरो आएको छ बाटोहरू अवरुद्ध भएका समाचार तपाईँले सुनिसक्नुभयो तर पनि हामीले चाड मनाउनै पर्छ र आफ्नो दैनिकीलाई पनि सुचारु गर्नुपर्छ। कर्मशील समय हो कर्म नगरिकन फेरि हामीले आफ्नो हातमुख जोड्न पनि गाह्रो हुन्छ तर आजको बसाइमा हामीसँग रहेका विषयवस्तुका बारेमा यहाँलाई जानकारी गराउनु पर्दाखेरि कार्यक्रम नेपाल कलिङमा सदस्य हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने हामीले पानीसँग जोडिएको र सँगसँगै आम सर्वसाधारणलाई विशेष गरेर खानेपानीको समस्या भएको सर्लाहीको यो बागमती नगरपालिका वडा नम्बर 8, 9, 10 यो पानीको समस्या निकै भएको कुराहरू हामीले सञ्चार माध्यममा सुनिसक्यौं र यही विषयसँग गरिएको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुनेछ आजको बसाइमा र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आज सम्पादकीय भने अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट लिएका छौँ भने र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ भने समयले भ्याएमा अन्य केही विषयवस्तुलाई पनि स्थान दिने नै छौँ र हामीलाई सुन्दै गर्नुहोला।

0: घुम्तीमा नाउ है स्वर्गीय प्रेमध्वज प्रधानको आवाजमा रहेको यस गीतमा शब्द भने रत्न शमशेर थापाको रहेको थियो र सङ्गीत पनि प्रेमध्वज प्रधानकै रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौ सधैँ त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ र आजको सम्पादकीयलाई लिएका छौँ अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ महिनाबाट सरकारले सिक्नुपर्ने कुरा। यो शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सरकारले सिंहदरबारमा आफ्नो छ महिने कार्यकाल पूरा गरेको छ। सरकार गठनपछिको पहिलो मन्त्री परिषद बैठकबाट 100 बुँदे कार्य योजना सार्वजनिक गरेर शाह सरकारले आशाको उदय सुरुमै गराएको थियो। भलै तिनै कार्य योजनाका थुप्रै महत्वपूर्ण बुँदा कार्यान्वयनमा सरकार सुकेको छ। विद्यालय शिक्षा र निजामती ऐन ल्याउनै सकेको छैन। प्रशासनिक सुधारले नै हो सरकारले केही गर्दैछ भन्ने सन्देश दिएर जनताले आशा नगरेको भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर नै बनेको आभास नागरिक र सरकारवाला गरेका छन् र सरकारी कार्यालयको कामकाजमा छरितोपन र चुस्तता आएको पनि सेवाग्राहीकै अनुभव छ। पासपोर्ट र सवारी चालक अनुमति पत्र समेत वर्षौंदेखि नपाएका नागरिक अहिले सेवाका लागि उस्तो भुक्तारिनु परेको छैन। त्यसो त कहीँ कतैको केही गुनासो गर्नुपर्ने भए सिधै हेलो सरकार गुहारेर पनि नागरिकले सरकार छ भन्ने अनुभूति लिन पाएका छन्। तर सबैभन्दा विडम्बना चाहिँ बागमती किनारका सुकुम्बासीले भोग्नु पर्यो। सुरक्षित ठाउँमा सार्ने बहाना बनाएर जबरजस्ती हटाइयो अनि अलपत्र पारेर छाडियो। कतिले आत्महत्या पनि गरे। त्यति मात्र नभई सरकार र राज्यसँग आशा गरेर आशा मारेर अर्जुन दोङ तामाङदेखि गणेश नेपालीसम्मले गरेको आत्मदाहलाई सरकारले नजरअन्दाज गरिरहेको छ भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। बालेन्द्र शाह काठमाडौँको मेयर छँदा सामुदायिक विद्यालय र अस्पतालहरूमा जुन सुधार गरेका थिए, अस्पतालहरूमा 10% निशुल्क सहयको नीति प्रधानमन्त्री भएर पनि कार्यान्वयन गराउन अग्रसर भए, तर शिक्षा र स्वास्थ्यमा लगाएको 3% करले आलोचित बने। धन्न त्यसमा पछि हटे, तर बिजुलीमा लगाएको मूल्य अभिवृद्धि करको पासोबाट भने उपभोक्ताले अनुमति दिएका छैनन्। मन्त्रालय घटाएर 17 झारे पनि सल्लाहकार र सचिवालयको टिम जम्बो बनाएर शाहले दोहोरो चरित्र भन्ने देखाएका छन्। अर्कोतिर कर्मचारी तन्त्र बाइपास गर्दै सचिवालयबाट मन्त्रालयहरू हाक्ने उनको शैली लोकतान्त्रिक र उत्तरदायित्वको कसीमा कमजोर साबित भइरहेको छ। पोहोर भदौको जेएनजी आन्दोलनकै जगमा निर्वाचनमा झण्डै 2/3 ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले 6 महिनासम्म पनि त्यो आन्दोलनका घाइते अपाङ्ग र शहीदका परिवारलाई न्यायोचित व्यवहार गर्न सकेको छैन। भागभण्डाको राजनीतिक दुष्चक्र तोड्ने भनेरै 1500 भन्दा बढी राजनीतिक नियुक्ति पनि खारेज गर्यो, तर ती मध्ये 1000 भन्दा बेसी पद रिक्त राखेर आफ्नो अकर्मण्यता प्रदर्शन गरेको छ। योग्यता तन्त्र नाम दिए पनि न्यायालयमा 70 वर्षको परम्परामा क्रमभङ्गता गर्यो, जसको औचित्य पुष्टि गर्नुको साटो आफ्नै पार्टी सभापति रवि लामिछानेलाई मुद्दामा चोख्याउन लागेकाहरूलाई पुरस्कृत गरिएको छ भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। भदौ 10 भुटेकोशी बाढीका बेला सरकारी उद्धार अपेक्षित अझै भएन। बाढी पहिरो प्रभावितको होल्डिङ सेन्टरको बसाई दुरूहपूर्ण छ। बिचल्ली बालबालिकाको अभिभावकत्व शिक्षा दिशाको खास खाका पनि बनाउन सरकार सकिरहेको छैन। ग्यासको अभावमा पिल्सिएका जनता महँगीको घानामा पनि परेका छन्। ती उपभोक्ताले सरकारको अनुभूति गर्न पाएनन्। बालेन्द्र सरकारको सबैभन्दा ठूलो कमजोरी चाहिँ प्रतिशोधमा प्रकट भएको छ। पूर्व विशिष्ट पदाधिकारीहरू पूर्व प्रधानमन्त्री गृहमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको गिरफ्तारीमा कुनै कानूनी प्रक्रिया अपनाएन। केवल उनीहरूको तेजबोध गर्ने हुकुमी शैली देखायो। विधि र प्रक्रियालाई कुल्चियो। त्यस्तै हरकत निजी क्षेत्रका अगुवाहरूमाथि पनि गरिएकाले आजसम्म पनि उद्योगी व्यवसायी र निरुत्साहित छन्। त्यसैले बैङ्कमा थुप्रिएको निक्षेप कर्जा प्रभावमा रूपान्तरित हुन सकेको छैन। अर्थतन्त्र चलायमान बनाउन नसकेकै हुँदा खास गरी व्यावसायिक वातावरण धमिलिएकै कारण युवाहरूको विदेश पलायनको ग्राफ पहिलेकै जस्तो छ। सरकार भनेको खासमा सुरक्षा र भरोसाको विश्वास हो। त्यही विश्वास दिलाउन सक्दा निजी क्षेत्र थप सक्रिय हुन्छ, अर्थतन्त्र चलायमान हुन्छ र देशले समृद्धिको लय पक्रन्छ, तर प्रधानमन्त्री बालेन्द्र शाह भने म संसद प्रति उत्तरदायी देखिन्छन् न समग्र जनताले आशा गरे अनुरूपको नतिजा निकाल्न सक्रिय हुन्छन्। कूटनीतिक मामलामा त उनी आफ्नै उमेर जस्तो केटौलो प्रतीत हुन्छ। छ महिनाको अनुभव र पाठ सिकेर सरकारले कमजोरी सच्याए भने आशाको अङ्कुरण प्रलभित हुन सक्छ भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, लोकतन्त्रका मर्म र सिद्धान्तको पालना गर्ने, पारदर्शी हुने अनि उत्तरदायी पनि हुन सके भने बालेन्द्र शाहले केही न केही सकारात्मक नतिजा देशलाई दिन सक्छ, किनभने यो झन्डै दुई तिहाईको सरकार हो जसलाई रुचि जोगाउनकै लागि गठबन्धन गर्नुपर्ने वा सानातिना मामलामा अरू दलहरूसँग सम्झौता गर्नुपर्ने विगतको जस्तो बाध्यता छैन भन्दै अनुपूर्ण पोस्टले आफ्नो सम्पादकीयमा लेख्दछ। शीर्षक थियो छ महिनाबाट सरकारले सिक्नु पर्ने कुरा। अब यो सम्पादकीय पछि भने लागौ छोटो विश्रामतर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो छोटो विश्राम सँगसँगै यो छोटो विश्राम सँगसँगै अब भने प्रस्तुत छ सदस्यत्व कार्यक्रममा समावेश गर्ने विषयवस्तु इस्यु अफ द डे। BFBS गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। सर्लाही जिल्लासँग जोडिएको विषय रहेको छ र यो विषयमा धेरैचोटि समाचार पनि बाहिर आइसकेको छ। खानेपानीको समस्या, जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीका प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेका छन्। पानीका मुहान र जैविक संरचनामाथि को मानवीय अतिक्रमणले समस्या मात्रै निम्त्याएको छैन, वातावरण संरक्षणमा समेत चुनौती थपिएको छ भनेर समाचारमा लेखिएको छ। पानीका स्रोत सुक्दै जाँदा मानव जीवन नै संकटमा पर्दै गएको पूर्व संकेत देखिन थालेको छ भन्दै समाचारले यो विषयमा सर्लाहीको बागमती नगरपालिका 9 तेजपुरका भुवन निरौलालाई पनि यसमा विशेष गरेर कोट गरिएको छ। तर हामी यो विषयसँग केन्द्रित रहेर कुराकानी गर्दैछौ। बागमती नगरपालिका, सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नम्बर 8 वडाध्यक्ष हुनुहुन्छ डम्बर बहादुर कार्की। हामी उहाँसँग उहाँहरूको क्षेत्रमा भएको पानीको समस्याको विषयमा, विशेष गरेर खानेपानीको समस्याको विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। वडाध्यक्षज्यू, कार्यक्रममा स्वागत छ यहाँलाई।
3: नमस्कार,
0: धेरै धेरै धन्यवाद छ समय दिनुभयो। होइन, अब मैले अलिकति पृष्ठभूमिमा पनि चुहाएँ आजको बसाइमा अध्यक्षज्यूसँग छलफलको विषय। यो समस्या चाहिँ कहिलेदेखि चाहिँ जुझारु रूपमा चाहिँ तपाईँहरूले सहन सुरु गर्नुभयो? तपाईँहरूले
3: खानेपानीको समस्या के थियो भने, अब टोल बस्तीमा इनारहरू, एउटा टोल र एउटा इनार, त्यसैले दुःख सुख जनताले चलाइराखेका थिए। जब वनहरू अतिक्रमण भयो, वनहरू मासे, त्यसपछि पानीका मुहानहरू सुक्दै गयो। पानीका मुहान सुकेपछि त्यही इनारहरू पनि चैत वैशाखमा पुरै बाल्टी पानी पनि नडुब्ने अवस्था रह्यो। रहिसकेपछि हामीले खाने पानीको लागि पूर्व सांसद माननीय हरिप्रसाद उपदेवजीलाई हामीले अनुरोध गर्यौँ। उहाँले शङ्करपुर 8-9-10 साबिक शङ्करपुर गाविस, हाल बागमती 8-9-10 को लागि उहाँले 2,00,000 लिटर ओभरहेड ट्याङ्कीको लागि पहल गरिदिनु बन्यो पनि र बनिरहँदा अहिले पाइपलाइनहरू विस्तार भएका छैन, ओभरहेड ट्याङ्की बनेको छ, हामीले बोर्डिङहरू पनि सबै पानी निकालिसकेका छौँ, तर त्यसलाई पानी पाइपलाइन गरेर हामीले योजनालाई विस्तार गर्न सकेका छैनौँ। र अहिले पनि इनारमा जनताहरूले एउटा इनारमा 20-25 मोटरहरू डुबाएर अनि पानी यसरी पिउने पानी लिन्छन्, त्यो पानी पनि त्यति स्वच्छ छैन, स्वस्थकर छैन, विभिन्न फोहोरहरू पस्ने समस्या छ। अब चापा कलहरू अनि त्यस्तै छ, केही भेगमा अलिअलि चापा चापकल चल्छ नभए अन्यत्र त्यो चापकलमा पनि पानी आउँदैन, छ महिना आउँछ छ महिना आउँदैन, धेरै विकराल स्थिति पनि छ।
0: मुख्य समस्या तपाईँहरूले जुन भनौँ अहिले उजागर गर्नुभयो होइन, बाहिर समाचारमा पनि आयो, यो चुरे क्षेत्रमा यो महाभारत रेन्जसँग जोडिएको होइन, चुरेको भनौँ न अब उत्खनन, त्यहाँको चाहिँ वन फडानी तपाईँले भनिहाल्नुभयो, त्यसैको कारणले हो यो चाहिँ
3: हो। किनभने पानीको जब स्रोतहरू नै मुहानहरू नै जब चुरेदेखि लिएर सबै वन फडानदेखि लिएर गिटी बालुवाहरू चाहिँ निकाल्ने काम भयो, गिटी बालुदेखि वनहरू सबै जो गठन गर्ने काम भयो, वन मास्ने काम भयो, त्यहाँबाट पानीको धेरै समस्या, पानीको सतह धेरै तल तल तल तल गएर लगभग अहिले पनि तपाईँको चाहिँ त्यो हामीले चाहिँ खाने पानीको बोर्डिङ धसाउँदाखेरि लगभग 280 फिट तलबाट पानी निकाल्यो।
0: अब यो जुन तपाईँले अहिले बताउनु भएको यो समस्या लगभग कति वर्ष भयो पानीको मुहान सुक्न थाल्यो भनेर समाचार बाहिर नआएको होइन?
3: हामी यो त अब राज्यलाई हामीले बारम्बार हामीले जबसम्म थाहा पाएको त मैले अब आफैले पनि जनप्रतिनिधि विहीन हुँदा पनि त्यो अवस्थामा पनि म एउटा सर्वदलीय प्रतिनिधिको नाताले पनि पहल गर्न जान आउँदाखेरि पनि हामीले किसानहरूलाई हामीले त्यतिखेर अब हामीले बल्ल बल्ल 62-63 हामीले जब विद्युत लाइन हामीले यहाँबाट सामुदायिक विद्युतीकरण गर्ने काम गरियो र 80-20 राज्य सभा कार्यक्रममा र त्यो विद्युत आएपछि चाहिँ अलिक सहज भयो, इनारहरूमा मान्छेहरूले चाहिँ मोटर राखेर पानी
0: अहिले त अब यो खाद्यान्न सङ्कट, त्यस पछाडि खाने पानीको होइन जलवायु परिवर्तनको चपेटामा अब तपाईँहरूले पनि थाहा पाइसक्नु भएको छ, देखिसक्नु भयो, भोटे कोशीको बाढीले चाहिँ कति विध्वंस मचायो, फेरि अर्कोतर्फ तपाईँको यो कोशीको बाँध चाहिँ फुट्न सक्ने सम्भावना कुकुरा पनि बाहिर आइसकेको छ, अझ त्यो बाँध फुट्यो भने त्यो माटोको ढिस्का विस्फोट भयो भने त धेरै नोक्सानी हुन्छ भन्ने कुरा पनि आएको छ। अब अहिले जुन सर्लाही जिल्ला लगायत त्यहाँको चाहिँ भनौँ न तराईको मधेसको चाहिँ कुन कुन क्षेत्रमा बढी खाने पानीको समस्या छन् अहिले?
3: त्यो तपाईँको चाहिँ बागमती नगरपालिकाको 8 नम्बरको आधा भाग र 9 नम्बरको आधा भाग बाहेक 7 नम्बर वडाको आधा भाग बाहेक अरू सबै 12 बागमती नगरपालिकाको 12 वडामा मास्तिर झन् पानीको समस्या छ। झन् त्यो हाम्रो त तल्लो दक्षिण एरियामा पर्यो हाम्रो वडाहरू, उत्तरी भेग सबै अरू सम्पूर्ण वडाहरू 1, 2, 11, 12 1, 2, 3, 11, 12 होइन 5, 6 त्यस्तै बागमती नदीको किनारको वडाहरू समस्या।
0: यो जुन तपाईँले अघि वन फडानीको कुरा गर्नुभयो नि, त्यो वन फडानी कसले किन गरियो र यो रोक्न सक्ने क्षमता थिएन र राज्यको त्यतिखेर?
3: वन फडानी के भयो भने प्राकृतिक जङ्गललाई मासेर यो परियोजना एउटा सागरनाथ वन विकास परियोजनाले एउटा अवधारणा ल्यायो, त्यो मसलाको रूपले चिजो रूपले जस्ता कामहरू अवधारणा ल्याउँदा वन फडानी भयो। प्राकृतिक वन मासेर त्यो रोप्ने काम गर्दाखेरिमा त्यो मसलाको रूपले धेरै पानी, त्यसलाई धेरै पानीको आवश्यकता पर्दो रहेछ, त्यसले धेरै पानी सोच्नु रहेछ, त्यो कारणले पनि पानी को चाहिँ यहाँ अभाव रह्यो खाने पानीको र अब हामीले चाहिँ अब त्यसलाई पनि एउटा स्रोत दोहन भएको जस्तो लाग्छ, किनभने त्यो मसलाको रूप धेरै त्यसलाई प्रति बिरुवालाई दैनिक 2500 लिटर पानी चाहिन्छ भन्छ, अब त्यो हामीलाई प्राविधिक कुरा सबै थाहा छैन, तर त्यसको वरिपरि त्यो भनौँ न चिस्या नै नहुने जस्तो देखिने, त्यो एकदम जड जङ्गल जस्तो देखिने, त्यो मसलाको रूपले गर्दाखेरि त्यहाँ तल त दुबोहरू पनि घाँस पनि नपलाउने माल।
0: यो जुन तपाईँले अहिले भन्नुभएको चाहिँ योजना लहरमा लिएर आयो र यसरी विनाश आम सर्वसाधारणले दुःख पाए होइन, बिना परिश्रम प्राकृतिक रूपमा भइरहेको चिजलाई मासेर त्यो चिज लिएर आउँदाखेरि त अहिले जुन तपाईँले भोगिरहनु भएको छ त्यसको जवाबदेही त राज्य हो होइन? राज्य त अब सुन्नु पर्यो उनीहरूले त
3: सुन्नु पर्ने, राज्यले अब त्यो चाहिँ प्राकृतिक वनलाई मासेर जहाँ प्राकृतिक वन एरिया छ तपाईँको त्यो एरियामा त्यति पानीको समस्या छैन, मोतिया एरियाहरूमा मोतिया वन क्षेत्रहरूको एरियाको उतापट्टि जुन प्राकृतिक जङ्गल भएको जहाँ जहाँ मसलाको रुखहरू लगाएको छ त्यो क्षेत्रहरूमा धेरै समस्या पनि भएको हामीले म अब भनौँ न म यही जन्मेको मान्छे म अहिले राजभूमि 51 वर्ष भइरहँदा मैले बुझेअनुसार त्यो मसलाको रूपले पानीको धेरै नै शोषण गर्दो रहेछ जस्तो लाग्यो त्यो मैले मेरो एउटा बुझाइ छ।
0: अब लगभग अरू चाहिँ विषयमा भन्नुपर्दाखेरि यो जुन खानेपानीको समस्याको चाहिँ कारक तत्त्वहरू अरू के छन्? यसमा त अब धेरै कुराहरू बाहिर आएको छ, समाचारमा चाहिँ लेखिया छ होइन, अब सोती भरथवा नगरपालिकाको चाहिँ विषयमा पनि यहाँ आएको छ होइन, सोतीलाई भरथवा क्षेत्रमा अहिले दुवै तर्फबाट माटो र ढुङ्गा ग्राभेल हालेर पुर्ने काम तीव्र बनेको छ भनेको छ होइन, अब यसले पनि अलिक समस्या उब्जाएको देखियो। अर्कोतर्फ चाहिँ चुरे क्षेत्रको चाहिँ वन फडानी त्यहाँको चाहिँ ढुङ्गा गिटीहरू निकाल्दाखेरि यो कुरा आयो होइन, मैले सुने अनुसारले त प्रथम राष्ट्रपति डाक्टर रामरण यादवकै पालोमा यो समस्या उहाँकै पहलमा चुरे बचाउ अभियान राष्ट्रपति कार्यक्रम भनेर बाहिर पनि आएको थियो, त्यो प्रोजेक्टले त्यतिको प्रभावकारी काम गरे कि गरेन सर त्यसमा?
3: यो कस्तो हुँदो रहेछ भने अब तपाईँलाई भन्नुपर्दा मैले यो वनको नाममा अन्तर्राष्ट्रिय योजनाहरू आएर यी सामुदायिक वनको नाममा विभिन्न साझेदारी वनदेखि लिएर चुरे बचाउ अभियान कार्यक्रमदेखि लिएर यी सारा यी कोठे कार्यक्रम जस्तो लाग्यो कि वास्तवमा यथार्थ धरातलमा भूगोलमा गएर वास्तविकता के हो भन्ने कुरा चाहिँ नहुने अनि कोठामा बैठक गर्ने दुई तल भत्ता बचाउने काम जस्तो मात्रै भएको मैले देखेँ।
0: त्यो जुन उद्देश्यका साथ चाहिँ स्थापना भएको त्यो उद्देश्य अनुसारले काम भएको चाहिँ देखिएन।
3: मैले मेरो अनुभवमा मैले 35 वर्ष प्रजातन्त्र आइरहँदा आजसम्म मैले कुनै क्षेत्रमा त्यो काम भएको बिरुवा रोपेको राष्ट्रपति सूर्य संरचना अभियान कार्यक्रममा यसो एउटा दुईटा बिरुवा आएर यसो नेताहरू रोपेको जस्तो एउटा बहाना बनाउने यी सामुदायिक वनवालाहरूले सबै त्यहाँ चाहिँ नि एनजिओ आइएनजिओ जस्तो हिसाबले काम गर्ने र उनीहरूले आफ्नो निजी स्वार्थ पुरा गर्ने काम जस्तो मात्रै थियो।
0: अब लगभग कार्यक्रमको पुच्छरमा अब अध्यक्षज्यू खानेपानीको यो समस्यालाई निराकरण गर्नको लागि के गर्दाखेरि तपाईँहरूले यो दीर्घकालीन समस्याबाट मुक्त होला होइन? अब यो त सङ्केत हो, यो सङ्केतलाई चाहिँ अब चाँडै नै यसको समाधानतिर लागेन भने त यसले त मानव जीवन त उजाडै हुन्छ होइन? के छ यसमा चाहिँ अब
3: तपाईँको हाम्रै अहिले पनि परियोजनाले जुन बोट बिरुवा रोप्ने काम गरेको छ त्यो पनि मास्ने काम भएको छ। भएको बोट बिरुवा पनि अहिले विभिन्न जातका रुखहरू रोप्ने गरेको छ, टिक्का मसलाका रुखहरू त्यो पनि धेरै। अब यहाँ अहिले सुकुम्बासीको नाममा विभिन्न जिल्लाबाट आएर सुकुम्बासीको नाममा बसेर धेरै जङ्गलहरूमा अहिले बस्ती बसेको छ जुन वन क्षेत्रमा। अब त्यो पनि एउटा समस्याकै त्यो पनि एउटा समस्या नै भन्छु म। र बोट बिरुवा रोप्ने काम अब बरु गाउँ जङ्गल भइसक्यो तर जङ्गल चाहिँ फेरि गाउँ भइसकेको छ कि उल्टो भइरहेको छ कि।
0: अरू यसमा केही छ तपाईँले थप्नुपर्ने? यो जुन खानेपानीको समस्या देखियो होइन, यो त अब राज्यले सुन्नै पर्छ। सञ्चार माध्यममा आइसकेपछि तपाईँसँग प्रत्यक्ष कुराकानी गर्दै तपाईँ आफै त्यहाँ समस्या भोगेको व्यक्ति हुनुहुन्छ होइन?
3: हामीले अब पटक पटक राज्यलाई यहाँबाट शङ्करपुर वृहत खानेपानी योजनाबाट हामीले योजनाहरू सम्पन्न गर्नलाई पटक पटक पत्रचार गर्दा पनि राज्यले वार्षिक सङ्घ सरकारले कहिले 5 लाख रुपियाँ कहिले 3 लाख रुपियाँ छुट्याइदिन्छ। अब त्यसले त्यत्रो शङ्करपुर साबिक शङ्करपुर अहिले 8-9-10 को लगभग 32-34 घरधुरीलाई पानी खुवाउनलाई त्यो त्यति रकम अपुग्छ। त्यस कारणले हामीले यसपल्ट यी स्थानीय नै ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री प्रदेश सरकारको जवाहरलाल गुरुङ हुनुहुन्छ उहाँकोलाई फेरि भन्न लगाएर पहल गर्न लगाएर खानेपानी विस्तारको लागि 1 करोड रुपियाँ छुट्याएको छ भन्ने सुनिएको छ। अब रातो किताब पनि हेर्न पाइएको छैन अब त्यो कहाँसम्म सत्य हो। त्यति भयो भने लगभग यहाँका अहिले काकाकुल भएका जनताहरूलाई हामीले जुन चैत वैशाखमा चाहिँ जुन पानीको धेरै समस्या हुन्छ एकदमै तपाईँको यो बाल्टिन पनि डुब्दैन त्यस्तो अवस्थामा ती जनतालाई हामीले पानी खुवाउन सक्छौँ कि त्यति रकम यदि राज्यले प्रदेश सरकारले दियो भने भन्नेमा त्यस्तो गर्छु। अनि त अब वनहरू वृक्षारोपण गर्ने कामहरू भएको छैन, भएको पनि अब कटान सुरु हुनु थालेको छ, कटान गरेर अब राज्यले बेच्न थालेको छ। अब त्यो कुरो

स्वर्गीय चाँदनी शाहको शब्दमा आवाज रहेको थियो यसमा तारादेवीको, र यो सांगीतिक कोशेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजङ गुरुङको साथमा। लागू अर्को एउटा सांगीतिक विश्रामतर्फ, र यो सांगीतिक विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ। तर अहिलेलाई छोटो सांगीतिक विश्रामतर्फ लागू।

0: सुप्रसिद्ध गजल गायक मेहदी हसनको आवाजमा रहेको यो गजल सँगसँगै अब भने छोटो विश्राम लिने बेला भएको छ। यो विश्रामपछि फेरि हामी सेवामा उपस्थित हुनेछौँ। बिएबिस गोर्खा रेडियो सुन्दै गर्नुहोला।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ, जीवनलाई भाग्यको सहारामा नछोडौँ।
0: तपाईँ अहिले बिएबिस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ, म धनजङ गुरुङको साथमा, र कार्यक्रम हो नेपाल कलिङ। सधैँ तपाईँले दैनिक रूपमा सुन्दै रहनु भएको छ, र आज बुधबारको कार्यक्रममा भने तपाईँले म धनजङ गुरुङको साथमा सुनिरहनु भएको छ भने लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। र यो साङ्गीतिक विश्रामलाई भने लिएका छौँ सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको छ। उहाँ पाकिस्तानी नागरिक हुनुहुन्छ र नेपाली गीतहरू पनि गाउनु भएको छ, गजल पनि गाउनु भएको छ। लागौँ यो गजलतर्फ।

सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको यो गजल सँगसँगै आजको यो बसाइबाट पनि बिदा लिने बेला भइसकेको छ र तपाईँहरूको बाँकी समय शुभमयसँग बितोस्। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: Pelaajan Buddy. On air. Appma. Ani smart speaker ma bunhos. Play BFPS. You. BFPS Gorkha Radio. Gorkha Radio.
1: मलकारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको शाहले बताउनुभयो। इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग सिंहदरबारमा आज भएको छलफलमा उहाँले सो जानकारी दिनुभएको हो। सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता पत्र सार्वजनिक गरेको थियो। त्यसका लागि नीतिगत कानूनी र भन्सार सुधारका काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ। सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नीतिगत र कानूनी सुधार गर्दैछ। संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मान मर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानूनी सुधारको तयारीमा रहेको बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री तिमिलसेना,
2: यो जति जरुरी विषय हो त्यति नै सेन्सिटिभ विषय पनि हो। एउटा बलियो कानुनी आधार बनाएर मात्रै सामाजिक सञ्जाललाई चाहिँ यसको सदुपयोग मात्रै हुने, दुरुपयोग नहुने गरी अगाडि बढाउन सक्छ भन्ने खालको मन्त्रालयको अन्डरस्ट्यान्डिङ रहेको छ। सामाजिक सञ्जालबाट भएका ठगी तथा ह्यारेसमेन्ट लगायतका उजुरी तथा निवेदनलाई कारवाहीको लागि सरकारका विभिन्न निकायमा पठाउने काम पनि भइरहेको छ। आम सञ्चार माध्यमहरूमा गलत भ्रामक सूचनाहरू सम्प्रेषण हुने प्रवृत्तिलाई समेत मध्यनजर गरेर कानूनी प्रावधानहरू विधेयकमा समायोजन गरिएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
1: यो दशैंमा 10 लाखसम्म यात्रुले काठमाडौँ उपत्यका छाडेर आफ्नो गाउँ फर्कने अनुमान गरिएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले 2083 दशैंका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वाधार मन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ। प्रतिवेदन अनुसार यो दशैंमा कम्तीमा 6 लाखदेखि बढीमा 10 लाख यात्रुले काठमाडौँ उपत्यका छोड्ने अनुमान गरिएको हो। दशैं सुरु हुने दिन अघिको तुलनामा घटस्थापनाको दिन अत्यधिक चाप हुने प्रतिवेदनको अनुमान छ। दशैं सुरु भएपछि भने फूलपातीको दिन चाप धेरै हुने समितिको भनाइ छ। घटस्थापनाको दिन न्यूनतम 45,000 अधिकतम 68,000 यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। फूलपातीको दिन यो संख्या 1,13,000 पुग्नेछ। यात्रु ओसार्न 7,000 बढी सवारी साधन चल्नेछन्। फूलपातीको दिन 13-20% यात्रुले काठमाडौँ छोड्ने अनुमान छ। दशमीको दिन भने यो संख्या 4% झर्ने प्रक्षेपण गरिएको छ। तर यातायात व्यवसायले भने यो संख्या अझ बढी हुन सक्ने अनुमान गरेका छन्।

प्रतिवेदन अनुसार चाडबाडमा ठूला बसले 47.8% हाराहारी यात्रुलाई गाउँ लैजानेछन्। माइक्रोबसले 42.9% र मिनीबसले 9.2% यात्रु बोक्ने अनुमान छ। प्रतिवेदन अनुसार दशैंका यात्रु बोक्न अधिकतम 65,000 वटासम्म सवारी साधन आवश्यक पर्नेछ। यातायात व्यवसायका अनुसार उपत्यका केन्द्रित 1.5 लाख सवारी साधन चल्छन्। यो वर्ष यात्रुको माग अनुसार सीट उपलब्ध हुने अनुमान समितिले गरेको छ। यातायात व्यवस्था विभागले टिकट बुकिङ अधिकतम अनलाइनबाट गराउन निर्देशन दिएको छ। भ्रष्टाचार गरेको आरोपमा खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन प्रमुख सहित 8 जना विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली बिल बनाएर विद्युत विस्तारका लागि विनियोजित 9 लाख रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारी विरूद्ध मुद्दा दायर गरेको हो। आर्थिक वर्ष 77-78 हुम्लाको अदानचुली गाउँपालिका कुकुर फाल्ना छहरा खेतदेखि मुगुको सोरु 3V बत्ती विस्तारको काम गर्दा 9,26,000 बढी रुपियाँ भुक्तानी गरी अनियमितता गरेको आरोप उनीहरूमाथि लगाइएको छ। लगातार पानीसँगै आएको पहिरोले बन्द भएको मनाङ सडक शुक्रबारसम्म खुल्ने भएको छ। सडक विभागका अनुसार चामे राम बजारमा पहिरो हटाएर यातायात सुरु भए पनि तिमाङदेखि कोतोसम्म पहिरो हटाउने काम जारी नै छ। खोत्रोमा समेत सडक बगेको छ। यो खण्डमा ब्याक कटिङ र टेवा पर्खाल लगाएर यातायात सुचारूको काम भइरहेको छ। काठमाडौँ उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदमा विद्युत माग व्यवस्थापन गर्न काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति कटौती गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार 15-26 असोजसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र किर्तिपुर वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द गरी भूमिगत लाइन सञ्चालन लगायत प्राविधिक काम गरिनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: बुधवार 4 बजेदेखि 5 बजेसम्म बज्ने कार्यक्रम एजुकेसन टक हो यो, र हामी यो कार्यक्रममा शिक्षा क्षेत्रसँग जोडिएका थुप्रै विषयमा कुराकानी गर्छौँ। शिक्षकका समस्या समाधानमा सरकारसँगको संवाद तीव्र बनाएको नेपाल शिक्षक महासङ्घले जानकारी दिएको छ। तर यो विषयमा प्रवेश गर्नु अगाडि, नेपाल शिक्षक महासङ्घमा नयाँ अध्यक्ष नियुक्त भएका छन्, यो बारेबाट हामी कार्यक्रममा अगाडि बढ्छौँ। र नेपाल शिक्षक महासङ्घ शिक्षकहरूको साझा सङ्गठन हो, जसले आफ्नो मागहरू पुरा गराउनको लागि वर्षौँदेखि सरकार विरुद्ध आन्दोलन गर्दै आइरहेको छ, जुनसुकै नेतृत्वको सरकार होस्। र अहिले अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सत्तारूढ दल जसको एकल बहुमतमा सरकार गठन हुँदाखेरि पनि शिक्षक महासङ्घले आन्दोलनको तयारी गर्ने अथवा आन्दोलन गर्ने भनेर विज्ञप्ति नै जारी गरेको थियो। अनि अहिले अब सरकारसँग समस्या समाधानका लागि संवाद तीव्र बनाएको भन्दै शिक्षक महासङ्घका नयाँ अध्यक्ष सुन्दर पन्तले जानकारी दिएका छन्। अब यसो भनिरहँदा के शिक्षक महासङ्घको चुनाव भएको हो भन्ने सवाल उठ्न सक्छ। होइन, नेपाल शिक्षक महासङ्घको नयाँ नेतृत्वको लागि अहिलेसम्म प्रत्यक्ष निर्वाचन भएको हामीलाई जानकारी छैन। यसमा छुट्टै तरिकाले अध्यक्ष नियुक्त भएका छन् अथवा हुने गर्दछन्। र अहिले सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको 10 संशोधनलाई टेकेर भन्ने हो भने चाहिँ अब नेपाल शिक्षक महासङ्घको आगामी निर्वाचनमा देशभरका सबै शिक्षकहरूले प्रत्यक्ष मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने नियम ल्याएको छ। र यो नेतृत्व परिवर्तनको विषयमा कुरा गर्ने हो भने, निर्वाचन नभइकन निवर्तमान अध्यक्ष लक्ष्मी किशोर सुवेदी, जसको अनिवार्य अवकाश भयो, र उहाँको विदाई पश्चात नेपाल शिक्षक महासङ्घको अध्यक्षमा सुन्दर पन्त नियुक्त हुनुभएको छ। र अब सबै शिक्षकले मतदान गर्न पाउने गरी विधान संशोधन र प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नेतृत्व चयन गर्ने तयारी पनि भइरहेको नेपाल शिक्षक महासङ्घका स्रोतले जानकारी दिएको छ। हामीले अघि पनि भन्यौँ, शिक्षा नियमावलीको 10 संशोधनमा अब आगामी निर्वाचनमा देशभरका सबै शिक्षकहरूले प्रत्यक्ष मतदान गर्न पाउने व्यवस्था गर्नुपर्नेछ। अब नयाँ अध्यक्ष नियुक्त कसरी हुन्छन् त त्यसो भए? निर्वाचन पनि हुँदैन भन्ने एउटा साझा चासो पनि हुनसक्छ। र नेपाल शिक्षक महासङ्घको विधान अनुसार हेर्ने हो भने विभिन्न दल आबद्ध घटक छन्, होइन, जसमा शिक्षक सङ्घ सङ्गठनहरू रहेका छन्। र विभिन्न दलमा आबद्ध यी समूहहरूको सिफारिस र दलीय भागभन्डा, जसलाई सहमतिको रूपमा पनि भनौँ, यसका आधारमा नयाँ अध्यक्ष चयन गरिएको छ यसपटक, जसमा नयाँ अध्यक्ष सुन्दर पन्त रहनु भएको छ। र अहिले को अवस्थालाई हेर्ने हो भने कसरी भयो भन्दा, शिक्षक महासङ्घमा आबद्ध ती घटकहरूले आफ्नो विधान र आपसी सहमति अनुसार पालै पालो नेतृत्व पदाधिकारीहरू सिफारिस गर्ने व्यवस्था रहेको छ। र यसपटक शिक्षक सङ्घीय कार्य समितिको भागमा नेतृत्व परे पछाडि सो सङ्गठनले सुन्दर पन्तको नाम अध्यक्षको लागि सिफारिस गरेको थियो। र हामीले अघि पनि भन्यौँ, निवर्तमान अध्यक्ष लक्ष्मी किशोर सुवेदीको विद्यालय सेवाबाट अनिवार्य अवकाश उमेर हदका कारण भयो, र उहाँ अनिवार्य अवकाशमा गइसक्नु भए पछाडि शिक्षक महासङ्घको अध्यक्ष पद रिक्त हुन पुगेको थियो। र यस क्रममा आफ्नो भागमा परे अनुरूप जसको अहिले नेतृत्व चयन गर्ने पालो रहेको थियो, त्यो सङ्गठनले सुन्दर पन्तको नाम नयाँ अध्यक्षमा सिफारिस गरेको हो। र आगामी जेठसम्मको लागि, जहाँ निर्वाचन हुने समय छ, आगामी वर्षको जेठसम्मको लागि महासङ्घको नेतृत्व खाली राख्न पनि नमिल्ने भएको हुनाले सहमतिमा बाँकी अवधिको कार्यभार सम्हाल्नको लागि सुन्दर पन्तलाई नियुक्त गरिएको हो। र उहाँ नागार्जुन नगरपालिका स्थित अमरज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक पनि हुनुहुन्छ, र लामो समयदेखि शिक्षक आन्दोलनमा सक्रिय रहनु भएको छ। अब यो भनिरहँदा, विद्यालयमा सामुदायिक जो विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई पढाउने शिक्षकहरू नै यसरी विभिन्न दलमा आबद्ध हुने भन्ने खालको प्रश्न पनि उठिरहेका छन् लामो समयदेखि। र अस्ति नै त अब यो नेपाली कङ्ग्रेसको वडा अधिवेशन चलिरहँदाखेरि, अब अधिवेशन केन्द्रीय अधिवेशन चल्ने क्रममा छ, समानान्तर रूपमा चल्छ, या अब उनीहरू एकाकार हुन्छन् एउटै अधिवेशनमा, त्यो त अब नेपाली कङ्ग्रेसको आफ्नो व्यक्तिगत पार्टीको कुरा भयो, त्यतातर्फमा हामी जाँदैनौँ, त्यो हाम्रो चासोको विषय पनि होइन। तर त्यो वडा अधिवेशन चलिरहँदा, प्रतिनिधिहरू छान्ने क्रम चलिरहँदाखेरि स्कुलका शिक्षकहरू समेत आबद्ध भएको भन्दै सरकारले कारवाही गर्नको लागि स्थानीय सरकारलाई आग्रह पनि गरेको थियो, विशेष गरी शिक्षा मन्त्रालयबाट। तर त्यही समयमा फेरि सत्तारूढ दल समर्थित शिक्षकहरूले पनि कतिपय कार्यक्रममा, राजनीतिक कार्यक्रमहरूमा सहभागिता जनाएको भन्दै फेरि भिडियोहरू सार्वजनिक भएको थियो। यसले गर्दा यो पूर्ण रूपमा राजनीतिक दलमा आबद्ध हुने कार्यलाई चाहिँ रोक्नै नसकिने हो कि अथवा कारवाही गर्न नसकिने हो कि भन्ने अर्को गम्भीर प्रश्नहरू जन्मिएका छन्। सरकारले नेपाली कङ्ग्रेसको वडा अधिवेशन चलिरहँदाखेरि विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरूलाई त्यहाँ सहभागी भएको जानकारी पाए पश्चात कारवाही गर्ने भन्दा आफ्नै दललाई समर्थन गर्ने अथवा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने शिक्षकहरू पनि अन्य राजनीतिक दल राजनीतिक कार्यक्रममा, राष्ट्रसभासँग सम्बन्धित कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक हुँदा फेरि उसले केही पनि बोलेन सरकारले, त्यसमा चाहिँ उसले कारवाही गर्नुपर्छ भनेर स्थानीय सरकारलाई सिफारिस गरेको अथवा आग्रह गरेको त्यस्तो कुनै पनि जानकारीहरू आएन। भनेपछि आफू समर्थित शिक्षकहरूलाई चाहिँ केही पनि नभन्ने, त अन्य पार्टी समर्थित शिक्षकहरूलाई चाहिँ कारवाही गर्ने भन्ने खालको प्रश्न पनि उठे। र समग्र भन्दाखेरि त शिक्षकहरू भनेका विशुद्ध एउटा विद्यार्थीलाई ज्ञान गुणका कुरा सिकाउने, विद्यार्थीलाई भविष्य उज्यालोतर्फ डोर्याउने एउटा गुरु भएको नाताले राजनीतिक दलमा आबद्ध हुन त खास नैतिकताको हिसाबले नपाउनु पर्ने हो अथवा नहुने हो। यद्यपि अब मतदानमा सहभागी हुन पाउने त्यो भनेको राजनीतिक आस्था राख्न पाइने, तर प्रत्यक्ष क्रियाकलापमा सहभागी हुन नपाउने राजनीतिक रूपमा भन्ने त हामीले पनि यो अब मनन गर्दै नै आएको हो सामान्य नागरिक भएको हिसाबले पनि। तर शिक्षक महासङ्घको संरचना भागभन्डा हेर्दाखेरि नै राजनीतिक छ क्या फेरि, भनेपछि त्यस्तो राजनीतिक भागभन्डा सहमति र विभिन्न घटकहरूबाट आएका यस्ता शिक्षकहरूले विद्यार्थीलाई के पो सिकाउँछन् भन्ने पनि एउटा चासो हुन्छ। तर शिक्षकहरूको भनाइ आधार मान्दाखेरि विद्यार्थीलाई सिकाउने कुरा र हामीले राजनीतिक हिसाबले विभिन्न दल सङ्गठनमा आबद्ध भएर आफ्नो माग पुरा गर्नु भनेको फरक कुरा हो भन्ने फेरि उहाँहरूको आफ्नो भनाइ पनि रहेको छ। हामी आफ्नो माग पुरा गर्न आन्दोलन गर्छौँ त्यति बेला हाम्रो छुट्टै एउटा रूप हुन्छ, तर विद्यालयमा प्रवेश गरे पछाडि विद्यार्थीलाई पठाउँदा हाम्रो छुट्टै फेरि एउटा रूप हुन्छ भनेर भन्नुहुन्छ उहाँहरूले, शिक्षकहरूले पनि होइन। र यसो भनिरहँदाखेरि एउटा शिक्षक महासङ्घ कुनै एउटा संस्था मात्र होइन, देखिँदैन होइन, नेपालका विभिन्न थुप्रै राजनीतिक दल निकट रहेका यो शिक्षक सङ्घ सङ्गठनहरूको एउटा साझा संस्था हो यो। खास भन्ने हो भने यहाँ केवल एउटा पार्टीको मात्रै दल छैन, यहाँभित्र समूह छैन के, जस्तो सिधा भन्दाखेरि नेपाल शिक्षक सङ्घ भनेर नेपाली काङ्ग्रेस निकट समूहहरू छन्, अब नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भनेर नेकपा एमाले निकट सङ्गठन रहेका छन्, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन भनेर माओवादी केन्द्र तत्कालीन अब अहिले नेपाली कम्युनिस्ट पार्टी भयो त्यो निकट शिक्षक सङ्गठन रहेको छ। अब सत्तारूढ दलको चाहिँ त्यस्तो सुनेको छैनौँ सङ्गठनै भनेर होइन, अब यो पनि बिस्तारै खुल्ला अहिले, तर समर्थन गर्नेको समूह त ठुलो छ फेरि। र यी विभिन्न दल सङ्गठन यो ग्रुपले यसरी शिक्षक महासङ्घ चलाउँदाखेरि कतै आफ्नो राजनीतिक विषयवस्तुहरू विद्यार्थीहरू समक्ष पुग्ने अथवा स्कुलभित्र राजनीति छिर्ने र त्यसले चाहिँ छुट्टै खालको वातावरण सिर्जना गर्ने भन्ने डर अभिभावक विद्यार्थी स्वयंलाई पनि नभएको भन्ने चाहिँ होइन। र यसले गर्दाखेरि शिक्षकहरूलाई राजनीतिक गतिविधिमा बन्देज लगाउनु पर्ने भन्ने आवाज पहिलेदेखि नै उठिरहेको छ। तर शिक्षकहरूको सङ्गठन महासङ्घ नै विभिन्न दलहरूबाट बनेका समूहहरूको छाता सङ्गठन छ, अनि कसरी कारवाही गर्न सक्छ सरकारले? हरेक सरकारले घुँडा टेक्दै आइरहेको छ शिक्षक महासङ्घको आन्दोलनको अगाडि, अब यो सरकारले के गर्छ त्यो हेर्न बाँकी छ। तसर्थ कारवाही गर्नुपर्छ भन्ने केवल यो सरकारको रटान मात्रै हो भन्ने लाग्न थालेको छ आजकल। योभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी तत्कालीन समयमा उहाँ हुनुहुन्थ्यो सुमना श्रेष्ठ, उहाँले एउटा कार्यविधि तयार गर्नुभयो, यदि राजनीतिक गतिविधिमा कोही शिक्षक सहभागी भएको पाइएमा तुरुन्त कारवाही गर्ने भनेर। आखिर उहाँको त कार्यविधि मात्रै कार्यविधिमै सीमित रह्यो, उहाँ शिक्षा मन्त्रीबाट निस्केसँगै त्यो कार्यविधि उहाँ सँगसँगै लिएर जानुभयो आफैले होइन। तसर्थ मुखले भने जस्तो चाहिँ सजिलो छैन यो कारवाही गर्नको लागि होइन, उहाँहरूलाई राजनीतिक गतिविधिमा केन्द्रित नहुन खास निर्देशनले मात्रै पुग्दैन, यसको लागि छुट्टै एउटा नीति निर्माणकै आवश्यकता पर्ला, र त्यसको पनि उहाँले तीव्र विरोध गरिहाल्नुहुन्छ शिक्षकहरूले। नत्र भने विभिन्न होइन अब कस्तो उहाँहरूको आबद्धता र उहाँको गोल होइन, जुन यो एउटा ग्रुपिजम यति बलियो छ कि शिक्षक महासङ्घमा विभिन्न दलहरूको सङ्गठन रहेका छन् क्या, मतलब ग्रुपिजम रहेको छ क्या उहाँहरू त्यहाँ मिल्नुहुन्छ चाहे त्यो कङ्ग्रेसबाट आएका शिक्षकहरू हुन् मतलब कङ्ग्रेसबाट आएका नभनौँ नेपाली कङ्ग्रेस निकट नेपाल शिक्षक सङ्घका सदस्य हुन् अथवा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नेकपा एमाले निकट शिक्षकहरूको सङ्गठन होस् वा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन होस् उहाँहरू महासङ्घमा जाने बित्तिकै उहाँहरू साझा समस्याको लागि एकबद्ध भएर उहाँहरू स्वर निकाल्नुहुन्छ भनेपछि यहाँ छुने कसले कुन सरकारले छुन सक्ने भन्ने यहाँ सवाल पनि उठ्छ र यही अनुरूप अहिले यी विभिन्न नेपाली कङ्ग्रेस एमाले तत्कालीन माओवादी केन्द्र निकट शिक्षक सङ्गठनहरू को सहमतिमा अहिले लक्ष्मीकिशोर सुवेदी अनिवार्य अवकाशमा जाँदाखेरि सुन्दर पन्त नयाँ अध्यक्षमा नियुक्त हुनुभयो र यो यी ठुला राजनीतिक दल निकट शिक्षक घटकहरू बीच अध्यक्ष महासचिव जस्ता पदहरू पालै पालो बाँडफाँड गर्ने र निश्चित अवधि तोकेर भागभन्डा गर्ने सहमति हुन्छ उहाँहरू त्यो सहमतिमा फेरि एकदमै पक्का हुनुहुन्छ ल यसपालि तिमीहरूको पालो भनेपछि मान्नुहुन्छ एकले अर्कालाई अर्को साल हाम्रो पालो भनेर चाहिँ यहाँ एकअर्का बिच गरिएको सहमतिलाई अक्षरशः पालना गर्ने ट्रेन्ड देखिन्छ र महासङ्घको एक कार्यकाल 3 वर्षको हुन्छ तर अब त निवर्तमान अध्यक्ष अनिवार्य अवकाश लिइसके पछाडि उहाँ अवकाशमा गइसक्नु भए पछाडि यो जेठसम्मको लागि कार्यकाल सम्हाल्न अब नयाँ अध्यक्ष नियुक्त हुनुभएको हो विद्यालय सेवाको उमेर हदका कारण अनिवार्य अवकाशबाट निवर्तमान अध्यक्ष जो बाहिरिनु भयो होइन र नेपाल शिक्षक सङ्घकै भागमा यो सुरक्षित थियो फेरि आगामी जेठ महिनासम्म नेतृत्व गर्ने पालो भनेको नेपाली कङ्ग्रेस निकट शिक्षकहरूको समूह तत् अनुरूप होइन अहिलेका सुन्दर पन्त अध्यक्ष नियुक्त हुनुभएको थियो नेपाल शिक्षक सङ्घको भागमा सुरक्षित रहेको हुनाले त्यसै गरी अब नेपाल शिक्षक सङ्घले सिफारिस गरे पछाडि नेपाल शिक्षक महासङ्घका अन्य आबद्ध घटकहरू एमाले तत्कालीन माओवादी निकट सङ्गठनले स्वीकार पनि गरे यसमा र यसरी बिना कुनै निर्वाचन दलीय र सङ्गठनात्मक सहमतिका आधारमा चाहिँ गएको असोज 7 गते मा नयाँ अध्यक्ष चयन भएको हो यही असोज महिनामा र त्यसको भोलिपल्टै सुन्दर पन्तले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् र आगामी जेठसम्मको लागि अन्तरिम अध्यक्ष हुन् सुन्दर पन्त उहाँ हुनुहुन्छ र उहाँको जिम्मेवारी के हो भन्दाखेरि सरकारसँग गरिएका शिक्षकका मागहरू जस्तै राहत शिक्षक ECD विद्यालय कर्मचारीका मुद्दा छन् यसका लागि संवाद गर्ने र नयाँ नियमावली अनुसार देशभरका शिक्षकले प्रत्यक्ष भोट हाल्न पाउने गरी ऐतिहासिक प्रत्यक्ष निर्वाचनको तयारी र आयोजना गर्नु रहेको छ अब यहाँ आउने जेठमा निर्वाचन हुनैपर्छ नयाँ शिक्षा नियमावलीको जो नयाँ नभनौँ शिक्षा नियमावलीको 10 संशोधन अनुरूप सरकारले जुन एउटा व्यवस्था गरेको छ त्यो अनुरूप जेठमा प्रत्येक शिक्षकहरूले निर्वाचनमा सहभागी हुनुपर्नेछ त्यो अनुरूप शिक्षक महासङ्घको नयाँ चयन हुनेछ भनेपछि नयाँ तरिकाले शिक्षक महासङ्घको अब कार्यसमिति तयार हुनेछ आगामी जेठ महिनामा अब सुन्दर पन्तको भनाइलाई आधार मान्दा यो बित्तिकै 1 हप्तामा नै उहाँले भन्नुभएको छ शिक्षकका समस्या समाधानमा सरकारसँग संवाद तीव्र बनाएका छौँ अब यो हामीले यही कार्यक्रममा लामो समयदेखि शिक्षकका समस्याको बारेमा कुरा गर्दै आइरहेका छौँ शिक्षकहरूले गर्ने आन्दोलनका कुरा पनि गर्दै आइरहेका छौँ चेतावनीका कुरा पनि गर्दै आइरहेका छौँ सरकार पटक पटक फेरिसक्यो कतिपल्ट सरकार बनिसक्यो तर समस्या ज्यौँका त्यौँ छ भनेपछि यो समस्या समाधानै गर्न नसकिने हो कि यहाँ चाहिँ हिजो सरकारमा नरहँदाखेरि 7 दिने समूहहरू सरकारमा पुग्ने बित्तिकै हो यो समस्या त समाधान गर्न नमिल्ने रहेछ अथवा नसकिने रहेछ भन्ने पो लाग्छ कि यो बुझ्न नसकिने अवस्था सिर्जना भएको छ कि हामी यो विषयमा एकैछिन कुराकानी गर्नेछौँ सरकारसँग कस्ता संवादहरू तीव्र भएका छन् त्यो बारेमा पनि हामी जानकारी दिनेछौँ र अहिले चाहिँ हामीले कुराकानी गऱ्यौँ शिक्षक महासङ्घको नयाँ अध्यक्ष कसरी नियुक्त भए र शिक्षक महासङ्घमा कस्ता कस्ता समूहहरू सक्रिय छन् पार्टी निकट के विषयवस्तुहरू छन् भन्ने बारेमा र शिक्षक महासङ्घ आफै विभिन्न पार्टीहरूको समूह मिलेर बनेको महासङ्घ हो यो कुरा सम्भवतः सरकारका शिक्षा मन्त्रीलाई पनि थाहा छ हरेक शिक्षा मन्त्रीलाई थाहा छ तर भन्नको लागि चाहिँ जनताको अगाडि राजनीतिक गतिविधिमा केन्द्रित भए कारवाही गर्छौँ भन्नुहुन्छ तर जब यो कुरा थाहा पाउनुहुन्छ यो त छुन नसकिने समूह रहेछ हरेक पार्टीका छन् यहाँ नेपाली कङ्ग्रेसका पनि छन् एमालेका पनि छन् तत्कालीन माओवादीका पनि छन् अब हुँदाहुँदा हाम्रै सरकारका पार्टीको पनि हुन्छ भन्ने उहाँहरूलाई पनि थाहा होला सरकारका मान्छेलाई भनेपछि यो महासङ्घलाई छुन सकिन्न अथवा चाहिँ शिक्षकलाई छुन सकिन्न भन्ने निष्कर्षमा पुगेर नै होला हरेक सरकारले शिक्षकको आन्दोलनको अगाडि घुँडा टेक्ने काम गर्छ सम्भवतः अहिलेको सरकारले पनि यही तयारी गर्दै होला कसरी हुन्छ होइन अब मध्यमार्गी बाटो नै अप्नाऊ भन्ने तयारीमा पुग्दैछ कि जस्तो लागिरहेछ अब किनभने हरेक सरकारको रवैया हेर्दाखेरि यही नै देखिएको छ नि त अब अहिलेको सरकारको पनि यही नै हो कारवाही गरौँ एक कमिलाको गोलो जस्तो सबै खनिन्छन्, विद्यालय नै छोडेर काठमाडौँ केन्द्रित आन्दोलन हुन्छ, हुँदाहुँदा यसपटक चेतावनी पनि दिइसकेको छ, अहिलेको जो सरकारलाई पनि आन्दोलन गर्ने घोषणा नै गरिसकेको छ, हुनुपर्ने त भदौमा नै आन्दोलन हुनुपर्ने हो खासमा उहाँहरूको विज्ञप्ति अनुसार, तर अहिलेसम्मलाई थामिएको छ। हुनसक्छ अब वार्ता मिलेन भने दसैँतिर पछाडि हुनसक्ला फेरि, त्यसले गर्दा लाखौँ शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलन गर्न थाले भने त सरकारको पनि जरा हल्लिन्छ, र यसतर्फ सरकार पनि सचेत होला, सम्भवतः वार्ताबाट समस्याको समाधान हुनेछ भन्ने हामीलाई नै विश्वास छ।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: हामी लगे कुरा गऱ्यौँ कार्यक्रममा शिक्षक महासङ्घको। शिक्षक महासङ्घको बनोट यस्तो छ जो कसैले जो कोहीले सुन्न नसक्ने खालको छ। यो सुनेर तपाईँ पनि अचम्म मान्नुभयो होला पहिलोपल्ट सुन्नेले चाहिँ, होइन, किनभने यसमा हरेक पार्टीका शिक्षकहरूको अथवा हरेक पार्टीसँग आस्था राख्ने शिक्षकहरूको समूह रहेको छ। ग्राउन्ड लेभलमा उहाँहरू कङ्ग्रेस निकट रहनुहुन्छ, एमाले निकट रहनुहुन्छ, नेपाली कम्युनिस्ट पार्टी निकट रहनुहुन्छ, तर महासङ्घमा आउने बित्तिकै एक डिग्गा भएर लाग्नुहुन्छ उहाँहरू। भनेपछि एकले थुकी सुकी सयले थुकी नदी भने जस्तो उहाँहरूको गोल, जुन एउटा गोलबद्ध हुने आइडिया छ, यो चाहिँ बडो गजब छ, होइन। र अहिले अब नयाँ अध्यक्ष नियुक्त हुनुभएको छ सुन्दरवन्त, उहाँले केही जानकारीहरू पनि दिनुभएको छ। शिक्षकका समस्या समाधान गर्नको लागि सरकारसँग संवाद तीव्र बनाइएको छ र यो संवादबाटै समाधान होस् भन्ने पनि हामी चाहन्छौँ, किन आन्दोलन गर्ने अवस्था नबनोस् र विद्यालयको शिक्षाको गुणस्तर सुधारको लागि पनि कुरा भइरहेछ भन्ने विषयमा समाचार आएका छन्। केवल शिक्षकहरूको माग मात्र होइन र विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षामा दीर्घकालीन र पर्याप्त लगानी गर्नुपर्ने नयाँ अध्यक्षको भनाइरहेको छ। र शिक्षामा आज नै लगानी गरेर भोलि नै त्यसको परिणाम खोज्न नहुने पनि भनिएको छ र कम्तीमा एक दशक निरन्तर लगानी गरेपछि मात्रै अपेक्षित नतिजा प्राप्त हुने शिक्षक महासङ्घको ठहर रहेको छ र शिक्षा सुधारलाई तत्कालको परिणामभन्दा पनि दीर्घकालीन योजनासँग जोड्नुपर्ने शिक्षक महासङ्घको भनाइ छ। अब यो विषय त आज आएर थाहा भएको त पक्कै होइन, फेरि यो त हिजोदेखि नै थाहा भएको हो। शिक्षामा लगानी गर्ने बित्तिकै आजको भोलि त केही पनि हुँदैन, परिणाम आउँदैन कुनै पनि क्षेत्रमा, शिक्षामा मात्र होइन, त्यसको लागि केही वर्ष लाग्छ। तर शिक्षा ऐन 2028 अनुरूप हामी चलिरहेका छौँ, 83 साल भइसक्यो र अझै पनि लगानी गरेर 10 वर्षमा अपेक्षित नतिजा खोज्नु आवश्यक हुन्छ भनिरहने हो भने लगानी चाहिँ खै त खालि यही मात्रै रटान लगाइरहने, सरकार पनि यही रटान लगाइरहन्छ, शिक्षक महासङ्घ पनि यही रटान लगाइरहन्छ, आखिर यसमा लगानी चाहिँ कसले गर्ने हो? के राज्यको तर्फबाट मात्रै लगानी हुने हो या शिक्षकहरूले के कति योगदान गरेका छन् त साँच्चीकै स्वतस्फूर्त रूपमा भन्ने पनि यहाँ सवाल उठ्छ। किनभने राजनीतिक गतिविधिमा केन्द्रित रहँदाखेरि सबै शिक्षकलाई भन्न खोजेको होइन, कतिपय शिक्षकहरू जहाँ खेताला शिक्षक लगाइएका पनि धेरै उदाहरणहरू आउँछन् र राजनीतिक गतिविधिमा केन्द्रित रहँदा विद्यार्थीको भविष्य के त भन्ने क्वेसन मार्कहरू नउठेका पनि होइनन्, प्रश्नचिह्न नउठेका पनि होइनन्। त्यसैले गर्दा शिक्षकहरूले पनि कति जिम्मेवार भएर काम गरिरहेका छन् आफै मनन गर्नुपर्ने विषय हो यो। सबै शिक्षकहरूलाई एउटै भाँडामा हाल्न मिल्दैन, तर कतिपय ठाउँहरूमा शिक्षकहरूले गरेका गतिविधिहरू अवाञ्छित अथवा विद्यार्थीको हितमा नभएका पनि त छन् नि। तसर्थ राज्यले लगानी त गर्छ, तर राज्यले गरेको लगानीलाई फलाउन फुलाउनको लागि शिक्षकहरूले कति योगदान गरेका छन् त, के जागिरे खाना मात्रै हो त भन्ने पनि सवाल उठ्छ। अभिभावकले आफ्नो ठाउँमा लगानी गरेका छन्, विद्यार्थीले आफ्नो तरिकाले आफ्नो कामहरू पनि गरिरहेका छन् भने यो त सबै समूहको एउटा आफ्नो जिम्मेवारी पुरा गरिसके पछाडि, जिम्मेवारी असल तरिकाले निर्वाह गरिसके पछाडि आउने रिजल्ट हो नि त। अब राज्यले लगानी गरिरहेको छ आफ्नो ठाउँबाट, यसलाई विद्यार्थीले पनि राज्यको लगानी खेर नजाओस् भन्ने हिसाबले मेहनत गर्न जरुरी छ, शिक्षकले पनि गर्न जरुरी छ, हरेक पक्षले आफ्नो आफ्नो ठाउँबाट आफ्नो भूमिका त जिम्मेवारपूर्वक निर्वाह त गर्नु पऱ्यो नि, तब मात्र नै रिजल्ट आउँछ होइन। अब त्यसै पनि अहिले अब राज्यको लगानी विद्यालय शिक्षा अवश्य सम्पूर्ण शिक्षा क्षेत्रमा नै झन् घट्दो क्रममा रहेको छ। हुन त अब सरकारको तर्फबाट बोल्ने हो भने चाहिँ फेरि शिक्षाको लागि जति बजेट छुट्याइएको छ यो पर्सेन्टको हिसाबले कम भए पनि बजेट चाहिँ बढिरहेको छ भन्ने सरकारको भनाइरहेको छ। किन भन्दाखेरि हिजो 15 अर्ब लगानी हुँदाखेरि, 15 खर्ब बजेट हुँदाखेरि, 15 खर्बको बजेट मानौँ फर इक्जाम्पल, बजेट आउँदाखेरि 20% शिक्षा क्षेत्रमा छुट्याएको बजेट थियो। आज 21 खर्बको त्योभन्दा बढीको बजेट आउँदाखेरि 11% छुट्याउँदा हिजो 15 अर्बको 20%भन्दा बढी रकम हुन आउँछ भन्ने चाहिँ फेरि सरकारको लजिक रहेको छ। होइन, यसो सरसरी हेर्दा त त्यो हो जस्तो पनि लाग्छ, र हो पनि, अङ्क पर्सेन्टमा कम भए पनि अङ्कमा चाहिँ बढी नै हुन्छ रकम। आज 21 खर्बको 11% र 10 खर्बको 20% त 21 खर्बको 11% नै बढी हुन आउँछ नि त अङ्कमा। तर हिजोको र आजको अवस्था त फरक छ होइन, महँगी बढ्यो, हरेक चिजको दाम बढेको छ भने त्यति लगानीले पुग्छ कि पुग्दैन भन्ने सवाल पनि फेरि त्यहाँनिर उठ्छ। तसर्थ जसरी भने पनि समग्र भन्ने हो भने शिक्षा क्षेत्रमा गरिएको लगानी र बजेट कम नै हो, किनभने हामीले सरस्वती हेर्दाखेरि अब शिक्षा क्षेत्रमा कुनै बेला झन्डै 20%सम्म बजेट छुट्याइएको थियो, तर आज त्यो 10.5% 11%मा आएर खुम्चिएको छ। भलै त्यहाँ बजेटको आकार भने बढेको छ, तर आजभन्दा 10 वर्ष अगाडि अथवा 8 वर्ष अगाडि र अहिलेको अवस्था फरक छ। लगानी अझ बढ्नुपर्नेमा झन् घट्दो रहेको हुनाले यसमा चिन्ताहरू पनि व्यक्त गरिन्छन् विज्ञहरूबाट। त्यसैले गर्दाखेरि यो क्षेत्रको गुणस्तर सुधारका लागि केवल राज्यको भूमिका मात्रै यहाँ हामीले ताक्नुपर्ने चाहिँ होइन। हामीले के गरिरहेका छौँ, आफ्नो तर्फबाट के गरिरहेका छौँ, विद्यार्थीको तर्फबाट के गरिरहेका छौँ, त्यसै गरी शिक्षकको तर्फबाट के गरिरहेका छौँ, अभिभावकले के गर्न सकिन्छ विद्यालय गुणस्तर सुधारका लागि भन्ने सबै पक्षबाट यो सोच्न जरुरी छ। अब अहिले आएर पनि लगानीको 10 वर्ष पछाडि मात्रै नतिजा खोज्नुपर्छ भन्ने हो भने त यो त फेरि अर्को 10 वर्ष नै यही कुरा उठिरहला नि त। फेरि लगानी खै त अबको 10 वर्षपछि नै यही भनिरहने, अर्को 10 वर्ष पनि यही भनिरहने भन्ने सवाल त उठ्छ। र अहिले शिक्षक महासङ्घले यही कुरा गरिरहेको छ, हिजोको अध्यक्षले यही कुरा गर्नुहुन्थ्यो, फेरि त्योभन्दा अघिल्लो अध्यक्षले पनि यही कुरा गर्नुहुन्थ्यो भने प्रत्येक अध्यक्ष फेरिँदै पछि महासङ्घमा नयाँ नेतृत्व आउँदा होस् या जो आउँदा होस्, सरकार फेरिँदै पछि होस्, खालि लगानी गर्नुपर्छ र अबको 10 वर्षमा मात्रै नतिजा खोज्न आवश्यक हुन्छ, आजको भोलि रोप्दा चाहिँ फल्दैन भन्ने कुरा गरिरहनु भने यो नारा चाहिँ केवल ट्रान्सफर मात्रै हुने हो त। हरेक समूह आउँदैपछि यो चाहिँ एउटा समूहले पनि त्यही बोल्छ, अर्को समूहले पनि त्यही बोल्छ, अर्को समूहले पनि त्यही बोल्छ भने यो त सबैलाई थाहा भएकै कुरा त हो होइन। तर लगानी गर्नु पऱ्यो, लगानीतर्फ चाहिँ अग्रसर हुनु पऱ्यो भन्ने कुरा हो, र लगानीको लागि चाहिँ राज्यलाई दबाब दिनु पऱ्यो, गजगजाउनु पऱ्यो शिक्षक महासङ्घले पनि अथवा सबैले जिम्मेवार निकायले, र यो हामीले गरिरहेका छौँ भनेर शिक्षक महासङ्घले त भनेको छ। तर अब यसमा केवल आफ्नो मागहरू पुरा गर्न मात्रै शिक्षक महासङ्घ उद्वत रहन्छ या विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि समेत उसले आफ्नो आवाजहरू उठाउँछ, त्यो त अब थाहा भइ नै हाल्नेछ। र अहिले अब देशभरका शिक्षकहरूका विभिन्न खालका समस्या मागहरूलाई सम्बोधन गरिने होइन, स्थायी शिक्षकको बढुवा र अवधिका थपका कुराहरू, राज शिक्षकका स्थायित्वको कुराहरू, ECD शिक्षकका तलब र दरबन्दीका कुराहरू होइन, त्यसै गरी अब अन्य शिक्षकहरूका स्थायित्व र स्थायीकरण र विद्यालय कर्मचारीका समेत स्थायित्व र भविष्य सुरक्षा लगायतका समस्याहरू अहिले एकदमै तीव्र रूपमा उठिरहेका छन्। र सबै शिक्षकको माग एउटै ढाँचाबाट समाधान गर्न नसकिने समेत नेपाल शिक्षक महासंघका नयाँ अध्यक्ष सुन्दर पन्तको भनाइ रहेको छ र त्यसैको लागि नै सम्बन्धित सरकारवालाहरूसँग सुझाव लिएर विकल्प तयार गर्ने र सरकारसँग संवाद मार्फत समाधान खोजिनुपर्ने बताइएको छ। र शिक्षा ऐनमा उठेका विषयलाई पनि वार्ता र सहमतिबाट चाहिँ दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने शिक्षक महासंघको धारणा पनि रहेको छ र हामीले बारम्बार कुरा गरेको त्यसैगरी सरकारले पनि निकै चासो दिएको शिक्षकहरूको राजनीतिक आबद्धता सम्बन्धी बहस निकै छेडिने गरेको छ। यसमा चाहिँ के छ त शिक्षक महासंघको भनाइ भन्ने विषयलाई चर्चा गर्ने हो भने शिक्षक र विद्यार्थीको हक हितको लागि आवाज उठाउने साझा संस्था भएको शिक्षक महासंघको ठहर छ। अब शिक्षकहरू कक्षा कोठा र विद्यार्थीको सिकाइमा केन्द्रित हुनु त पर्छ र यो सँगै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पुरा गर्नुपर्ने त्यसै गरी यो राजनीतिक आबद्धतालाई चाहिँ शिक्षक र विद्यार्थीको हक हितका लागि आवाज उठाउने साझा संस्थाको रूपमा लिनुपर्ने समेत अध्यक्षको भनाइ छ शिक्षक महासंघको। तर यही विषयमा चाहिँ सरकारले मान्न खोजिरहेको अवस्था छैन विशेष गरी अहिलेको सरकारले अथवा नयाँ सरकार हिजोको दिनमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी मिलिजुली सरकारमा पनि जाँदाखेरि केही मन्त्रालय आफ्नो भागमा पर्दा शिक्षा मन्त्रालय परेको थियो त्यो बेलामा पनि आवाज चाहिँ तीव्र रूपमा उठेको थियो राजनीतिक आबद्धता चाहिँ हुनुहुँदैन भनेर र अहिले पनि अहिलेको सरकारले पनि अब यही विषयलाई प्राथमिकता दिइरहेको छ। तर शिक्षक महासङ्घ चाहिँ भन्छ शिक्षक र विद्यार्थीको हकितका लागि आवाज उठाउने संस्था हो भन्दाखेरि यहाँनिर टसल हुनसक्छ अब सरकारसँग विशेष गरी होइन राजनीतिक आबद्धता भयो भने कारवाही गर्ने कुराहरू आउँदाखेरि त्यहाँनिर एउटा एक प्रकारको चाहिँ त्यहाँ पावर टसलका कुराहरू आउन सक्छ र यीसँगै अब अन्य धेरै समस्याहरू छन् विद्यार्थीका विद्यालय शिक्षाका स्कुलका धेरै समस्याहरू छन् त्यतातर्फ पनि केन्द्रित हुन जरुरी छ। केवल आफ्नै माग मात्रै पुरा गर्नतर्फ चाहिँ अग्रसर हुने भन्दा पनि त्यो सँगसँगै विद्यालयसँग सम्बन्धित विभिन्न समस्याहरू हिमाली त्यसै गरी उच्च पहाडी क्षेत्रका विद्यालयको के समस्या छ तराईका विद्यार्थीको के समस्या छ तराईका विद्यालयको समस्या कस्ता खालका छन् समग्रमा सामुदायिक विद्यालयका समस्या कस्ता छन् भन्ने विषयमा पनि माग राख्न एकदमै जरुरी छ। सरकारलाई यी विषयहरूमा जानकारी दिन जरुरी छ। अब अहिले माध्यमिक तहसम्मको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइसकिएको छ अब यसमा लडाइँ जारी नै छ शिक्षक महासङ्घको कम्तीमा प्रदेश सरकार अन्तर्गत अथवा सङ्घीय सरकार अन्तर्गत हुनुपर्ने उनीहरूको डिमान्ड रहेको छ तर संविधानले नै पक्का गरिसकेको विषयलाई अब संशोधन गर्न सकिने सम्भावना नभएको भन्ने होइन। अब यसमा निकै तीव्र मतभेद रहन्छ संविधानले नै निर्दिष्ट गरिसकेको विषयलाई संशोधन मार्फत परिवर्तन गर्न असम्भव होइन तर गाह्रो हुनसक्छ यसमा विभिन्न खालका क्रिया प्रतिक्रियाहरू जन्मन सक्छन् त्यसले गर्दाखेरि यो पनि शिक्षक महासङ्घको लागि सजिलो विषय चाहिँ रहने छैन। अब यसमा कसरी सरकारसँग संवाद मार्फत वार्ता हुन्छ अब अहिले सरकारले विभिन्न मुद्दाहरूमा संशोधनको लागि बहसकै क्रममा रहेको छ संविधान संशोधनका विषयहरू त्यसमा चाहिँ विद्यालय शिक्षाको जो अधिकारका कुराहरू छन् त्यसमा खासै चर्चा गरेको पाइँदैन अन्य विषयहरूमा चाहिँ संविधान संशोधनको लागि समिति नै खडा भएको छ र यस बहसकै क्रममा रहेको छ सरकारवाला निकाय त्यसै गरी नागरिक समाजबाट जनताबाट विभिन्न खालका सुझाव लिएर संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउनु पर्ने आवश्यकता देखिन्छ कि अब बहुमतको आधारमा द्वितीय सरकारको पावरमा संविधानै संशोधन गर्ने गरी जाने हो भने भोलि त्यसको असर अर्को खालको पनि आउन सक्छ होइन प्रत्युत्पादक बन्न पनि सक्ने सम्भावनालाई नकार्न पनि सकिन्न। तसर्थ शिक्षक महासङ्घले राखेको विषय जुन एउटा थुप्रै विषयहरूमध्ये एउटा विषय छ विद्यालय तहको अधिकार स्थानीय तहलाई दिइनु हुँदैन भन्ने जुन विषयलाई अब कसरी समाधानको बाटोतर्फ लैजान सकिन्छ त्यो लगायत अन्य धेरै विषयहरू छन् संवादबाटै होस् भन्ने हो न कि भोलिको दिनमा फेरि हामीले नै अब शिक्षकको आन्दोलन हुने रे भनेर यहाँबाट समाचार दिनुपर्ने अथवा चर्चा गर्नुपर्ने अवस्था चाहिँ नबनोस् भन्ने हाम्रो पनि चाहना हो।

0: पछिल्लो समय वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूको गन्तव्य मुलुक रोजाइको अस्ट्रेलिया, त्यसै गरी क्यानाडा लगायत अमेरिका जस्ता ठाउँहरूमा भिजाको रेसियो केही टाइट भएको शैक्षिक परामर्श केन्द्रहरूले जानकारी दिने गर्छन्। झन्डै 10% हाराहारीमा रहेको अस्ट्रेलियाको भिजा जो पाउने रेसियो अहिले अलिकति बढेर 11% हाराहारीमा पुगेको भन्ने जानकारीहरू पाएका छन्। अमेरिका त अब सधैँभरि सदाबहार कन्ट्री हो र त्यहाँ भिजा पाउनु पनि सकिन्छ, नपाउनु पनि सकिन्छ। क्यानाडा त्यस्तै अहिले बिस्तारै गाह्रो भइरहेछ र नेपाली विद्यार्थीहरू अन्य मुलुकमा पनि जसरी हुन्छ जानुपर्ने बाध्यतामा छन्। भन्नाले त्यो बाध्यता कसरी सिर्जना भयो भन्दाखेरि, अब नजिकका साथीभाइहरू गइरहेका हुन्छन्, भिजा लाग्ने एकजनाको हुन्छ तर त्यसको असर सबैजनामा परिरहेको हुन्छ। बल्ल तल्ल एकजनाको भिजा लाग्छ अनि त्यो भिजा जो विद्यार्थीको लाग्छ त्यो विद्यार्थीको भिजा लागिसकेपछि त्यसको पीडा सयजनालाई पर्छ। ओहो फलानाको त लाग्यो, अब हाम्रो त लागेन, जसरी पनि जानैपर्छ भनेर सयजना विद्यार्थी तम्सिन्छन्। अनि भिजा लाग्दैन, नलागिसके पछाडि यता पढौँ, एक वर्ष ग्याप भइसकेको हुन्छ र एक वर्ष ब्याक भएर पनि फेरि यतैको कलेजमा जोइन गर्नुपर्ने बाध्यता हुन्छ। त्यस्तो धेरै इक्जाम्पल तपाईँले भोग्नु भयो होला, तपाईँको छोराछोरीले भोग्या होलान्, होइन? भिजा विदेशको लागि ट्राई गर्दा गर्दै विशेष गरी प्लस टू सक्ने बित्तिकैको विषयमा कुरा गर्दैछौँ है हामी। प्लस टू सक्ने बित्तिकै अब त जाने भनेर तयारी हुन्छ, नेपालमा एडमिसन पनि हुँदैन, गरिन्न, अनि उता अनसक्सेस भए पछाडि आफूसँगैको साथीहरू दोस्रो वर्षमा पुगिसकेका हुन्छन्, आफू पहिलो वर्षमा भर्ना हुनुपर्ने अवस्था सिर्जना भएको छ अहिले। र यो सँगसँगै एक समय त यस्तो थियो वैदेशिक अध्ययनमा अरबौँ रुपियाँ बाहिरिन्थ्यो, अहिले पनि बाहिरिरहेको छ। हामीले अघि पनि भनौँ, अस्ट्रेलिया पो जान सकिन्न त, टाइट छ, अमेरिकामा पो भिजा देला नदेला गाह्रो छ, कोरिया त जान पाइन्छ नि, अथवा युरोपियन कन्ट्री जान पाइन्छ, भारत जान पाइन्छ, अथवा अन्य कन्ट्री जान पाइन्छ, मलेसिया खाडी राष्ट्रका कलेजहरूमा जान त पाइन्छ नि। जसरी हुन्छ विद्यार्थीलाई उड्नु छ, विदेशमा गएर विदेशको युनिभर्सिटी कलेजमा पढेको भनेर देखाउनु छ, फोटो खिच्नु छ, होइन? अनि पैसा कमाउनु छ। उस्तै परे ठुला कन्ट्री जाने विद्यार्थीहरूको सोच सपना भनेकै त्यहाँ गएर विशेष गरी पिआर दिने कन्ट्रीहरूमा पिआर पाउनु छ, कम्तीमा पैसा चाहिँ कमाउनु छ र साथीभाइको अगाडि म त यहाँ पढ्दैछु भनेर देखाउनु छ। सबैको यो नहोला तर म्याक्सिममको हालत र मानसिकता चाहिँ यही नै हो नेपाली विद्यार्थीको, जसले जे भने पनि। र यता अभिभावकलाई पनि, मेरो छोरो अस्ट्रेलिया छ, मेरो छोरी अमेरिकामा छ, क्यानाडामा छ, जापानमा छ, अथवा यहाँ छ, त्यहाँ छ भन्न यहाँ नाक फुलाउन पाइन्छ, आमा बाउलाई पनि त्यो हुन्छ। तर तपाईँका छोराछोरीले कसरी त्यहाँ पढिरहेछन्, कति दुःख पाइरहेछन्, पैसा कमा भन्ने प्रेसर दिनुहुन्छ कि दिनुहुन्न, त्यतातर्फ पनि सोच्नु होला बेला बखतमा सोच्ने मौका आउँदाखेरि। अब यो यो ट्रेन्डलाई रोक्न त सकिन्न, होइन, नसकिने भन्ने होइन, तर विद्यार्थीलाई तिमीहरू विदेशमा पढ्न जानै पाउँदैनौ भन्न त कसैको पनि अधिकार छैन, न सरकारसँगै छ त्यो अधिकार। त विद्यार्थीलाई रोक्नको लागि कार्यक्रम चाहिँ ल्याउन सकिन्छ, होइन? कोही पनि विद्यार्थीलाई तिमी वैदेशिक अध्ययनको लागि जान पाइँदैनौ पाउँदैनौ भनेर भन्न सकिने त अवस्था नै रहेन, त्यो विद्यार्थीको आफ्नो चोइसको कुरा हो। चाहे जान सकुन् चाहे नसकुन्, चाहे पढुन् चाहे नपढुन्, चाहे नेपालमै बसुन् चाहे जुनसुकै तवरले विदेश जाउन्, कोही विद्यार्थी पढ्न जान चाहन्छु भन्दाखेरि त्यहाँ सरकारले बाधा अडचन ल्याउन सक्ने कन्डिसन रहेन, होइन? र यसले गर्दा अब के गर्न सकिन्छ त भन्दा, सरकारले विद्यार्थीहरूलाई नेपालमै रोक्न सक्ने कार्यक्रम ल्याउनु पर्यो, तर त्यो 2-3 महिनामा सम्भव छैन, 2-4 महिनामा पनि सम्भव छैन, 2-4 वर्षमा पनि सम्भव छैन। त्यो अघि शिक्षक महासङ्घका अध्यक्षले राज्यले लगानी गर्ने हो भने त्यसको रिजल्ट 8-10 वर्षमा देखिन्छ भने जस्तै, आजैबाट तयारी गर्ने भने केही वर्ष त लाग्छ। पर्याप्त रोजगारीको सिर्जना गर्नु पर्यो, पर्याप्त जनशक्तिलाई खप दिने वातावरण बनाउनु पर्यो। भाषणमा चाहिँ विदेशका गल्लीहरूमा स्टिकर टाँसेर हामी फिर्ता ल्याउँछौँ भने जस्तो सजिलो त छैन। यहाँ त विद्यार्थी पढ्छन्, राम्रो शिक्षा प्राप्त गर्छन्, चाहे त्यो विदेशी युनिभर्सिटीको डिग्री लिउन् चाहे नेपाली युनिभर्सिटीको डिग्री लिउन्, यहाँ लाखौँ खर्च गरेर पढेका हुन्छन्। तर उत्पादित जनशक्ति, जो विद्यार्थी उत्पादित हुन्छ जनशक्तिको रूपमा, ऊ खपत भएन, उसलाई खपत गर्न सकिएन भने उसले भोग्ने निराशा जे हुन्छ त्यसको जिम्मेवारी कसले लिने? अभिभावकले अथवा आफैले? सरकार त्यसमा जिम्मेवार हुनुपर्छ कि पर्दैन अभिभावक भइसके पछाडि भन्ने पनि सवाल उठ्छ। लाखौँ खर्च गरेर उसले शिक्षा लिन्छ कोही विद्यार्थीले, अनि नेपालमा हल्लिएर बस्नुपर्ने अवस्था आयो भने त ऊ निराश हुन्छ। त्यसैले गर्दा प्लस टू सक्ने बित्तिकै अब यो देशमा केही काम छैन, जानुपर्छ विदेश भन्ने मानसिकताको विकास सुरु हुन्छ। अहिले भइरहेको यही नै हो। त्यसैले गर्दा देशभित्र खपत हुन नसक्ने अवस्था बन्ने वातावरण देखेकै कारण विद्यार्थीहरू नेपाल बस्न खोज्दैनन्। कुनै पनि विद्यार्थीहरू, म्याक्सिमम पर्सेन्ट विद्यार्थीहरू नेपालमा आफूलाई सम्भावना नै देख्दैन। तर सम्भावना नभएको भन्ने त होइन, त्यो खालको भाष्य स्थापित गरिएको छ। अब यसको मतलब फेरि अघि हामीले भने जस्तै विदेश जान नपाउने भन्ने पनि होइन, विदेश जानु पनि पाइन्छ, पढ्न पनि पाइन्छ। त्यसको लागि फेरि वैदेशिक अध्ययनको लागि अरबौँ रुपियाँ बाहिरिन्छ पनि। तसर्थ अब यसमा निजी निकायहरू हुन् या सरकारी निकाय हुन् या सरकार हुन्, जसले पनि हातेमालो गर्न जरुरी छ। नेपाली विद्यार्थीलाई रोक्नुपर्छ वैदेशिक अध्ययनको लागि बाहिरिने रकमलाई नेपालमा कसरी रोक्ने भन्नेतर्फ चाहिँ सबैले सोच्न जरुरी छ। चाहे त्यो रोजगारीको अवसर सिर्जना गरेर होस्, चाहे विदेशी डिग्रीलाई नेपालमै उपलब्ध गराएर होस्, या नेपालमै राम्रो सम्भावना छ भन्ने एउटा भाषा स्थापित गरेर होस्, जसरी हुन्छ यो जरुरी छ। नत्र भने युवाहरू सबै विदेशमा, बुढेसकालका मान्छेहरू नेपालमा रहने अवस्था चाँडै बन्छ।
1: पीएफपीएस गोर्खा रेडियो।
2: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
0: त्यसै पनि हाम्रो जन्मदर कम भइरहेछ, अहिले लगभग 2% भन्दा कम छ। र अहिलेको युवा र वृद्ध वृद्धहरूको यो जुन रेसियो छ, यसलाई सन्तुलनमा राख्नको लागि 2.5 बढी जन्मदर हुनुपर्छ नेपालमा। त्यो नभएको हुनाले अहिले सरकारले जन्मदरलाई बढाउनको लागि नयाँ योजना सार्वजनिक गरेको विषय त तपाईँले थाहा पाइसक्नु भएको होला। अहिलेको सरकारले होइन, पुरुषलाई पनि 42 दिनको सुत्केरी बिदा दिने व्यवस्था ल्याउन लागेको छ। मतलब आफ्नो श्रीमती सुत्केरी हुँदा श्रीमतीले पाउने सुविधा त छँदैछ, अब पुरुषलाई पनि। त्यो किन भन्दा जन्मदर बढाउनको लागि, तलब पनि पाउने, 42 दिनको बिदा पनि पाउने। यो चाहिँ बहसकै विषयमा छ, अहिले बहसकै क्रममा रहेको छ। किन भन्दाखेरि जन्मदर घट्दो क्रममा छ अहिले। अबको 30 वर्षमा नेपाल बुढ्यौली देश बन्ने भन्ने त लगभग पक्का छ। यही जन्मदर कायम रह्यो भने अब धेरै छोराछोरी जन्माएर के गर्ने? पढाउनु पऱ्यो, खुवाउनु पऱ्यो, राज्यको तर्फबाट केही पनि छैन, बेसिक कुनै सुविधा पनि छैन, सबै आफैले गर्नुपर्छ भन्ने, छोराछोरीले दुःख पाउनलाई किन जन्माउने भन्ने पनि सवाल छ एकातिर, होइन? त्यही भएर एकजना दुईजना बच्चा जन्माउने अहिले ट्रेन्ड, त्योभन्दा धेरै जन्माउन त अभिभावकले अहिले सोचेकै छैनन्। त्यसको असर अबको 3 दशक पछाडि देखिँदैछ फेरि। भने पछाडि यसमा धेरै खालका कुराहरू लुकेका छन् र यसको असर चाहिँ अब 2-3 दशक पछाडि बिस्तारै देखिन सुरु गर्छ नेपालमा। तपाईँ यदि अहिले 40 हुनुहुन्छ भने, 35 हुनुहुन्छ भने, अबको 30 वर्ष पछाडि तपाईँ 60-70 पुग्नुहुन्छ, त्यति बेला युवाहरूको धेरै कमी हुन्छ नेपालमा। यदि जन्मदर बढेन भने, यही अवस्था कायम रहे होइन, त्यसमा एउटा शर्त छ, जन्मदर बढ्यो भने त त्यो रहन्न, तर जन्मदर बढ्ने सम्भावना कम छ। किनभने युवाहरू सकेसम्म विदेशमै पलायन हुने, उतै गएर सेटल हुने, उतै पैसा कमाउने, अनि नेपालमा रहेकाले पनि बच्चा कम जन्माउने, अनि कसरी त्यो वृद्ध र युवाको सन्तुलन कायम रहन्छ? त त्यो त अवश्य पनि रहँदैन। र यसको लागि एउटा निजी समूहले भनौँ, जसको नाम छ इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल, आइप्यान भनिन्छ छोटो यसलाई रूपमा, जसले एउटा अभियान सुरु गरेको छ। यो अत्यन्तै राम्रो छ। विश्वविद्यालयहरू जो विदेशका विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएका छन्। किन भन्दा उनीहरूको एउटा उद्देश्य के हो भने, यदि विदेशमा गएर कोही विद्यार्थीले विदेशी डिग्री लिन खोज्छ भने नेपालमा किन नदिने त त्यो डिग्री? साँच्चीकै कोही विद्यार्थी त हुन्छन् विदेशमा गएर पढेर आउँछु भन्ने पनि छन्, तर थोरै पर्सेन्ट के, धेरै विद्यार्थीहरू त लगभग उतै नै सेटल हुन्छु भन्ने अभिप्रायले गएका हुन्छन्, र केही पर्सेन्ट विद्यार्थी चाहिँ होइन आफ्नै देशमा गएर केही गर्ने भन्ने पनि हुन्छन्। त्यस्तोलाई फाइदा छ र वैदेशिक अध्ययनको लागि पैसा रोक्नुपर्छ भन्ने उद्देश्यले पनि नेपालै बसौँ, नेपालमै पढौँ, बरु हामी विदेशी विश्वविद्यालयको डिग्री नेपालमै दिन्छौँ भनेर अहिले आइप्यानले एउटा अभियान सुरु गर्ने भएको छ। र विशेष गरी साउथ एसिया अनि पूर्वी एसिया र अफ्रिका लगायतका क्षेत्रमा पनि स्टडी इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ। नेपालभित्र मात्रै होइन बाहिर पनि नेपाल आउनको लागि चाहिँ यो अभियान सञ्चालन गर्ने भएको छ विदेशी विद्यार्थीहरूलाई पनि। अब कतिको यो प्रभावकारी छ त्यो हेर्न बाँकी छ, तर यो अभियान चाहिँ हो, यो अत्यन्त राम्रो अभियान लाग्यो। र यो अभियानलाई दीर्घकालीन र व्यवस्थित बनाउनको लागि शिक्षा तथा खेलकुद मन्त्रालयसँग नीतिगत सुधारका लागि आग्रह समेत गरेको छ। र अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि नेपालमा अध्ययनको लागि आकर्षित गर्न स्टडी इन नेपाल बोर्ड गठन गर्नको लागि शिक्षा मन्त्रालयसँग प्रस्ताव पनि गरेको छ। र यो बोर्ड मार्फत विदेशी विद्यार्थी भर्ना गर्न सक्ने शैक्षिक संस्थाहरूको गुणस्तर, भौतिक पूर्वाधार र आवश्यक क्षमताको मूल्याङ्कन गरेर मापदण्ड पुरा गरेका संस्थालाई मात्र अनुमति दिने व्यवस्था गर्नुपर्ने आइपिएनको माग पनि रहेको छ। अब नेपाली विद्यार्थीलाई त त्यो भयो भयो, विदेशी विद्यार्थीलाई समेत टार्गेट गर्ने अभियान हो यो। र अहिले विभिन्न देशका विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा कलेजहरू सञ्चालनमा छन्। झन्डै लगभग 5 दर्जन कलेजहरू सञ्चालनमा छन्। तर धेरै कलेजहरूले चाहिँ मापदण्ड पुरा नगरेको विषय त हामीले यही कार्यक्रममा चर्चा पनि गऱ्यौँ। र सरकारको नीति अनुरूप चर्चा गर्ने हो भने, कानुन अनुरूप जाने हो भने, जुन विश्वविद्यालयबाट सम्बन्धन लिइन्छ त्यो विश्वविद्यालय कम्तीमा विश्वविद्यालयको विश्वस्तरीय ऱ्याङ्किङमा 1000 परेको हुनुपर्छ। त्यस्ता विद्यालयको सम्बन्धन लिएका कलेजले मात्रै पढाउन पाउनेछन् र पछि समकक्षता प्रदान गर्दाखेरि त्यो मापदण्ड नपुगेमा विद्यार्थीलाई अप्ठ्यारो पर्न सक्छ। तर के ती 5 दर्जन कलेजहरूले विदेशी विद्यालयबाट सम्बन्धन लिएर पढाइरहेका छन् जसले उनीहरूले सम्बन्धन लिएका विश्वविद्यालय 1000 पर्छन् त विश्व ऱ्याङ्किङमा भन्ने प्रश्न उठ्दा छैनन्। आधा दर्जन कलेजहरूको जसले सम्बन्धन लिएका छन् उनीहरूको विश्वविद्यालय मात्रै त्यो ऱ्याङ्किङमा पर्ने गरेका छन्, सरकारको मापदण्डभित्र पर्ने गरेका छन्। भनेपछि झन्डै 4.5 दर्जन कलेजहरू त मापदण्ड विपरीतका विश्वविद्यालयबाट सम्बन्धन लिएर चलाइरहेका छन् कलेज। र आइपिएनले जुन अभियान सुरु गर्छ विदेशी विद्यालयबाट विश्वविद्यालयबाट सम्बन्धन लिएर चलाउने, ती विश्वविद्यालयहरू सरकारका मापदण्डभित्र पर्छन् कि पर्दैनन् भन्ने विचार गर्नु पनि जरुरी छ। केवल डिग्री विश्वविद्यालयबाट लिने, मतलब विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिने अनि डिग्री नेपालमै उपलब्ध गराउने, यो अभियान, यो नारा मात्रै पूर्ण हुँदैन। डिग्रीको विश्वसनीयता हुनु पर्यो, शैक्षिक गुणस्तर पनि हुनु पर्यो, यसतर्फ पनि आइपिएनले सोचोस् भन्ने चाहिँ हाम्रो सुझाव र आग्रह पनि हो। र अब यो अभियान एकदमै राम्रो हो, तर विदेशी विश्वविद्यालय भन्दैमा त्यो विश्वविद्यालय गुणस्तरीय छ कि छैन भन्ने मापदण्डको पनि चेक जाँच गरिनुपर्छ अनि सरकारको मापदण्डहरू पनि परेको हुनुपर्छ ती विश्वविद्यालयहरू, तब मात्र भोलि नेपालकै कलेजबाट विदेशी विश्वविद्यालयका डिग्री लिने विद्यार्थीले आफ्नो भविष्य सुरक्षित गर्न सक्छ। विदेशमा हुने खर्च नेपालमै रोक्ने लक्ष्य जुन लिएको छ यो एकदमै राम्रो हो, नराम्रो होइन, यसमा शुभकामना छ भोलिको दिनको लागि, तर मापदण्ड विपरीत काम त पक्कै पनि गर्नु भएन फेरि। र यसतर्फ आइपिएनले सायद सोचेको पनि होला भन्ने लाग्दछ। र यो अत्यन्तै सकारात्मक अभियान पनि हो। अब यो अभियान कहाँसम्म पुग्छ, यसमा कसले साथ दिन्छन्, कतिको सक्सेसफुल हुन्छ त्यो भोलिको दिनले बताउँदै जानेछ। तर जुन उद्देश्यका साथ यो गरिएको छ यो पक्कै पनि राम्रो चाहिँ हो। तर कलेजहरूले यसमा एउटा के गलत फाइदा उठाउन सक्छन् भने, अहिले गरि पनि रहेका छन् कतिपय कलेजहरूले, हामी नेपालमै विदेशी विश्वविद्यालयको डिग्री दिन्छौँ भनेर लाखौँ रुपियाँ उठाउने गर्छन्। धेरै छन् यस्ता कलेजहरू जो अभिभावकलाई थाहै छैन। अभिभावकले के भन्नुहुन्छ भन्दा, होइन नि मेरो छोरो त कहाँ स्कटल्यान्डको युनिभर्सिटीको डिग्री लिएको लिनु खोज्दैछ नि, यहाँको होइन नि, विदेशको कलेजको हो नि। उहाँले युनिभर्सिटी भन्न जान्नुहुन्न धेरै जसो, होइन सबैलाई भन्न खोजेको होइन, मैले चिनेको कतिपय हुनुहुन्छ, कहाँ पढ्दैछ त भतिज भन्दाखेरि, मेरो छोरो त फलानु ठाउँमा पढ्दैछ, इटरीको फलानु कलेजमा पढ्छ, मैले त वर्षको चाहिँ 18 लाख तिर्छु भनेर एकजना दाइले भन्दै हुनुहुन्छ। के हो त्यस्तो पढाइ भन्दाखेरि, यो त विदेशी हो नि, विदेशी हो नेपालको होइन भनेर उहाँलाई विदेशी हो भन्ने चाहिँ थाहा छ तर के हो विदेशी कुन युनिभर्सिटी हो भोलि त्यो इक्विभ्यालेन्ट जो इक्विभ्यालेन्सी जो होइन यहाँ लिन पर्दाखेरि त्यो मापदण्ड पुग्छ कि पुग्दैन भन्ने तर्फ चाहिँ अभिभावकहरू जानकार हुनुहुन्न अनि समकक्षता भोलि नेपालमै लिन पऱ्यो भने त्यो युनिभर्सिटीको ऱ्याङ्किङ पुग्छ त दाइ भन्दाखेरि ल त्यो त मलाई थाहा छैन भन्नुभयो उहाँले त्यो त मलाई जानकारी छैन मेरो छोरीले आइटी पढ्दैछ आइटी आइटी भनेर भन्नुभयो तर के आइटी कुन युनिभर्सिटीको हो कहाँको हो भन्ने थाहा छैन केवल उहाँलाई थाहा छ विदेशी भन्ने थाहा छ विदेशी कलेज हो भन्नुहुन्छ उहाँहरू तर भोलि आफ्नो छोरोले आफ्नो छोरीले त्यहाँबाट पढाइसके पछाडि समकक्षता लिनको लागि दौडधुप गर्न कतिको पर्छ प्रब्लम समस्या खडा हुन्छ कि हुँदैन भन्ने बारेमा चाहिँ धेरै अभिभावकहरू जानकार हुनुहुन्न यसले गर्दा कलेजको शुल्क महँगो भयो भन्दैमा पढाइ राम्रो हुन्छ भन्ने चाहिँ होइन र कतिपय कलेजले विदेशी विश्वविद्यालयको डिग्रीको लोभ देखाएर अभिभावकमा माथि लुट मचाइ पनि रहेका छन् यसतर्फ पनि सोच्न जरुरी छ आइप्यानले सायद यो विषयमा पनि एउटा छुट्टै खालको सोच बनाउनेछ भन्ने लागेको छ अब यो चाहिँ एउटा निजी संस्था हो एजुकेसन इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल भनेर भनिएको छ र उनीहरूको उद्देश्य भनेको नेपालै बसौँ नेपालमै पढौँ भन्ने रहेको छ ओके अब यस्ता धेरै छन् शिक्षा क्षेत्रभित्र विकृति विसङ्गति निराशाका कुराहरू र राम्रा कुराहरू पनि छन् सम्भावना पनि छन् सबै कुराको मिक्स्ड छ अब यसलाई कसरी लिने अभिभावकले विद्यार्थीले कसरी आफूलाई चाहिँ ग्रो गर्ने भन्ने चाहिँ उहाँहरूको बुझाइ र सोचाइमा नै भर पर्दछ होइन अब हरेक समस्याभित्र सम्भावना छ भनिन्छ नि त त्यसले गर्दा समस्याको मात्रै चाङ देख्ने होइन कि समस्याभित्र सम्भावना छ भन्ने पनि बुझ्नु पर्दछ भन्दै आजको लागि चाहिँ अब कार्यक्रमबाट बाई बाई भन्ने टाइम भएको छ भोलि भेट्नेछु बायोस्कोपमा थ्याङ्क यू

0: प्रतिनिधि सभाको आजको बैठकमा सांसदले मुलुकमा थुप्रिएको अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्न 500 र 1000 रुपियाँ दरका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकेमणि न्यौपानेले भ्रष्टाचारबाट जम्मा भएको रकमलाई ब्याङ्किङ प्रणालीमा ल्याउन वा निष्क्रिय बनाउन नोटबन्दी आवश्यक रहेको बताउनुभयो। उहाँले लामो समयदेखि राज्य दोहानबाट जम्मा भएको कालो धनले मुलुकको सुशासनमा चुनौती थपिएको दावी गर्नुभएको छ।
2: नोटबन्दी गर्नु पर्यो सरकारले, तत्काल यी नोटहरूलाई सरकारले लिएर ब्याङ्किङ प्रणालीमा ल्याउनु पर्यो र नयाँ नोट जारी गर्नु पर्यो, रूप परिवर्तन गरेर आवश्यकता पर्यो भने, र आवश्यकता नपर्दाखेरि त छँदैछ, केही रकमको आवश्यकता पर्दा नयाँ नोट जारी गरौं, यी भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानीमा परिणत गरौं, देशलाई सुशासनको रोक्नका लागि यिनीहरूले गर्दै गरेको षड्यन्त्र हामीले यही तुवाऊ, भारतबाट हामीले सिकौं, भारतमा पनि यस्ता नोटहरू बन्द गरिएको थियो।
1: न्यौपानेको प्रस्तावलाई नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले समर्थन गर्नुभएको छ। दुलालले आवश्यक परे नोटबन्दीका लागि सांसदहरूको हस्ताक्षर अभियान सञ्चालन गर्न आफ्नो दल तयार रहेको बताउनु भएको छ।
3: म सरकार पक्षका भर्खरकै पूर्व वक्ता माननीय ज्यूले राखेको प्रस्तावमा पूर्ण समर्थन, शत प्रतिशत समर्थन गर्दै रासोपाको सरकारलाई अविलम्ब पुराना नोटहरूलाई, 1000 र 500 का नोटहरूलाई नोटबन्दी गर्नको लागि जोरदार रूपमा सरकारसँग माग गर्दछु र हाम्रो दल नेपाली कम्युनिस्ट पार्टी दलको तर्फबाट सम्पूर्ण रूपमा साथ र सहयोग हुने, हाम्रो संघीय संसदका सबै सदस्यहरूले हस्ताक्षर गरेर दिनु परे पनि आजै दिने घोषणा गर्न चाहन्छु र राष्ट्रपालाई सँगै प्रश्न गर्न चाहन्छु, यो 1000 र 500 को भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न तपाईँलाई केले छेक्यो? तुरन्त गर्नको लागि म माग गर्दछु र यसको लागि रुलिङ गर्न सम्माननीय सभामुख समक्ष पनि म जोरदार रूपमा माग गर्दछु।
0: नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढी पहिरोले बागलुङ र म्याग्दीमा निम्ति आएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यान आकर्षण गराउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्मा,
4: आज 5 औं दिनसम्म टेलिफोन छैन, बिजुली छैन, खाने पानी छैन, बाटोघाटो छैन, जसका कारण दैनिक उपभोग्य वस्तुको अभाव भइसकेको छ। त्यसैले बागलुङ र म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गरी मध्य पहाडी लोकमार्गमा लाइफ लाइनको रूपमा रहेको मालडुङ्गाको पुल तत्काल पुननिर्माण गरी यातायात सुचारू गर्न, उपभोग्य वस्तु सहजीकरण गरी आवश्यक राहत, संचार, विद्युत र सड़कको पुननिर्माणको लागि नेपाल सरकारसँग म जोरदार माग गर्दछु। भोटेपछि बाढीको लेभलकै भएकोले सरकारले त्यहाँ एउटै प्याकेजमा राख।
0: शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगलाई 15 औं महाधिवेशनको कार्यतालिका बुझाएको छ। देउवाले आफूलाई नेपाली काँग्रेसको सभापति नै दावी गर्दै हस्ताक्षरसहित पत्र बुझाउनु भएको हो, जसलाई निर्वाचन आयोगले दर्ता गरेको छ। महाधिवेशन तयारी समितिको सचिवालय प्रमुख दीपक कुइकेलका अनुसार असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गरी मंगसिर 21 गतेदेखि 23 सम्म केन्द्रीय महाधिवेशन गर्ने विवरण आयोगमा पेश गरिएको छ। फटाफट
5: सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैंडा सौराहको जनकौली सामुदायिक वन क्षेत्रमा बस्ने, ट्रकमा राखेर ल्याइएको गैंडा अन्दाजी 5 वर्षको, बगेका सम्भावित अन्य वन्यजन्तुको पनि निगरानी राखिँदै। गुल्मीको सिमीचौरमा सड़क भाँसिएपछि रेसुङ्गा विमानस्थल सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध, निर्माण सम्पन्न भएको 1 वर्ष नपुग्दै सड़क भाँसिएपछि 1 करोड़भन्दा बढी क्षति भएको अनुमान। कपिलवस्तु जहदीको रक्षा बाबा आस्थाको केन्द्र बन्दै मानव तथा पशुपन्छीको

0: रक्षा गर्ने देवताका रूपमा मानिने रक्षा बाबालाई दुध, घिउमा पकाएको रोटी, फलफुल लगायत सामग्री चढाउने परम्परा। नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको बहिरङ्ग विभाग पुनः सञ्चालनमा कोभिड महामारीका बेला बन्द भएको विभाग खुलेपछि प्रयोगत्मक अभ्यासका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य, विद्यापीठमा 200 विद्यार्थी अध्ययनरत। बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित। जोखिममा रहेका राप्ती सुनारी, नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रमा 3 किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएसँगै 100 बिघा खेतीयोग्य जमिनमा खेतीपाती सुनिश्चित। सिंचाइका लागि महोत्तरीमा जडान गरिएका विद्युत ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा। गएको एक वर्षमा 28 ट्रान्सफर्मर र कैयौँ मोटर चोरी भएको सरकारी तथ्याङ्क। ललितपुरको सुरेशचन्द्र महाविहार महापालमा वसुन्धरा देवीको व्रत पूजा। वसुन्धरा देवीको व्रतले परिवारको सुख समृद्धि र आरोग्यसँगै राज्य सञ्चालकलाई जनताप्रतिको दायित्व र जिम्मेवारी बोध गराउने विश्वास। र नारायणी नदी किनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने आशंका। हरेक वर्ष बनाइने संरचना बाढीका कारण एक वर्षभन्दा बढी नटिक्ने भएपछि फुटरेल, आरसिसी संरचना सहितको पैदल मार्गमा गरिएको लगानी नष्ट।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: The Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन सरकारसँग माग गर्नुभएको छ। सांसद सुवेदीले एकेन्द्र ओली, वीरेन्द्र चौधरी र कमला बिकको शव घर ल्याउन सरकारसँग माग गर्नुभएको हो। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवेदी,
4: मेरो निर्वाचन क्षेत्र दाङ तिनका दुःखद घटना लिएर यस गरिमा मै सदनमा उभिएको छु। बबई गाउँपालिका चारका एकेन्द्र ओली अध्ययनको सिलसिलामा दक्षिण कोरियामा रहनुभएको, उहाँको 22 सेप्टेम्बर 2026 दुःखद निधन भयो। त्यस्तै शान्तिनगर गाउँपालिका 5 का वीरेन्द्र चौधरीको 8 सेप्टेम्बरमा मलेसिया र शान्तिनगर 3 पाते टाकुराकी कमला बिकको असोज 11 गते भारतको चण्डीगढमा दुःखद निधन भएको छ। उहाँहरू विदेश जानुभएको थियो आफ्नो परिवारको भविष्य बनाउन, तर आज परिवारले भविष्य होइन आफ्नै सन्तानको शव घर फर्काउने चिन्ता गर्नु परेको छ। शव नेपाल ल्याउन लाग्ने ठुलो खर्च धान्न नसक्ने अवस्थामा रहेका यी परिवारका लागि सरकार नै अन्तिम आशा हो। त्यसैले सम्मान्य सभामुख मार्फत परराष्ट्र मन्त्रालयको तत्काल ध्यानाक्षण गराउँदै एकेन्द्र ओली, वीरेन्द्र चौधरी र कमला बिकको पार्थिव शरीर यथासक्दो नेपाल ल्याउने सम्पूर्ण आवश्यक प्रक्रिया र खर्चको व्यवस्था गर्न विशेष आग्रह गर्दछु।
3: अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू अवरुद्ध भएको विषयलाई लिएर पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले संसदमा आक्रोश पोख्नु भएको छ। उहाँले कर्णालीका सडकको दयनीय अवस्था र नागरिकले भोग्नु परेको शास्तिप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
5: सरकारले आफ्नो लिक छोडेको छ, त्यो भनेको गम्भीर दुर्घटनाको बाटो हो। भोलि सरकारले नराम्रो परिणाम भोग्नु पर्ने दिन नआउला भनेर भन्न सकिँदैन। हामी कामना गर्छौँ सरकार सही ट्र्याकमा हिँडोस् र सरकारले आफ्नो परिपक्वता देखाओस्। अहिले कर्णालीका नागरिक फेरि पनि बाढी र पहिरोका कारण सडक अवरोधको पीडामा छन्। कर्णाली राजमार्ग र कर्णाली करिडोर पटक पटक प्रभावित भएको छ। चाड पर्वको बेला नागरिकहरू सहज ढङ्गले घर जाने वातावरण बनाउन, अवरुद्ध सडकहरू तत्काल सुचारू गर्न, सडक खुलाउने मेसिन प्राविधिक जनशक्तिलाई परिचालन गरी तत्काल सहज अवस्था बनाउन म सरकारसँग जोरदार माग गर्न चाहन्छु।
3: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि दुवै मुलुक परिणाममुखी र अर्थपूर्ण भ्रमणको प्रतीक्षामा रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिनुभएको हो।
6: समानज्यूलाई सुरुमा नै हाम्रो सरकार बन्ने बित्तिकै नै पनि निम्त आएको र हामीले त्यसलाई सकारात्मक रूपमा लिएको कुरा यस अगाडि नै हामीले समाचार माध्यमबाट जानकारी गराइसकेका थियौँ। उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ, तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन। हामी पनि अपेक्षा गर्दैछौँ दुवै पक्ष यति बेला सकेसम्म एउटा परिणाममुखी भ्रमण, रिजल्ट ओरिएन्टेड एउटा भिजिट होस् भन्ने चाहना दुवै पक्षको छ।
3: पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञान डाक्टर महेश्वर ढकालले जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्न नहुने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ढकाल,
7: अहिलेको बजेट प्रणालीलाई, अहिलेको 5% जलवायु मैत्री बजेट प्रणाली जुन हाम्रो योजना तर्जुमा गर्ने चलन छ, त्यसलाई चाहिँ 20% पुर्याउने 5 वर्षमा भनेर भनेको छ। मैले यहाँ माननीयज्यूहरूसँग कुरा गर्दाखेरि अथवा हजुरहरूसँग विनम्र अनुरोध गर्दाखेरि, विदेशबाट आउने पैसाले त्यति धेरै पैसा आउँछ र त्यसले हामी चाहिँ एकदम आमूलो परिवर्तन हुन्छ भन्ने कुरा चाहिँ त्यसबाट अब हामी बिस्तारै सोचेर नेपाल सरकारकै बजेटको राम्रो सदुपयोग कसरी गर्न सक्छौँ र स्थानीय सरकार र स्थानीय कार्यालयहरूमा भएको बजेटलाई कसरी प्रभावकारी बनाउन सक्छौँ भन्ने विषय चाहिँ अब बिस्तारै हाम्रो लागि एउटा पेचिलो विषय बनेको भएको हुनाले नेपाल सरकारकै बजेटको सदुपयोगमा हामीले बढी जोड दिने अनि त्यसले पुगेन भने मात्रै विदेशीहरूसँग भन्ने कुरामा हामी जानुपर्छ होला।
3: ग्लोबल साउथ अन्तर्गत पर्ने मुलुकहरूमा आगामी केही महिना खाद्यान्नका लागि कठिन हुन सक्ने चेतावनी भारतीय विदेश मन्त्रीले दिएका छन्।
8: एसिया सोसाइटीको कार्यक्रममा विदेश मन्त्री डाक्टर एस जयशंकरले युक्रेन र इरान गल्फ क्षेत्रको युद्धको असरले खाद्यान्न

0: अभाव हुन सक्ने बताउनु भएको छ। युद्धका कारण इन्धन रासायनिक मल नहुँदा उत्पादन घट्ने र यसको असर उपभोक्तासम्म पर्ने उहाँको प्रक्षेपण छ।
1: Some of the major grain exporters will not be able to send out their shipments, particularly out of the Black Sea. We are already looking at major, at significant fertilizer shortages, both because the key producers have been in the Middle East and Russia. And their fertilizer production has been impacted. On top of it, we are looking at a super El Nino. So there is going to be a major food crisis probably, in the coming months.
0: ग्लोबल साउथमा पर्ने नेपाल पनि खाद्यान्न आयातका लागि भारतमा भर पर्ने गरेको छ। चीनसँगका सबै नाका बन्द भएका कारण स्थल मार्गका रूपमा नेपालको भारतमा निर्भरता झनै बढेका बेला जयशङ्करको चेतावनी आएको छ।
2: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: प्रधानमन्त्री बालेन्द्र शाहले सांसदलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण गर्नुभएको छ। इन्जिनियर पृष्ठभूमिका 17 सांसदसँग कुराकानी गर्ने क्रममा उहाँले सांसदको वर्गीकरण बारे बोल्नु भएको हो। उहाँले पहिलो एभरेज, दोस्रो एभरेज भन्दा तल र तेस्रो एक्स्ट्रा अर्डिनरीमा विभाजन गर्नुभएको छ। उहाँले इन्जिनियर सांसदलाई एक्स्ट्रा अर्डिनरी सांसदको रूपमा व्याख्या गर्दै तीन तहका सांसदले कस्तो काम गर्छन् भन्ने बारे पनि प्रश्न पार्नु भएको छ। छलफलका क्रममा उहाँले औद्योगिकीकरणमा के गर्ने भनेर आइडियाहरू दिन इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको मौजदात 16,15,00,000,000 रुपियाँभन्दा बढी पुगेको छ। भोटिको सिबाडीपछि देश विदेशबाट सहयोग रकम कोषमा जम्मा भएको हो। सरकारले जानकी मन्दिर समेत 4 किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि अहिले मन्दिर नै अलमलमा परेको छ। मन्दिरमा हुने नियमित कामकाज भने प्रभावित भएका छन्। जनकपुरबाट लक्ष्मण यादव।
1: सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र जनकपुर धामको जानकी मन्दिरमा केही दिनदेखि नियमित पूजा अर्चना बाहेकका गतिविधि ठप्प भएको छ। नेपाल सरकारले जानकी मन्दिर समेत समावेश रहने गरी परिक्रमा सडकको विभिन्न चोकलाई 4 किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि मन्दिरका अन्य कामकाज अगाडि बढ्न सकेको छैन। सरकारले धार्मिक र सांस्कृतिक महत्वलाई अक्षुण्ण राख्न महत्वपूर्ण निर्णय गरेको स्थानीयको बुझाइ छ। तर निर्णय गरेर मात्र पुग्दैन, विगतमा पनि परिक्रमा क्षेत्रलाई मतदान निषेधित क्षेत्र घोषणा गरेको थियो, जो अझै कार्यान्वयनमा आउन सकेको छैन। गुठी संस्थान, पुरातत्व विभाग र महोत्तरीको प्रकौली स्थित नेपाली सेनाको गणले समेत जानकी मन्दिरमा कुनै प्रकारको कामकाज नगर्न भनेपछि अन्यलको अवस्था सिर्जना भएको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले बताउनुभयो।
2: संरक्षित क्षेत्र घोषणा गेलकै तेलहा मरहा अर्घा सबके संरक्षण ध्यान गेलकै जे सबके पोखरे दिस तर लोक आब सटर आ गेट खोलै छै, एकरा कुन निकाय एकरा देखतै।
1: जानकी मन्दिरमा महन्तले परम्परागत रूपमा गर्दै आएको कार्यमा रोक लगाउने निकायहरूले आफ्नो स्तरबाट यस्ता कार्यहरूलाई निरन्तरता दिन जरुरी रहेको सरोकारवालाहरू बताउँछन्। जानकी मन्दिरले आयोजना गर्ने सबैभन्दा ठूलो महोत्सव राम जानकी विवाह महोत्सव आउन लागे पनि तयारी ठप्प जस्तै छ। मन्दिरको रङरोगनमा समय लाग्ने गरेकाले केही महिना अघिदेखि रङरोगन जस्ता कार्य अगाडि बढाउनु पर्ने हुन्छ। परापूर्व कालदेखि चलिआएको धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरूलाई तत्काल सरकारले संज्ञानमा लिएर अगाडि बढाउने वातावरण बनाउनु पर्ने नागरिक समाजका अगुवा महाशंकर ठाकुरको माग छ।
3: अब जानकी मन्दिरलाई रोक्नु भनेको दुर्भाग्य हो, जानकी मन्दिरलाई चाहिँ गर्न दिनु पर्थ्यो। जानकी मन्दिरको कार्यक्रम परम्परादेखि चलिआएको कार्यक्रममा कि त सरकारले चाहिँ अगाडि बढ्नु पर्यो, होइन भने जानकी मन्दिरलाई जानकी मन्दिरसँग समन्वय गरेर यहाँका धार्मिक सांस्कृतिक पर्वहरू चाहिँ जुन तरिकाले मनाइरहेको थियो विगतमा त्यो तरिकाले चाहिँ गर्न पाउनु पर्छ।
1: हालै गुठी संस्थानले जानकी मन्दिरलाई पूर्ण रूपमा आफ्नो मार्फत लिएको छ, जसका कारण मन्दिरको कामकाज अघि बढाउन समस्या भएको छ। यसअघि जानकी मन्दिर छुट गुठी अन्तर्गत थियो।
0: बेलायतको ग्लास्टोसायर स्थित रोयल एयरफोर्स फेयरफोर्ड हवाई अड्डा नजिकबाट पक्राउ परेका एकजना आफैले आपतकालीन नम्बरमा फोन गरेको खुलेको छ। पक्राउ परेका व्यक्तिले प्रहरीलाई फोन गर्नुको पछाडि योजनाबद्ध रणनीति, आन्तरिक मतभेद वा अरू कुनै कारण हुन सक्ने महानगरीय प्रहरीका पूर्व अधिकारी एवं आतंकवाद नियन्त्रण प्रहरीका पूर्व राष्ट्रिय संयोजक निक एल्डवर्थको विश्लेषण छ।
4: They sometimes call the police for help, and that's the majority of calls into the police are for help. And the needs and causes of that call are many, many and varied. And then at the other extreme end of the continuum is the circumstance which we've seen on occasion where people have tried to lure police into situations where the police have ended up being harmed.
0: विस्फोटक पदार्थ सम्बन्धी कसुर र पछि आतंकवाद विरोधी कानून अन्तर्गत पक्राउ परेका ती 5 पुरुष अहिले धरोटीमा रिहा भएका छन्। यो हवाई अड्डा अमेरिकी वायुसेनाले इरानमाथि आक्रमण गर्न प्रयोग गर्दै आएको छ। पूर्व लिभरपुल संरक्षक जेमी कारागेरले म्यान्चेस्टर सिटीका खेलाडीहरू आक्रोशित भएको बताएका छन्। खेलाडीहरू आफ्नो खेल जीवनमा लागेको कानुनी दागका कारण आक्रोशित भएका हुन्। प्रिमियर लिगको वित्तीय नियमहरू उल्लङ्घन गरेको अभियोगमा म्यान्चेस्टर सिटी खेलाडी दोषी ठहरिएका हुन्। यद्यपि सिटीले आरोप अस्वीकार गर्दै फैसला विरुद्ध पुनरावेदन गर्ने जनाएको छ। कारागेरका अनुसार यो विवादले पूर्व मिडफिल्डर केभिन डे ब्रुइना लगायत खेलाडीको खेल जीवनमा ठूलो धक्का पुर्याएको छ।
5: The whole world looks at his sort of Manchester City career with 10 years of service and look at it as a sham. And I keep using that word, that's the word the Premier League used. I'd be furious, absolutely furious.

0: नेपालका 21 वटा हिमताल जोखिममा रहेको लामो समयदेखि थाहा भए पनि हिमतालको निगरानी तथा पूर्व सूचना प्रणालीमा प्रभावकारी काम हुन नसकेको बताउनु भएको छ।
1: हिमतालको चाहिँ नि विषय के हो, त्यसको अहिलेको अवस्था कस्तो छ र त्यहाँ चाहिँ यो अर्ली चाहिँ वार्निङ सिस्टमको चाहिँ नि जडान कहिले गर्ने अथवा कहिले हुन्छ अथवा कहिले हुँदैछ कि के छ, त्यसको तयारी के छ, यसको बारेमा चाहिँ मलाई चाहिँ नि मेरो चाहिँ प्रश्न छ।
0: नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले हिमनदीमा आउन सक्ने सम्भावित विपदबारे सरकारले आवश्यक पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभएको छ।
2: हिमाल पग्लिँदैछ, पग्लेपछि नदीहरू हिउँ नदीहरू बढ्छन्, ऊ अस्तिको भोटेको सिको जस्तै हुन्छ, त्यो सम्भावनालाई मध्यनजर गर्नु पर्यो। हामीले लस एन्ड ड्यामेज फन्ड ल्याएर के गर्ने हो त्यो तय गर्नु पर्यो नि त। भत्काउँछ त्यसपछि निर्माण गर्ने, भत्काउँछ मर्छन् अनि तिनीहरूको बस्ती अर्को ठाउँ बचाउने बाटो गर्ने, मरेकालाई मरिसके भन्ने, त्यति मात्रै त भएन नि, सोझो भाषामा बोल्नु पर्यो, काम गर्नु पर्यो सरकारले।
0: नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपालमा सडक सहित अधिकांश विकास संरचना नदी करिडोरमा केन्द्रित रहेकाले आउँदो दिनमा विकास संरचना तथा बस्ती विस्तारको मोडलमा परिवर्तन गर्नुपर्नेमा जोड दिनु भएको छ।
3: अबको चाहिँ हाम्रो विकासको संरचना र बस्ती संरचनालाई चाहिँ नयाँ नबनाइ नहुने हाम्रो बाध्यकारी अवस्था छ।
4: राजधानी काठमाडौँलाई जोड्ने पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा आएका छन्। लगातारको वर्षापछिको बाढी पहिरोले अवरुद्ध दुवै राजमार्गका विभिन्न खण्डको मर्मतपछि नियमित गाडी सञ्चालन हुन थालेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गबाट ठूला मालवाहकसहित सबै गाडी चल्न थालेका हुन्। जोखिमयुक्त ठाउँमा प्रहरी परिचालन गरेर व्यवस्थापन भइरहेको छ। यस्तै पहिरो र लेदो हटाउनुका साथै रोसी खोलाको बाढीले भत्काएका ठाउँमा मर्मत गरेपछि बीपी राजमार्ग पनि सञ्चालनमा आएको छ। काठमाडौँबाट पूर्वतर्फ जाँदा भकुण्डे बेसीदेखि नेपालथोकसम्म 25 किलोमिटर सडक अवरुद्ध भएको थियो। बीपी राजमार्गका चौकी डाँडा, रोसी गाउँपालिकाको घुमाउने र 1 नम्बर पुल आसपास सडक बगेकाले थोरी ठाउँमा एकतर्फी गाडी चलाइरहेको भए पनि नियमित यात्रामा समस्या नरहेको प्रहरीको भनाइ छ। अरनीको राजमार्गको धुलीखेल 8 जिपलाइनमा अवरुद्ध भएको सडकमा पनि एकतर्फी गाडी चल्न थालेका छन्। अब खबर फटाफट।
5: सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैंडा सौराहको जनकौली सामुदायिक वन क्षेत्रमा बस्ने, ट्रकमा राखेर ल्याइएको गैंडा अन्दाजी 5 वर्षको, बगेका सम्भावित अन्य वन्यजन्तुको पनि निगरानी राखिँदै। गुल्मीको सिमीचौरमा सडक भाँसिएपछि रेसुङ्गा विमानस्थल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध। निर्माण सम्पन्न भएको 1 वर्ष नपुग्दै सडक भाँसिएपछि 1 करोड़भन्दा बढी क्षति भएको अनुमान। कपिलवस्तु जहदीको रक्षा बाबा आस्थाको केन्द्र बन्दै मानव तथा पशुपन्छीको रक्षा गर्ने देवताका रूपमा मानिने रक्षा बाबालाई दुध, घिउमा पकाएको रोटी, फलफुल लगायत सामग्री चढाउने परम्परा। नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको बहिरङ्ग विभाग पुनः सञ्चालनमा। कोभिड महामारीका बेला बन्द भएको विभाग खुलेपछि प्रयोगत्मक अभ्यासका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य, विद्यापीठमा 200 विद्यार्थी अध्ययनरत। बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित। जोखिममा रहेका राप्ती सुनारी, नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रमा 3 किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएसँगै 100 बिघा खेतीयोग्य जमिनमा खेतीपाती सुनिश्चित। सिंचाइका लागि महोत्तरीमा जडान गरिएका विद्युत ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा। गएको 1 वर्षमा 28 वटा ट्रान्सफर्मर र कैयौँ मोटर चोरी भएको सरकारी तथ्याङ्क। ललितपुरको सुरेशचन्द्र महाविहार महापालमा वसुन्धरा देवीको व्रत पूजा। वसुन्धरा देवीको व्रतले परिवारको सुख समृद्धि र आरोग्यसँगै राज्य सञ्चालकलाई जनताप्रतिको दायित्व र जिम्मेवारी बोध गराउने विश्वास। र नारायणी नदी किनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने आशंका। हरेक वर्ष बनाइने संरचना बाढीका कारण 1 वर्षभन्दा बढी नटिक्ने भएपछि फुटरेल, आरसिसी संरचना सहितको पैदल मार्गमा गरिएको लगानी नष्ट।
4: र काठमाडौँ उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याउन र आगामी हिउँदमा विद्युत माग व्यवस्थापन गर्न काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति कटौती गरिने भएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
6: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते, बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा झैँ आज पनि उपस्थित भएको छु म लाल शाही। मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन। आज बिहिबार 1 अक्टोबर 2026 साल, तदनुसार असोज 15 गते 2083 विक्रम सम्बत। हजुर, अक्टोबर महिनाको पहिलो दिन सुरु भयो र दसैँ पनि अब बिस्तारै बिस्तारै हाम्रो घर दैलोमा आइपुग्नै आँटेको छ। आज बिहिबारको कार्यक्रम लिएर उपस्थित भइसकेको छु। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ र हामीसँग भलाखुसारी गर्न चाहनुहुन्छ भने आउनुहोस्, फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ र मिलिट्री नम्बरको पहुँच हुनेले हामीलाई 9419332844 पनि फोन गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com हो र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। कार्यक्रमको उठान प्रताप दासको गीतबाट भइसकेको छ, नेपाल मेरो प्राण हो। हजुर, यो देशप्रेमको भावना झल्कने गीत थियो प्रताप दासको स्वरमा। यो गीतबाट कार्यक्रम अगाडि बढ्यो र ब्रुनाईको समय अहिले बिहानको 7:12 गएको छ र कार्यक्रम 3 घन्टाको हुनेछ र म तपाईँको साथमा रहिरहनेछु ब्रुनाईको समय 10 बजेसम्म। अब कार्यक्रममा पालो भएको छ आजको थॉट फर द डेको। यो प्रेरक भनाई भगवान बुद्धको हो। उहाँ भन्नुहुन्छ, बेटर देन वर्सिपिङ गॉड्स इज ओबिडियन्स टु द लॉज अफ राइटियसनेस। देवताहरू अर्थात् भगवानहरूको पूजा गर्नुभन्दा धर्मसम्मत नियमहरूको पालना गर्नु उत्तम हो। तपाईँ नियम पालना गर्नुहुन्छ र त्यो धर्मसम्मत छ भने देवताको पूजा गरिरहन पनि पर्दैन। टुडे इन हिस्ट्री, सन 1888 साल 1 अक्टोबरको कुरा हो यो। नेसनल जियोग्राफिक म्यागजिन इज पब्लिस्ड फर द फर्स्ट टाइम। हामीले देखेको हेरेको पढेको नेसनल जियोग्राफिक म्यागजिन 1888 सालदेखि पब्लिस हुन सुरु भएको रहेछ, 1 अक्टोबर 1888। फेमस बर्थडे, आजको दिन सन 1979 सालमा जन्मेकी हुन् चर्चित अमेरिकी एक्ट्रेस ब्री लार्सन। उनको जन्म सैक्रामेंटो क्यालिफोर्निया में भएको हो। 1989 साल 1 अक्टोबर का दिन ब्री लार्सन को। अब हेल्थ टिप्स, बॉडी पोस्चर को कुरा गरौं। प्रैक्टिस गुड पोस्चर। तपाईको बॉडी पोस्चर ठीक हुनुपर्छ सधैं। तपाईं राम्रो देखिनुको लागि होइन खासमा, तर तपाईँको बॉडीले राम्रो फंक्शन गर्नको लागि तपाईँको पोस्चर एकदमै ठीक हुनुपर्छ। किनभने तपाईँले करेक्टली आफ्नो बॉडीलाई पोजिसन गर्नुपर्ने हुन्छ ताकि तपाईँको लिगामेन्ट, तपाईँको मसल्स जुन ढाडमा हुन्छ पछाडिपट्टि, ती लिगामेन्ट र मसलहरूलाई राम्ररी करेक्टली पोजिसन गरियो भने तपाईँले राम्रो ब्यालेन्स पाउनुहुन्छ र तपाईँको स्पाइन एकदमै सेफ हुन्छ अनि तपाईँ स्वस्थ रहनुहुन्छ। तर तपाईँको ब्याड पोस्चरले स्पाइनलाई असर पुर्याउँछ र त्यसमा अननेसेसरी प्रेसर पर्छ तपाईँको बॉडीको नर्भस सिस्टममा। त्यही भएर ती कुराहरूबाट टाढै रहनका लागि बॉडी पोस्चर ठिक हुनु पर्यो र तपाईँले डक्टरलाई भेट्नुभन्दा पहिला आफैले आफैलाई सुधार्न पर्यो, बॉडी पोस्चर ठिक गर्नु पर्यो।
अब मौसम सेरिया ब्रुनाईको तापक्रम अहिले 25 डिग्री सेल्सियस र आज अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया thundery showers and a gentle breeze भनिएको छ दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ घाम लाग्ने बदली हुने र यदाकदा मेघगर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना पनि जीवितै छ अब नेपाल काठमाडौँको तापक्रम अहिले 19 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया काठमाडौँमा पनि थन्डरी शावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ काठमाडौँमा पनि मिश्रित खालको मौसम देखिन्छ घाम लाग्ने बदरी हुने र मेघगर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना पनि छ अब लागौँ युकेतिर लन्डनको तापक्रम अहिले 17 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 21 डिग्री सेल्सियस पुग्ने अनुमान छ लन्डनमा र लन्डनको मौसमी अवस्था सामान्यतया सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ दिन घमाइलो रहनेछ लन्डनमा अनि मन्द गतिमा हावा बहनेछ सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला अब एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे स्वप्न सुमनले गाउनुभएको गीत म टक्र्याउँछु फर्की हेर्दा

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

Chewang Lamara Kusbugurung Gugi, the Michigitsundo Nuntu Maya. British forces Brunaima as a Safa calendar auction. Bihana art budget Hisurhunsa. BFS Brunei ko Angrezi ani Nepali seva Dubai ma English ani Garka service ma aaja Safa calendar 2027 auction hudaisa ra tapaharu jasasle bid garnu bhayeko cha wahar ko lagi ekdamai exciting moment hunecha aaja BFS Gorkha Radio 89.5 megahertz FM ma ani BFS English service 101.7 megahertz FM ma sundai garnu hola aaja Safa calendar 2027 ko auction hudai cha yo charity auction ho ra tapaharle jasjasle bid garnu bhayeko cha wahar ko lai jhan atyantai exciting moment hunecha British Forces Social Works Service BFSWS ले आज देखि लागू हुने गरिकन पेरेन्टिङ कोर्स सुरु गरेको छ टुगेदरनेस पेरेन्टिङ कोर्स आज देखि सुरु भएको छ र हरेक मंगलबार अनि बिहीबार हप्तामा दुई दिन हुने गर्दछ बिहान 9 देखि 10:30 बजे सम्म र आज पहिलो दिन हो टुगेदरनेस अ पेरेन्टिङ कोर्स ब्रिटिश फोर्सेस ब्रुनाईमा सुरु हुँदैछ आज देखि

बट्टे सारी निकै चर्चित गीतमध्येको एक मिलन नेवारले गाउनु भएको यो मिठो गीतबाट कार्यक्रम अगाडि बढिसकेको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको पहिलो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि 27 मिनट बाँकी रहेको छ। बिएफपिएस बिग सल्युट के हो? यो बिएफपिएस बिग सल्युट भन्नुहुन्छ होला। बिएफपिएसले हरेक वर्ष मिलिट्री च्यारिटिजका लागि फन्ड रेज गर्दै आएको छ, अर्थ सङ्कलन गर्दै आएको छ र यस वर्ष त्यसको लहर सुरु भइसकेको छ। त्यसमध्येको एक बिएफपिएस बिग सल्युट क्विज आउँदो शुक्रबार यानि कि भोलिको दिन 2 तारिक हुँदैछ ब्रिटिस फोर्सेस ब्रुनाईमा नाफीको चौतारीमा बेलुकी 7 बजे सुरु हुन्छ। आउनुहोस् यो क्विजमा भाग लिएर अलिकति भयो भने ज्ञानको भण्डार तपाईँ बढाउन सक्नुहुन्छ आफ्नो, अनि साथसाथै रमाइलो पनि गर्ने अनि च्यारिटी इभेन्टमा भाग लिएर केही दान पनि गर्ने। र क्विजमा भाग लिनको लागि 6 जनाको टिम बनाउन सकिन्छ र प्रति व्यक्ति $5 तिर्नुपर्ने हुन्छ यसका लागि। यो च्यारिटीका लागि हो, तर यो क्विज तपाईँ जुन भाग लिनुहुन्छ क्विजमा त्यसको लागि पुरस्कारको पनि व्यवस्था गरिएको छ। निश्चिन्त रहनुहोला। बिएफपिएस बिग सल्युट क्विज शुक्रबार भोलिको दिन 2 अक्टोबर बेलुकी 7 बजे सुरु हुनेछ नाफीको चौतारीमा। अब हामी आल्बाट्रोस ब्यान्डको एउटा गीत सुन्छौँ, खसेका तारा।

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

तिमी छौ र यो जीवन छ, कमल खत्री र अस्मिता अधिकारीलाई सुन्दै हुनुहुन्थ्यो, ब्युटिफुल सङ। प्रभातकालीन आवाज कार्यक्रममा अब पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 153.04 रुपियाँ, बिक्री दर 153.64 रुपियाँ, युरो एकको खरिदर 173.88 रुपियाँ, बिक्री दर 174.56 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिदर 203.28 रुपियाँ, बिक्री दर 204.07 रुपियाँ, स्विस फ्रान्क एकको खरिदर 183.63 रुपियाँ, बिक्री दर 184.35 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिदर 106.70 रुपियाँ, बिक्री दर 107.12 रुपियाँ। कनेडियन डलर एकको खरिदर 107.93 रुपियाँ, बिक्री दर 108.35 रुपियाँ, सिङ्गापुर डलर एकको खरिदर 119.88 रुपियाँ, बिक्री दर 120.35 रुपियाँ, जापानिज यन 10 को खरिदर 9.75 रुपियाँ, बिक्री दर 9.79 रुपियाँ, चाइनीज युआन एक को खरिदर 22.83 रुपियाँ, बिक्री दर 22.92 रुपियाँ, साउदी अरेबियन रियाल एक को खरिदर 40.76 रुपियाँ, बिक्री दर 40.92 रुपियाँ। कटारी रियाल एकको खरिदर 41.99 रुपियाँ, बिक्री दर 42.15 रुपियाँ, थाई भाट एकको खरिदर 4.56 रुपियाँ, बिक्री दर 4.58 रुपियाँ, युएई डिरहाम एकको खरिदर 41.67 रुपियाँ, बिक्री दर 41.83 रुपियाँ, मलेसियन रिंगित एकको खरिदर 37.53 रुपियाँ, बिक्री दर 37.68 रुपियाँ, साउथ कोरियन वान 100 को खरिदर 11.30 रुपियाँ, बिक्री दर 11.34 रुपियाँ। स्वीडिश क्रोनर एक को खरिदर 15.34 रुपियाँ, बिक्री दर 15.40 रुपियाँ, डेनिस क्रोनर एक को खरिदर 23.26 रुपियाँ, बिक्री दर 23.35 रुपियाँ, हङकङ डलर एक को खरिदर 19.50 रुपियाँ, बिक्री दर 19.58 रुपियाँ, कुवेती डिनार एक को खरिदर 497.13 रुपियाँ, बिक्री दर 479.07 रुपियाँ, बाहरेन डिनार एक को खरिदर 405.94 रुपियाँ, बिक्री दर 407.53 रुपियाँ, र अन्तमा ओमानी रियाल एक को खरिदर 397.51 रुपियाँ, बिक्री दर 399.07 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौँ प्रमोद खरेलको स्वरमा, तिम्रै सम्झनामा। इन्जोय।

बुद्ध लामाको माया र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ र पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु। शिव परियारको एउटा गीतबाट फुलको सहरमा भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ र दोस्रो घण्टामा आजको राशिफल म सुनाउनेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ टेक्नोलोजी ट्रेन्ड्स र त्यसका साथै दोस्रो घण्टामा सुरु हुनेछ ब्रिटिस फोर्सेस बुनाएको साफा क्यालेन्डर 2027 अक्सन। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh ho.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: सरकारले भोटेको सी विपदपछि हेलिकप्टरबाट गरिएको उद्धारमा 20 करोड रुपियाँ खर्च भएको बताएको छ। गृहमन्त्री छुदन गुरुङले हेलिकप्टरबाट उद्धारमा बढीमा 20 करोड खर्च भएको जानकारी दिनुभएको हो। यस्तै गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरमा रहेकाहरूलाई अस्थायी आवासको प्रबन्ध गरेर 6 महिनाभित्रै उनीहरूका लागि नयाँ ठाउँमा आवासको व्यवस्था गर्न सरकारले गृह